0: सहित प्रमुख शहरमा प्रति किलो 1000 देखि 1300 रुपियाँमा पाइने खसीको मासु अहिले 1700 देखि 1800 रुपियाँसम्म बिक्री भइरहेको छ। यस्तो मूल्य वृद्धिले उपभोक्ता महँगीको चरम मारमा पर्न थालेका छन्। मूल्यमा भएको करिब 500 रुपियाँको 81 वृद्धिले उपभोक्ता किसान र सरकारी निकाय सबैलाई प्रश्नको घेरामा उभ्याएको छ। अचम्मको कुरा के छ भने उपभोक्ताले महँगो मूल्य तिरे पनि किसानले भने त्यसको प्रत्यक्ष लाभ पाउन सकेका छैनन्। आजको गोरखापत्र दैनिकमा आकाशियो खसीको मासुको मूल्य शीर्षकमा खबर छापिएको छ।
1: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
2: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
1: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर ब्याङ्क।
3: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डी फोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: मुख अति फेसु जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: एक्जाम सकेर रिजल्ट पनि आइसक्यो लाइफ भने अझै अस्त व्यस्त म पनि अब विदेशतिर जाने त होला नि
2: कन्फ्युज हुनु पर्दैन सकिन्छ यही केही गरे भयो नभए कोरिया जाऊ 3.2 GPA भए पुग्छ आइएल्स पनि 5.5 भए पुग्छ अनि स्कलरसिप पनि 100% को अफर छ र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ
1: कुरा त ठिकै हो तर जाने चाहिँ कहाँबाट
2: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त
3: मुख्यमन्त्री कर्णेल विरुद्ध अविश्वासको प्रस्ताव प्रदेश सभामा दर्ता गराएका थिए
4: लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष 2082-83 आफ्नो आन्तरिक राजस्व संकलन लक्ष्यको आधा भन्दा कम मात्रै हासिल गरेको छ यसले प्रदेशको वित्तीय आत्मनिर्भरता अझै कमजोर रहेको र प्रदेशको खर्च धान्न संघीय सरकारबाट प्राप्त हुने अनुदानमा उच्च निर्भरता कायम रहेको देखाएको छ
3: कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले पहिलो ब्याचका 18 जना MBBS डाक्टर उत्तीर्ण गराएको छ प्रतिष्ठानको शुक्रबार प्रकाशित नतिजा अनुसार पहिलो ब्याचका 20 जना मध्ये 18 जना MBBS उत्तीर्ण भएका हुन्
4: सरकारले कम्तीमा 10 पालिकामा प्राङ्गारिक खेतीको नमुना कार्यक्रम सञ्चालन गर्ने भएको छ कृषि वन तथा पर्यटन मन्त्री गीता चौधरीले कृषि अनुसन्धान प्रविधि हस्तान्तरण र प्राङ्गारिक खेतीलाई प्राथमिकतामा राख्दै किसानको खेतसम्म प्रत्यक्ष सेवा पुर्याउने गरी नमुना कार्यक्रम सञ्चालन गरिने बताउनु भएको हो
3: प्रतिनिधि सभाका सदस्यहरूका लागि स्वकीय सचिवको संख्या थप गर्ने तयारीको विरोधमा राष्ट्रिय जेन्जी नागरिक अभियानले शनिबार काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ प्रदर्शनमा सहभागीहरूले राज्य कोषमाथि अनावश्यक आर्थिक भार थप्ने गरी सांसदलाई अतिरिक्त सुविधा दिन लागि भन्दै सरकार र संसदको ध्यानाकर्षण गराएका हुन्
4: गत वर्ष 24 भदौमा विभिन्न अदालतमा गरिएको आगजनी र तोडफोडको असर न्याय सम्पादनमा परेको छ आर्थिक वर्ष 2082-83 देशभरका अदालतमा 55% मात्र मुद्दा फर्स्युट भएका देखिएको छ
3: गएको एक वर्षमा सरकारले 3 तिर्न बाँकी सार्वजनिक ऋण करिब 3 खर्ब थपिएको छ यससँगै कुल सार्वजनिक ऋण 29 खर्ब 74 अर्ब 90 करोड रुपियाँ पुगेको छ 2082 असारमा कुल ऋण 26 खर्ब 74 अर्ब 4 करोड रुपियाँ थियो एक वर्ष अघिको तुलनामा गत असार मसान्तमा सार्वजनिक ऋण 3 खर्ब 85 करोड रुपियाँ थपिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्क छ
4: नेपाल राष्ट्र ब्याङ्कले भुक्तानी प्रणाली सम्बन्धमा विभिन्न 6 बुँदे निर्देशन जारी गरेको छ केन्द्रीय ब्याङ्कले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी गर्दै भुक्तानी सेवा प्रदायको अनुमति पत्र प्राप्त संस्थाले नेपाली नागरिकको हकमा राष्ट्रिय परिचय पत्रको विद्युतीय अभिलेख अनुसार राष्ट्रिय परिचय पत्रको विवरण समेत यकिन गरी वालेट खोल्ने व्यवस्था मिलाउनु पर्ने व्यवस्था गरेको हो नयाँ व्यवस्थासँगै अब खाल्ती ई सेवा जस्ता डिजिटल वालेट खोल्न राष्ट्रिय परिचय पत्र अनिवार्य हुने भएको छ
3: चक्रपथ अन्तर्गत चप्पल कारखानादेखि धोबीखोला पुल नजिकसम्मको 1 किलोमिटरमा सड़क विस्तार गर्न भन्दै 32 असारमा ठेक्का आह्वान गरिएको छ 21 साउनसम्म म्याद राखेर खुलाइएको ठेक्काको लागत करिब 51 करोड भएको सड़क डिभिजन कार्यालय काठमाडौँका प्रमुख सुबोध कुमार देवकोटाले बताउनुभयो
4: ग्लोबल आइएमई ब्याङ्कले नागरिक एप संघको सहकार्यमा बैंक खाता खोल्न सकिने सुविधा सार्वजनिक गरेको छ नागरिक एपमा आबद्ध नेपाली नागरिकले राष्ट्रिय परिचय पत्रका आधारमा एप मार्फत बैंकको वेबसाइटमा रहेको क्यूआर कोड स्क्यान गरी व्यक्तिगत खाता बचत खाता खोल्न सक्नेछन् नागरिक एप प्रयोगकर्ताले ग्लोबल आइएमई ब्याङ्कमा खाता खोल्न आवश्यक पर्ने क्यूआर कोड उल्लेखित लिङ्कमा क्लिक गरी पाउने बैंकले जनाएको छ बैंकका अनुसार नेपालमै पहिलो पटक सुरु गरिएको उक्त सेवाले आम नागरिकलाई बैंक खाता खोल्न थप सहज बनाउने भएको छ
3: आर्थिक वर्ष 2082-83 नेपालमा 12,09,357 विदेशी पर्यटक आगमन भएको छ एक वर्षमा सबैभन्दा धेरै 3,11,531 पर्यटक भारतबाट आएका छन् भने संयुक्त राज्य अमेरिकाबाट 1,11,325 र चीनबाट 1,09,892 पर्यटक नेपाल आएको नेपाल पर्यटन बोर्डले जनाएको छ
4: बाढी पहिरोको मौसमलाई मध्यनजर गर्दै टिकटकले नेपालमा विश्वसनीय सूचना पहुँच थप सुदृढ र सहज बनाएको छ टिकटकले नेपाली प्रयोगकर्तालाई मनसुन मनसुनी वर्षाका कारण आउने बाढीका क्रममा प्रमाणित र अपडेट जानकारी सहज रूपमा प्राप्त गर्न सहयोग गर्ने उद्देश्यले नयाँ सर्च साइट सार्वजनिक गरेको छ। प्राकृतिक विपदका बेला आफ्नो प्लेटफर्ममा सही जानकारी पहुँच बढाउने तथा गलत सूचना फैलिन नदिन टिकटकले गरिरहेको निरन्तर प्रयास अन्तर्गत उक्त पहल सुरु गरिएको कम्पनीले जनाएको छ।
3: अब शेयर बजार पछिल्लो साताको कारोबारमा नेप्से परिसूचक सँगै कारोबार रकम समेत बढ्दो गतिमा रहेको देखिन्छ। पछिल्लो 9 कारोबार दिनमा बजार एक दिन मात्र घटेको छ। बुधबार करेक्सन भएको बजार बिहिबारदेखि पुनः बढ्दो गतिमा अघि बढेको छ। शुक्रबार साताको अन्तिम दिनको कारोबारमा नेप्से 2719.75 बिन्दुदेखि खुल्ला भई 2774.23 बिन्दुसम्म पुगेको थियो।
5: पूर्वको मेची पश्चिमको महाकाली
6: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
7: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा
8: शल्य चिकित्सा पेट छाती सुगर थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा
7: एनआईसीयू पीआईसीयू सहितको बालरोग विशेषज्ञ सेवा 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने
8: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा इइजी ईसीटी सहितको मनोरोग सेवा
7: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा
8: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
1: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड फोन 056-493-7338 मोबाइल 98550-88002
4: चुहावट तथा अनियमितता प्रकरणलाई लिएर युवाहरूले थालेको आन्दोलन चर्किएपछि भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समक्ष शनिबार राजीनामा पत्र पठाउँदै उनले नैतिकताका आधारमा पद छाडेको स्पष्ट पारेका छन्। यसैबीच बेलायतको आर्टिफिसियल इन्टेलिजेन्स एआईलाई विशेष महत्व दिँदै कनिष्ठ नारायणलाई देशको पहिलो एआई मन्त्री नियुक्त गरिएको छ। प्रधानमन्त्री एन्टी बर्नहर्नले उनलाई मन्त्री परिषदको उच्च तहमा स्थान दिँदै नयाँ जिम्मेवारी सुम्पेका हुन्।
3: अब खेल र खेलाडीका खबर। रामपुरमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रङ्गशालाको निर्माणका लागि तोकिएको समय सकिन 6 महिना पनि बाँकी छैन। भरतपुर महानगरपालिकाको पूर्वाधार महाशाखा प्रमुख सिनियर डिभिजन इन्जिनियर सन्तोष आचार्यका अनुसार अहिलेसम्म रङ्गशाला निर्माणको भौतिक प्रगति 59% र आर्थिक प्रगति 45% भएको छ।
4: अब विचार विश्लेषणको पालो आजको कान्तिपुर दैनिकमा खिमलाल देवकोटाले लेख्नु भएको छ। प्रदेश खर्चिलो र औचित्यहीन छन् भनेर उहाँको शीर्षक छ। संविधानले संघीय इकाइका बीच अधिकारको विनियोजनलाई संघीयताको मूल मन्त्र र सहकारिता सह अस्तित्व र समन्वयको सिद्धान्तलाई तहगत सम्बन्धको आधार मानेको छ। अबको बहस प्रदेश चाहिने कि नचाहिने भन्नेमा होइन, बरु प्रदेशलाई कसरी थप सशक्त मितव्ययी र अधिकार सम्पन्न बनाउन सकिन्छ भन्नेतर्फ केन्द्रित हुनुपर्छ। संविधान प्रदत्त प्रदेशका अधिकार कार्यान्वयन गरिनुपर्छ। समस्या प्रदेशको अस्तित्वमा होइन, संविधानले दिएको अधिकार प्रयोग गर्न नदिने र प्रदेशलाई कमजोर बनाइराख्ने प्रवृत्तिमा समस्या हो। प्रदेश कमजोर बनाएर संघीयता बलियो हुँदैन, बरु यसलाई सक्षम र अधिकार सम्पन्न बनाएर मात्र संघीयताको जग बलियो हुन्छ। अन्त्यमा अधिकार माग्न काठमाडौँ जानु पर्दैन भन्ने प्रधानमन्त्रीको भनाई कार्यान्वयन गरिनुपर्छ। क्यानाडामा 3 तहको सरकारका कुल खर्चमध्ये प्रदेशको खर्च 45.30% छ। अमेरिकामा 45.49 र स्विजरल्यान्डमा 38.17% छ। तर नेपालमा प्रदेशको खर्च 10% पनि नहुनु दुर्भाग्यपूर्ण हो। आजको कान्तिपुर दैनिकमा छापिएको छ।
3: डिजिटल गभर्नेन्सका सम्भावना शीर्षकमा पद्मा जोशीको विचार गोर्खापत्रमा छापिएको छ। ई गभर्नेन्स बोर्ड अन्तर्गत सफ्टवेयर विकास र सञ्चालन केन्द्र गठन गर्ने सरकारी निर्णय राष्ट्रको डिजिटल भविष्यका लागि रणनीतिक कदम हो। यसले सरकारी प्रणालीमाथि स्वामित्व, डेटा सुरक्षा र सेवा निरन्तरता मजबुत बनाउँदै डिजिटल परनिर्भरता घटाउन मद्दत गर्दछ।
4: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न FM, संसारभर नेपाली नेटवर्क.com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
9: स्वदेश टाइम चेक
10: इस समय सूचक का साथ में
11: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 98 550 7071 98 550 7073
12: चौबीस घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस लैब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पांजलि हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4 93 580 98 550 2640
13: It's 6 o'clock. अहिले 6 बजे को छ।
14: अहिले बिहान को 6 बज्यो।
15: स्वदेश FM 93.2 MHz।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमालसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल साउन 10 गते आइतबार, सन 2026 जुलाई 26 तारिख असार शुक्ल पक्षको द्वादशी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्र कुसान किसान
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: एमाले र नेकपा बीच प्रदेशमा सत्ता सहकार्यको सहमति। कोशी बागमती र लुम्बिनीको नेतृत्व एमाले तथा कर्णाली र सुदूरपश्चिमको नेकपाले गर्ने। मधेस र गण्डकीमा अन्य दलसँग परामर्श गरी स्वरूप तयार पारिने।
0: सरुवामा सुशासन मैत्री अभ्यास, अनलाइनबाटै 200 कर्मचारीको सरुवा। सरकारका विभिन्न निर्णयले कर्मचारीमा भने सन्तास।
1: बजेट कार्यान्वयनमा ढिलाइले अर्थतन्त्रमा असर पर्ने, प्रभावकारी बनाउन जवाबदेहिता र कडा अनुगमन हुनुपर्ने विज्ञको सुझाव।
4: समयमा ठिक ढङ्गले सम्पन्न नगर्यो भने जो कोही पनि कारवाही हुने, दण्डित हुने, चाहिँ त्यो कुरा सुनिश्चित गर्ने, त्यो सुरुवात चाहिँ नि मन्त्रीबाट गर्नुपर्छ।
0: शिक्षा मन्त्रीको राजीनामापछि भारतमा चलिरहेको विद्यार्थी आन्दोलन स्थगित, युवाहरूको जित भएको सीजेपीको प्रतिक्रिया।
1: र काभा भलिबल च्याम्पियनसिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
5: सम्पर्क इन्जिनियरिङ कलेज घोराही दाङ।
6: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
7: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
8: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333-493-555।
0: काया कैरनमा अब खबरको सिलसिला। एमाले र नेकपाले प्रदेश सभामा सहकार्य गर्दै संयुक्त सरकार बनाउने सहमति गरेका छन्। कोशी, बागमती र लुम्बिनी प्रदेशमा एमाले तथा कर्णाली र सुदूरपश्चिममा नेकपाले सरकारको नेतृत्व गर्ने गरी हिजो बेलुका दुई दलले सहमति गरेका हुन्। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेको सहमति पत्रमा मधेस र गण्डकी प्रदेशमा अन्य राजनैतिक दलसँग परामर्श गरेर मात्रै सरकारको नेतृत्व र सहभागिताको स्वरूप तयार पार्ने उल्लेख गरिएको छ। ती प्रदेशमा कांग्रेसले सरकारको नेतृत्व गरेको छ त्यहाँ एमाले र नेकपा मिल्दा मात्रै सरकार गठन हुन सक्ने अवस्था छैन। दुवै दलले प्रदेश सरकारमा सहकार्यलाई राजनैतिक स्थिरता कायम गर्ने माध्यमका रूपमा व्याख्या गरेका छन्। पछिल्लो समय प्रदेश सभामा बजेट निर्माणको क्रममा देखिएको असमझदारी, बजेट विहीनताको अवस्था र अस्वस्थ राजनैतिक प्रतिस्पर्धाले उत्पन्न गरेका समस्या समाधान गर्दै सुशासन, समृद्धि र प्रादेशिक विकासलाई तीव्र बनाउन दुवै दल सहकार्य गर्ने निर्णयमा पुगेको सहमति पत्रमा उल्लेख छ। पछिल्लो समय सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटलाई लिएर कांग्रेस र एमाले बीच अविश्वास बढेको थियो। सत्ताको नेतृत्व गरेको कांग्रेसले बजेटमा एकलौटी गरेको भन्दै सत्ता साझेदार एमाले साथ नदिएपछि चालू आर्थिक वर्षको बजेट नै पारित भएन। त्यसपछि मुख्यमन्त्री कमल बहादुर शाहले एमालेका मन्त्रीहरूलाई बर्खास्त गर्नुभएको थियो। हिजोको सहमतिसँगै वाम शक्तिबीच प्रदेश सरकारमा कार्यगत एकता अघि बढेको नेकपाका नेता नारायण काजी श्रेष्ठले बताउनु भएको छ। उहाँले कांग्रेस नेतृत्वमा रहेको मधेस प्रदेश सरकारले भने निरन्तरता पाउन सक्ने बताउनु भएको छ। यसै गरी नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सातवटै प्रदेशमा एमाले कांग्रेस र नेकपा मिलेर सरकार बनाउने प्रस्ताव आएको तर त्यसमा कांग्रेस सहमत नभएको बताउनु भएको छ। प्रदेशमा सत्ता सहकार्य गर्दै एमाले र नेकपा शीर्षकको खबर आजका सबैजसो पत्र पत्रिकाले छापेका छन्। हामीले कान्तिपुर दैनिकबाट लिएका हौं।
1: सरकारले सुशासन र सेवा प्रवाहलाई प्रविधि मैत्री बनाउन अनलाइन प्रणालीबाट कर्मचारी सरुवा शुरू गरेको छ। त्यस अनुसार 1,750 जना कर्मचारीले अनलाइन प्रणालीबाट सरुवाका लागि निवेदन दिएका छन्। विगत लामो समयदेखि झाँगिँदै आएको कर्मचारी सरुवाको व्यतिथि अन्त्य गर्दै सरकारले प्रभावकारी र पूर्ण रूपमा डिजिटल मैत्री बनाएको हो। यसको कार्यान्वयन अनलाइन सरुवा प्रणालीबाटै भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निवेदन दिइ शुरू भएको छ। मन्त्रालयमा अनलाइन प्रणालीबाट सरुवाका लागि निवेदन दिने कर्मचारीको संख्या 1,750 भएको मन्त्रालयले जनाएको छ। अहिले औसतमा दैनिक 80 जना भन्दा धेरै कर्मचारीले अनलाइन प्रणालीबाटै सरुवाका लागि निवेदन दिने गरेका छन्। अनलाइनबाटै भयो 200 कर्मचारीको सरुवा, आजको गोर्खापत्रमा खबर छ। यसैबीच कार्य सम्पादनका आधारमा अवसर प्रदान गर्ने घोषणा र तलब वृद्धि जस्ता निर्णय बालेन्द्र सरकारले चालेका सकारात्मक कदम भए पनि अन्य धेरै निर्णयले डर तथा दबाव सृजना गरेको कर्मचारीहरू बताउँछन्। त्यस्तै अवकाश सम्बन्धी नयाँ प्रस्तावको चर्चाले पनि कर्मचारीमा अन्योल थपेको छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पूरा गरेकालाई अवकाश दिने गरी प्रस्ताव सहितको नयाँ निजामती सेवा विधेयकको मस्यौदा तयार पारेको विषय बाहिर आएपछि कर्मचारीको सरकारप्रतिको विश्वास थप कमजोर बनेको देखिन्छ। अहिले 58 वर्षमा अवकाश हुने कानूनी प्रावधान छ, यद्यपि प्रस्तावित विधेयक संसदमा दर्ता भइसकेको भने छैन। अवकाशको नयाँ प्रावधान सहितको विधेयक जस्ताको त्यस्तै कानून बनेर आए झण्डै 10,000 कर्मचारी समय अगावै अवकाशमा जानेछन्। त्यसरी अवकाश दिँदा 50 भन्दा बढी सचिव, 260 जना सहसचिव र 700 भन्दा बढी उपसचिव पर्नेछन्। अर्कोतिर फाजिल जगडामा परेर कहाँ पुग्ने हो भन्ने तनाव समेत कर्मचारीमा थपिएको चर्चा सिंहदरबारभित्र रहेको छ। आजको कान्तिपुरमा खबर छ।
0: कर्णालीमा बिरामी हुनु भनेको रोगसँग मात्र होइन भूगोल र राज्यको उपेक्षासँग पनि लड्नु हो। त्यहाँ स्वास्थ्य संस्था त छन् तर तिनमा चिकित्सक भेटिँदैनन्। करोडौंका उपकरण र प्रविधिले सम्पन्न प्रदेश अस्पतालदेखि जिल्ला अस्पतालहरूमा भवन ठडिएका छन् तर ती रित्ता बन्दै गइरहेका छन्। कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा 300 शैयाको प्रादेशिक अस्पताल छ तर त्यहाँ पर्याप्त विशेषज्ञ डाक्टरहरू दरबन्दी अनुसार छैनन्, जहाँ दिनहुँ बिरामीको खचाखच भीड लाग्छ। सामान्य स्वास्थ्य परीक्षणका लागि पनि 2 दिन कुर्नुपर्छ। संघीयतासँगै सिंहदरबार गाउँ गाउँमा पुग्यो भनियो तर कर्णालीवासीका लागि विशेषज्ञ स्वास्थ्य सेवा अझै पनि आकाशको फल जस्तै बनेको छ। आँगनमा आएका सरकारहरूले आँगनमै विशेषज्ञ डाक्टर ल्याउन सकिरहेका छैनन्, जसका कारण विशेषज्ञ उपचार सेवाका लागि कर्णालीका दुर्गमका नागरिकहरू प्रदेश राजधानी नै पुग्नुपर्ने बाध्यता छ। कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको तथ्याङ्क हेर्दा प्रदेशमा हरिबिजोग देखिन्छ, यसले पनि कर्णालीको स्वास्थ्य कति भयावह अवस्थाबाट गुज्रिरहेको छ भन्ने देखाउँछ। कर्णाली प्रदेशका प्रमुख सरकारी अस्पतालहरूमा विशेषज्ञ चिकित्सकहरूको दरबन्दी र पदपूर्तिको अवस्था निराशाजनक मात्र होइन भयानक छ। सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार कर्णाली प्रदेशका मुख्य अस्पतालहरूमा विशेषज्ञ चिकित्सकको झण्डै 76% दरबन्दी रिक्त छ। कर्णाली प्रदेशमा विशेषज्ञ डाक्टरको दरबन्दी नै पर्याप्त छैन, भएका दरबन्दीहरूमा पनि अधिकांश रिक्त छन्। 95 विशेषज्ञ डाक्टरको दरबन्दी छ तर कार्यरत भने 23 मात्र छन्। विशेषज्ञ डाक्टरका 72 दरबन्दी रिक्त छन्। त्यसमा पनि जाजरको डोल्पा हुम्ला मुगु कालीकोट र दैलेख जस्ता दुर्गम तथा पहाड़ी जिल्लाका सरकारी अस्पतालमा एकजना पनि विशेषज्ञ चिकित्सक कार्यरत छैनन्। ती जिल्लाहरू पूर्ण रूपमा विशेषज्ञ बिन बनेका छन् जसका कारण नागरिकलाई जटिल प्रकृतिको बिमार लाग्यो भने जिल्ला बाहिर जानुपर्ने बाध्यता छ। कर्णालीको स्वास्थ्य अधुरा अवस्था, करोड़ौंका पूर्वाधार शून्य विशेषज्ञ शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
1: चिकित्सा शिक्षा आयोगमा उपाध्यक्ष तथा गेटा मेडिकल कलेज दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रार नियुक्ति गैर कानूनी भएको भन्दै अनशनरत डाक्टर गोविन्द केसीसँग सरकारले वार्ता शुरू गरेको छ। धनगढ़ीमा रहेको कृष्ण मन्दिरको धर्मशालामा अनशन बस्नुभएको डाक्टर केसीको स्वास्थ्यमा समस्या देखिएपछि हिजो सेती प्रादेशिक अस्पताल भर्ना गरिएकामा सरकारले वार्ताका लागि शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुनामणि पौडेललाई पठाएको हो। डाक्टर केसीका सहयोगी अमृत जयसीका अनुसार सचिव पौडेलले केसीसँग अनौपचारिक कुराकानी गर्नुभएको छ। डाक्टर केसीले आफ्नो बटम लाइन स्पष्ट पार्दै तयारी गरेर आउन सचिवलाई भनेको समेत जयसीले बताउनु भएको खबर आजको नयाँ पत्रिकामा छ।
0: काया कहिरनमा बजेट कार्यान्वयनमा हुने ढिलाई र यसले अर्थतन्त्रमा पार्ने प्रभाव बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे गरेको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
12: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
13: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसियू सेवा उपलब्ध गराइन्छ।
14: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
15: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
14: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
15: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98550-26440।
16: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
17: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्चल
0: हामीले एमाले र नेकपा बीच प्रदेशमा सत्ता सहकार्यको सहमति, कोशी बागमती र लुम्बिनीको नेतृत्व एमाले तथा कर्णाली र सुदूरपश्चिमको नेकपाले गर्ने, मधेस र गण्डकीमा अन्य दलसँग परामर्श गरी स्वरूप तयार पारिने, सरूवामा सुशासन मैत्री अभ्यास, अनलाइनबाटै 200 कर्मचारीको सरूवा, सरकारका विभिन्न निर्णयले कर्मचारीमा भने सन्तास, कर्णालीको स्वास्थ्य क्षेत्र दुरावस्था, पूर्वाधार भए पनि विशेषज्ञको समस्या लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। गएको एक वर्षमा सरकारले तिर्न बाँकी सार्वजनिक ऋण झण्डै 3 खर्ब थपिएको छ। यससँगै कुल सार्वजनिक ऋण 29,74,90,00,00,000 रूपियाँ पुगेको छ। 2082 असारमा कुल ऋण 26,74,04,00,00,000 रूपियाँ थियो। कुल एक वर्ष अघिको तुलनामा गएको असार मसान्तमा सार्वजनिक ऋण 3,85,00,000,00,000 रुपियाँ थपिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्क छ। सीमित स्रोतका बावजुद ठूलो आकारको बजेट ल्याउने दबावमा रहेकाले यस वर्ष पनि 21,24,00,000,00,000 बजेट आएको छ। यसले आउँदा आर्थिक वर्ष सार्वजनिक ऋण झनै थपिने जोखिम छ। राजस्व संकलनको सीमितता, सामाजिक सुरक्षा लगायत अनिवार्य दायित्व कटौती गर्न नसक्ने बाध्यता, वैदेशिक सहायता र अनुदान खुम्चिँदै गएका बेला सरकारका नयाँ योजना समेट्न ठूलो आकारको बजेट ल्याउनु पर्ने दबाव समेत सरकारलाई थियो। आजको कान्तिपुरमा खबर छ।
0: फेरि पनि बजेटकै प्रसंग, आर्थिक वर्ष 82-83 सरकारको आमदानी र खर्च दुवै लक्ष्यभन्दा कमजोर रहेको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कले देखाउँछ। 19,64,11,00,000,000,000 बजेट मध्ये असार मसान्तसम्म 15,82,16,00,000,000 मात्र खर्च भई समग्र खर्च लक्ष्यको 80.55% सीमित रह्यो, जसमा चालू खर्च 88.4% पुगे पनि विकास निर्माणसँग जोडिएको पूँजीगत खर्च भने लक्ष्यको 46.79% खुम्चियो। राजस्व संकलन पनि लक्ष्यको 83.51% सीमित रह्यो, जबकि वैदेशिक अनुदान परिचालन झन कमजोर देखिँदै लक्ष्यको 58.5% मात्र सीमित रह्यो। यसले बितेको आर्थिक वर्षमा सरकारी वित्त व्यवस्थापन र बजेट कार्यान्वयन दुवै क्षेत्रमा गम्भीर चुनौती रहेको स्पष्ट पार्छ। साथी महेश गेवालीले आर्थिक वर्ष 83-84 बजेट समयमै कार्यान्वयन गर्न सरकारले के गर्नुपर्छ भनेर अर्थशास्त्री डिलीराज खनाललाई सोध्नु भएको छ।
4: बजेट कार्यान्वयनलाई सुनिश्चितता गरेर अगाडि जानुपर्ने खाँचो र आवश्यकता छ। त्यो परिप्रेक्ष्यमा ठोस कार्ययोजना बनाउने, कार्ययोजनाभित्र ठेकापट्टा कहिले गर्ने हो, ठेकापट्टासँग जोडिएका जग्गा प्राप्तिदेखि लिएर स्रोत साधनको उपलब्धतादेखि लिएर यी सबै कुराहरूको एउटा ठोस गरेर त्यो कार्ययोजना बनाउने र कार्ययोजनासँगै बनाएर तद अनुरूप चाहिँ एउटा एक्सन प्लान बनाउने सबभन्दा महत्वपूर्ण पक्ष के हो भने जिम्मेवारीको पक्ष। समयमा ठिक ढङ्गले सम्पन्न नगर्यो भने जो कोही पनि कारवाही हुने, दण्डित हुने चाहिने त्यो कुरा सुनिश्चित गर्ने, त्यो सुरुवात चाहिँ नि मन्त्रीबाट गर्नुपर्छ। त्यो मन्त्रीलाई नै कारवाही गर्ने प्रक्रियाबाट सुरु गर्नुभयो भने तल तलब जवाबदेहीको परिपाटी चाहिँ अलि सुनिश्चित भएर जान्छ। अनुगमन र मूल्याङ्कनको परिपाटीलाई पनि सँगै प्रोजेक्ट प्रोग्राम तहदेखि, विभागदेखि, मन्त्रालय, योजना आयोग र अनि प्रधानमन्त्री तहमा समयबद्ध हिसाबले समस्या छन् भने समाधान त्यहाँ गर्ने हिसाबले ठोस, व्यवस्थित र प्रभावकारी बनाएर लिएर जानुपर्ने खाँचो र आवश्यकता छ भन्ने मलाई लाग्छ।
18: यसलाई चाहिँ विशेष गरी कार्यान्वयन गर्दाखेरि सरकारलाई चुनौती चाहिँ के हुन सक्छ?
4: यति धेरै सुशासनको लाई प्राथमिकता दिएको सरकारले विकास प्रशासनप्रति चाहिँ असफल भयो भनेर मैले भनेको छु। 3 महिनासम्म तपाईँले ट्रान्सफर गर्न नपाउने कुरा, रकमान्तर गर्न नपाउने कुरा, त्यसको पनि पालना नगर्ने, आर्थिक वर्षको अन्त्यमा मन परे ढङ्गले खर्च गर्न पाइन्न भन्ने कुरा त्यो पनि नगर्ने, नियमको परिपालना हुनुपर्ने हो। त्यो परिपालना नै नहुने र त्यो परिपालना नहुँदाखेरि कोही जवाबदेही जिम्मेवार पनि हुन नपर्ने, यस्तो किसिमको एउटा व्यथितिपूर्ण एउटा अराजक परिपाटी छ। त्यसको अन्त गरेर जिम्मेवार हुनुपर्ने र कुरा नगरे चाहिँ दण्डित हुनुपर्ने परिपाटीलाई तपाईँले सुनिश्चित गर्नुभयो भने त्यो क्रममा जुन किसिमको विकराल स्थिति हिजोदेखि भोग्दै आएको अवस्था हो त्यसबाट बिल्कुल नयाँ ढङ्गले जानेर कार्यान्वयनको पक्षलाई निर्मम तरिकाले सुनिश्चित गरेर अगाडि जानु बाहेक अर्को विकल्प छैन भन्ने कुरा हाम्रो जुन किसिमको खेलहरू हुने रह्यो यस्ता खेलहरूलाई पनि अन्त गर्ने हिसाबले अगाडि बढ्नु पर्ने खाँचो र आवश्यकता छ।
18: अहिलेसम्मको अवस्था हेर्दाखेरि आउने समयमा चाहिँ यो कार्यान्वयनमा चाहिँ सुधार हुने सम्भावना चाहिँ के आश लिन सकिन्छ?
4: यो सरकारले अथवा यो राष्ट्रिय स्वतन्त्र पार्टीले जुन ढङ्गले बाचा गर्यो 2 वर्षमा दसवटा राष्ट्रिय ग्रुप आयोजनाहरू कार्यान्वयन गर्ने कुराको उदाहरण लिए, त्यो बाचालाई विश्वास गरेर त्यो बहुमतको चाहिँ सम्मान गर्दै बिल्कुल विगतभन्दा फरक ढङ्गले जानुपर्ने खाँचो र आवश्यकता छ र विगतमा भएन अहिले पनि हुन सकिरहेको छैन भन्ने कुराका त्यो एक्सक्युज हुन सक्दैन।
18: नागरिक वा भनौँ यो साना व्यवसायले चाहिँ बजेट कार्यान्वयन कमजोर हुँदा व्यवहारमा चाहिँ के कस्ता असर भोग्नु पर्छ?
4: शिक्षा स्वास्थ्यमा जुन ढङ्गले चाहिँ यो 3% कर लिने गरिया छ, बिजुलीमा जुन किसिमको 5% बाटो लगाउने गरिया छ, अहिले पनि सरकारले पुनर्विचार गर्नुपर्छ, त्यो चाहिँ नि खारेज गर्नुपर्छ भन्ने मलाई लाग्छ। 300-400 अरब रुपियाँको यसै पनि अलिकति सिस्टमलाई स्ट्रेन्थेन गर्नुभयो भने कर उठाउन सक्नुहुन्छ। आम रूपमा गरिब र विपन्नलाई चाहिँ तपाईँको ठुलो प्रतिकूल असर भइरहेको हुन्छ र आम रूपमा उद्योग व्यवसाय अझै पनि लगानी विश्वास चाहिँ भइरहेको छैन, थप रूपमा यो लगानी माग कसरी बढेर जान्छ साना उद्योग व्यवसायको त्यो नयाँ ढङ्गले चाहिँ विचार सुधार गर्नुपर्ने र अहिलेसम्म गरिएका जति पनि पहल छन् त्यसलाई रिभ्यू गरेर नीतिहरू ल्याउनु पर्ने खाँचो आवश्यकता छ।
0: उहाँ हुनुहुन्थ्यो अर्थशास्त्री डिलिराज खनाल। फेरि पनि खबरकै सिलसिला, सरकार गठनदेखि ओह्रालो यात्राको शेयर बजार प्रति प्रधानमन्त्रीको चासो बढेको छ। यस बेला उहाँ आफैले सक्रियता देखाउन थाल्नु भएको छ। बजेट र मौद्रिक नीति आए पनि लगानीकर्ताको मनोबल नबढ्दा शेयर बजार उँभो लाग्न सकिरहेको थिएन। व्यवसाय र उद्योगपतिमाथि सरकारको धरपकड़ चल्दै गर्दा लगानीकर्तामा त्रास बढेको थियो। यसले गर्दा शेयर बजार निरन्तर उँधो गतिमै रहिरह्यो। यसै बेला सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोगको काम कारवाहीलाई रोक्यो। लगानीकर्तामा सम्पत्ति छानबिनको भय हट्दा शेयर बजारको घट्ने क्रम रोकियो। यससँगै प्रधानमन्त्रीले पनि शेयर बजार सरोकारवालासँग भेटघाट शुरू गर्नुभयो। केही समय अघि प्रधानमन्त्रीले गभर्नर डाक्टर विश्वनाथ पौडेलसँग शेयर बजारको विषयमा छलफल गर्नुभएको थियो। त्यसै गरी उहाँले गएको सोमबार नेपाल धितोपत्र बोर्डका अध्यक्ष डाक्टर गोपाल प्रसाद भट्ट, नेपाल स्टक एक्सचेन्जका अध्यक्ष अमृत लम्साल र स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकाल, लगानीकर्ता प्रियराज रेग्मी र अम्बिका प्रसाद पौडेल लगायतसँग भेटघाट र छलफल गर्नुभएको थियो। यसबाट लगानीकर्तामा रहेको केही शंका हटेको देखिन्छ। प्रधानमन्त्री निजी क्षेत्र मैत्री भन्दा सकारात्मक बन्यो शेयर बजार शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
15: नवजात शिशुदेखि बालबालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
19: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
15: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
19: 24 घण्टा इमर्जेन्सी सेवा,
15: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
19: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
15: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
19: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
15: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
19: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
15: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
19: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
15: भेन्टिलेटर सेवा,
19: होल बडी चेकअप जाँचको सुविधा
15: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
19: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन, फोन 0656-8853-5189353।
20: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
21: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
20: कहाँ गएर के सिप सिकौ भन त अब।
21: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
15: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-493-374 98510-61-356
20: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
0: काया कैरनमा तपाईलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। दशैं तिहार जस्ता चाड पर्वमा मात्रै महँगो हुने खसीको मासु हिजो आज उपभोक्ताको पहुँच बाहिर पुग्न थालेको छ। केही महिना अघिसम्म काठमाडौँ उपत्यका सहित प्रमुख शहरमा प्रति किलो 1,000 देखि 1,300 रुपियाँमा पाइने खसीको मासु अहिले 1,700 देखि 1,800 रुपियाँसम्ममा बिक्री भइरहेको छ। यस्तो मूल्यवृद्धिले उपभोक्ता महँगीको चरम मारमा पर्न थालेका छन्। मूल्यमा भएको झण्डै 500 रुपियाँको 81 वृद्धिले उपभोक्ता, किसान र सरकारी निकाय सबैलाई प्रश्नको घेरामा उभ्याएको छ। अचम्मको कुरा त के छ भने उपभोक्ताले महँगो मूल्य तिरे पनि किसानले भने त्यसको प्रत्यक्ष लाभ भने पाउन सकेका छैनन्। व्यावसायिक बाख्रा पालक संघका अध्यक्ष गोविन्द सुवेदीका अनुसार अहिलेको मूल्य वृद्धिको मुख्य कारण उत्पादन घट्नु मात्र नभई बजारमा बिचौलियाहरूको अत्यधिक प्रभाव हो। उहाँका अनुसार किसानको गोठबाट उपभोक्ताको भान्सासम्म पुग्दा एउटा खसी कम्तीमा 4 तहका व्यापारी हुँदै पुग्छ। सबैभन्दा पहिले गाउँका स्थानीय एजेन्टले किसानबाट खसी किन्छन्। त्यसपछि ती खसी संकलन गरेर अर्को व्यापारीलाई बिक्री गरिन्छ। दोस्रो व्यापारीले थोक व्यापारीलाई दिन्छ भने थोक व्यापारीबाट मासु पसलमा पुग्छ। अन्तत पसलले काटेर उपभोक्तालाई बिक्री गर्छ। प्रत्येक तहमा नाफा थपिँदै जाँदा अन्तिम मूल्य अस्वाभाविक रूपमा बढ्ने गरेको सुवेदीको भनाइ छ। यता पशु सेवा विभागका अनुसार नेपालमा झण्डै 1,60,00,000 खसी बाख्रा छन्। पछिल्ला वर्षमा उत्पादन उत्पादन बढ्दै जाँदा नेपाल खसीको मासुमा आत्मनिर्भर भएर निर्यात हुने चरणमा पुगेको विभागको तथ्याङ्कले देखाउँछ। आकाशीय खसीको मासु उपभोक्ता मारमा गोर्खापत्रमा खबर छ।
0: अब विदेशको खबर। भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएपछि पाँच हप्तादेखि चलिरहेको कक्रोच जनता पार्टी सीजेपीको आन्दोलन स्थगित भएको छ। आन्दोलनकारीले यसलाई लोकतन्त्रको जीत भन्दै प्रदर्शन अन्त्य गर्ने घोषणा गरेका बीबीसीले जनाएको छ। दिल्लीको जन्तर मन्तरमा आन्दोलनरत हजारौं प्रदर्शनकारीले शिक्षा मन्त्रीको राजीनामापछि नाचगान नाराबाजी र मिठाई बाँडेर उत्सव मनाएका छन्। आन्दोलनका संस्थापक अभिजित दिप्केले हामी सफल भयौं भन्दै यो युवाहरू को ऐतिहासिक जीत भएको प्रतिक्रिया दिनुभएको छ। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले सामाजिक सञ्जाल एक्स मार्फत हिजो राजीनामा घोषणा गर्दै पछिल्ला घटनाले आफू दुखी भएको र विद्यार्थीको भविष्यलाई ध्यानमा राखेर प्रधानमन्त्री समक्ष राजीनामा बुझाएको बताउनु भएको छ। कक्रोच जनता पार्टी कुनै औपचारिक राजनैतिक दल नभई कृत्रिम बुद्धिमत्ता अर्थात एआईबाट तयार गरिएको कक्रोच प्रतीकमा मार्फत शुरू भएको व्यङ्ग्यात्मक अभियान हो। भारतको शिक्षा प्रणालीमा सुधार, परीक्षामा प्रश्नपत्र चुहावट रोक्न कडा कानून तथा शिक्षा मन्त्रीको राजीनामाको माग गर्दै यो अभियानले व्यापक समर्थन पाएको थियो। शिक्षाविद तथा अभियन्ता सोनम वाङचुकले आन्दोलनलाई समर्थन गर्दै आमरण अनसन बसेपछि प्रदर्शन थप सशक्त बनेको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले परीक्षामा प्रश्नपत्र चुहावटमा संलग्नलाई कडा सजाय दिन द्रुत अदालत गठन गर्ने तथा नयाँ कानून ल्याउने घोषणा गरेपछि आन्दोलनको दबाव थप बढेको थियो। यद्यपि आन्दोलनका संस्थापक दिपकेले शिक्षा मन्त्रीको राजीनामा मात्रै अन्तिम लक्ष्य नभएको बताउनु भएको छ।
1: अब खेल खबर। पाकिस्तानमा चलिरहेको काबा पुरुष भलिबल च्याम्पियनशीपमा नेपालले आज बंगलादेशसँग खेल्दैछ। यो खेल नेपाली समयअनुसार दिउँसो एक बजे शुरू हुनेछ। चौथो खेल खेल्न लागेको नेपालको लक्ष्य पहिलो जित रहेको छ। यसअघि लगातार तीन खेलमा पराजित भएको नेपाललाई सेमी फाइनलको सम्भावना कायम राख्न आजको खेल जित्नै पर्ने दबाव छ। नेपाल उद्घाटन खेलमा कजाकिस्तानसँग 3-2, दोस्रो खेलमा श्रीलंकासँग पनि 3-2 तथा तेस्रो खेलमा आयोजक पाकिस्तानसँग 3-0 सोझो सेटमा पराजित भएको थियो। अब नेपालले बंगलादेशपछि अन्तिम लेग खेल उज्बेकिस्तानसँग खेल्नेछ। प्रतियोगितामा नेपाल सहित आयोजक पाकिस्तान, कजाकिस्तान, श्रीलंका, बंगलादेश र उज्बेकिस्तान गरी 6 टोली सहभागी छन्। सबै टोलीले एकअर्कासँग खेलेपछि शीर्ष 4 टोलीले सेमी फाइनलमा स्थान बनाउनेछन्।
0: अब केही खबर संक्षेपमा। आज बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाड़ी तथा हिमाली भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै भोलि देशका पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ भने लुम्बिनी, गण्डकी र सुदूरपश्चिमको पहाड़ी तथा तराईका एक दुई ठाउँमा भोलि रातीको समयमा अलि ठूलो वर्षा हुन सक्ने अनुमान गरिएको छ।
1: नियमित मनसून भइरहेका कारण शुक्रबारसम्म देशभर 83.30% रोपाई सकिएको छ। कृषि विभागका अनुसार सबैभन्दा धेरै सुदूरपश्चिममा 97.93% रोपाई सकिएको छ। सुदूरपश्चिममा 151,742 हेक्टरमा रोपाई सकिएको हो। सुदूरपश्चिममा जेठ दोस्रो हप्तापछि रोपाई थालिने भएका कारण अन्यत्रभन्दा छिटो सकिने गरेको छ। मधेसमा 78.60% रोपाई सकिएको छ। किसानले विगतमा जस्तै यस वर्ष पनि रासायनिक मलको अभाव खेपेर रोपाई गरिरहेका खबर नयाँ पत्रिकामा छ।
0: कपिलवस्तुको कपिलवस्तु नगरपालिका 5 बभनी स्थित खेतमा आली खन्ने क्रममा प्राचीन तामाका मुद्रा अर्थात सिक्का भएको करुवा फेला परेको छ। एउटा करुमा 2314 थान तामाका सिक्का भेटिएका छन्। सबै मुद्राको तौल 7.34 किलो रहेको छ। कपिल वस्तुमा भेटिए अरबी र फारसी लिपिका सिक्का शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
1: श्रमिकको वैज्ञानिक सेवा शुल्क निर्धारण गर्न र 598 म्यान पावर कम्पनीमाथि गरिएको कार्यवाही फिर्ता तत्काल नभए वैदेशिक रोजगारमा श्रमिक पठाउन नसक्ने भन्दै वैदेशिक रोजगार व्यवसायीले सरकारलाई अल्टिमेटम दिएका छन्। नेपाल वैदेशिक रोजगार व्यवसायी संघले अस्ति शुक्रबार युवा श्रम र रोजगार मन्त्री रामजी यादवलाई 15 माग बुझाउँदै 15
0: र काठमाडौँमा अपराध हुने सबैभन्दा जोखिमपूर्ण दिन कुन होला? धेरैको अनुमान शुक्रबार वा शनिबारतिर हुन सक्छ, तर प्रहरीको तथ्याङ्कले भने फरक तस्विर देखाएको छ। तथ्याङ्क अनुसार राजधानीमा सबैभन्दा धेरै अपराध सोमबार हुने गरेको छ र अपराधको पिक आवर चाहिँ अपरान्ह 12 बेलुका 6 बजेसम्म देखिएको छ। अपराधको हट डे सोमबार शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ। काया कैरनमा अब पालो उखानको,
1: नहुने बिरुवालाई पानी न पिना।
0: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य मुख्य खबर फेरि एकपटक।
1: एमाले र नेकपा बीच प्रदेशमा सत्ता सहकार्यको सहमति, कोशी बागमती र लुम्बिनीको नेतृत्व एमाले तथा कर्णाली र सुदूरपश्चिमको नेकपाले गर्ने, मधेस र गण्डकीमा अन्य दलसँग परामर्श गरी स्वरूप तयार पारिने,
0: सरुवामा सुशासन मैत्री अभ्यास, अनलाइनबाटै 200 कर्मचारीको सरुवा, सरकारका विभिन्न निर्णयले कर्मचारीमा भने सन्तास,
1: बजेट कार्यान्वयनमा ढिलाइले अर्थतन्त्रमा असर पर्ने, प्रभावकारी बनाउन जवाबदेहिता र कड़ा अनुगमन हुनुपर्ने विज्ञको सुझाव,
0: शिक्षा मन्त्रीको राजीनामापछि भारतमा चलिरहेको विद्यार्थी आन्दोलन स्थगित, युवाहरूको जीत भएको सीजेपीको प्रतिक्रिया,
1: र काबा भलिबल च्याम्पियनसिपमा नेपालले आज बंगलादेशसँग खेल्दै।
0: र अन्त्यमा आजको कार्टुन गजब सभा शीर्षकमा अविनले बनाउनु भएको, एमाले र नेकपा बीच प्रदेश सरकारमा सहकार्य भइरहेको विषयलाई व्यङ्ग्य गरिएको छ। यहाँ कार्टुनमा दुई पार्टीका शीर्ष नेता ओली र प्रचण्ड जस्ता देखिने व्यक्ति चेस खेलिरहेका छन्। त्यो देखेपछि कोठा बाहिरबाट एकजनाले त्यहाँ के हुँदैछ भनेर सोध्दैछन्, अनि जवाफमा कोठाभित्र रहेका एकजनाले भन्दैछन्, प्रदेश प्रदेश खेलिरहनु भएको छ क्या, अनि यति नै नखेले कसरी दिन बिताउने उहाँहरूले। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौ। नमस्कार।
2: यो माइलो माडी घुम्दा घुम्दै 2:30 बजे लागेछ यार।
3: हैन,
2: भोक लागेको छैन तिमीहरूलाई?
3: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
22: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के, किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
23: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97 45 23 91 63। वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
24: हाम्रा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौ, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौ।
23: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका 6 स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
25: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ।
26: सर चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी, यसो चोकतिर निस्क्यो ट्राफिकले सिर सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ।
27: हैन, बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
28: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि।
23: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
28: सम्पर्क 98 119 32 811 र 98 653 73 687।
29: माछा, बोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
23: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स, बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 98 550 63 172 र 98 452 12 200।
28: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
5: माडीवासीहरुका लागि खुशीको खबर।
6: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेशनल च्यानल गरी 175 भन्दा धेरै एसटी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क ₹350 मात्र।
7: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
8: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी। मोबाइल 9849664977 र 9820235212।
9: के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने, रगत आउने, दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने, फुट्ने, पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ? यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा।
10: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
9: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार।
10: सम्पर्क 9847531034 र 9743443915।
9: आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा।
11: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000 मा।
9: घडेरीका विशेषताहरू:
11: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको, मेन हाइवेबाट 390 मिटर भित्र, हुलाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको, तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने, प्रत्येक वर्ष जग्गाको भाव तीव्र गतिमा बढ्ने ठाउँ, नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर, रोजेर र काटेर लिन मिल्ने, बसन्तपुरमा रहेका नापी मालपोत र कार्यालयबाट मात्र 300-400 मिटर दूरीमा अवस्थित।
10: जग्गा धनी सिधा सम्पर्क 9871788254 र 9846590042।
12: हेलो
13: हेलो बुढी, के छ खबर?
12: ठिकै छ, चलेकै छ।
13: ल भिडियो अन गर् त, तलाई हेरम।
12: भिडियो अनै छ त, देख्नु भएन र?
13: खै देखिन त मैले त, नेट स्लो भयो क्या हो?
12: माडीको नेट यस्तै त हो नि।
13: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइल जोडिहाल त।
9: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भयो।
14: 93.2 स्वदेश FM बहस, नेपाली बहस, यस नेपाली बहस का साथमा प्रीति तयारी छौ छौ।
30: ग्लोबल आईबी बैंक सबैका लागि बैंक
31: इस होम इन्टरनेट।
32: यतिखेर हाम्रो बीचमा कानुनका जानकार संविधान वेद कृष्णमान प्रधान हुनुहुन्छ। प्रधानजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
33: धन्यवाद यहाँलाई।
32: यो सर्वोच्चका न्यायाधीश विरुद्ध किन गरिँदैछ महाभियोगको तयारी यतिखेर सरकारले, केही बुझ्नु भएको छ?
33: यहाँले जुन भन्नुभएको छ अहिले
32: व्यापक रूपमा तयारी हुँदैछ, सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिफुयाल, नकुल सुवेदीलाई चाहिँ महाभियोग लाउने, कि चाहिँ अब आफ्नै तरिकाले छोड्नु छैन भने चाहिँ महाभियोगको तयारी हुन्छ भनेर दबाब दियो सरकारले भन्ने आइरहेको छ क्या? यो त शक्ति पृथकीकरण अन्तर्गत न्यायालय माथिको ठाडो हस्तक्षेप होइन?
33: यहाँले भन्नुभयो जस्तै गरिकन अहिले जुन विभिन्न सञ्चार माध्यम मार्फत जुन हामीले पनि पाउने छौँ, जहाँसम्म लाग्छ अहिलेको यो वैकल्पिक
32: किसान प्रधानजी, तपाईँको अडियो क्लियर आइरहेको छैन, हेलो सुन्दै हुनुहुन्छ? प्रधानजी तपाईँको आवाजमा अलिकति डिस्टर्ब आइरहेको छ। मलाई सुन्दै हुनुहुन्छ? तपाईँको आवाज अलिकति त्यति राम्रो छैन, कृपया नेटवर्क भएको ठाउँमा। किसान प्रधान हामीसँग संविधानविद जोडिनु भएको थियो, प्राविधिक रूपमा उहाँको अडियो, उहाँको आवाज चाहिँ त्यति राम्रो स्पष्ट हुन सकेन। आदरणीय श्रोता, हामी कुराकानी गर्ने प्रयत्न गर्छौँ किनभने यतिखेर चाहिँ सरकारले जुन ढङ्गले न्यायपालिकामाथि फेरि एकपटक प्रहार गर्न खोजेको भन्ने विषय आएको छ, हस्तक्षेप गर्न खोजेको भन्ने विषय आएको छ, त्यसका बारेमा पनि हामी चर्चा गर्दैछौँ। र कानुनी हिसाबले यो एउटा स्वतन्त्र निकाय हो न्यायपालिका, र न्यायपालिकामाथि चाहिँ न्यायाधीशहरूमाथि महाभियोग लाउने प्रस्ताव जुन सरकारले ल्याइरहेको छ यसले कहाँ पुर्याउँदैछ त अब हाम्रो राज्यलाई, हाम्रो राष्ट्रलाई, वा चाहिँ हाम्रो न्यायपालिकामाथिको शक्ति पृथकीकरणमाथिको यो सिद्धान्तलाई चाहिँ यसले किन अब मूल्यायन गर्न खोजिरहेको छ भन्ने प्रश्न उठिसके पछाडि प्रधानजी हुनुहुन्छ, प्रधानजी सुन्दै हुनुहुन्छ, त्यति राम्रो आवाज आएन, कन्टिन्यू गर्नुहोस्।
33: अहिले जुन महाभियोगको विषयमा यहाँले प्रश्न उठाउनु भएको छ, जुन न्यायपालिकामा कार्यरत वरिष्ठ न्यायाधीशको उपमा अहिले संविधानको धारा 101 चाहिँ महाभियोग लिएर आउनु पाउने व्यवस्था प्रश्न लेखेको छ। त्यसमा राष्ट्रपति लगायत प्रधान न्यायाधीश लगायत न्यायाधीश लगायत अन्य संविधान नीति व्यक्तिहरूको विषयमा जुन महाभियोग लगाउनु पाउने व्यवस्था प्रश्न तोकिएको छ। त्यसमा के भनेको छ भन्दाखेरि जसले जुन व्यक्तिले संविधान कानुन गम्भीर उल्लङ्घन गरेमा महाभियोग ल्याउनु पाउने व्यवस्था छ। तर अहिलेको सरकार र अहिलेको संसद परिपक्व संसद र वैकल्पिक संसद भएको हुनाले यो प्रक्रिया जुन मिडियामा आएको अनुसार नभइकन अब उहाँहरू चाहिँ संविधान अन्तर्गत नै त्यो प्रक्रिया अगाडि बढ्नुहुनेछ, जसले गर्दा हामीले मिडियामा सुनेको र उहाँले गरेको फरक होला भन्ने मलाई लाग्छ। कानुन रूपमा छ, संविधानको धारा 101 तपाईँको प्रश्न व्यवस्था गरेको छ। 101 चाहिँ राष्ट्रपति उपराष्ट्रपतिको हकमा यो संसदको अहिले विद्यमान प्रतिनिधि सभाको 1/4 सदस्यले महाभियोग दर्ता गर्न पाउने व्यवस्था छ। र प्रधान न्यायाधीश न्यायाधीशको हकमा चाहिँ पनि त्यसै गरी 101(2) जुन व्यवस्था गरेको छ 1/4 माननीय सांसदज्यूहरूले चाहिँ अब महाभियोग दर्ता गर्ने व्यवस्था राखेको छ। राष्ट्रपति उपराष्ट्रपतिको हकमा चाहिँ सङ्घीय संसद भनेको छ, यसमा प्रतिनिधि सभा राष्ट्रिय सभाको मध्ये 2/3 चाहिन्छ भने प्रधान न्यायाधीश अन्य हकमा चाहिँ प्रतिनिधि सभाको 2/3 उहाँहरूलाई प्रक्रिया अगाडि बढाउन सक्ने व्यवस्था गरिएको छ। तर अहिले यहाँले भन्नुभएको थियो के देखिन्छ भन्दा जुन मिडियामा आएको हिसाबले चाहिँ प्रधान न्यायाधीश जुन नियुक्ति भइसक्नु भएको छ प्रधान न्यायाधीशलाई काममा असहयोग भयो, त्यस कारणले वरिष्ठ 3 न्यायाधीशलाई पनि महाभियोग लगाएर काम गर्न सहज बनाउनु पर्छ भन्ने जुन मिडियाबाट आइरहेको छ, सायद त्यो हिसाबले चाहिँ अहिलेको सरकार र अहिलेको संसदले त्यो काम अगाडि बढाउनु हुन्न होला भन्ने मलाई लाग्छ, किनकि यो चाहिँ अलिक अपरिपक्व देखिन्छ। त्यसले के देखिन्छ भन्दा संविधानमा भएको व्यवस्था र दलहरूको अथवा संसदको मनस्थाय यदि गलत भयो भने त्यसले दुष्परिणाम चाहिँ लामो असरसम्म दिन्छ भन्ने मलाई लाग्छ। अहिले जुन 3 मान्य न्यायाधीशहरू मान्य सपना प्रधान मल्ल हरि फुवालज्यू र कुमार रेग्मीज्यूको विषयमा जुन सभामा आइरहेको छ त्यो विषयमा चाहिँ अहिलेको संसद र सरकारले जुन 2/3 सांसदज्यूहरू जति अहिलेको जुन नयाँ अब सोचका साथ आउनु भएको छ त्यसरी उहाँहरूले यो सानो कच्चा काम गर्नुहुन्न भन्ने मलाई लाग्छ, किनकि उहाँहरूलाई महाभियोग लगाउनलाई अहिलेको विद्यमान संविधान र कानुन गम्भीर उल्लङ्घन भएको दायित्व पूर्ण नगरेको भन्न प्रमाणित गर्ने अवस्था अहिले जनमानसको दृष्टिकोण हेर्दाखेरि त्यो देखिरहेको छैन। उहाँको दृष्टिकोणमा कसरी छ त्यो भोलि हामी हेर्न बाँकी नै छ।
32: उहाँहरू
33: काम गरेर निलम्बन हुने अवस्था देखिँदैन। अहिले सर्वोच्च अदालतको फैसलाले पनि बोलिसकेको छ कि यो दर्ता हुँदैमा उहाँहरू निलम्बन हुनुहुन्न, त्यसको प्रक्रियाको रूपमा जानुपर्ने हुन्छ, जुन प्रक्रिया लामो प्रक्रिया छ भने हामीलाई लाग्दछ।
32: होइन, जस्तो तपाईँले भन्नुभयो नि अहिले संसदमा महाभियोगको प्रस्ताव लग्दैमा त्यो तत्कालै चाहिँ उहाँ निलम्बन चाहिँ हुनु हुँदैन होइन?
33: होइन, अहिलेको संविधानको व्यवस्था र अहिलेको सर्वोच्च अदालतको फैसलाले अलिक फरक गएको छ। हिजो चाहिँ त्यो प्रतिनिधि सभाको 3 मान्य सदस्यले कुनै पनि न्यायाधीश अथवा संविधान नीति संवैधानिक पदाधिकारी विरुद्ध माग दर्ता गर्यो भने त्यसको

0: न्यायपालिका यस्तो एउटा अङ्ग हो, कार्यपालिका र व्यवस्थापिकालाई चेक एन्ड ब्यालेन्स गर्ने स्वतन्त्र न्यायपालिका रूपमा जुन स्थापित हुँदै आएको छ, यदि अहिले उहाँहरूले चाहिँ यो तिनजना मान्य न्यायाधीशको विरुद्धमा दर्ता गर्नुभयो भने त्यसले ठुलो एउटा अब समस्या समस्या ल्याउने अवस्था, जस्तो उदाहरण रूपमा तपाईँले हेर्नुभयो भने यो 73 सालमा पनि नेपाली काङ्ग्रेसको जुन नेतृत्वमा सरकार थियो त्यो बेला पनि मान्य सम्मान्य सुशीला कार्कीज्यूलाई जुन महाआयोग दर्ता गरियो र त्यो आधार कारण पुष्ट हुन नसकेका कारणले गर्दा त्यो फिर्ता लिनु पर्यो र पछि सर्वोच्च अदालतकै फैसलाबाट उहाँ फेरि पुनर्नियुक्ति पुनर्वहाली हुने जुन अवस्था सिर्जना गरेको थियो, त्यसले गर्दा नेपाली काङ्ग्रेस लगायत किने दलहरूले आजसम्म 10 वर्षसम्म पनि त्यसको असर उहाँले भोगिरहेको हामी देख्न सक्दछौँ। त्यसरी के लाग्छ भन्दा अहिले राष्ट्रिय स्वतन्त्र पार्टी अहिलेको संसदले यस्तो कच्चा काम गर्छ भन्नेमा हामी सम्पूर्ण नागरिकहरू विश्वस्त छैन। हजुर अहिले
1: होइन, महाभियोग लाग्नमा चाहिँ उहाँहरूसँग पर्याप्त सिट सङ्ख्या छ, उहाँहरूको पार्टीले मात्रै महाभियोग लगाएर चाहिँ उहाँहरूलाई निलम्बन गर्न सक्छ, उहाँहरूलाई हटाउन सक्छ।
0: मलाई जहाँसम्म लाग्छ अहिले सर्वोच्चको फैसला अन्तर्गत चाहिँ उहाँहरूले अहिले दर्ता गर्दैमा निलम्बन हुन्छ मलाई जस्तो मलाई लाग्दैन। यदि राष्ट्रिय स्वतन्त्र पार्टी र अहिलेको केही मानिसहरू मिलेर चाहिँ दर्ता गर्नुभयो भने फेरि अर्को पनि एउटा खेल सुरु हुन सक्छ। अहिले जसरी तिनजना मान्य न्यायाधीशको विरुद्धमा महाभियोग दर्ता हो भने अहिलेको प्रधान न्यायाधीशजीको विरुद्धमा त महाभियोग दर्ता हुन सक्छ नि त, दर्तै मात्र गऱ्यो भने 1/4 त अर्को दलको पुग्ला नि त फेरि त्यहाँ। त्यसैले के गर्छ भने दर्ता गरेर जुडिसियरीलाई ध्वस्त पार्ने काम चाहिँ अहिलेको
1: महाभियोग पारित गर्न त
0: संसद गर्दैन भन्ने मलाई विश्वास छ।
1: महाभियोग पारित गर्न त कम्तीमा दुई तिहाई चाहियो होइन, आवश्यक हुन्छ। राष्ट्रपति वा उपराष्ट्रपतिको हकमा पनि संघीय संसदका दुवै सदन, प्रतिनिधि सभा, राष्ट्रिय सभा होइन, तत्काल कायम रहेका कुल सदस्य संख्याको कम्तीमा दुई तिहाई भन्छ। प्रधान न्यायाधीशदेखि सर्वोच्च अदालतका न्यायाधीश तथा संवैधानिक निकायका पदाधिकारीको हकमा प्रतिनिधि सभाको तत्काल कायम रहेको कुल सदस्य संख्याको कम्तीमा दुई तिहाई बहुमत भन्छ, तर दुई तिहाई त छैन नि त राष्ट्रिय स्वतन्त्र पार्टीसँग अहिलेको अवस्थामा त ठ्याक्कै होइन।
0: पहिलो कुरा त मलाई के विश्वास छ भने राष्ट्रिय
1: स्वतन्त्र प्रस्ताव दर्तै गर्दा पनि उहाँहरू निलम्बन नहुने भइसके पछाडि बहुमतले पारित हुने त कुरै रहेन त्यसपछि
0: हो। त्यसैले मलाई के लाग्छ भने पहिलो कुरा त राष्ट्रिय स्वतन्त्र पार्टीका सम्पूर्ण सदस्य मानिसहरूले यो कुरामा एकमत हुन्छ भन्ने मलाई विश्वास छैन। स्वतन्त्र न्यायपालिका प्रति यसरी आक्रमण गर्दा त्यहाँ विवेक प्रयोग गर्ने मान्य सांसदजीहरू पनि हुन्छ भन्ने मलाई लाग्छ। दोस्रो कुरो, द्वितीय पुर्याउनलाई राष्ट्रिय स्वतन्त्र पार्टीको मात्रै नपुग्ने र अन्य दलको पनि चाहिने भएको हुनाले अन्य दलले पनि त विवेक प्रयोग गर्नुहुन्छ भन्ने हिसाबले यो कुरा चाहिँ अगाडि बढ्दैन भन्ने मलाई विश्वास लाग्छ।
1: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। कृष्णमान प्रधानजी धन्यवाद, नमस्कार।
0: हस्, धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो संविधान वैद्य कृष्णमान प्रधान, आदरणीय श्रोता। नेपाली बहसमा छोटो विश्राम छ, विश्रामपछि पालिका बहसमा उपस्थित हुनेछौँ।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौँ। जीवन बीमाका लागि
3: के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
4: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
3: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042211343 र 98184293।
5: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
6: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
5: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
7: पदम हार्डवेयर, बसन्तपुर बजार माडी।
8: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
5: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।
9: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौ भने काम छैन, विदेश जाऊ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
10: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
9: कहाँ गएर के सिप सिकौ भन त अब।
10: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने आफूलाई

0: जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने
1: के छ। अब डोटी त एकदमै राम्रो ठाउँ हो होइन, पर्यापर्यटनले पनि भरिपूर्ण ठाउँ हो। त्यहाँ चाहिँ अब खप्तर छ, शैलेश्वरी छ, बडी केदार छ होइन, त्यहाँ ठुला केदार भन्छ, त्यहाँको निकै ठुलो मेला लाग्ने ठाउँहरू पनि छन्। अब जोरायलको बासमती भने जस्तै अब एकदमै राम्रो प्रख्यात बासमती पनि छ। तपाईँ त्यही ठाउँको सुन्दर ठाउँको एउटा गाउँपालिकाको अध्यक्ष दोस्रो कार्यकाल बिताउँदै हुनुहुन्छ होइन यतिखेर। कस्तो छ, राम्रो छ? तपाईँले राम्रो काम गर्नुभयो, सुशासन ल्याउनुभयो स्थानीय तहमा। सबै जनप्रतिनिधिहरू आइसके पछाडि चाहिँ जनता एकदमै खुसी हुनुपर्ने ठाउँमा तपाईँका गाउँलेहरू, तपाईँका त्यो नगरकाहरू, गाउँपालिकाका सबै स्थानीयहरू खुसी छन् तपाईँलाई, तपाईँको काम कर्तव्य अधिकार देखेर।
2: ठिकै छ, जनताहरू सन्तुष्ट छन् भन्ने मलाई लाग्छ। हिजोको तुलनामा हिजो अब स्थानीय तह आउनुभन्दा अगाडि अब त धेरै कुराको अभाव थियो, अब अहिले चाहिँ हामीले त्यो अभावलाई पूर्ति गर्दै गइरहेका छौँ होइन। अब त्यो पर्यटकीय क्षेत्रमा होस्, धार्मिक क्षेत्रमा होस्, चाहे कृषिको क्षेत्रमा होस्, चाहे सडक सञ्जालको कुरा होस्, चाहे बत्तीका कुरा हुन्, चाहे टेलिफोनका कुराहरू हुन्, हामीले चाहिँ नि यो समस्या समाधानको प्रयास गरिरहेका छौँ। शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइ, युवालाई प्रोत्साहन गर्ने कुराहरू, कृषिका अनुदानका कुराहरू होइन, र अब स्वास्थ्यका कुराहरू।
1: अब कार्यकाल पनि धेरै छैन होइन, कार्यकालको अब करिब 8-9 महिना मात्र बाँकी छ होइन, 8-10 महिना बाँकी छ। यसो सम्झना लायक के छन् त नयाँ पुराना काम, किनभने दुईटै कार्यकाल तपाईँले नै सम्हाल्नु भयो अरे त्यहाँ।
2: अब हाम्रो सम्झना लायक कुरा भनेको खासमा चाहिँ सर्वप्रथम त हामीले चाहिँ शहीद भीमदत्तप्रति मतलब सम्झेर हामीले चाहिँ शहीद भीमदत्तपन्त किसान नेताको जहाँ घाँटीले टेको थियो उहाँको एउटा नारा थियो, कि त जो त हलो कि त छोड थलो, यदि होइन भने तिम्रो छैन भन्नु भन्ने जाने एउटा किसान नेताको जो गल्लेक भन्ने ठाउँमा, जोराइल गाउँपालिका वार्ड नम्बर 2 गल्लेक भन्ने ठाउँमा उहाँको घाँटीले टेको थियो तत्कालीन सरकारले, त्यो ठाउँमा हामीले सडक पुर्यायौँ, त्यसमा चाहिने एउटा संरक्षण गर्ने काम गऱ्यौँ किसान नेतालाई सम्झेर। त्यसपछि चाहिँ हाम्रो चाहिँ छहरा झरना भन्ने छ, जोराइल गाउँपालिका वार्ड नम्बर 2 छहरा झरना धार्मिक पर्यटकीय स्थल हो, र त्यो चाहिने छहरा झरनालाई आज हामीले छहरा झरना बनाएका छौँ। त्यहाँ जग्गा एकदम पर्यटकीय गन्तव्य बनेको छ, त्यहाँ भौतिक पूर्वाधारदेखि सडकदेखि लिएर मन्दिर निर्माणदेखि लिएर सङ्घीय सरकारसँग समन्वय गरेर माननीय प्रेमाले हाम्रो सङ्घीय अब पर्यटन मन्त्री पनि हुनुहुन्थ्यो बिचमा, उहाँसँग पनि समन्वय गरेर र जोराइल गाउँपालिका खुद आफैले त्यहाँको सडक बाटोघाटोदेखि सबै कुराहरू हामीले गरिरहेको अवस्था छ। र अर्को चाहिँ हाम्रो त्यहाँ निरोली दसैँ भन्ने छ, त्यो चाहिँ निरोली दसैँ हिजो धेरै वर्षदेखि द्वन्द्वको देशमा द्वन्द्व भइरहेको अवस्थामा त्यहाँ पूजापाठहरू रोकिएको थियो, निरोली दसैँलाई पनि हामीले सुचारू गर्ने काम गऱ्यौँ भने, अर्को चाहिँ तपाईँको यो घन्टेश्वर बाबाको मन्दिर छ महाभारत लेकमा, त्यहाँ पनि एउटा भौतिक पूर्वाधारको कमी थियो, सडक पुगेको थिएन, सडक सञ्जाल थिएन, ती कुराहरू हामीले गऱ्यौँ भने, अन्य कुरा चाका केदार, भागेश्वर लगायतका मसानी देवता लगायतका धार्मिक चाहिने मठ मन्दिरहरू जस्तै जोराइलको तिहार मेला व्यवस्थित गर्ने कामहरू गऱ्यौँ। यी हाम्रा धार्मिक
1: हामीसँग यतिखेर पालिका बसमा जोराइल गाउँपालिका डुटीका अध्यक्ष दुर्गा ओझा हुनुहुन्छ, उहाँसँग हामी कुराकानी गरिरहेका छौँ। सम्झना लायक कामहरू के हुन अब 8-10 महिना बाँकी छ, दुई कार्यकाल उहाँले सम्हाल्नु भयो, डोटीका जनताले, जोराइली जनताहरूले उहाँलाई चाहिँ फेरि दुईपटक कार्यकालका लागि पत्याउनु भयो, र स्थानीय तहमा भएका राम्रा उल्लेखनीय कामहरूका विषयमा पनि हामी बहस गर्छौँ, र त्यहाँ भएका केही व्यथितिकाहरूका विषयमा पनि हामी छलफल र बहस गर्नेछौँ। किनभने स्थानीय तह भनेको नजिकको सरकार हो, घर घरको सरकार हो, घरमा सिंह दरबार आयो तर कतिपय ठाउँमा सिंहहरू पनि आए भन्ने खालका पनि आवाजहरू उठ्ने गर्दछन्। छिमेकी गाउँपालिकाका विषयहरूमा पनि कैयन प्रश्नहरू उठ्छन्, र तपाईँ भन्दै हुनुहुन्थ्यो राम्रा कामहरू, सम्झना लायक कामहरू गऱ्यौँ भनेर, के बाँकी छन् र कन्टिन्यू गर्नुहोस् न यसमा।
2: हजुर हजुर, अनि अर्को चाहिँ तपाईँको यो स्वास्थ्यको क्षेत्रमा हाम्रो चाहिने अब दुर्गम गाउँहरूमा तपाईँको चाहिने स्वास्थ्य स्थापना गरेका छौँ, भर्तिक सेन्टरहरू स्थापना गरेका छौँ 8 हामीले होइन, अब यो स्वास्थ्य अब संस्थामै यो शिशु जन्माउने उद्देश्यले मातृले शिशु चाहिने कार्यक्रम सञ्चालन गरेका छौँ, भर्तिक सेन्टरहरू, स्वास्थ्य एकाइ केन्द्रहरू सञ्चालन गरेका छौँ, प्रत्येक वार्डमा चाहिने ल्याब सञ्चालन गरेका छौँ, र बुडरको चाहिने प्राथमिक स्वास्थ्य चौकीलाई नमुना स्वास्थ्य चौकीको रूपमा हामीले स्थापना गरेका छौँ, र अन्य अब स्वास्थ्य चौकीमा चाहिने इक्विपमेन्टहरूको व्यवस्थापन गरेका छौँ, र जोराइलको वार्ड नम्बर 3 चाहिनेमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा हामीले हामीले आउने बित्तिकै 82 लाखको चाहिँ रिक्रुटमेन्टहरू त्यहाँ गरेका छौँ र त्यहाँ एमबिबिएस डक्टरहरू पनि व्यवस्थापन गरेका छौँ होइन. त्यो कुरा स्वास्थ्यको कुरा रह्यो र त्यहाँ महिला स्वयंसेविकाहरूलाई प्रोत्साहन गर्ने कार्यक्रमहरू पनि हामीले लागू गरेका छौँ. त्यस्तै किसिमले कृषिमा पनि हामीले एक गाउँ एक एक उत्पादनको कार्यक्रम गरेका छौँ. तपाईँको चाहिँ अध्यक्ष कृषि विशेष कार्यक्रम पनि हामीले कार्यक्रम चाहिँ गरेका छौँ र तपाईँको चाहिँ किसानहरूलाई अनुदान दिने कुराहरू गरेका छौँ. जसलाई बासमती धान लगायत कृषि उत्पादन बजारीकरणको प्रयास गरिरहेका छौँ. विभिन्न माध्यमबाट बजारीकरण गर्ने लेबलिङ प्याकेटिङको पनि हाम्रो कार्यक्रम हामीले रहेको छ. आज महिनाभित्रै त्यो पनि हामी अब सम्पन्न गर्नेछौँ होइन. त्यस्तै किसिमले त्यो जोरायलको त्यो फाँटमा जाने नदी कटान गरेर एकदमै क्षेत विक्षेद भएको अवस्था त्यो चाहिँ नदी नियन्त्रण पनि हामीले गर्ने चाहिने कामहरू गरिरहेको अवस्था छ.
1: जोरायलको बासमतीले जति प्रचार प्रसार गर्नुपर्ने थियो, जति देशव्यापी राष्ट्रव्यापी बनाउन सक्नुपर्ने थियो, त्यो सक्नु भएन नि त तपाईँले होइन.
2: होइन, हामीले अहिले पनि काठमाडौँमा मौलिक भान्साघरमा तपाईँ जान सक्नुहुन्छ. प्रत्येक शनिबार बिहान 8 बजेदेखि 12 बजेसम्म जोरायलको बासमती त्यहाँ तपाईँ पाउन सक्नुहुन्छ. म यही सञ्चार माध्यम मार्फत त्यो पनि अनुरोध गर्न चाहन्छु. योभन्दा अगाडि पनि विभिन्न कार्यक्रमहरूमा हामीले जोरायल बासमतीको प्रचार प्रसार विभिन्न स्टोरहरूमा राख्ने काम गरेका छौँ र त्यसको चाहिँ लेबलिङ प्याकेटिङको कामहरू गर्ने कुरा हाम्रो चाहिँ भइरहेको छ. किसानहरूलाई त्यो किसिमले प्रोत्साहन गरिरहेका छौँ. त्यसको गुणस्तर को लागि वृद्धिको लागि पनि हामीले काम गरिरहेको अवस्था छ. त्यस्तै किसिमले तपाईँको चाहिने युवा उद्यमहरू युवा व्यवसाय गर्ने जो चाहिँ हाम्रो जोरायल गाउँमा जो गरिराखेका छन् त्यो पाइन्टको खल्टीमा हात राख्ने होइन, काम छिनको नबाँच्ने अनि कुराहरू ठुल्ठुले गर्नेको लागि त हामीले केही भन्नु छैन. तर अब कृषिमा लागेका रोजगारमा लागेका उद्योगमा लागेका युवाहरूलाई हामीले युवा उद्यम प्रोत्साहन कार्यक्रमहरू अहिले पनि गरिराखेका छौँ. यहाँ हामीसँग डाटा दिन सक्छौँ, चेक पनि गर्न सक्नुहुन्छ.
1: अहिले एउटा कुरा के छ भने नि, अब सङ्घ सरकारमा पनि पालिकामै अनुभव भएको व्यक्ति प्रधानमन्त्री हुनुहुन्छ होइन. अहिले त राम्रै तादम्य त मिल्या होला नि त, भेटघाट गर्नुभयो?
2: भेटघाट दिने टाइम दिनु पर्यो नि, गऱ्यो भने आलोचना गरे जस्तो हुन्छ होइन. र ठिकै छ, भेटघाट भइहाल्ला. अझै उहाँको 5 वर्ष कार्यकाल छ होइन. उहाँले पनि अब राम्रै गर्नुहुन्छ होला भनेर नै नेपाली जनताले चुपचाप घन्टी छाप भनेर त्यत्रो म्यान्डेट चाहिँ दिनुभएको छ होइन. उहाँलाई बधाई पनि दिन चाहन्छु यहाँको सञ्चार माध्यमबाट होइन. तर उहाँले कमसेकम चाहिने स्थानीय तहको प्रमुख भइसकेपछि अब यो वित्तीय सामान्यकरणको जो चाहिने पैसा हाम्रो योभन्दा अगाडि पनि काटिन्थ्यो र अहिले पनि अघिल्लो आर्थिक वर्षमा पनि काटिएको छ भनौँ न, यो कुरालाई नगर्नुपर्छ जस्तो मलाई लाग्छ. र अन्य कुराहरू कर ट्याक्सका कुराहरू शिक्षामा स्वास्थ्यमा अस्ति पनि भर्खरै त्यो फिर्ता गरिएको छ होइन. यी कुराहरूमा अलिकति ध्यान दिनुपर्थ्यो भन्ने हो र स्थानीय तहको प्रमुख हाम्रो सामान्य प्रधानमन्त्रीज्यूलाई होइन त्यही अनुरोध गर्न चाहन्छु. स्थानीय तहको कृषि बजारीकरणको व्यवस्था उहाँले गरिदिनु पर्यो, कृषि बजारीकरणको. र अर्को कुरा चाहिँ नि स्वास्थ्यको ग्यारेन्टी, शिक्षाको ग्यारेन्टी भन्ने कुरा छ. अहिले मान्छे उपचार नपाएर अकालमा ज्यान गइरहेको अवस्था छ. हाम्रो गाउँघरमा तमाम दीर्घ रोगीहरू छन्, तमाम किसिमका जाने बिमारीहरू अहिले पनि तपाईँको जाने त्यो हस्पिटलमा गयो भने 5 लाख 10 लाख 3 लाख रुपियाँ जम्मा नगरिकन उनीहरूको औषधि हुँदैन. शिक्षामा त्यस्तै छ, मान्छे पढ्नमा ट्यालेन्ट छ तर के गर्न, गरिब छ, उसले पढ्न पाइरहेको अवस्था छैन. यी सबै कुरालाई के कसरी हुन्छ तारतम्य मिलाएर होइन, अब सुखी नेपाली समृद्ध नेपाल बनाउने त सबै लागेर हुने कुरा हो. र अर्को कुरा सामान्य प्रधानमन्त्रीलाई के पनि भन्न चाहन्छु भन्दाखेरि, सबै राजनीतिक दलको सहमति सहकार्यमा काम गर्दा बेटर होला जस्तो मलाई लाग्छ होइन. अब यो कुरा के छ भन्दाखेरि चाहिँ सबै कुरा मैले नै जानेको छु, सबै कुरा म जानेको छु भन्ने कुराहरू त्रिकालदर्शी जस्तो जाने नभएर सबैसँग समन्वय सल्लाह गर्ने र स्थानीय तहका हाम्रो गाउँपालिका राष्ट्रिय महासङ्घ छ, नगरपालिका सङ्घ छ होइन, उहाँहरूसँग पनि समन्वय गरेर के कस्तो गर्न सकिन्छ. र स्थानीय भनेको त वास्तवमा देशकै सरकारको पिलर हो जस्तो मलाई लाग्छ. स्थानीय तह भनेको पिलरसँग पनि अलिकति समन्वय सहकार्य गरेर खास गरी
1: अब त उहाँहरूले त के भन्नुभएको छ भने नि, अब स्थानीय तहमा दलका मान्छे होइन, दलबिन जनप्रतिनिधि आउँछन् अबदेखि होइन.
2: यस्तो छ, यो दलीय व्यवस्थामा दलको मान्छे नै आउँदा बेटर हुन्छ जस्तो मलाई लाग्छ होइन. त्यो चाहिँ नै अब उहाँको त्यो के कुरा हो मलाई थाहा भएन. दलीय व्यवस्थामा दलकै मान्छे आउनुपर्छ. दल भएको व्यवस्थामा, लोकतन्त्रमा, अब प्रजातन्त्रमा होइन, दलीय व्यवस्थामा जहाँ पनि दलकै मान्छे आउनुपर्छ जस्तो मलाई लाग्छ. अहिले राष्ट्रिय स्वतन्त्र पार्टी पनि दल भइसक्यो होइन. उहाँहरूको कतिपय मान्छे कुराको जब निर्दलीय जस्तो चाहिँ व्यवहार र कुरा गर्नुहुन्छ जस्तो मलाई लाग्छ. तर उहाँ पनि अब दल भइसक्नु भयो, उहाँको पनि अनुहारण भइसकेको छ कि राष्ट्रिय स्वतन्त्र पार्टी चुनाव चिन्ह घन्टी होइन, त्यही भएको हुनाले उहाँ पनि दल भइसकेको हुनाले दलीय व्यवस्थामै सङ्घ प्रदेश चलिरहेको अवस्था छ र तल पनि दलीय व्यवस्थामा जाँदा बेटर हुन्छ जस्तो मलाई लाग्छ।
1: उहाँ त अस्ति पहिल्यै भइसकेको थियो, अस्ति त भात खुवाई पनि भइसक्यो नि त चितवनमा होइन,
2: नारायण त अस्ति भर्खरै चुनावमा भयो, अब चाहिँ पास्नी चाहिने भर्खर भएको छ, पास्नीमा पनि पहिलो गाँसमै ढुङ्गा लाग्यो जस्तो मलाई लाग्छ है।
1: अब
2: होइन होइन मैले एउटा कुरा हजुरलाई के भन्न चाहन्छु भन्दाखेरि फरक प्रसङ्ग भए पनि अस्तिको यो सुकुमवासीहरूको बेचेती यहाँ देखियो अब काठमाडौँमा होइन, उहाँ एउटा मेयर भएको मान्छेले अब सुकुमवासीलाई यो अब असार साउनको महिनामा खेद्नु थियो खेद्नु थिएन बरु असोज कार्तिक महिनामा दसैँ तिहार मानेर उहाँहरूको रेकर्ड लिएर होइन कार व्यवस्थापन गर्नुपर्छ भन्ने कुरा गरिदिए भए सुनमा सुगन्ध हुन्थ्यो जस्तो मलाई लाग्छ होइन, यो कुरा अब हामीले अब सानो मुखले ठुलो कुरा गरे जस्तो लाग्ला होइन, तर स्थानीय तह प्रमुख भएको व्यक्तित्व जाने मेयर भएको र सबै यहाँ विज्ञहरू भएको हुनाले त्यो केही छैन, पाँच वर्ष सरकार हो, पाँच वर्ष सरकारमा आरामसँग काम गर्ने नीति नियम बनाउने होइन अब सुगमवासीको व्यवस्थापन गर्ने अरू कुराहरू गर्ने स्कृति स्वास्थ्यका कुरा टेक्स लाउने कुरामा त्यति धेरै हतार नगरिदिए भए के हुन्छ, अस्ति भर्खरै त उहाँहरूले चाहिँ क्याबिनेटबाट निर्णय गरेर 3% अब ट्याक्सको फिर्ता गर्नुपर्ने भयो नि त, कारण के हो भन्दाखेरि सल्लाह नगरिकन हो त्यो चाहिने होइन, त्यही भएर सल्लाह गरेर कुनै पनि काम गर्दा राम्रो हुन्छ जस्तो मलाई लाग्छ यो सार्वजनिक सरकारमा भन्ने मलाई लाग्छ।
1: अब जाँदा जाँदै फेरि अब प्रदेशमा तपाईँकै पार्टीहरू बिचको कार्यगत एकता भएछ होइन, प्रदेशका सरकारहरू पनि अब फेरिँदैछन्, यो के हो सर्पले भ्यागत्व निलिसकेका छ, निल्नै खोजिसक्यो तैपनि अब भ्यागत्वले चाहिँ फेरि किरा खान खोजे जस्तो भएन।
2: अब यस्तो हुन्छ यो अब बहुदलीय व्यवस्था मल्टी पार्टी सिस्टममा अब बहुमत नभएको अब अवस्थामा सत्ताको उतार चढाव भइ नै राख्छ, यो चाहिँ नै मैले सामान्य रूपमा लिएको छु।
1: हस् यहाँको महत्त्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद दुर्गाजी, नमस्कार।
2: धन्यवाद।
1: हुनुहुन्थ्यो जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गा उषा। आदरणीय श्रोता, नेपाली बहसको पालिका बहसको समय पनि सकिएको छ।
0: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि, सम्पर्क 056-5359-7053, 98-550-77-061 र 98-550-77-053।
3: 24 घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 056-493-440, 493-580 र 98-550-26-440।
4: It's 7 o'clock. अहिले 7 बजेको छ।
5: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसको, भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमान्ने होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
6: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वाल पेपर।
7: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक हस्पिटल अगाडि,
8: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
7: ग्रुप राइटर नरेश महतो, गीता महतो।
3: सम्पर्क 97-625-73-099, 98-074-46-182 र 98-491-95-225।

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: एक आलुका बा हजुरको बिदा सकिन थालिसक्यो तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्रै छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचर
4: हामी कहाँ एक दिनमै घर गोठ निर्माण गर्ने, कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ।
5: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 98451 75518 र 98027578।

0: समुदायको अनि तपाईको सरोकारको
1: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
2: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर
3: माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। माडी दुई भैरवपुरका 40 वर्षीय प्रकाश विकको भारतको हरियाणामा रेलसँग ठोक्किँदा दुःखद निधन भएको छ। रोजगारीका लागि 6 महिनादेखि ट्रक चालकका रूपमा कार्यरत विक ड्युटी सकेर डेरातर्फ फर्कने क्रममा दुर्घटनामा परेका थिए। दुर्घटनामा उनको घटनास्थलमा नै मृत्यु भएको र शरीर 3 टुक्रामा खण्डित भएको जनाइएको छ। हाल सब हरियाणामै रहेको छ तर आफन्त उपस्थित नभएका कारण कानूनी प्रक्रिया पूरा गर्न र सब नेपाल ल्याउन समस्या भइरहेको छ। आर्थिक अवस्था कमजोर रहेको परिवारले नेपाली दूतावास र सम्बन्धित निकायसँग सब स्वदेश ल्याउन सहयोगको अपील गरेका छन्। मृतकको परिवारमा वृद्ध आमा बुवा भाइ तथा दिदी बहिनी रहेका छन्। चितवनको माडी स्थित बसन्तपुर आँखा उपचार केन्द्रबाट पछिल्लो 1 वर्षमा 5,115 जनाले उपचार सेवा लिएका छन्। तीमध्ये 709 जनामा मोतियाबिन्दुको समस्या पहिचान भएको जानकारी केन्द्रका संयोजक श्रीप्रसाद दवाडीले दिनुभयो। केन्द्रमा 4,253 नयाँ बिरामी 862 जना फलोअपका लागि आएका थिए। सेवा लिनेहरूमा 3,029 महिला र 2,086 पुरुष रहेका छन् भने 666 बालबालिका र 4,449 जना वयस्क रहेका छन्। सौराहमा आयोजित समीक्षा कार्यक्रममा प्रस्तुत तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082-83 भरतपुर आँखा अस्पताल र त्यस अन्तर्गतका 24 शाखाबाट 2,92,671 जनाले सेवा लिएका छन्। जसमा 11,048 जनाको शल्यक्रिया गरिएको छ भने कार्यक्रममा सेवा विस्तार कार्ययोजना आँखा स्वास्थ्य सुधारका विषयमा छलफल भएको आयोजकले जनाएको छ। माडी नगरपालिकाले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीहरूको प्रमाणीकरण प्रक्रियाका लागि आवश्यक 3 पुस्ते विवरण 3 दिनभित्र वडा कार्यालय मार्फत उपलब्ध गराउन सूचना जारी गरेको छ। नगरपालिकाले 2083 असार 26 गते प्रमाणीकरण गरी जिल्ला भूमि समस्या समाधान समिति चितवनमा पठाएका व्यक्तिहरूको 3 पुस्तासम्म जग्गा भए नभएको यकिन गर्न समितिद्वारा विवरण माग गरिएको हो। हाल पहिलो चरणमा भूमिहीन दलित तथा सुकुम्बासीहरूबाट मात्रै विवरण माग गरिएको छ भने अव्यवस्थित बसोबासीहरूले तत्काल विवरण बुझाउन नपर्ने वडा नम्बर 1 का वडा अध्यक्ष अमित कुमार लामाले जानकारी दिनुभयो। समितिले यो सँगै जग्गा धनी पूर्जा वितरण प्रक्रिया पनि शुरू गरेको छ। चितवनमा टिप्पलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ। शुक्रबार दिउँसो भरतपुर महानगरपालिका 3 स्थित पुलचोकमा गैडाकोटबाट आउँदै गरेको G1481 नम्बरको टिप्परले पैदल यात्री जिल्ला नवलप्रासी पूर्व मध्यबिन्दु नगरपालिका 6 बस्ने 35 वर्षीय मनोज पराजुलीलाई ठक्कर दिएको थियो। गम्भीर घाइते भएका पराजुलीको उपचारकै क्रममा चितवन मेडिकल कलेजमा शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। प्रहरीले ठक्कर दिने टिप्पर चालक भरतपुर 29 बस्ने वर्ष 32 का सुमन चिपाङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले अदालतको फैसला प्रभावकारी रूपमा कार्यान्वयन गर्दै आएको छ। विगत 3 आर्थिक वर्षमा फैसला कार्यान्वयनको क्रममा फरार प्रतिवादी पक्राउ पर्नेको संख्या बढ्दै गएको छ। प्रहरीले अदालतको फैसला कार्यान्वयनका लागि गत आर्थिक वर्षमा 877 जना पक्राउ गरी जिल्ला अदालतमा पेश गरेको छ। पक्राउ परेकाहरूबाट फैसला कार्यान्वयनका लागि 122 वर्ष 8 महिना 20 दिन कैद र ₹6,76,47,619 जरिवाना असुल गरिएको कार्यालयका प्रमुख प्रहरी परीक्षक रामेश्वर पौडेलले जानकारी दिनुभयो। उपचारमा आउने बिरामीको सधैँ रगतको अभाव खेप्नु परेपछि भरतपुर अस्पतालले आफैले रक्त सञ्चार केन्द्र सञ्चालनमा ल्याएको छ। केन्द्रमा गत 1 वर्षमा 3,835 युनिट रगत सङ्कलन भएको छ। हरेक साताको सोमबार बुधबार र शुक्रबार रक्तदान कार्यक्रम सञ्चालन गरिँदै आएको केन्द्रले जनाएको छ। विक्रम सम्बत 2081 जेठदेखि नियमित रक्तदान कार्यक्रम गर्न थालिएको जनाउँदै रक्त सञ्चार केन्द्रका अधिकारी विष्णु प्रसाद बास्तुलाले ती दिनमा बिहान 8 बजेदेखि दिउँसो 3 बजेसम्म रक्तदान गर्न सकिने बताउनुभयो। नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्दै नागरिक अधिकार सुनिश्चित गरौं भन्ने नारासहित काठमाडौँको माइती घर मण्डलामा प्रदर्शन गरेको छ। महासंघको उपत्यका प्रदेश समिति तथा काठमाडौँ ललितपुर र भक्तपुर शाखाको संयुक्त आयोजनामा शनिबार दिउँसो विरोध प्रदर्शन भएको हो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकार संवादका माध्यमबाट डाक्टर गोविन्द केसीका मागका विषयको यथाशीघ्र सहमतिपूर्ण समाधानमा पुग्न प्रतिबद्ध रहेको बताउनु भएको छ। सरकारका प्रवक्ता समेत रहनुभएका शिक्षा मन्त्री पोखरेलले सामाजिक सञ्जाल फेसबुक मार्फत डाक्टर गोविन्द केसीले उठाएका मागका सन्दर्भमा यथाशीघ्र सहमतिपूर्ण समाधानमा पुग्न सरकार तयार रहेको बताउनुभयो। सत्याग्रहमा रहनुभएका प्राध्यापक डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उपचार व्यवस्थापनमा चासो लिनुभएको छ। शनिबार उहाँले स्थिति प्रादेशिक अस्पतालका प्रमुख चिकित्सा अधिकारीसँग संवाद गर्दै प्रभावकारी उपचार र समन्वय गर्न निर्देशन दिनुभयो। पाँच बुधे माघसहित बिहिबारदेखि अनसनमा बस्नुभएका डाक्टर केसीलाई धनगढी स्थित कृष्ण मन्दिर धर्मशालाबाट अस्पतालको आइसियूमा सारिएको छ। नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाली कम्युनिष्ट पार्टी बीच प्रदेश सरकार गठन र सहकार्यका विषयमा तीन बुधे सहमति भएको छ। शनिबार भएको उक्त सहमति पत्रमा नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गर्नुभएको छ। पछिल्लो समय प्रदेश सभाबाट बजेट निर्माणमा देखिएको असमझदारी, बजेट विहीनताको अवस्था र अस्वस्थ राजनीतिक प्रतिस्पर्धा लगायतका समस्या समाधान गर्न दुई दलबीच सहमति पत्रमा हस्ताक्षर भएको हो। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले वर्तमान सरकारको कार्यशैलीले मुलुकको राष्ट्रियता, संविधान र लोकतन्त्रमाथि गम्भीर प्रहार भएको आरोप लगाउनु भएको छ। नरबहादुर कर्मचारीको स्मृति दिवसको अवसरमा शनिबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता श्रेष्ठले सरकारका पछिल्ला गतिविधिले नकारात्मक दिशा लिएको दावी गर्नुभयो। कर्णालीका मुख्यमन्त्री एमलाल कडेलले राजीनामा दिनुभएको छ। शनिबार बसेको प्रदेशसभा बैठकमा आफ्नो भनाइ राख्दै उहाँले पदबाट राजीनामा दिनुभएको हो। कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीले उनी विरूद्ध असार 32 गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। शनिबार उक्त प्रस्तावमाथिको छलफलमा भाग लिनुभएका कडेलले शुरूमै आफ्नो धारणा राख्नुभयो र पदबाट राजीनामा दिनुभएको हो। र गैर कानूनी आयुर्वेद औषधि उत्पादन बिक्री वितरण र भ्रमाक विज्ञापन रोक्न नेपाल आयुर्वेद चिकित्सक महासंघले प्रमाण उपलब्ध गराउन सार्वजनिक अपील गरेको छ। संघ गृह मन्त्रालय र नेपाल प्रहरीको समन्वयमा अवैध रूपमा सञ्चालित गतिविधिहरूमाथि अनुसन्धान भई कानूनी कार्यवाही अगाडि बढेको भए पनि दर्ता बिनाका औषधि, जड़ीबुटी तथा पोषण सामग्रीको नाममा अनलाइन र अफलाइन भ्रामक प्रचार भएको गुनासो प्राप्त भएको अवस्था। सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक सुदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु।
4: तपाईको विचार, तपाईको घर उत्कृष्ट, तपाईको फर्निचर फर्निचर।
5: त्यसैले विचार गर्नुहोस्, जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस्। सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाटै
6: हामी कहाँ आधुनिक डिजाइनका दराज, पलङ, टु पिस, थ्री पिस दराज, डाइनिङ सेट, कुर्सी, टेबल, लोबेड, अफिस टेबल, अफिस र्याक, सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ। घरको झ्याल ढोका, चौकस र फलामका फर्निचर पनि बनाइनुका साथै होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ।
7: प्रोप्राइटर रामबाबु बिक, सोमेश्वर फर्निचर उद्योग बसन्तपुर। मोबाइल 9855083852, 9453072852 र 9805668852।
8: हेलो
9: हेलो बुढी, के छ खबर?
8: ठिकै छ, चलेकै छ।
9: ल भिडियो अन गर त, तलाई हेरम।
8: भिडियो अनै छ त, देख्नु भएन र?
9: खै देखिन त, मैले त नेट स्लो भयो क्या हो?
8: माडीको नेट यस्तै त हो नि।
9: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइन जोडिहाल्छ।
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
8: सेवाका लागि माडी सम्पर्क 0656010 40 र 9852028840, साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
11: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ। टेकमाइनलाई
10: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
11: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
10: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध। नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
12: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
10: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
12: 24 घण्टा इमर्जेन्सी सेवा,
10: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पीआईसीयु र नवजात शिशु उपचार कक्ष एनआईसीयु सेवा,
12: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
10: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
12: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
10: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
12: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा,
10: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
12: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
10: भेन्टिलेटर सेवा,
12: होल बडी चेकअप जाँचको सुविधा
10: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
12: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853, 518-953।

0: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
0: कहाँ गएर के सिप सिकौ भन त अब।
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374-98510-61-356-356
0: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरिखाने शिक्षा हामी सबैको इच्छा।
3: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: प्रमाण पत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ, टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
2: माडी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी। फोन 056-50-10-60।
5: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
6: लैङ्गिक हिंसा मानवता नै

0: नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
1: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर बैंक।
2: यो मैलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
3: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
4: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
5: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।
6: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाउँ भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
7: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हालो वालपेपर।
5: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक अस्पताल अगाडि।
8: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
5: प्रोप्राइटर नरेश महतो, गीता महतो।
9: सम्पर्क 97 625 73 09 98 0 74 46 182 र 98 491 95 225।
10: घरमा मोटरसाइकलदेखि कार सबै किनेर ग्यारेज झैँ बनाएर राख्नु भएको छ। कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ।
11: सर चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपियाँ तिराइहाल्छ।
12: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्का त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
13: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि।
5: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
13: सम्पर्क 98 119 32 811 र 98 653 73 687।

0: टाइम चेक
1: इस समय सूचक का साथ मा
2: दक्षिण कोरिया मा पढाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 5855 7070 61 र 0855 7070 53
3: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4493 580 र 0855 5560 4640
4: It's 8 o'clock. अहिले 8 बजे को छन्।
5: विद्युत खपतमा मूल्य अभिवृद्धि कर भ्याट लाग्ने वा नलाग्ने विषयमा आन्तरिक राजस्व विभागसँग राय मागेको छ। प्राधिकरणका अनुसार प्राधिकरणका कायमुकायम कार्यकारी निर्देशक दीर्घ कुमार श्रेष्ठले विभागलाई पत्राचार गर्दै प्राधिकरणले मासिक रूपमा विद्युत खपतको रिडिङका आधारमा बिलिङ गर्दै आइरहेको उल्लेख गरेका छन्। उनले असार 1 देखि 32 गतेसम्मको खपतको बिलिङ 2083 साउन 1 गतेदेखि भएको अवस्थामा त्यसमा मूल्य वृद्धि कर आकर्षित हुने वा नहुने विषय स्पष्ट पारिदिन अनुरोध गरेका छन्। नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद बिक्री सम्झौता पीपीए भएका तर विभिन्न कारणले समयमै व्यावसायिक उत्पादन सुरु गर्न नसकेका 218 जलविद्युत आयोजनाको व्यावसायिक उत्पादन सुरु गर्नुपर्ने अन्तिम मिति आरसीईओडी थप्ने प्रक्रिया अगाडि बढाएको छ। यसका लागि प्राधिकरणले पहिलो पटक स्पष्ट मापदण्डका आधारमा आयोजनालाई 4 समूहमा वर्गीकरण गर्ने नीति लागू गरेको छ। गत असार 32 गते बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले आयोजनाको भौतिक प्रगति पीपीए अन्तर्गतका दायित्वको कारणन र आरसीओडीको अवस्थाका आधारमा 4 समूहमा वर्गीकरण गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार पहिलो चरणमा समूह क र खमा परेका आयोजनाको आरसीओडी थप्ने प्रक्रिया अगाडि बढाइएको हो। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री विकराज भक्त श्रेष्ठले बुधबार जलविद्युत प्रबन्धकहरूसँगको छलफलमा सरकारले निजी क्षेत्रलाई समस्यामा पार्ने होइन निर्माणाधीन आयोजनालाई सहजीकरण गर्ने उद्देश्यले आरसीओडी थप गर्न लागेको स्पष्ट पारेका छन्। सहकारीमा जम्मा गरेको रकम फिर्ता पाउन विगत 4 वर्षदेखि निरन्तर सडक सङ्घर्ष गरिरहेका बचतकर्ताहरूले फेरि वृहत आन्दोलनको घोषणा गरेका छन्। विगतका सरकारहरूले जस्तै वर्तमान सरकारले पनि साना र ठूला बचतकर्ता भन्दै भेदभाव गरेको र पूर्ण बचत फिर्ताको ठोस आधार नबनाएको भन्दै उनीहरू आक्रोशित बनेका हुन्। सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासङ्घको आयोजनामा भोलि र पर्सि काठमाडौँमा वृहत आन्दोलन तय गरिएको महासङ्घका अध्यक्ष कुशलभ केसीले जानकारी दिनुभएको छ। महासङ्घका अनुसार साउन 11 र 12 गति बिहान 11 बजेदेखि माइतीघर मण्डलबाट सुरु हुने विरोध र्याली समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय बुद्धनगर हुँदै सहकारी नियमनकारी निकाय र प्राधिकरणसम्म पुग्ने कार्यक्रम रहेको छ। पीडित बचतकर्ताहरूका अनुसार सरकारले बचत फिर्ताको नाममा विभाजनकारी नीति अपनाउँदै समग्र बचतकर्ताको समस्या समाधान गर्नुको सट्टा आलटाल गरिरहेको छ। वर्षौंसम्मको मेहनत र पसिनाको कमाई फिर्ता नपाउँदा हजारौं परिवार मर्कामा परेको भन्दै उनीहरूले बिना कुनै भेदभाव सबै बचतकर्ताहरूको रकम तुरन्त फिर्ता गराउने बलियो कानुनी र व्यावसायिक आधार तयार पार्न माग गरेका छन्। हामी 4 वर्षदेखि सडकमा छौँ तर राज्यले हाम्रो रोदन अझै सुनेको छैनौँ छैन साना र ठुला बचतकर्ता भन्दै विभाजन गरेर समस्या पन्छाउन खोजिरहेको छ। महासङ्घका अध्यक्ष केसीले भने सबै पीडितले न्याय नपाएसम्म र बचत फिर्ताको सुनिश्चितता नभएसम्म हाम्रो सङ्घर्ष रोकिने छैन। महासङ्घले यो आन्दोलनमा सम्पूर्ण बचतकर्ताहरूको साझा आवाज भएकाले सहयोग गरिदिन सबैलाई अपिल समेत गरेको छ। सरकारले समस्याग्रस्त घोषित सहकारी संस्थाहरूबाट ऋण लिएका ऋणीहरूलाई समयमै दायित्व फर्सुट गर्न निर्देशन दिएको छ। भूमि व्यवस्था सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सूचना सार्वजन गर्दै ऋण चुक्ता नगर्ने ऋणी र तिनका जमानीकर्तामाथि कानुनी कारवाही गर्ने चेतावनी दिएको हो। ब्याज र हर्जना मिनाहा नहुने समितिले समस्याग्रस्त सहकारीबाट लिएको ऋणमा लाग्ने ब्याज वा हजना मिनाहा गर्ने अधिकार आफूलाई नभएको पनि स्पष्ट पारेको छ। दूध अभाव भएपछि चितवन मिल्क उद्योग 3 महिनादेखि बन्द छ। डेरी र सहकारीहरूले ल्याएको दूध प्रशोधन गरेर पाउडर र नौनी उत्पादन गर्दै आइरहेको उद्योग दूध नपाएपछि बन्द भएको हो। उद्योगले डेरी र सहकारीहरूले ल्याएको दूध निश्चित शुल्क लिएर प्रशोधन गर्दै आएको थियो। उद्योगका प्रबन्धक दुर्गा पराजुलीका अनुसार गत असार र साउनमा दुई दूध अभावमा बन्द हुने गरे पनि यस वर्ष वैशाखबाटै उद्योग बन्द गरिएको हो। उद्योगमा डेरी र सहकारीले राखेको नौनी र पाउडर दूध सकिने अवस्थामा पुगेको छ। श्रमिकको वैज्ञानिक सेवा शुल्क निर्धारण गर्न र 598 म्यान पावर कम्पनीमाथि गरिएको कारवाही तत्काल फिर्ता नभए वैदेशिक रोजगारीमा श्रमिक पठाउन नसक्ने भन्दै वैदेशिक रोजगार व्यवसायहरूले सरकारलाई अल्टिमेटम दिएका छन्। नेपाल वैदेशिक रोजगार व्यवसाय संघले शुक्रबार युवा श्रम र रोजगार मन्त्री रामजी यादवलाई 15 बुधे माग बुझाउँदै 15 दिने अल्टिमेटम दिएको हो। संघले बिहिबार आयोजना गरेको भेलामा उचित सेवा शुल्क बिना काम गर्न नसकिने निष्कर्ष निकालेको थियो। हवस् त, नेपाली रेडियो नेटवर्कको बिहान 8 बजेको आर्थिक खबर अहिलेलाई यति नै। बिहान 9 बजे नेपाली खबरका साथ उपस्थित हुनेछौँ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी एक गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाईको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा कृषि शाखा प्रमुख माडी नगरपालिका।
2: ओहो ल ल ल क्यामेराम्यान खसेछ हत्तेरीका हात खुट्टा दुवै भाँचे जस्तो छ। ल होस पनि छैन ल ल ल तुरुन्तै काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर मगाइहाल त।
3: पर्ख दीपक
2: किन
3: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्ति हाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्याप्पिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
2: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
4: हजुर हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ।
1: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
5: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा
6: शल्य चिकित्सा पेट छाती सुगर थाइराइड एवं मुटु रोग सहितको आइसियु सेवा
5: एनआइसियु पिआइसियु सहितको बाल रोग विशेषज्ञ सेवा 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने
6: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा इइजी इसिटी सहितको मनोरोग सेवा
5: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा
6: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
7: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड फोन 056-493-7338 मोबाइल 98-550-88-002
1: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
8: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन
1: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
8: 24 घण्टा इमर्जेन्सी सेवा
1: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा
8: एडभान्स पेडियाट्रिक जनरल वार्ड
1: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
8: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
1: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
8: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा
1: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा
8: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
1: भेन्टिलेटर सेवा
8: होल बडी चेकअप जाँचको सुविधा
1: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
8: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सिएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-518-853-518-953

0: करणलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
0: कहाँ गएर के सिप सिकौ भन त अब।
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 0656-493-74-95-510-61-356-356
0: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा। के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
2: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा।

0: किर्तनपुर स्थित पुवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क कुवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुवर, फोन 98042211343 र 98184293।
2: बिहे अघि आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
3: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
2: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
4: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
5: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
1: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।
6: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमानी होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
7: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
0: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक अस्पताल अगाडि।
1: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर नरेश महतो, गीता महतो।
1: सम्पर्क 97625-73089, 98074-46182 र 98491-95225।

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: हजुरको बिदा सकिन थालिसक्यो तर घर घर बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्ची काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्य
4: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550 51584, 98651549।

0: 9 o'clock.
1: It's 9 o'clock. अहिले 9 बजेको छ।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। विद्युत प्राधिकरणद्वारा भ्याटबारे आन्तरिक राजस्व कार्यालयसँग राय माग। कर कार्यान्वयनको क्रममा उपभोक्तामाथि थप आर्थिक भार पार्न नहुनेमा मन्त्री श्रेष्ठको जोड़। एमाले र नेकपा बीच 5 प्रदेशमा नेतृत्व बाँडफाँडको सहमति। मधेस र गण्डकीमा अन्य दलसँग परामर्श गर्ने। वाणिज्य विभागद्वारा 1 वर्षमा झण्डै 4500 फर्म अनुगमन। 2.5 करोड़ रूपियाँ जरिवाना असुल। भारतको केन्द्रीय शिक्षा मन्त्रीको जिम्मेवारी प्रह्लाद जोशीलाई धर्मेन्द्र प्रधानले दिएको राजीनामा स्वीकृत। र काबा भलिबल च्याम्पियनसिपमा नेपालले आज बंगलादेशसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। नेपाल विद्युत प्राधिकरणले आर्थिक ऐन 2063 अनुसार असार 1 गतेदेखि 32 गतेसम्मको विद्युत खपतमा मूल्य अभिवृद्धि कर भ्याट लाग्ने वा नलाग्ने विषयमा आन्तरिक राजस्व विभागसँग राय मागेको छ। प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले विभागलाई पत्राचार गरेर विद्युत प्राधिकरणले मासिक रूपमा खपत भएको विद्युतको रिडिङका आधारमा बिलिङ गर्दै आएकोले असार 1 गतेदेखि 32 गतेसम्मको खपतको बिलिङ 2083 साउन 1 गते देखि भएको खण्डमा मूल्य अभिवृद्धि कर आकर्षित हुने वा नहुने विषयमा स्पष्ट पार्न अनुरोध गरेको हो। विद्युत ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले मूल्य अभिवृद्धि करको विषयमा भएको दुविधाका विषयमा प्रश्न पार्नका लागि प्राधिकरणसँग अनुरोध गरेसँगै कानूनी र व्यवहारिक पक्ष स्पष्ट गरी उपभोक्तालाई अन्याय नहुने गरी समाधान खोज्न निर्देशन दिनुभएको थियो। सरकारले साउनदेखि 50 युनिट भन्दा बढी विद्युत उपभोग गर्ने उपभोक्ताको महसुलमा 5% मूल्य अभिवृद्धि कर अर्थात भ्याट लागू गर्ने नीति लिएको छ। तर यस विपरीत असार महिनाकै बिजुलीको बिलमा समेत नयाँ कर जोडिएको भन्दै उपभोक्ताले असन्तुष्टि जनाउँदै आएका छन्। मन्त्री श्रेष्ठले कर कार्यान्वयनको क्रममा उपभोक्तामाथि थप आर्थिक भार पार्न नहुनेमा जोड़ दिँदै देखिएका अन्यल तत्काल समाधान गर्न निर्देशन समेत दिनुभएको छ। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपाले प्रदेश सरकारमा सहकार्य गर्दै 5 प्रदेशमा नेतृत्व बाँडफाँड गर्ने सहमति गरेका छन्। सहमति अनुसार कोशी बागमती र लुम्बिनीमा एमाले तथा कर्णाली र सुदूरपश्चिममा नेकपाले सरकारको नेतृत्व गर्नेछन्। मधेस र गण्डकी प्रदेशमा भने अन्य दलसँग परामर्श गरेर सरकारको स्वरूप तय गर्ने सहमति भएको छ। दुवै दलले राजनीतिक स्थिरता सुशासन र विकासका लागि सहकार्य गर्ने बताएका छन्। कांग्रेसले भने 3 दल मिलेर प्रदेश सरकार बनाउने प्रस्ताव लोकतान्त्रिक यसका लागि उपयुक्त नभएको भन्दै अस्वीकार गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेको सहमति पत्रमा मधेस र गण्डकी प्रदेशमा अन्य राजनीतिक दलसँग परामर्श गरेर मात्रै सरकारको नेतृत्व र सहभागिताको स्वरूप तयार पार्ने उल्लेख छ। ती प्रदेशमा कांग्रेसले सरकारको नेतृत्व गरिरहेको छ। त्यहाँ एमाले र नेकपा मिल्दा मात्रै सरकार गठन हुने अवस्था छैन। पछिल्लो समय प्रदेश सभामा बजेट निर्माणका क्रममा देखिएको असमझदारी बजेट विहीनताको अवस्था र अस्वस्थ राजनीतिक प्रतिस्पर्धाले उत्पन्न समस्या समाधान गर्दै सुशासन समृद्धि र प्रादेशिक विकासलाई तीव्र बनाउन दुवै दल सहकार्य गर्ने निर्णयमा पुगेको एमाले र नेकपाको भनाई छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बितेको आर्थिक वर्ष 82-83 झण्डै 4500 व्यावसायिक फर्म अनुगमन गरेको छ। विभागले हालै सार्वजनिक गरेको वार्षिक कार्य प्रगति विवरण अनुसार देशभर 965 अनुगमन टोली परिचालन गरी कुल 4481 व्यावसायिक फर्म अनुगमन गरिएको थियो। उपभोक्ता संरक्षण ऐन 2075 तथा नियमावली 2076 बमोजिम गरेको बजार अनुगमनको क्रममा 537 व्यावसायिक फर्मलाई कार्यवाहीसहित जरिवाना तिराएको हो। बजार अनुगमन गरी नियम विपरीत कार्य गर्ने व्यवसायबाट 2,61,23,300 रूपियाँ जरिमाना असुल गरेको विभागको तथ्याङ्क छ। अनुगमन गरिएका मध्ये सबैभन्दा धेरै अर्थात 3,462 फर्मलाई सचेत गराउँदै आवश्यक निर्देशन दिएको छ। त्यसै गरी 362 फर्मसँग थप अनुसन्धानका लागि कागजात माग गरिएको छ। विभागको तथ्याङ्क अनुसार अनुगमन गरिएका मध्ये 115 फर्म मात्र सम्पूर्ण रूपमा सामान्य अवस्थाका पाइएको थियो। अनुगमनको क्रममा कैफियत भेटिएका 4 फर्मका अयोग्य वस्तु नष्ट गरिएको छ भने एउटा फर्मको सामान फिर्ता पठाएको विभागले जनाएको छ। विभागले उपभोक्ताबाट प्राप्त गुनासो व्यवस्थापनको अवस्था समेत सार्वजनिक गरेको छ। जस अन्तर्गत विभागको आफ्नै गुनासो प्रणालीमा आएका कुल 980 गुनासो मध्ये 921 फर्सेट भइसकेका छन् भने 58 गुनासो प्रक्रियामा छन्। त्यस्तै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गतको येल्लो सरकार मार्फत विभागमा प्राप्त 320 गुनासो मध्ये 46 समाधान भएका छन्। अनसनरत डाक्टर गोविन्द केसीसँग यसअघि अनौपचारिक छलफल भएकोमा आज औपचारिक वार्ताको तयारी भइरहेको छ। वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल हिजो धनगढ़ी पुग्नु भएको छ। त्यस्तै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले हिजो बेलुका डाक्टर केसीका सहयोगी अमृत जैशीसँग टेलिफोन संवाद पनि गर्नुभएको थियो। प्रधानमन्त्रीको स्वास्थ्य सल्लाहकार डाक्टर जेपी अग्रवाल र स्वास्थ्य सचिव विकास देवकोटा पनि औपचारिक वार्ताका लागि आज धनगढ़ी पुग्दै हुनुहुन्छ। धनगढ़ीको कृष्ण मन्दिर धर्मशालामा अनसन थालेका डाक्टर केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि उहाँलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ। चिकित्सा शिक्षा आयोगमा उपाध्यक्ष तथा गेटा मेडिकल कलेज अर्थात दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रार नियुक्ति गैर कानूनी भएको भन्दै उहाँले बिहिबारदेखि अनसन थाल्नु भएको हो। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले विश्वविद्यालयका पदाधिकारी नियुक्त सम्बन्धी डाक्टर केसीले उठाएका विषय प्रष्ट पार्न सम्बन्धित निकायलाई आग्रह समेत गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
0: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
3: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौ। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौ।
0: विद्युतीय उपकरण बन्द गरौ। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौ।
3: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ।
0: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
3: नदी, तलाउ वा पोखरीबाट टाढा बसौ।
0: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। रोल्पामा पहिरोमा पुरिएका दुईजना महिलाको शव भेटिएको छ। सेरम दरवाङ लेक मार्गमा हिजो दिउँसो गाई बाख्रा चराउन पुगेका बेला पहिरोमा पुरिएका सुनछहरी गाउँपालिका 51 वर्षीय असौजी घरती मगर र 36 वर्षीय अमरा घरती मगरको शव भेटिएको जिल्ला प्रहरीकारले रोल्पाले जनाएको छ। त्यस्तै स्थानीय 60 वर्षीय कुले घरती मगर घाइते हुनुहुन्छ। उहाँको शरीरका विभिन्न भागमा चोट लागेको छ। घरतीको स्थानीय सेरम स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। यसैबीच दाङको देउखुरीमा माटोको ढिस्कोले पुरिएका 13 वर्षीय एक बालकको ज्यान गएको छ। जिल्ला प्रहरीकारले दाङका अनुसार राजपुर गाउँपालिका 2 बेलाको दुर्गा सामुदायिक वनभित्र ट्र्याक्टरसहित माटो लिन गएका बेला माटोको ढिस्को खसेर राजपुर गाउँपालिका 2 बेलाका दिपेश चौधरी पुरिएका थिए। घटनापछि प्रहरी टोली पुगेर चौधरीको उद्धार गरी उपचारका लागि अस्पताल पुर्याएको थियो, तर डाक्टरले मृत घोषणा गरेका हुन्। आज बागमती गण्डकी र कर्णाली प्रदेशको पहाड़ी तथा हिमाली भागका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज राति पनि कोशी बागमती र गण्डकीको पहाड़ी तथा हिमाली क्षेत्रका 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ। यस्तै भोलि देशका पहाड़ी भागका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। त्यस्तै गण्डकी लुम्बिनी र सुदूरपश्चिमको पहाड़ी तथा तराईका 1-2 ठाउँमा भोलि रातिको समयमा अति ठूलो वर्षाको अनुमान गरिएको छ। महाशाखाका अनुसार विस्तारै ठूलो पानी पर्ने क्रम भने घट्दै गएको। अब विदेशको खबर। भारतको केन्द्रीय शिक्षा मन्त्रीको जिम्मेवारी प्रह्लाद जोशीले पाउनु भएको छ। यससँगै हिजो धर्मेन्द्र प्रधानले दिएको राजीनामा स्वीकृत भएपछि जोशीलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिएको हो। प्रधानको राजीनामा राष्ट्रपति द्रौपदी मुर्मूले प्रधानमन्त्रीको सिफारिशमा स्वीकृत गर्नुभएको हो। राष्ट्रपति भवनद्वारा जारी विज्ञप्ति अनुसार प्रधानमन्त्रीको सिफारिशमा जोशीलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिएको उल्लेख छ। उहाँले उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रीका साथै नवीन तथा नवीकरणीय ऊर्जा मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्नुहुनेछ। धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै नयाँ दिल्लीको जन्तर मन्तरमा कक्रोच जनता पार्टी सीजेपीले आन्दोलन गर्दै आएको थियो। हिजो केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंहसँग तेस्रो चरणको वार्ता र प्रधानको राजीनामासँगै सीजेपीले आन्दोलनकारीलाई घर फर्किन अपील गरेको छ। प्रधानले राजीनामा दिएपछि जन्तर मन्तरमा प्रदर्शनकारीले उत्सव समेत मनाएका छन्। आन्दोलनको नेतृत्व गरिरहेको कक्रोच जनता पार्टी सीजेपीका संस्थापक अभिजित दिप्केले आफूहरूको जित भएको प्रतिक्रिया दिनुभएको बीबीसी जनाएको छ। अब खेल खबर। पाकिस्तानमा चलिरहेको काबा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले आज बंगलादेशसँग खेल्दैछ। खेल नेपाली समयअनुसार दिउँसो 1 बजे शुरू हुनेछ। चौथो खेल खेल्न लागेको नेपालको लक्ष्य पहिलो जित रहेको छ। यससँगै लगातार 3 खेलमा पराजित भएको नेपाललाई सेमी फाइनलको सम्भावना कायम राख्न आजको खेल जित्नै पर्ने दबाव छ। नेपाल उद्घाटन खेलमा कजाकस्तानसँग 3-2, दोस्रो खेलमा श्रीलंकासँग पनि 3-2 तथा तेस्रो खेलमा आयोजक पाकिस्तानसँग 3-0 सोझो सेटमा पराजित भएको थियो। अब नेपालले बंगलादेशपछि अन्तिम लिग खेल उज्बेकिस्तानसँग खेल्नेछ। प्रतियोगितामा नेपालसहित आयोजक पाकिस्तान, कजाकिस्तान, श्रीलंका, बंगलादेश र उज्बेकिस्तान गरी 6 टोली सहभागी छन्। सबै टोलीले एकअर्कासँग खेलेपछि शीर्ष 4 टोलीले सेमी फाइनलमा स्थान बनाउनेछन्। चारभन्जाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। विद्युत प्राधिकरणद्वारा भ्याटबारे आन्तरिक राजस्व कार्यालयसँग राय माग। कर कार्यान्वयनको क्रममा उपभोक्तामाथि थप आर्थिक भार पार्न नहुनेमा मन्त्री श्रेष्ठको जोड। एमाले र नेकपा बीच 5 प्रदेशमा नेतृत्व बाँडफाँडको सहमति। मधेस र गण्डकीमा अन्य दलसँग परामर्श गर्ने। वाणिज्य विभागद्वारा 1 वर्षमा झण्डै 4500 फर्म अनुगमन। 2.5 करोड़ रूपियाँ जरिवाना असुल। भारतको केन्द्रीय शिक्षा मन्त्रीको जिम्मेवारी प्रह्लाद जोशीलाई धर्मेन्द्र प्रधानले दिएको राजीनामा स्वीकृत। र काबा भलिबल च्याम्पियनसिपमा नेपालले आज बंगलादेशसँग खेल्दै।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
3: विशेषताहरू, रु 2 करोड सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल

0: नेपालको एकमात्र डिटिएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: साली नदीको सिर,
3: मणिचूडको काख,
2: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
3: शान्ति र आनन्दको अनुभूति,
2: भीडभाडबाट टाढा,
3: सहरबाट नजिकै,
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर।
3: झुले अर्ग्यानिक फार्म रिसोर्ट।
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841549481। वेबसाइट झुले.com.np।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँको नक्सालमा रहेको बाल मन्दिर पुनर्संरचना तथा पूर्वाधार सुधारको काम शुरू गरिएको छ। महिला बाल बालिका मन्त्री सीतावादीको निर्देशनपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको समन्वयमा पुनर्संरचना अभियान अघि बढाइएको हो। आयोजना प्रमुख, निर्माण कम्पनी र प्राविधिक टोलीको उपस्थितिमा ढल निर्माणको काम शुरू गर्दै पुनर्संरचना अभियानको शुभारम्भ गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले प्राप्त र सार्वजनिक भएका भिडियो सामग्रीका आधारमा गरेको अनुगमनमा बाल मन्दिरको भवन अत्यन्तै जीर्ण अवस्थामा रहेको, पानी जम्ने, प्रभावकारी ढल निकास नहुँदा दुर्गन्ध फैलिएको, शौचालय तथा स्नान गृह प्रयोग योग्य नरहेको र सरसफाईको अवस्था कमजोर रहेको पाइएको थियो। साथै विभिन्न उमेर समूहका बाल बालिकालाई एउटै स्थानमा राखिएको अवस्था समेत भेटिएको थियो। बाल बालिकाको स्वास्थ्य सुरक्षा र संरक्षणमा गम्भीर जोखिम देखिएपछि मन्त्रालयले पहिलो चरणमा 2 वर्ष मुनिका 20 जना बाल बालिकालाई सुरक्षित ठाउँमा सारेको थियो। त्यसपछि मन्त्री वादीले बाल मन्दिरको भौतिक अवस्था तत्काल सुधार गरी सुरक्षित र बालमैत्री वातावरण बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको थियो। हरेक 12 वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले गुरु पूर्णिमाका दिन साउन 13 गते काठमाडौँ महानगरपालिका 27 रहेको महाबुद्ध महाविहार परिसरमा पञ्चदान तथा दीपङ्कर तथागत बुद्धको शोभायात्रा आयोजना गरिने भएको छ। कार्यक्रममा काठमाडौँका विभिन्न महाविहारका 85 जना शाक्य अवस्थिर थाएपा दीपङ्कर बुद्ध तथा जीवित देवता श्री गणेश र श्री भैरवलाई विराजमान गराई पञ्चदान प्रदान गरिने आयोजकले जनाएको छ। बिहान 7 बजे आसन ग्रहणबाट शुरू हुने कार्यक्रम अन्तर्गत बिहान 9 बजेदेखि 11 बजेसम्म पञ्चदान हुनेछ भने दिउँसो 12:30 बजे महाबुद्ध असन त्योड इन्बहाल कमलाची भोटाइटी हुँदै असन डबलीसम्म दीपङ्कर बुद्धको शोभायात्रा निकालिनेछ। आयोजनाको तयारी बैठकमा काठमाडौँ महानगरका कार्यवाहक मेयर सुनिता डङ्गोल र वडा नम्बर 27 का अध्यक्ष योगेश कुमार खड्गेले कार्यक्रम सफल बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ। आयोजकका अनुसार 2060 सालपछि सम्यक महादान शुरू हुन नसकेकाले यसको महत्व स्मरण गराउन विशेष कार्यक्रम आयोजना गरिएको हो। काठमाडौँ उपत्यकामा मोटरसाइकलको स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने तथा सार्वजनिक शान्ति भङ्ग गर्नेलाई कारवाही अभियान अन्तर्गत 1371 जना चालक कारवाहीमा परेका छन्। उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेश राज सुवेदीका अनुसार साइलेन्सर तथा अन्य संरचनामा परिवर्तन गरी अत्यधिक ठूलो आवाज निकाल्ने, रातिको समयमा हल्ला मचाउने र जोखिमपूर्ण स्टन्ट गर्ने गतिविधि बढेपछि विशेष निगरानीसहित अभियान सञ्चालन गरिएको हो। प्रवक्ता सुवेदीले यस्ता गतिविधिका कारण स्थानीय बासिन्दा, पैदल यात्री तथा अन्य गाडी चालकबाट लामो समयदेखि गुनासो आइरहेको बताउँदै नियम उल्लङ्घन गर्ने चालकलाई जरिमाना सहित कानूनी कारवाही गरिएको जानकारी दिनुभयो। र पशुपति क्षेत्रमा साउनको दोस्रो सोमबार भोलिको तयारी स्वरूप सरसफाई गरिएको छ। पशुपति क्षेत्र विकास कोषले साउनको सोमबारको तयारी स्वरूप गएको 3 हप्ता अघिदेखि शनिबारमा सरसफाई अभियान शुरू गरेको हो। सरसफाईको क्रममा दर्शनका लागि भक्तजन लाम बस्ने चारै ढोका अघिको क्षेत्र एवं मूल ढोका प्रवेश मार्ग क्षेत्रमा पनि सफाई गरिएको छ। भकुण्डोल, वनकाली, हंस मण्डप, पञ्चदेवल पूर्व हुँदै राजराजेश्वरी, क्रियापुत्री भवन, सुमार्गी भवनका साथै कपाली समुदायको समाधि स्थल लगायतका क्षेत्रमा पनि सरसफाई गरिएको छ। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। विद्युत प्राधिकरणद्वारा भ्याटबारे आन्तरिक राजस्व कार्यालयसँग राय माग कर कार्यान्वयनको क्रममा उपभोक्तामाथि थप आर्थिक भार पार्न नहुनेमा मन्त्री श्रेष्ठको जोड। नक्सालमा रहेको बाल मन्दिर पुनर्संरचनाको काम शुरू, झिण भवनले बाल बालिकाको सुरक्षा र संरक्षणमा गम्भीर जोखिम र सम्यक महादानको स्मरणमा पञ्चदान र दीपङ्कर बुद्ध शोभायात्रा आयोजना हुने। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: नै पाइल्स अर्थात् मलद्वारबाट मासु निस्कने, रगत आउने, दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने, फुट्ने, पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ। यदि पीडित हुनुहुन्छ भने अब माडीमै पाइल्स फिस्टुलाको उपचार, हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा।
1: बिना अपरेशन पाइल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार, हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
0: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पाइल्स फिस्टुलाको ग्यारेन्टेड उपचार।
1: सम्पर्क 98 4 57 31 034 र 97 4 43 43 915।

0: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
1: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
0: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
1: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98550-26440।
0: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
2: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
3: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
2: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड, आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 056-490-959, 98550-60359 र 98550-67359।

0: नवजात शिशुदेखि बालबालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
1: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
1: 24 घण्टा इमर्जेन्सी सेवा
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा
1: एडभान्स पेडियाट्रिक जनरल वार्ड
0: नवजात शिशुको लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
1: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
0: बालमुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
1: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा
1: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
0: भेन्टिलेटर सेवा
1: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
1: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953
2: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ

0: कति फेसु जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: 15 दिनमा भिसा ग्यारेन्टी सहित ओमनमा रोजगारीका लागि सुवर्ण अवसर
2: ओमानको प्रतिष्ठित अल नाभा होल्डिङ LLC कम्पनीमा अफिस बोय 150 जना स्यालेरी 100 ORM प्लस खाना बस्न फ्री हाउस किपिङ क्लिनर 150 जना स्यालेरी 90 ORM प्लस खाना बस्न सहित माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला कम्पनीबाट उपलब्ध गरिने सेवाहरू कर्मचारीको छोराको विवाहमा 100 ORM कर्मचारीको छोरीको विवाहमा 150 ORM बाल बच्चा छात्रवृत्ति कर्मचारीको बच्चाले कक्षा 10-12 डिग्रीमा 80% भन्दा बढी ल्याएमा 100 ORM उत्कृष्ट कर्मचारी पुरस्कार 5 ORM र प्रमाण पत्र करियर वृद्धि र पदोन्नति गर्ने अवसर प्रत्येक 2 वर्षमा सिनियरिटीको भत्ता दीर्घ सेवा पुरस्कार र ओमन भरि निशुल्क उपचार सेवा फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस साउन 3 गते आइतबार चितवनको रेड कार्पेट होटलमा हुँदैछ
3: निशुल्क परामर्शका लागि इन्डो अरब मेन पावर नारायणगढ चितवन
4: 056-49-0034
3: माडी सम्पर्क 98426-43211 98142-076-04 र 98550-58369

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा जीवन भण्डारीको नमस्कार। लुम्बिनी प्रदेश सरकारमा नेपाली काङ्ग्रेसको तर्फबाट मन्त्री भएकाहरूले आज सामूहिक राजीनामा दिने भएका छन्। नेकपा एमाले र नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति भए बमोजिम लुम्बिनी प्रदेशमा एमालेको नेतृत्वमा नेकपा सहितको सरकार बन्ने भएकाले उनीहरूले काङ्ग्रेसका मन्त्रीहरूले राजीनामा दिन लागेका हुन्। 87 सदस्यीय लुम्बिनी प्रदेश सभामा एमाले र नेकपाको गठबन्धनलाई बहुमतका लागि आवश्यक 42 सांसद पुग्ने गणितीय अवस्था देखिएको छ। लुम्बिनीमा नेकपा एमालेका चेत नारायण आचार्य नेतृत्वमा काङ्ग्रेस सहितको सरकार रहेकोमा अब काङ्ग्रेस बाहिरिएपछि नेकपा सहितको सरकार बन्ने भएको हो। लुम्बिनी प्रदेश सरकारमा काङ्ग्रेसबाट शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला मन्त्री धर्मेन्द्र कार्की, उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम नेउपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिलसिन्हा र वन तथा वातावरण मन्त्री देवकरण कलवार सहभागी भएका छन्। काङ्ग्रेसबाट मन्त्री भएका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम नेउपानेले प्रदेश सरकारको नेतृत्व गरेको दल एमाले नेकपासँग सत्ता सहकारीको लिखित सहमति गरेकाले आफूहरूले राजीनामा दिनुपरेको उल्लेख गर्नुभएको छ। गत 2081 साउन 7 गते चेतनारायण आचार्य मुख्यमन्त्री बन्दा एमाले र काङ्ग्रेसबीच 2081 चैतसम्म एमाले सरकारको नेतृत्व गर्ने र त्यसपछि बाँकी कार्यकाल काङ्ग्रेसले नेतृत्व गर्ने सहमति भएको थियो। तर यो सहमति कार्यान्वयन नभएको तथा बजेट निर्माणमा पनि असमझदारी र विवाद भएपछि नेपाली काङ्ग्रेसले असार 31 गते एमालेसँग सत्ता सहकार्य तोड्ने निर्णय गरेको थियो। कर्णाली प्रदेशमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी नेकपाका संसदीय दलका नेताहरूलाई आज काठमाडौँ बोलाइएको छ। दुई पार्टीका बीचमा प्रदेश सरकारमा सत्ता समीकरण गर्ने सम्झौता हिजो भएकाले उनीहरूलाई आज काठमाडौँ बोलाइएको हो। हिजो मुख्यमन्त्री पदबाट राजीनामा दिएका एमाले संसदीय दलका नेता यमलाल कणेल र नेकपा कर्णाली प्रदेश संसदीय दलका नेता मंगल बहादुर साईलाई पार्टी नेतृत्वले छलफलका लागि काठमाडौँ बोलाएको हो। नेता साईले आफूलाई पार्टी नेतृत्वले काठमाडौँ बोलाएको जानकारी दिएका छन्। कणेल पनि आज काठमाडौँ आउन लाग्नु भएको जनाइएको छ। एमाले र नेकपाले प्रदेशमा सत्ता सहकार्य गर्ने मुख्यमन्त्रीमा भागबण्डामा पनि सहमति गरेका छन्। त्यसका लागि दुवै दलले प्रदेशको सत्ता संरचनाको समीक्षा गर्दै देखिएका असमझदारी समाधान गर्न संयुक्त कार्यदल गठन गर्ने पनि जनाएका छन्। यसैबीच कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कणेलले राजीनामा दिएपछि प्रदेश प्रमुख यज्ञराज जोशीले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दावी पेश गर्न आह्वान गरेका छन्। मुख्यमन्त्री कणेलको राजीनामा स्वीकृत भएसँगै प्रदेश प्रमुख जोशीले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री पदका लागि दावी पेश गर्न आह्वान गरेका हुन्। प्रदेश प्रमुखको कार्यालयले जारी गरेको पत्र अनुसार इच्छुक प्रदेश सभा सदस्यले साउन 12 गते साँझ 5 बजेसम्म मुख्यमन्त्री पदका लागि आफ्नो दावी पेश गर्नुपर्नेछ। नेपाली खबरमा बाँकी खबर एकैछिनपछि।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: रेफ्रिजरेटर वॉशिंग मशीन एसी को कम्प्लीट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई नागरिकता भए पुग्छ हर एक घर को खुशी घर घर में एलजी एलजी लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब बाकी खबर धनगढीमा सत्याग्रह गरिरहेका प्राध्यापक डाक्टर गोविन्द केसीसँग सरकारले गठन गरेको वार्ता टोलीबीच आज औपचारिक वार्ता हुने भएको छ प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डाक्टर जेपी अग्रवालको संयोजकतामा शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुरामणि पौडेल र स्वास्थ्य सचिव रहेको सरकारी वार्ता टोली उहाँसँग वार्ता गर्न हिजो नै धनगढी पुगेको हो टोलीले हिजो नै सेती प्रादेशिक अस्पतालको आइसियू कक्षमा डाक्टर केसीलाई भेटेर अनौपचारिक छलफल गरेको थियो डाक्टर केसीका अघिल्ला आन्दोलनहरूमा एकबद्धता जनाउने गरेका व्यक्तिहरू नै अहिले सरकारमा रहेको र सत्तारूढ दलको सांसद रहेकाले तत्काल सहमति हुने अपेक्षा गरिएको छ नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले रासोपा सांसद गणेश पौडेलमाथि भएको आक्रमणको निन्दा गरेका छन् सामाजिक सञ्जालहरू मार्फत सभापति थापाले असहमतिको उत्तर हिंसा र अपमानबाट हुन नसक्ने स्पष्ट पारेका छन् प्रतिनिधि सभा सदस्य गणेश पौडेलमाथि भएको आक्रमण निन्दनीय छ उनले लेखेका छन् असहमति भए त्यसको उत्तर संवाद बहस र लोकतान्त्रिक प्रक्रियाबाट दिनुपर्छ हिंसा वा अपमानबाट होइन बारा क्षेत्र नम्बर 4 निर्वाचित सांसद पौडेलमाथि हिजो कालो मसी प्रहार भएको थियो बाढी पहिरो र कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग र सडकहरू अवरुद्ध भएका छन् नेपाल प्रहरीको आज बिहान 36 बजेसम्मको विवरण अनुसार देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही स्थानमा यातायात एकतर्फी तथा वैकल्पिक मार्गहरू सञ्चालन भइरहेका छन् यसैबीच आज देशभरि मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागमा एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सदर स्थानको आसपासमा रहेको छ अहिले कोशी प्रदेशको तराई भागमा मुख्यतः मौसम सफा रहे पनि बाँकी भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ नेपाली खबरमा अब विदेशका खबर भारतमा कक्रो जनता पार्टी सीजेपीले आफ्ना बाँकी मागहरू पनि केन्द्र सरकारले स्वीकार गरेकाले आन्दोलन स्थगित गर्ने जनाएको छ तेस्रो चरणको वार्तापछि सीजेपीका प्रवक्ताद्वय सौरभ दास र आशुतोष राङ्का तथा केन्द्रीय मन्त्रीहरू जेपी नड्डा र जितेन्द्र सिंहले संयुक्त पत्रकार सम्मेलन मार्फत केन्द्र सरकार कक्रोच पार्टीका सबै माग पूरा गर्न तयार रहेको जनाएका हुन् यसअघि हिजो दिउँसो सीजेपीको माग बमोजिम शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका थिए पत्रकार सम्मेलनमा कक्रुस पार्टीका सौरभ दासले आफूहरूका सबै माग केन्द्र सरकारले स्वीकार गरेको बताउँदै आन्दोलनकारीहरूलाई घर फर्कन आग्रह गरे अब खेलकुदको खबर पाकिस्तानको इस्लामाबादमा भइरहेको कावा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले आफ्नो चौथो खेलमा आज बङ्गलादेशसँग प्रतिस्पर्धा गर्दैछ लगातार 3 खेलमा पराजित भइसकेको नेपालका लागि बङ्गलादेश विरुद्धको खेल सेमिफाइनल प्रवेशका लागि महत्त्वपूर्ण छ नेपाल र बङ्गलादेश बीचको खेल इस्लामाबाद स्थित गार्सन जिन्हा स्पोर्ट्स कम्प्लेक्समा नेपाली समयअनुसार दिउँसो 1:45 बजे सुरु हुनेछ आजै कार्गिस्तान र श्रीलङ्का तथा पाकिस्तान र उज्बेकिस्तान बीच पनि खेल हुनेछ हवस् त काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 90.1 ठाउँ ठाउँका रेडियो स्टेसनहरू र नेपाली नेटवर्क.कमबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै बिहान 11 बजे फेरि नेपाली खबरमा उपस्थित हुने नै छौँ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला

0: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
1: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाउ, न्यायको लागि एकजुट हौ।
0: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेजै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ।
2: सर चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर हजार रुपैयाँ तिराइहाल्छ।
3: हैन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
4: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैंकको अगाडि।
5: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
4: सम्पर्क 98119 32811 र 98653 73687।

0: किन टोलाउ केपिट पर्यो
1: मुंगुर पाल्ने घाटै लाल त्यहाँबाट फेरि माछा पाल्ने त्यसमा पनि घाटै लायो चुर्नुमै बारो अस्ति त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा पालेको त्यसमा पनि घाटै लायो होइन के गरौँ बा अब
0: ल हेर यिनका बुद्धि चाल्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ ल यो बिजेपीले दाना खुवाऊ तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ
2: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ
3: भाडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 9855063172 र 9845512206
2: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना
4: माडीवासीहरूका लागि खुसीको खबर
5: पानी पर्दा हावाहुरी चल्दा हुसु लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र
6: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकै साथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ
3: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी मोबाइल

0: 98 4 60 9 77 र 98 02 35 212।
1: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
2: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हाल वाल पेपर।
0: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
0: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73 09 98 0 74 46 142 र 98 4 91 95 225।

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा जीवन भण्डारीको नमस्कार। कर्णाली राजमार्ग अन्तर्गतको नागमा गमगढी सडक खण्ड पूर्ण रूपमा अवरुद्ध हुँदा सयौं पर्यटक तथा सवारी साधनहरू अल्पत्र परेका छन्। गैराती मुगुको छायानाथ रारा नगरपालिका वडा नम्बर 8 स्थित झ्यारी खोलामा आएको भीषण पहिरोका कारण सडक यातायात अवरुद्ध भएको मुगुबाट पत्रकार रतन बहादुर रावलले जनाएका छन्। सडक डिभिजन कार्यालय मुगुका सुपरभाइजर जग्गी बहादुर मल्लका अनुसार पहिरो ठूलो भएकाले बाटो खुलाउन अझै 2-3 दिन लाग्ने अनुमान गरिएको छ। सडकमा थुप्रिएको पहिरो हटाउन सुरुमा सानो जेसिबी प्रयोग गरिए पनि त्यसले काम नगरेपछि अहिले ठूलो जेसिबी मगाउने कार्य भइरहेको सुपरभाइजर मल्लले जानकारी दिनुभयो। सडक पूर्ण रूपमा अवरुद्ध भएपछि मुगुको सदरमुकाम गमगढी आउने र गमगढीबाट बाहिरिने सयौं साना तथा ठूला सवारी साधनहरू बीच बाटोमै अल्पत्र परेका छन्। बाटो हुँदा कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारा ताल घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरू र मुगु सदरमुकामका लागि अत्यावश्यक सामग्री बोकेर आएका मालवाहक ट्रकहरू पनि बीच बाटोमै अल्पत्र परेका छन्। लुम्बिनी प्रदेश सरकारमा नेपाली काङ्ग्रेसको तर्फबाट मन्त्री भएकाहरूले आज सामूहिक राजीनामा दिने भएका छन्। नेकपा एमाले र नेकपा बीच सातै प्रदेशमा सत्ता सहकारीको सहमति भए बमोजिम लुम्बिनी प्रदेशमा एमालेको नेतृत्वमा नेकपा सहितको सरकार बन्ने भएकाले उनीहरूले राजीनामा दिन लागेका हुन्। 87 सदस्यीय लुम्बिनी प्रदेश सभामा एमाले र नेकपाको गठबन्धनलाई बहुमतका लागि आवश्यक 42 सांसद पुग्ने गणतीय अवस्था देखिएको छ। लुम्बिनीमा नेकपा एमालेका चेतनारायण आचार्य नेतृत्वमा काङ्ग्रेस सहितको सरकार रहेकोमा अब काङ्ग्रेस बाहिरिएर नेकपा सहितको सरकार बन्ने भएको हो। लुम्बिनी प्रदेश सरकारमा काङ्ग्रेसबाट शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला मन्त्री धर्मेन्द्र कार्की, उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम नेउपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिलसेना र वन तथा वातावरण मन्त्री देवकरण कलवा सहभागी भएका छन्। काङ्ग्रेसबाट मन्त्री भएका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम नेउपानेले प्रदेश सरकारको नेतृत्व गरेको दल एमाले नेकपासँग सत्ता सहकारीको लिखित सहमति गरेकाले आफूहरूले राजीनामा दिन परेको उल्लेख गर्नुभयो। गत 2081 साउन 7 गते चेतनारायण आचार्य मुख्यमन्त्री बन्दा एमाले र काङ्ग्रेसका बीचमा 2081 चैसम्ममा एमाले सरकारको नेतृत्व गर्ने र त्यसपछि बाँकी कार्यकाल काङ्ग्रेसले नेतृत्व गर्ने सहमति भएको थियो। तर त्यो सहमति कार्यान्वयन नभएको तथा बजेट निर्माण पनि असमझदारी र विवाद भएपछि नेपाली काङ्ग्रेसले असार 31 गते एमालेसँग सत्ता सहकार्य तोड्ने निर्णय गरेको थियो। कर्णाली प्रदेशका नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपाका संशोधित दलका नेताहरूलाई आज काठमाडौँ बोलाइएको छ। दुई पार्टीका बीचमा प्रदेश सरकारहरूमा सत्ता समीकरण गर्ने सम्झौता इस्यु भएकाले उनीहरूलाई आज काठमाडौँ बोलाइएको हो। हिजो मुख्यमन्त्री पदबाट राजीनामा दिएका एमाले संशोधित दलका नेता यमलाल कडेल र नेकपा कर्णाली प्रदेश संसदीय दलका नेता मंगल बहादुर साईलाई पार्टी नेतृत्वले छलफलका लागि काठमाडौँ बोलाएको हो। नेता साईले आफूलाई पार्टी नेतृत्वले काठमाडौँ बोलाएको जानकारी दिएका छन् भने कडेल पनि आजै काठमाडौँ आउन लागेको बताइएको छ। एमाले र नेकपाले प्रदेशमा सत्ता सहकारी गर्दै मुख्यमन्त्री भागबण्डामा पनि सहमति गरेका छन्। त्यसका लागि दुवै दलले प्रदेशको सत्ता संरचनाको समीक्षा गर्दै देखिएका असमझदारी समाधान गर्न संयुक्त कार्यदल गठन गर्ने पनि बताएका छन्। यसैबीच कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कडेलले राजीनामा दिएपछि प्रदेश प्रमुख यज्ञराज जोशीले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दावी पेश गर्न आह्वान गरेका छन्। धनगढीमा सत्याग्रह गरिरहेका प्राध्यापक डाक्टर गोविन्द केसीसँग सरकारले वार्ताका लागि तयार पारेको टोलीले आज औपचारिक रूपमा वार्ता गर्ने भएको छ। प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डाक्टर जेपी अग्रवालको संयोजकतामा शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुरामणि पौडेल र स्वास्थ्य सचिव रहेको सरकारी वार्ता टोली उहाँसँग वार्ता गर्न हिजो नै धनगढी पुगेको हो। टोलीले हिजो नै सेती प्रादेशिक अस्पतालको आइसियु कक्षमा डाक्टर केसीलाई भेटेर अनौपचारिक छलफल गरेको थियो। डाक्टर केसीका अघिल्ला आन्दोलनहरूमा एकबद्धता जनाउने गरेका व्यक्तिहरू नै अहिलेको सरकारमा रहेको र सत्तारूढ दलको सांसद रहेकाले तत्काल सहमति हुने अपेक्षा गरिएको छ। नेपाली खबरमा अब एकैछिन व्यावसायिक सन्देश।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब बाँकी खबर। बाढी पहिरो र कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीले आज बिहान दिएको विवरण अनुसार देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही स्थानमा यातायात एकतर्फी रूपमा वैकल्पिक बाटोका मार्फत सञ्चालन गरिएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार कोशी प्रदेशको भोजपुर नगरपालिका वडा नम्बर 5 बोखिम स्थित मध्य पहाडी लोकमार्गमा बाढीका कारण सडक अवरुद्ध भएर अर्को वैकल्पिक बाटो समेत प्रयोगमा ल्याइएको। यसैबीच देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागमा एक दुई स्थानमा आज भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ। अहिले कोशी प्रदेशको तराई भागमा मुख्यतया मौसम सफा रहे पनि बाँकी भागमा सामान्यदेखि पूर्ण बदली हुने देखिएको छ। महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी र हिमाली भागमा सामान्यदेखि पूर्ण बदली तराई तथा तराईमा आंशिक बदली रहनेछ। हिमाली र पहाडी भेगका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। बसको ठक्करबाट कपिलवस्तुमा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ। सुदोदन गाउँपालिका वडा नम्बर 6 बिपियामा गए राति 12 बजे भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको हो। तौलेवा स्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएका दुवैजनाको शनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। नेपाली खबरमा अब विदेशका खबर। भारतमा कक्रोच जनता पार्टी बीज सीजेपीले आफ्ना बाँकी मागहरू पनि केन्द्र सरकारले स्वीकार गरेकाले आन्दोलन स्थगित गर्ने जनाएको छ। तेस्रो चरणको वार्तापछि सीजेपीका प्रवक्ताद्वय सौरभ दास र आशुतोष रङ्गा तथा केन्द्रीय मन्त्रीहरू जेपी नड्डा र जितेन्द्र सिंहले संयुक्त पत्रकार सम्मेलन मार्फत केन्द्र सरकार कक्रोच पार्टीका सबै माग पूरा गर्न तयार भएको जनाएका हुन्। यसअघि हिजो दिउँसो सीजेपीको माग बमोजिम शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका थिए। पत्रकार सम्मेलनमा कक्रोच पार्टीका सौरभ दासले आफूहरूका सबै माग केन्द्र सरकारले स्वीकार गरेको बताउँदै आन्दोलनकारीहरूलाई घर फर्कन आग्रह गरेका थिए। अब खेलकुदको खबर। पाकिस्तानको इस्लामाबादमा भइरहेको काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले आफ्नो चौथो खेलमा आज बङ्गलादेशसँग प्रतिस्पर्धा गर्दछ। लगातार 3 खेलमा पराजित भइसकेको नेपालका लागि बङ्गलादेश विरुद्धको खेल सेमी फाइनल प्रवेशका लागि महत्त्वपूर्ण हुन्छ। नेपाल र बङ्गलादेश बीचको खेल इस्लामाबाद स्थित गार्डिसन जिन्हा स्पोर्ट्स कम्प्लेक्समा नेपाली समयअनुसार दिउँसो 1:45 बजे सुरु हुनेछ। नेपाल यसअघि 3 खेलमा पराजित हुँदा जम्मा 2 अङ्क जोड्न सफल भएको छ। यस्तै आजै कजाकिस्तान र श्रीलङ्का तथा पाकिस्तान र उज्बेकिस्तानका बीचमा पनि खेल हुने तालिका रहेको छ। हवस् त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, काठमाडौँमा रेडियो ठाउँ ठाउँका रेडियो स्टेसनहरू र नेपाली नेटवर्क .com मार्फत एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। मध्याह बाह्र बजे नेपाली खबरका साथ पुनः उपस्थित हुनेछौँ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: अब त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमानी होइन अब बस तिमी एक्लै म गए रिस उठ्ने
1: ए मेरी प्राण प्यारी मेरो मुटुको टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएर हाल वालपेपर
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि
3: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
2: ग्रुप राइटर नरेश महतो गीता महतो
4: सम्पर्क 97625 73098 94 0744 46 182 र 98 4 91 95 225

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको औषधि साबुन
1: जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
2: एक आलु काबा हजुरको बिदा सकिन थालिसक्यो, तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्रै छ, थाहा छ कि छैन हजुरलाई?
3: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
4: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तार पुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
1: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550 51584, 98651 54998।

0: करणलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
0: कहाँ गएर के सिप सिकौ भन त अब।
1: होटल ट्रेनिङ चितवन बेलचुकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narengarh Phone 056-496-94-95-10-61-356
0: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
3: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
4: मारी फ्लेक्स एन्ड कम्प्युटर।
3: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्य सेवाको लागि
4: मारी फ्लेक्स एन्ड कम्प्युटर।
3: वेबसाइट डिजाइनिंग र होस्टिंग सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
4: मारी फ्लेक्स एन्ड कम्प्युटर।
3: प्रमाण पत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिंग, टाइपिंग र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
2: मारी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी। फोन 056-50-10-60।
5: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
6: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमा चित्त उजाउनु त होला नि।
7: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाउ त्यतैतिर।
2: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97-45-23-91-63।

0: समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5359-6053 98-550-7071 र 98-550-7053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 12 o'clock अहिले 12 बजेको छ।

0: नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। नागढुङ्गा सिस्नेखोला सुरुङ मार्गको उद्घाटन भोलि, तत्कालका लागि आकस्मिक गाडीलाई मात्र अनुमति। अनसनरत डाक्टर केसीसँग निरन्तर छलफल, आज औपचारिक वार्ताको तयारी। आज सुनचाँदीको भाव बढ्यो, सुन्तोलाको 2,87,100 रुपियाँमा कारोबार। इरानमा हवाई आक्रमण रोक्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन, वार्ताप्रति निकै गम्भीर देखिएको दावी। र के भडेका गोलकिपर भोजिन्ना चिल्लीको शीर्ष डिभिजन क्लबमा आबद्ध हुने। नेपाल खबरमा अब पूरा खबर। नेपालको पहिलो आधुनिक यातायात सुरुङ मार्ग नागढुङ्गा सिस्नेखोला सुरुङ मार्ग भोलिदेखि औपचारिक रूपमा उद्घाटन हुने भएको छ। आयोजनाको उद्घाटन पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र जाइकाका अध्यक्षले संयुक्त रूपमा गर्ने तयारी छ। उद्घाटनपछि तत्कालका लागि एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आकस्मिक गाडीलाई मात्र सुरुङमा प्रवेश दिइने सड़क विभागले जनाएको छ। नागढुङ्गा सिस्नेखोला सुरुङ मार्ग जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको हो। मुख्य सुरुङको लम्बाई 2.68 किलोमिटर रहेको छ, तर सुरुङभित्रको निकास मार्ग, इभ्याक्युएसन टनल र क्रस प्यासेजहरू समेत गणना गर्दा कुल सुरुङको लम्बाई झण्डै 5.5 किलोमिटर पुग्छ। जापानी निर्माण कम्पनी हाजमा आन्दो कर्पोरेसनले 2076 सालदेखि यो आयोजनाको निर्माण शुरू गरेको थियो। सड़क विभागका अनुसार उद्घाटनको एक हप्ताभित्र सुरुङभित्र हुन सक्ने सम्भावित दुर्घटना वा आगलागी जस्ता विपदको पूर्व तयारी स्वरूप मक ड्रिल नमूना अभ्यास गरिनेछ। त्यो अभ्यास सफल भएपछि झण्डै एक हप्ताका लागि परीक्षणका रूपमा एकतर्फी वान लेन सञ्चालन गरिनेछ। यी प्रक्रियापछि मात्रै सुरुङ मार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याइने विभागको योजना छ। यो सुरुङ मार्गमा मोटरसाइकल र प्रज्वलनशील एवं विस्फोटक पदार्थ बोकेका गाडीलाई गुड्न निषेध गरिएको छ। यो सुरुङ मार्गलाई नेपालको सड़क पूर्वाधारको क्षेत्रमा ठूलो उपलब्धि मानिएको छ। अनसनरत डाक्टर गोविन्द केसीसँग यसअघि अनौपचारिक छलफल भएकामा आज औपचारिक वार्ताको तयारी भइरहेको छ। वार्ता गर्न प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डाक्टर जेपी अग्रवाल र स्वास्थ्य सचिव विकास देवकोटा औपचारिक वार्ताका लागि आज धनगढ़ी पुग्नु भएको छ। यसअघि शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल हिजो नै धनगढ़ी पुगेर अनौपचारिक छलफल शुरू गर्नु भएको थियो। त्यस्तै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले हिजो बेलुका डाक्टर केसीका सहयोगी अमृत जैशीसँग टेलिफोन संवाद पनि गर्नुभयो। धनगढ़ीको कृष्ण मन्दिर शालामा अनसन बस्नुभएका डाक्टर केसीको स्वास्थ्य अवस्था निकै गम्भीर बनेपछि उहाँलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ। चिकित्सा शिक्षा आयोगमा उपाध्यक्ष तथा गेटा मेडिकल कलेज दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रार नियुक्त गैर कानूनी भएको भन्दै उहाँले बिहिबारदेखि अनसन थाल्नु भएको हो। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले विश्वविद्यालयका पदाधिकारी नियुक्त सम्बन्धी डाक्टर केसीले उठाएका विषय प्रष्ट पार्न सम्बन्धित निकायलाई आग्रह समेत गरेको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाव बढेको छ। अस्ति शुक्रबार सुनको भाव तोलामा 5,800 र चाँदीको भाव तोलामा 155 रुपियाँले घटेको थियो, तर आज सुन तोलामा 1,600 रुपियाँ र चाँदी 60 रुपियाँले बढेको छ। भाव बढेर आज सुन तोलाको 2,87,100 रुपियाँ र चाँदी 4,410 रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अस्ति शुक्रबार सुनको भाव तोलामा 2,85,500 रुपियाँ तथा चाँदीको भाव 4,335 रुपियाँ रहेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा प्रवासी नेपालीलाई मातृभूमिको विकासका लागि लगानी गर्न अर्थमन्त्री वाग्लेको आग्रह। नाउल चक्रवातका कारण दक्षिण चीनमा 7,00,000 भन्दा धेरैलाई सुरक्षित ठाउँमा सारियो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बिसिए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बिबिए, बिसिए, बिई कम्प्युटर र बिई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क इन्जिनियरिङ कलेज घोराही दाङ,
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले नागढुङ्गा सिस्नेखोला सुरुङ मार्गको उद्घाटन भोलि अनसनरत डाक्टर केसीसँग निरन्तर छलफल आज औपचारिक वार्ताको तयारी लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रवासी नेपालीलाई आफ्नो मातृभूमिको विकासका लागि लगानी गर्न आग्रह गर्नुभएको छ। अस्ट्रेलियामा रहेका नेपाली युवा उद्यमीसँग भएको भर्चुअल छलफलमा उहाँले एकपटकको नेपाली सधैँको नेपाली भन्ने भावनाका साथ लगानी गर्न आग्रह गरेको मन्त्री वाग्लेको निजी सचिवालयले जनाएको छ। अर्थमन्त्री वाग्लेले प्रवासी नेपाली देशका सद्भावना दूत भएकाले मातृभूमिप्रतिको आफ्नो कर्तव्य निर्वाह गर्न प्रोत्साहन गर्दै आर्थिक विकासका लागि वर्तमान सरकार लागि परेको समेत बताउनुभयो। साथै उहाँले आर्थिक विकासमा सरकारले प्रवासमा रहेकाहरूका साथ र सहयोगको अपेक्षा गरेको समेत बताउनु भएको छ। बजेट मार्फत अर्थतन्त्रको पुनरुत्थानका लागि कर राजस्व लगायत उद्योग मैत्री नीति कार्यान्वयन गरिएकाले ढुक्क भएर लगानी गर्न उहाँले आग्रह गर्नुभयो। लगानीको प्रतिफल पनि सहज रूपमा फिर्ता लैजान सकिने अर्थमन्त्रीको भनाइ छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा अमेरिकी सैन्य आक्रमण तत्कालका लागि रोक्न सेनालाई आदेश दिनुभएको छ। झण्डै 2 हप्तासम्म लगातार आक्रमणपछि ट्रम्पले थप आक्रमणको योजना स्थगित गरेको अमेरिकी समाचार संस्था द न्युयोर्क टाइम्सले जनाएको छ। ट्रम्पले वाशिङटन र तेहरान बीच वार्ता भइरहेको र यसपटक इरान वार्ताप्रति निकै गम्भीर देखिएको समेत दावी गर्नुभएको छ। ट्रम्पले इरानको पछिल्लो व्यवहारमा सुधार आएको र उसले वार्तालाई महत्व दिन थालेको समेत दावी गर्नुभयो। व्हाइट हाउसमा आफ्ना उच्च सल्लाहकारसँग इरानमा भइरहेको पछिल्लो आक्रमणका विषयमा छलफल गर्दै ट्रम्पले यस्तो टिप्पणी गर्नुभएको हो। यस्तै शक्तिशाली चक्रवात अर्थात् टाइफुन नाउल आज बिहान दक्षिण चीनमा ठोकिएपछि ग्वाङहोङ प्रान्तमा तीव्र हावाहुरी र ठूलो वर्षा भएको छ। चीनको राष्ट्रिय मौसम केन्द्रका अनुसार नाउल दक्षिणी ग्वाङडोङ प्रान्तको हुइजोङ सहर मार्फत विङजोङ काउन्टीको तटीय क्षेत्रमा ठोकिएको हो। आधीका कारण 7 लाखभन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ। जनजीवन प्रभावित हुनका साथै सयौं उडान र रेल सेवा रद्द गरिएको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। उसका अनुसार यो वर्ष चीनमा ठोकिएको यो सबैभन्दा शक्तिशाली चक्रवात हो। त्यस्तै हङकङको मौसम विज्ञानका अनुसार आधीको केन्द्र नजिक अधिकतम हावाको गति प्रति घण्टा 110 किलोमिटर पुगेको थियो। आधीका कारण सहरभरि कम्तीमा 9 जना घाइते भएका खबरमा उल्लेख छ। यस महिनाको सुरुमा चक्रवात बाबीले पूर्वी चीनमा तीव्र हावाहुरी र ठूलो वर्षा गराउँदा 20 लाखभन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारिएको थियो। यसअघि जुलाई 3 चक्रवात मेसाक दक्षिणी चीनमा ठोकिएको हो। अब खेल खबर। के भटेका गोलकिपर भोजिना चिलीको शीर्ष डिभिजन क्लब कोलो कोलोमा आबद्ध हुने भएका छन्। 40 वर्षीय भोजिना पोर्चुगलको दोस्रो डिभिजन क्लब चावेसँगको सम्झौता सकिएपछि क्लबविहीन थिए। हालै सम्पन्न विश्वकप फुटबलमा स्पेनसँग गोलरहित बराबरी खेल्दा उनले गरेको उत्कृष्ट प्रदर्शन अन्तर्राष्ट्रिय चर्चाको विषय बनेको थियो। कोलो कोलोका अध्यक्ष अनिबाल मोसाले भोजिनासँग सहमति भइसकेको पुष्टि गर्दै केही दिनभित्रै भोजिना चिली पुग्ने जानकारी दिएका छन्। स्वास्थ्य परीक्षण सम्पन्न भएपछि भोजिनालाई औपचारिक रूपमा सार्वजनिक गर्ने क्लबको तयारी छ। अध्यक्ष मोसाका अनुसार विश्वकपमा देखाएको प्रभावशाली प्रदर्शनकै आधारमा भोजिनालाई टोलीमा भित्र्याउने निर्णय गरिएको हो। उनको आगमनले क्लबको खेल प्रदर्शनसँगै अन्तर्राष्ट्रिय प्रचार प्रसारमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ। यद्यपि स्थानान्तरण प्रक्रिया औपचारिक रूपमा टुङ्गिन भने बाँकी छ। विश्वकपमा स्पेनसँग बराबरी खेल्दै के भडेले इतिहासकै पहिलो पटक अङ्क जोडेको थियो। नकआउट चरणमा अर्जेन्टिनासँग अतिरिक्त समयमा 3-2 गोल अन्तरले पराजित हुँदै के भडे विश्वकपबाट बाहिरिएको थियो। अनुभवी गोलकिपर भोजिनाले यसअघि स्लोभाकिया, अङ्गोला, मोल्डावा, साइप्रस र पोर्चुगलका विभिन्न क्लबबाट व्यावसायिक फुटबल खेलिसकेका छन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। नागढुङ्गा सिस्नेखोला सुरुङ मार्गको उद्घाटन भोलि, तत्कालका लागि आकस्मिक गाडीलाई मात्र अनुमति। अनसनरत डाक्टर केसीसँग निरन्तर छलफल, आज औपचारिक वार्ताको तयारी। आज सुनचाँदीको भाव बढ्यो, सुनतोलाको 2,87,100 रुपियाँमा कारोबार। इरानमा हवाई आक्रमण रोक्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन, वार्ताप्रति निकै गम्भीर देखिएको दावी। र के भर्डेका गोलकिपर भोजिना चिल्लीको शीर्ष डिभिजन क्लबमा आबद्ध हुने। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने

0: सो लाभली मलाई त अहिलै डोली चढी हालौँ जस्तो लाग्यो तर
1: के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिनमै घर घोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
2: प्रोपाइटर प्रकाश चन्द्र चापागाई 98451 75518 र 98027 75518
4: तपाईको उत्कृष्ट तपाईको विचारले तपाईको घर उत्कृष्ट तपाईको फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उत्तक बसन्तपुरबाट
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टू पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक शोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु विक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 98550 83852 98453 72852 र 98065 68852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर् त तलाई हेरौँ
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइल जोडिहाल त
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
2: सेवाका लागि माडी सम्पर्क 056-50-10-40 र 98-52-02-28-40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086
11: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई

0: त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो भित्तामा वालपेपर ल्याएर सजाउँ भन्दा नमान्ने होइन अब बस्छ तिमी एक्लै म गए रिस उठ्ने
1: ए मेरी प्राण प्यारी मेरो मुटुको टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएर हालो वालपेपर
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि
3: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
2: ग्रुप राइटर नरेश महतो गीता महतो
4: सम्पर्क 97625 73 09 98 0 74 46 142 र 98 4 91 95 225

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: एक आलुका बा हजुरको बिदा सकिन थालिसक्यो तर घर घर बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। त्रिभुवन विश्वविद्यालयले परीक्षा चलिरहेकै समयमा प्रश्नपत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाको छानबिन गर्न 3 सदस्यीय समिति गठन गरेको छ। गत साउन 8 गते भएको एमबीएस प्रथम सेमेस्टरको परीक्षा शुरू भएको केही मिनटमै व्हाट्सएप ग्रुप मार्फत प्रश्नपत्र बाहिरिएको थियो। सो घटनाको सत्य तथ्य पत्ता लगाउन प्राध्यापक डाक्टर अच्युत गेवालीको संयोजकतामा गठित समितिलाई 7 दिनभित्र प्रतिवेदन पेश गर्ने समय दिएको छ। त्रिवि व्यवस्थापन संकायले संलग्न व्यक्ति, संस्था वा परीक्षा केन्द्रको पहिचान गरी कडा कानूनी कारवाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्र समेत पठाएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिमु आग्नेले विदेशमा रहेका नेपालीहरूलाई नेपालमै लगानी गर्न आह्वान गर्नुभएको छ। अस्ट्रेलियाका नेपाली युवा उद्यमीहरूसँगको भर्चुअल छलफलमा उहाँले मुलुकको आर्थिक विकासका लागि प्रवासमा रहेका नेपालीहरूको साथ आवश्यक रहेको बताउनुभयो। सरकारले बजेट मार्फत उद्योग र लगानी मैत्री नीतिहरू ल्याएकाले निर्धक्क भएर लगानी गर्न अर्थमन्त्री वाग्लेले भन्नुभएको छ। लगानीबाट भएको लाभ पनि सजिलै फिर्ता लैजान सकिने व्यवस्था मिलाइएको अर्थमन्त्री वाग्लेले जानकारी दिनुभयो। खेतका लागि मल किन्न भारतीय बजार पुगेर पक्राउ परेका सर्लाहीका दुई नेपाली किसानको रिहाईका लागि अझै एक साता कुर्नुपर्ने भएको छ। असार 17 गते भारतको सोनवर्षाबाट डिएपी र युरिया मलसहित पक्राउ परेका बलाराका सुरेश प्रसाद सिंह र नागेन्द्र प्रसाद सिंह 26 दिनदेखि भारतको जेलमै छन्। उनीहरूको रिहाईका लागि भारतीय अदालतमा परेको निवेदनमाथि आगामी साउन 15 गते मात्रै सुनवाई हुने भएको छ। स्वदेशमा सहजै मल नपाउँदा जोखिम मोलेर भारतीय बजार पुग्न किसानहरू बाध्य भएको भन्दै उनीहरूलाई छुटाउनका लागि तत्काल कूटनीतिक पहल गर्न मानव अधिकार कर्मीहरूले सरकारसँग माग गरेका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। कर्णाली प्रदेशमा नेपाली सेनाको पहिलो पेट्रोल स्टेशन सञ्चालनमा आएको छ। नेपाली सेना कल्याणकारी कोषको करिब 5 करोड रुपियाँ लगानीमा सुर्खेतको वीरेन्द्रनगरमा निर्माण गरिएको रिपु मर्दिनी पेट्रोल स्टेशनको उत्तर पश्चिम पृथनापति उपरथि दिपेश जङ्ग शाहले उद्घाटन गर्नुभएको छ। कुल 96,000 लिटर इन्धन भण्डारण क्षमता रहेको यो स्टेशन 24 घण्टा खुल्ला रहनेछ। प्राकृतिक विपद र प्रतिकूल अवस्थामा पनि इन्धनको नियमित आपूर्ति सहज बनाइने विश्वास लिएको यस स्टेशनबाट प्राप्त हुने आमदानी बहालवाला तथा भूतपूर्व सैनिक परिवारका लागि कल्याणकारी कार्यमा खर्च गरिने सेनाले जनाएको छ। र बर्दियामा संरक्षित वन्यजन्तु उद्विलापको छाला सहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। राजपुर नगरपालिका एकको दौलतपुर झोलुङ्गे पुल नजिक कर्णाली नदी किनारमा शंकास्पद रूपमा हिँडिरहेका स्थानीय 27 वर्षीय अरूण सोनाहालाई प्रहरीले नियन्त्रणमा लिएको हो। जाँच गर्ने क्रममा उनको साथबाट 4 फिट भन्दा लामो उद्विलापको छाला बरामद भएको छ। पक्राउ परेका सोनाहालाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ। हौस् त नेपाली खबर अहिलेलाई यति नै। 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
1: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
0: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर बैंक।
2: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
3: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
2: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042211343 र 98184929230।
4: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
3: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बिबिए र बिएड तहमा नयाँ भर्ना खुलेकोले आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौँ।
4: प्रवेश परीक्षा साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
3: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था,
4: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
3: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
4: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
3: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
4: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र

0: तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने, रगत आउने, दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने, फुट्ने, पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ। यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार, हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा।
1: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार, हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
0: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार।
1: सम्पर्क 98-4-57-31-34 र 97-4-43-43-915।
2: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
0: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
2: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
0: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-5800, मोबाइल 98-550-26-440।
2: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
3: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
4: कम्पनी N-2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र

0: आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
1: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0564909959, 98550 603059 र 98550 637059।

0: मा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 056-5359-6053 98-550-77-061 र 98-550-77-053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 2 o'clock. अहिले 2 बजेको छ।

Radio NRN 99.1 समय को ख्याल राखौं। 2 बज्यो।

नेपाली रेडियो नेटवर्कको दिउँसो दुई बजेको नेपाली खबरमा उषा आकरणको नमस्कार। तिर्बिस स्वतन्त्र विद्यार्थी युनियन सोभियोले एमबीएको प्रश्नपत्र बाहिरिएको सम्बन्धमा दुई दिनभित्र छानबिन गरी दोषीमाथि कारवाही गर्न माग गरेको छ। साथै व्यवस्थापन संकाय डिनले र परीक्षा हेर्ने सहायक डिनले नैतिक जिम्मेवारी महसुस गरी राजीनामा दिनुपर्ने माग सोभियोले गरेको छ। परीक्षाको निष्पक्षता र विश्वविद्यालयको गरिमामाथि कुनै सम्झौता हुन सक्दैन। दुई दिनभित्र घटनाबारे निष्पक्ष छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न प्रश्नपत्र कसरी पाइदियो, कसको संलग्न थियो भन्ने विषयमा छानबिन गरी दोषीलाई कारवाही हुनुपर्छ। सोभियो अध्यक्ष दीपक जोशीले बताउनु भएको छ। शनिबार साँझ चालकसहित भोटेको सीमा खसेको विद्युतीय सवारी साधन र त्यसका चालकको खोजीमा परिचालन भएका सुरक्षाकर्मीलाई हौसला दिन गृहमन्त्री सुतन गुरुङ घटनास्थल पुग्नु भएको छ। प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार स्थलगत निरीक्षणपछि दसवटा ड्रोनसहित तीनवटै सुरक्षा निकायका कर्मचारी, गोताखोरका सात चालक कालिका गाउँपालिका तीन तल्लो धारापानीका 22 वर्षीय सबिन तामाङको खोजीमा परिचालन भएका छन्। जिल्ला विपद व्यवस्थापन समितिले खोज तथा उद्धारको समन्वय गरिरहेको छ। अर्थमन्त्री डाक्टर सोनेम वाग्लेले विदेशमा रहेका नेपालीलाई नेपालमै लगानी गर्न आह्वान गर्नुभएको छ। अस्ट्रेलियाका नेपाली युवा उद्यमीसँगको भर्चुअल छलफलमा उहाँले मुलुकको आर्थिक विकासका लागि प्रवासमा रहेका नेपालीको साथ आवश्यक रहेको बताउनु भएको हो। सरकारले बजेट मार्फत उद्योग र लगानी मैत्री नीतिहरू ल्याएकाले निर्धक्क भएर लगानी गर्न अर्थमन्त्री वाग्लेले भन्नुभएको छ। लगानीबाट भएको लाभ पनि सजिलै फिर्ता लैजान सकिने व्यवस्था मिलाएको अर्थमन्त्री वाग्लेले जानकारी दिनुभएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपाल को कुनै पनि बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउंटर मार्फत
1: आफन्तको हात हात मा पुर्याउन आईएमई गरौं।
0: 25 वर्ष देखि सारा नेपाली को विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: के खबर आर्थिक वर्ष 2082-83 मा नेपालमा 12,09,357 विदेशी पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार सबैभन्दा धेरै 3,11,531 पर्यटक भारतबाट आएका छन् भने संयुक्त राज्य अमेरिकाबाट 1,11,325 र चीनबाट 1,09,000

892 पर्यटक नेपाल आएका छन्। कर्णाली प्रदेशमा नेपाली सेनाको पहिलो पेट्रोल स्टेशन सञ्चालनमा आएको छ। नेपाली सेना कल्याणकारी कोषको करिब 5 करोड रुपियाँ लगानीमा सुर्खेतको वीरेन्द्रनगरमा निर्माण गरिएको उक्त उत्तर पश्चिम पीर्तनापति उपरथी दिपेश जङसाले उद्घाटन गर्नुभएको छ। 96,000 लिटर इन्धन भण्डारण क्षमता रहेको स्टेशन 24 घण्टा खुला रहनेछ। अवस्थ नेपाली खबर अहिलेलाई यति नै। अहिले 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो एन आर्यन 99.1
1: सरकार बदलिएको छ, तर के हाम्रो सोच, चिन्तन र कार्यशैली बदलिएको छ? के नीति, कानून र संरचनाहरू बदलिएका छन्?
2: समग्र क्षेत्रको सूक्ष्म विवेचना गर्दै देशलाई सही बाटो देखाउने आवाज कार्यक्रम सद्गमय
1: हरेक आइतबार राति 8 बजे एपीवान टेलिभिजनमा, आइतबार राति नेपाली खबरपछि नेपाली रेडियो नेटवर्कमा, साथै नेपाली नेटवर्कका विभिन्न डिजिटल प्लेटफर्महरूमा एकैसाथ हेर्न र सुन्न सक्नुहुनेछ।
2: कार्यक्रम सद्गमय, सद्गमय अभियन्ता रमेश पौडेलको साथमा।
3: हरि शरण, म लक्ष्मी भुसाल सुनिरहेछु रेडियो एनआरएन 99.1।
4: नेपाली रेडियो नेटवर्क, रेडियो एनआरएन 99.1 मा यो युट्युब हिट्स।

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्यजन्तु

0: का लागि घातक बन्न सक्छन् उनीहरुको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याकौं आजै सचेत बनौ फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ
1: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका संस्थाउलीवास चितवन र स्वदेश एफएम द्वारा जारी संयुक्त अनुरोध
0: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन विदेश जाउँ भने सिप छैन के गरेर होला हो मैले यो जीवन बिताउने
2: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ
0: कहाँ गएर के सिप सिकौ भन त अब
2: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने
1: IHSDC, Academy of Professional Education Prali, Hotel Training Chitawan, Belchok Narayanagarh, Phone 056-490-374-985-10-61-356-356.
0: बारिस्टा बेकरी कुक सुशी बारटेन्डर हाउसकिपिङ रिसेप्सन पिज्जा मेकर कुक हेल्पर वेटर वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ साथै जब ग्यारेन्टी सहित छ महिने कुक तालिम सञ्चालनमा रहेको छ गरी खाने शिक्षा हामी सबैको इच्छा
3: लैङ्गिक आधारमा शारीरिक मानसिक सामाजिक सांस्कृतिक आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो
4: लैङ्गिक हिंसा मानवता नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ न्यायको लागि एकजुट हौ
3: जनहितका लागि आफन्त नेपाल सौजन्य स्ट्यान्डर्ड चार्टर बैंक

0: ग्यारेज झैं बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ।
1: सर चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर सिटी बजाएर हजार रुपियाँ तिराइहाल्छ।
2: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
3: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि।
4: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
3: सम्पर्क 98 119 32 811 र 98 653 73 687।
5: माछा, बोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
4: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स, बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा, 98 550 63 172 र 98 452 12 200 छ।
5: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
6: माडीवासीहरूका लागि खुसीको खबर।
7: पानी पर्दा, हावाहुरी चल्दा, हुसो लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक

0: ठाकुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले दिउँसोको तीन बज्यो
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। त्रिभुवन विश्वविद्यालयको प्रश्नपत्र आउट गरेको अभियोगमा 2 जना पक्राउ। घटनाबारे छानबिन र दोषीलाई कारवाहीको सिफारिसका लागि समिति गठन। मध्य प्रदेशमा 3 वर्षमा 2800 जना भन्दा धेरै लागू औषध कारोबारी तथा प्रयोगकर्ता पक्राउ। बालबालिका र महिला समेत कुलतमा फस्ने क्रम बढ्यो। अबका केही दिन अत्यधिक वर्षाको सम्भावना कम, तराई मधेसमा चर्को गर्मी हुन सक्ने। युक्रेन युद्धका लागि रुसले थप 30,000 उत्तर कोरियाली सैनिक खोजिरहेको राष्ट्रपति जेलेन्स्कीको भनाई। मिसाइल लन्चर पनि माग गरेको दावी। र भारतीय टोलीले बेलायत भ्रमणमा गरेको प्रदर्शनको समीक्षा गर्ने बिसिसिआईको निर्णय। नेपाल खबरमा अब पूरा खबर। त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय अन्तर्गत एमबिएस प्रथम सत्रको प्रश्नपत्र परीक्षा शुरू भएको केही मिनटमा आउट गरेको आरोपमा प्रहरीले 2 जनालाई पक्राउ गरेको छ। गएको शुक्रबार अर्थात् साउन 8 गते भएको अर्गनाइजेसनल बिहेभियर विषयको परीक्षा शुरू भएको 5 मिनटमै एमबिएस फर्स्ट सेमेस्टर सेक्सन सी नामक व्हाट्सएप ग्रुपमा प्रश्नपत्र बाहिरिएको थियो। साइबर ब्युरोले प्रश्नपत्र पठाउने सुलभ सर भनिने व्यक्तिसहित 2 जनालाई पक्राउ गरेको हो। स्क्रिनसट अनुसार व्हाट्सएप ग्रुपमा प्रश्नपत्र पठाएपछि परीक्षार्थीहरूले समाधान समेत मागेका थिए। झण्डै 1,023 जना सदस्य रहेको ग्रुपमा प्रश्नपत्र बाहिरिएपछि व्यवस्थापन संकाय डिनको कार्यालयले अनुसन्धान र कारवाहीका लागि हिजो शनिबार नै साइबर ब्युरोमा पत्रचार गरेको थियो। यसैबीच त्रिवी परीक्षा नियन्त्रण महाशाखाले घटनाको निष्पक्ष छानबिनका लागि प्राध्यापक डाक्टर अच्युत गेवालीको संयोजकत्वमा 3 सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिलाई सत्य तथ्य पत्ता लगाई 7 कार्यदिनभित्र प्रतिवेदन बुझाउन कार्यदेश दिएको छ। मध्य प्रदेशमा लागू औषध विरुद्ध प्रहरीले चलाएको विशेष अभियानका क्रममा 3 वर्षमा झण्डै 2,900 जना पक्राउ परेका छन्। मध्य प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्लो 3 आर्थिक वर्षमा 8 जिल्लाबाट 2,811 जना लागू औषध प्रयोगकर्ता र कारोबारीहरू पक्राउ परेका हुन्। पक्राउ परेमा 2,554 जना नेपाली, 253 जना भारतीय र 1 जना तेस्रो देशका नागरिक रहेका छन्। उनीहरू विरुद्ध 2,121 वटा मुद्दा दर्ता भएको छ। पक्राउ परेमा 120-30 वर्ष उमेर समूहका युवा रहेका छन्। खुल्ला सीमा नायकको फाइदा उठाउँदै भारतीय बजारबाट भित्राइने यस्ता लागू औषध राजधानी काठमाडौँसम्म पुग्ने गरेको प्रहरीले जनाएको छ। यस अवधिमा ठूलो परिमाणमा गाँजा, चरेस, ब्राउन सुगर, अफिम र प्रतिबन्धित ट्याब्लेट तथा इन्जेक्सन बरामद भएको छ। मध्य प्रदेश प्रहरी प्रमुख ओम प्रसाद अधिकारीका अनुसार हिजो आज युवा बाहेक बालबालिका र महिला समेत स्कुलतमा फस्न थालेकोले यसबाट जोगाउन अभिभावक, विद्यालय र समाज सचेत हुनुपर्ने देखिन्छ। अहिले कोशी, बागमती र गण्डकी प्रदेशका 1-2 ठाउँ बाहेक अन्यत्र वर्षा भएको छैन। मनसुन न्यूनचापीय रेखा औसत स्थान आसपास रहेको र नेपालमा मनसुन थप सक्रिय नरहेकाले देशका धेरै ठाउँमा सामान्यदेखि आंशिक बदली भए पनि वर्षा भने नभएको हो। जल तथा मौसम विज्ञान विभागका अनुसार अबका 3 दिन सीमित ठाउँमा ठूलो पानी परे पनि धेरै ठाउँमा र लामो समय ठूलो पानी पर्ने सम्भावना कम रहेको छ। आज राति बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली क्षेत्रका 1-2 ठाउँमा मुसलधारे वर्षा हुन सक्छ। यस्तै कोशी, मधेस र लुम्बिनी प्रदेश को केही ठाउँ तथा कर्णाली र सुदूरपश्चिमका थोरै ठाउँमा मध्यम वर्षा हुन सक्ने सम्भावना देखिएको छ। भोलि र पर्सि पनि यही रूपमा धेरै थोरै ठाउँमा ठूलो पानी परे पनि समग्रमा पानी कम पर्ने र वा नपर्ने सम्भावना बढी छ। यसैबीच पानी कम परेसँगै यो हप्ता चर्को गर्मीले सताउने सम्भावना भने अत्यधिक रहेको छ। आज बिहानैदेखि देशका धेरै ठाउँमा चर्को गर्मी सुरु भइसकेको छ। अब यो क्रम 5-6 दिनसम्मै चल्ने मौसमविदको अनुमान छ। पहाडी क्षेत्रमा बेलुकी पख केही वर्षा हुन सक्ने भएकाले केही राहत मिल्ला, तर तराई मधेसमा लगातार गर्मी हुन सक्छ। 35-40 डिग्री सेल्सियस तापक्रम पुग्ने सम्भावना छ, तर बाफिलो हावाको कारण 45 डिग्रीसम्मको तातो महसुस हुन सक्नेछ। विज्ञहरूले प्रशस्त पानी तथा झोलिलो खानेकुरा खान, घाममा ननिस्कन र सुरक्षित ठाउँमा बस्न सुझाव दिएका छन्। कपिलवस्तुमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार 2 जनाको ज्यान गएको छ। बिहान 1 बजेतिर सुदुदन गाउँपालिका 6 बिमियाको हुलाकी सडक खण्डमा मोटरसाइकललाई बसले ठक्कर दिएको हो। ज्यान गुमाउनेमा यशोधरा गाउँपालिका 2 पश्चिम भडेहरका 30 वर्षका रामबहादुर चाई र 28 वर्षका सर्जु चाई रहेका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता रिपेन्द्र कुमार सिंहले जानकारी दिनुभयो। बसका चालकलाई पक्राउ गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रको खबर सहित थप खबर बाँकी नै छन्, सुन्दै गर्नु होला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
2: फोन 056-494-333 493-555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। सरकारले हप्तामा 2 दिन सार्वजनिक विदाको व्यवस्था गरेसँगै बर्खायाममा पनि चितवनमा पर्यटकीय चहल पहल बढेको छ। विदाका कारण सौराहा, पटियानी, जगतपुर र मेघौली जस्ता पर्यटकीय गन्तव्यहरूमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको हो। क्षेत्रीय होटल संघ चितवनका अनुसार अघिल्ला वर्षहरूको बर्खायाममा 30% हाराहारीमा रहने होटल अकुपेन्सी यस वर्ष 50% पुगेको छ। नेपाली पर्यटकका चिनिया र भारतीय पर्यटकको आगमन पनि वृद्धि भएको छ। भारत सरकारको कडा भिसा नीति र मध्यपूर्वमा चलिरहेको द्वन्द्वका कारण धेरै भारतीय पर्यटकले नेपाललाई प्रमुख गन्तव्य बनाएका व्यवसायहरू बताउँछन्। चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती वनमा गैंडा तथा बाघ हेर्न, जीप, हात्ती र डुङ्गा सफारीका लागि पर्यटक आउने गरेका छन्। सड़क पूर्वाधार अझ सुधार भएमा चितवनमा पर्यटकको संख्या अझै बढ्ने पर्यटन व्यवसायीको भनाइ छ। अब विदेशको खबर। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आफ्नो देश विरूद्ध लड्न रूसले उत्तर कोरियाबाट 30,000 सैनिक र मिसाइल लन्चर अर्थात क्षेप्यास्त्र प्रहारक मारेको बताउनु भएको छ। गैराती अबेर सामाजिक सञ्जालमा गरेको एक पोस्टमा जेलेन्स्कीले युक्रेनसँगको सीमा नजिकै रूसको भोरोन्ने क्षेत्रमा थप सेनाका लागि तयारी भइरहेको बताउनु भएको हो। सन् 2024 कुर्स्क क्षेत्रमा युक्रेनको प्रत्याक्रमणको सामना गर्न रूसलाई सघाउन उत्तर कोरियाले हजारौं सैनिक पठाएको विवरण सार्वजनिक भएका समाचार संस्था एएफपीले जनाएको छ। विवरण अनुसार सन् 2022 रुसको आक्रमणमा सघाउन उसले हतियार पनि उपलब्ध गराउँदै आएको छ। दक्षिण कोरियाका अनुसार युद्धमा झण्डै 2,000 उत्तर कोरियाली सैनिक मारिएका छन्। सन् 2024 रुस र उत्तर कोरिया बीच सैन्य सहयोग सम्बन्धी सन्धिमा हस्ताक्षर भएको थियो। सैन्य सहयोगको बदलामा उत्तर कोरियाले नगद सैन्य प्रविधि तथा खाद्य र ऊर्जाजन्य सामग्रीहरू प्राप्त गरेको खबरमा उल्लेख छ। अब खेल खबर। भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआईले अर्को महिनाको सुरुमा आयरल्याण्ड, इङ्ल्याण्ड र जिम्बाब्वेमा भारतीय टोलीको प्रदर्शनको समीक्षा गर्ने भएको छ। साथै बीसीसीआईले मुख्य प्रशिक्षक गौतम गम्भीरको नेतृत्वमा रहेका सहयोगी कर्मचारी मध्ये केहीको सम्झौताका सम्बन्धमा पनि निर्णय लिने क्रिकेट सम्बन्धी जानकारी दिने वेबसाइट क्रिक बजले जनाएको छ। बीसीसीआईका सचिव देवजीत सौकियाका अनुसार यस समीक्षामा पछिल्ला दिनहरूमा खेलिएका सबै एक दिवसीय र टी20 क्रिकेटका खेलहरू खेलहरूको विश्लेषण हुनेछ। यसमा विशेष गरी आयरल्यान्ड र इङ्ल्याण्डमा भारतले खेलेका खेलहरू समावेश हुनेछन्, जहाँ भारतीय टोलीले इङ्ल्याण्डसँगको एउटा मात्र एक दिवसीय खेलमा जित हासिल गर्नु बाहेक अन्यत्र खासै सफलता पाउन सकेको थिएन। बीसीसीआई सचिवले समीक्षा बैठक अगस्त महिनामा आयोजना हुने बताए पनि त्यसको एकिन मिति भने नखुलाएको खबरमा उल्लेख छ। गएको मार्च महिनामा टी20 विश्वकपको उपाधि विजेता जिते यता भारतले नयाँ कप्तान श्रेयस अय्यरको नेतृत्वमा राम्रो प्रदर्शन गर्न सकेको छैन। भारतीय टोलीले गएको महिना आयरल्यान्डसँगको दुई खेलको टी20 श्रृङ्खला 2-0 र इङ्ल्याण्डसँगको पाँच खेलको टी20 श्रृङ्खला 4-0 पराजित भएको थियो। चार भन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। त्रिभुवन विश्वविद्यालयको प्रश्नपत्र आउट गरेको आरोपमा दुईजना पक्राउ, घटनाबारे छानबिन र दोषीलाई कारवाहीको सिफारिसका लागि समिति गठन। मध्य प्रदेशमा 3 वर्षमा 2,800 भन्दा धेरै लागु औषध कारोबारी तथा प्रयोगकर्ता पक्राउ, बालबालिका र महिला समेत कुलतमा फस्ने क्रम बढ्यो। अबका केही दिन अत्यधिक वर्षाको सम्भावना कम, तराई मधेसमा चर्को गर्मी हुन सक्ने। युक्रेन युद्धका लागि रुसले थप 30,000 उत्तर कोरियाली सैनिक खोजिरहेको राष्ट्रपति जेलेन्स्कीको भनाई, मिसाइल लन्चर पनि माग गरेको दावी। र भारतीय टोलीले बेलायत भ्रमणमा गरेको प्रदर्शनको समीक्षा गर्ने बीसीसीआईको निर्णय।
6: सर्वसुलभ आवास कर्जा
7: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
6: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
7: विशेषताहरू, रु 2 करोड सम्मको कर्जा सुविधा।
6: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
7: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
6: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
7: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
6: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
7: शर्तहरू लागू हुनेछन्।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: साली नदीको शिर,
10: मणिचूडको काख,
9: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
10: शान्ति र आनन्दको अनुभूति,
9: भीडभाडबाट टाढा,
10: सहरबाट नजिकै,
9: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
10: झुले अर्ग्यानिक फार्म रिसोर्ट।
7: विस्तृत जानकारीका लागि फोन नम्बर 98-61-49-56-66 र 98-41-29-54-81। वेबसाइट jhule.com.nt।
11: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पुरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
12: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
13: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44-28-242।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्र खबरमा तपाईँलाई स्वागत छ। नेपालको पहिलो आधुनिक यातायात सुरुङ मार्ग नागडुङ्गा सिस्ने खोला सुरुङ मार्ग भोलि औपचारिक रूपमा उद्घाटन हुने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री र जाइका अध्यक्षले संयुक्त रूपमा सुरुङ मार्गको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। उद्घाटनपछि सुरुमा एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आकस्मिक गाडीलाई मात्र सुरुङ प्रवेश गर्न दिइने सडक विभागले जनाएको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको लगानीमा जापानी कम्पनी हाजमा आन्दो कर्पोरेसनले 2076 यसको निर्माण शुरू गरेको थियो। 2 किलोमिटर 680 मिटर मुख्य लम्बाई रहेको यो सुरुङको निकास मार्ग र क्रस प्यासेज सहित कुल लम्बाई झण्डै 5.5 किलोमिटर छ। विभागका अनुसार उद्घाटनको एक हप्ताभित्र सम्भावित विपद लक्षित मक ड्रिल गरिनेछ। अभ्यास सफल भएपछि एक हप्ताका लागि परीक्षणका रूपमा एकतर्फी गाडी चलाइनेछ भने त्यसपछि मात्रै सुरुङ मार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याइनेछ। यस सुरुङ मार्गमा मोटरसाइकल र प्रज्वलनशील तथा विस्फोटक पदार्थ बोकेका गाडीलाई भने प्रवेश निषेध गरिएको छ। काठमाडौँ महानगरपालिका क्षेत्रभित्र बसोबास गर्ने ज्येष्ठ नागरिकहरूले दैनिक 5-15 वटासम्म औषधि खाइरहेका पाइएको छ। महानगरपालिकाले 2082 साल माघ 18 गएको जेठ 31 गतेसम्म 70 वर्षमा भन्दा माथिका ज्येष्ठ नागरिकहरू प्रारम्भिक स्वास्थ्य परीक्षण सहित स्वास्थ्य सर्वेक्षण गरेको थियो। यस क्रममा सबै ओडामा गरेर 2847 ज्येष्ठ नागरिक समेटेका छन्। अध्ययनमा समेटेका मध्ये महिलाको संख्या 1794 र पुरुषको संख्या 1953 रहेको कार्यक्रमकी फोकल पर्सन कल्पना श्रेष्ठले जानकारी दिनुभयो। सर्वेक्षणले ज्येष्ठ नागरिकहरूमा नसर्ने दीर्घ रोगको चाप धेरै देखिएको छ। 2847 मध्ये 80% अर्थात् 2282 जनामा उच्च रक्तचापको समस्या देखिएको छ। यसमा महिलाको संख्या 1471 र पुरुषको संख्या 811 रहेको छ। यस्तै 1794 महिला मध्ये 55% अर्थात 887 जना बाथ र हाड जोड्नेको समस्याले पीड़ित हुनुहुन्छ। यसै गरी 1953 पुरुष मध्ये 45% अर्थात 473 जनामा प्रोस्टेटको समस्या देखिएको छ। भक्तपुर नगरपालिका वडा नम्बर 9 कार्यालय र त चपा पुचको संयुक्त आयोजनामा भइरहेको भक्तपुर नगरव्यापी विद्यालय उमेरका विद्यार्थी बीचको हाजिरी जवाब प्रतियोगिता हिजो सम्पन्न भएको छ। प्रतियोगितामा प्रभात इङ्ग्लिस स्कुल प्रथम, खोपिङ इङ्ग्लिस एकाडेमी द्वितीय र हिमालयन ग्लोरी इङ्ग्लिस स्कुल तृतीय तथा बागेश्वरी मावि विद्यार्थी हित समिति चौथो भएको छ। उत्कृष्ट टोलीहरूलाई बागमती प्रदेश सभा सदस्य सृजना स्वयंज्यूले पुरस्कार वितरण गर्नुभएको छ। प्रथम हुनेले 15,000, दोस्रो हुनेले 12,000, तेस्रो हुनेले 9,000 र चौथो हुनेले 6,000 रुपियाँ नगद पुरस्कार सहित प्रमाणपत्र प्राप्त गरेका छन्। र सेयर कारोबारका लागि डिम्याट खाता खोल्नेको संख्या 80 लाख नआएको छ। सिडिएस एन्ड क्लियरिङका अनुसार अहिलेसम्म 80,09,623 डिम्याट खाता खोलेका हुन्। यीमध्ये मेरो सेयर खाताका सक्रिय संख्या भने 51,48,894 छ, जस अनुसार 29 लाख डिम्याट खाता निष्क्रिय अवस्थामा रहेको देखिन्छ। एउटै व्यक्तिले दुई वा त्योभन्दा बढी खाता खोल्न पाउने भएकाले पनि संख्या उच्च देखिएको हो। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रको खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। त्रिभुवन विश्वविद्यालयको प्रश्नपत्र आउट गरेको आरोपमा दुईजना पक्राउ, घटनाबारे छानबिन र दोषीलाई कारवाहीको सिफारिसका लागि समिति गठन। नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको उद्घाटन भोलि, तत्कालका लागि आकस्मिक गाडीलाई मात्र अनुमति। र काठमाडौँ महानगरका ज्येष्ठ नागरिकले दैनिक 5-15 वटासम्म औषधि खाने गरेको पत्रिका स्थापना गर्ने। अहिलेलाई 4 भन्ज्याङ भित्रको खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सडक र मौसमको अवस्था बारे जानकारी लिने

नारायण दत्त पौडेलले रूपन्देहीको डण्डाबाट यस टोलीको परिचालन शुभारम्भ गर्नुभएको हो। झापाको काकडभिट्टा, मोरङको रानी, पर्साको बिरगंज, रूपन्देहीको डण्डा, बाँकेको जमुना र कञ्चनपुरको गड्डा चौकी नाकामा प्रहरी नायब निरीक्षकको कमाण्डमा 14-14 जनाको टोली खटाइएको छ। पश्चिम नवलप्राचीको नारायणी पारी रहेको सोस्ताका बासिन्दाले भोग्दै आएको नागरिकता समस्या बुझ्न जिल्ला प्रशासन कार्यालयले 220 परिवारको लगत संकलन गरेको छ। नागरिकता नहुँदा स्थानीयहरू बिजुली बत्ती, बैंक खाता र अन्य सरकारी सेवा सुविधाबाट वञ्चित हुनु परेको छ। स्थानीयले गत असारमा काठमाडौँमा धरना दिएपछि गृह मन्त्रालयको निर्देशन अनुसार टोलीले सुस्ता पुगेर अध्ययन तथा विवरण संकलन गरेको हो। प्रमुख जिल्ला अधिकारी दीपक राज नेपालका अनुसार लगत र यथार्थ राय गृह मन्त्रालयमा पठाइनेछ। यसैबीच सीमा अतिक्रमण रोक्न र सुरक्षा सुदृढ बनाउन सरकारले सुस्तामा सुरक्षाकर्मीको उपस्थिति बढाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। बेरगंज स्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपीट र स्वास्थ्य कर्मीलाई गरिएको निलम्बनको विरोधमा त्यहाँका सरकारी तथा निजी अस्पतालका चिकित्सकहरू अनिश्चितकालीन आन्दोलनमा उत्रिएका छन्। नेपाल चिकित्सक संघ नारायणी शाखाको आह्वानमा आज दिउँसोदेखि आकस्मिक सेवा समेत बहिष्कार गरी सम्पूर्ण उपचार सेवा ठप्प पारिएको छ। शनिबार उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि आक्रोशित पक्षले आकस्मिक कक्षमा तोडफोड गर्दै डाक्टर प्रमोद राममाथि कुटपीट गरेका थिए। र आगामी साउन 15 गते भित्र वार्षिक शुल्क नबुझाए डिम्याट र मेरो शेयर खाता रोक्का हुने भएको छ। सीडीएस एण्ड क्लियरिङले सूचना जारी गर्दै समयमै शुल्क नतिरे साउन 16 गतेदेखि खाता रोक्का भई शेयर कारोबार र आवेदन दिन नपाइने स्पष्ट पारेको छ। खाता सञ्चालनका लागि डिम्याटको 100 रुपियाँ र मेरो शेयरको 50 रुपियाँ नवीकरण शुल्क बुझाउनु पर्नेछ। अवस्था नेपाली खबर अहिलेलाई यति नै। अहिले 5 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

नेपाली रेडियो नेटवर्कको साँझ पाँच बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। सशस्त्र प्रहरी बलको कीर्तिपुर स्थित विद्यालयमा भएको करिब 11 करोड रुपियाँ हिनामिना प्रकरणमा सशस्त्र प्रहरी निरीक्षक कल्पना गुरुङ र उनका सहयोगी लीला बहादुर लामालाई थप 10 दिन थुनामा राख्न विशेष अदालतले अनुमति दिएको छ। विशेष अदालतका न्यायाधीशहरू को इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई भ्रष्टाचार मुद्दामा अनुसन्धान अघि बढाउन उक्त म्याद थपको स्वीकृति दिएको हो। गत असार 20 गते पक्राउ परेका उनीहरूमाथि यसअघि ठगी तथा आपराधिक लाभ मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको थियो। सशस्त्र प्रहरीको आन्तरिक छानबिनले इन्सपेक्टर गुरुङकै योजनामा ठूलो रकम हिनामिना भएको निष्कर्ष निकालेको छ। साथै उक्त छानबिनका क्रममा विद्यालयका तत्कालीन कमान्डेन्टहरूको समेत चरम लापरवाही देखिएकाले अख्तियारले सोही अनुसार सूक्ष्म अनुसन्धान थालेको छ। आफूहरूले लिएको लघुवित्तको कर्जा पूर्ण रूपमा खारेज हुनुपर्ने माग गर्दै देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीड़ितहरूले काठमाडौँमा प्रदर्शन शुरू गरेका छन्। माइती घर मण्डलामा भेला भएका पीड़ितहरूले चर्को ब्याज र जरिवाना मिनाहाका साथै राहतको माग गर्दै काठमाडौँ केन्द्रित आन्दोलन थालेका हुन्। लघुवित्त संस्थाहरूको अत्यधिक ब्याज दर र कर्मचारीहरूको असली दबावका कारण हजारौं परिवार आर्थिक भारमा परेको उनीहरूको भनाइ छ। सरकारले पटक पटक वार्ताको आश्वासन दिए पनि माग सम्बोधन नगरेको भन्दै पीड़ितहरूले यसपटक निर्णय नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्। सिन्धुपाल्चोक स्थित कोदारी राजमार्ग पहिरोका कारण लगातार 10 दिनदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। लामो समयसम्म सड़क खुलाउन प्रभावकारी पहल नभएको भन्दै आवत जावत रोकिएपछि स्थानीय बासिन्दा आक्रोशित बनेका छन्। सड़कको वस्तुस्थिति र पहिरोको क्षति बुझ्न पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र कानून मन्त्री सुविता गौतमले घटनास्थलको अनुगमन गर्नुभएको छ। यातायात ठप्प हुँदा तातो पानी कोदारी क्षेत्रको दैनिक जनजीवन कष्टकर बनेकाले स्थानीयले यथाशीघ्र पहिरो पन्छाएर सड़क सुचारू गर्न माग गरेका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपाल को कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: LG ले आयो नया LG Essential Series. अब किफायती मूल्य में रेफ्रिजरेटर वॉशिंग मशीन AC को कंप्लीट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट EMI नागरिकता भाई पुग्छ हर एक घर को खुशी घर घर में LG लाइफ्स गुड.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर.
2: अब बाकी खबर. भूतपूर्व ब्रिटिश गोर्खाहरूको पेन्सन तथा सेवा सुविधा लगायत विषयमा तयार पारिएको प्रतिवेदन नेपाल सरकारले साउनभित्रै बेलायती पक्षलाई बुझाउने भएको छ. सर्वोच्च अदालतको आदेश र सरकारवाला संघ संस्थाहरूसँगको छलफलका आधारमा परराष्ट्र मन्त्रालयले विस्तृत प्रतिवेदन तयारीको काम अन्तिम चरणमा पुर्याएको हो. परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान मार्फत प्रतिवेदन प्राप्त हुनासाथ आगामी वार्तामा बेलायती पक्षसँग प्राथमिकताका साथ छलफल गरिने मन्त्रालयले जनाएको छ. र गत आर्थिक वर्ष 2082-83 वस्तु आयात उल्लेख्य बढे पनि भन्सार राजस्व संकलन भने सोही अनुपातमा बढ्न नसकेको तथ्याङ्कले देखाएको छ. भन्सार विभागका अनुसार अघिल्लो वर्षको तुलनामा आयात 16.20% बढेर 20.96 अर्ब रुपियाँ पुग्दा भन्सार राजस्व भने 6.5% मात्र वृद्धि भएको छ. सरकारले गत आर्थिक वर्ष 5.88 अर्ब 25 करोड रुपियाँ भन्सार राजस्व उठाउने लक्ष्य राखेकोमा 5.15 अर्ब 57 करोड रुपियाँ मात्र संकलन भएको छ, जुन कुल लक्ष्यको 87.6% हो. हवस् त, नेपाली खबर अहिलेलाई यति नै. 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ. बिदा दिनुहोस्. नमस्कार.

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
1: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
2: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
1: कहाँ गएर के सिप सिकौ भन त अब।
2: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
0: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-493-74-95-510-61-356-356
1: बारिस्टा, बेकरी, कुक, सुसी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
3: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
4: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाउ, न्यायको लागि एकजुट हौ।
3: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर ब्याङ्क। लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
4: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाउ, न्यायको लागि एकजुट हौ।
3: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर ब्याङ्क।

0: अब त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन अब बस्छ तिमी एक्लै म गए रिस उठ्ने
1: ए मेरी प्राण प्यारी मेरो मुटुको टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएर हाल वालपेपर
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि
3: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
2: ग्रुप राइटर नरेश महतो गीता महतो
4: सम्पर्क 97625 73 09 98 094 46 142 र 98 491 95 225
5: हेलो आयन के छ
6: के हो यार सम्राट यहाँ खाडीमा गर्मी छ के साडी माडीतिर हाम्रो नेपालमा
5: हजुर माडीतिर पनि सबै राम्रै छ हरियाली नै छ
6: भिडियो अन गर न यार
5: खै के भिडियो अन गर्नु र यार माडीतिरको नेटै गतिले छैन
6: ल कुन जमानामा छौ यार टेकमाइन्ड जोड न हाई स्पिड छ फाइबरबाट चल्छ सस्तो पनि छ ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला
7: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ
3: सेवाका लागि माडी सम्पर्क 056-50-10-40 र 98-52-02-28-40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086
8: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइन्डलाई टेकमाइन्डलाई
9: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेजै बनाएर राख्नु भएको छ कतै जानु पर्यो लोकल बस चढ्नु पर्छ
10: सर र चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी यसो चोकतिर निस्क्यो ट्राफिकले सिर र सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ
9: हैन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस् खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त
11: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि
2: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ
11: सम्पर्क 98-119-32-811 र 98-56-73-77

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी सम्झना महर्जनसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
1: नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको उद्घाटन भोलि, तत्कालका लागि आकस्मिक र चरणबद्ध रूपमा सबै योग्य गाडीलाई अनुमति दिने।
0: त्रिभुवन विश्वविद्यालयको प्रश्नपत्र आउट गरेको आरोपमा दुईजना पक्राउ, घटनाबारे छानबिन र दोषीलाई कारवाहीको सिफारिसका लागि समिति गठन।
1: अबका केही दिन ठूलो पानी पर्ने सम्भावना कम, तराई मधेसमा चर्को गर्मी हुन सक्ने, मनसुन कमजोर हुँदा किसान चिन्तामा, पानी पर्ने समय बाँकी नै रहेको मौसमविदको भनाई।
2: तराईमा हिसो छ, पश्चिमतिर नपुगेको भए अब आउँदै पनि छ, पूर्वतिरलाई अरू केसँग खोज्नु पर्ने हुन्छ।
0: ग्रिसको माउन्ट ओलम्पस र जापानको प्राचीन राजधानी विश्व सम्पदा सूचीमा समावेश, भावी पुस्तालाई सुरक्षित रूपमा हस्तान्तरण गर्ने सम्बन्धित देशको प्रतिबद्धता।
1: र काबा भलिबल च्याम्पियनसिपमा नेपालको लगातार चौथो हार, नेपाल भलिबल लिगको अक्सन काठमाडौँमा चल्दै, भारत फेरि आइसिसी टी ट्वेन्टी वरियताको शीर्ष स्थानमा उक्लियो।
3: एनबीएल सर्वसुलभ आवास कर्जा
4: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
3: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
4: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा,
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
4: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। नेपालको पहिलो आधुनिक यातायात सुरुङ मार्ग नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग भोलि औपचारिक रूपमा उद्घाटन हुने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री र जाइकाका अध्यक्षले संयुक्त रूपमा सुरुङ मार्गको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। उद्घाटनपछि सुरुमा एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आकस्मिक गाडीलाई मात्र सुरुङ मार्ग प्रवेश गर्न दिइने सड़क विभागले जनाएको छ। विभागका अनुसार उद्घाटनको एक हप्ताभित्र विपद लक्षित मक ड्रिल गरिनेछ। अभ्यास सफल भएपछि एक हप्ता परीक्षणका रूपमा एकतर्फी गाडी चलाइनेछ भने त्यसपछि मात्रै सुरुङ मार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याइनेछ। यस सुरुङ मार्गमा मोटरसाइकल र विस्फोटक पदार्थ बोकेका गाडीलाई भने प्रवेश निषेध गरिएको छ। जापानको 21.5 अर्ब भन्दा बढी सहुलियत ऋण र नेपाल सरकारको 6 अर्ब लगानीमा जापानी कम्पनी हाजमा आन्दो कर्पोरेसनले 2076 सालदेखि निर्माण सुरु गरेको यो सुरुङको मुख्य लम्बाई 2 किलोमिटर 680 मिटर रहेको छ। कोविड महामारी र स्थानीय अवरोधका कारण निर्माणमा केही ढिलाइ भएको यो सुरुङको सञ्चालन जिम्मा भने जोइन्ट भेन्चर कम्पनी युक्सिन एआरटीले पाएको छ। सुरुङ मार्ग सञ्चालनको पहिलो 15 दिन कुनै शुल्क लाग्ने छैन। त्यसपछि गाडीको आकार अनुसार कम्तीमा 60 रुपियाँदेखि बढीमा 600 रुपियाँसम्म शुल्क तोकिएको छ, जसमा काठमाडौँबाट बाहिरिँदा शुल्क केही सस्तो पर्नेछ। धादिङको सिस्ने खोलादेखि काठमाडौँको बलम्बु जोड्ने यो सुरुङ मार्ग सञ्चालनपछि दूरी 2.5 किलोमिटर घट्नेछ भने दैनिक हुने घन्टौँको जामबाट मुक्ति मिल्नेछ। सुरुङ प्रयोग गर्दा काठमाडौँ आउँदा 33 मिनट र जाँदा बाहिर जाँदा 23 मिनट समय बचत हुने अनुमान छ। यसैबीच तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्दा राखिएको शिलालेख हराएको विषयमा सड़क विभागले स्पष्ट पारेको छ। संरचना निर्माणको सहजताका लागि पहिले नै निकालिएको त्यो शिलालेख विभागको भवनमा सुरक्षित राखेको र भदौ 24 गतेको आन्दोलनका क्रममा भवनसँगै जलेर नष्ट भएको विभागले जनाएको छ।
1: त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय अन्तर्गत यस प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनटमा आउट गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। गएको शुक्रबार अर्थात साउन 8 गते भएको अर्गनाइजेसनल बिहेभियर विषयको परीक्षा सुरु भएको 5 मिनटमै एमबीएस फर्स्ट सेम सेक्सन सी नामक व्हाट्सएप ग्रुपमा प्रश्नपत्र बाहिरिएको थियो। साइबर ब्यूरोले प्रश्नपत्र पठाउने सुलभ सर भनिने व्यक्तिसहित दुईजनालाई पक्राउ गरेको हो। स्क्रिनसट अनुसार व्हाट्सएप रूपमा प्रश्न पत्र पठाएपछि परीक्षार्थीहरूले समाधान समेत मागेका थिए। झण्डै 1023 जना सदस्य रहेको ग्रुपमा प्रश्न पत्र बाहिरिएपछि व्यवस्थापन संकाय डिनको कार्यालयले अनुसन्धान र कारवाहीका लागि हिजो शनिबार नै साइबर ब्यूरोमा पत्राचार गरेको थियो। यसैबीच त्रिवी परीक्षा नियन्त्रण महाशाखाले घटनाको निष्पक्ष छानबिनका लागि प्राध्यापक डाक्टर अच्युत गेवालीको संयोजकत्वमा 3 सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिलाई सत्य तथ्य पत्ता लगाई 7 दिनभित्र प्रतिवेदन बुझाउन कार्यादेश दिएको छ। यसैबीच त्रिवी अन्तर्गत एमबीएस प्रथम सेमेस्टरको प्रश्न पत्र लिक भएको घटनाको जिम्मेवारी लिनुपर्ने भन्दै स्वतन्त्र विद्यार्थी युनियन सोबियोले व्यवस्थापन संकायका डीन महानन्द चालिसे र परीक्षा हेर्ने सहायक डीन भरत राईको राजीनामा समेत माग गरेको छ। सोबियो सभापति दीपकराज जोशीले जारी गरेको विज्ञप्तिमा घटनाबारे 2 दिनभित्र निष्पक्ष छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न, प्रश्न पत्र कसरी बाहिरियो र कसको संलग्नता थियो भन्ने स्पष्ट पार्दै दोषीमाथि कानून बमोजिम कडा कारवाही गर्न समेत माग गरिएको छ। विज्ञप्तिमा परीक्षा सञ्चालन भइरहेकै बेला प्रश्न पत्र बाहिरिएको भए यसले परीक्षा प्रणालीको गोपनीयता, निष्पक्षता र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाउने उल्लेख छ।
0: सरकारी प्रतिनिधि र डाक्टर गोविन्द केसी पक्षबीच वार्ता शुरू भएको छ। गएको बिहिबारदेखि कैलालीको धनगढीमा 24 सत्याग्रह शुरू गर्नुभएका डाक्टर केसीको अनसन अन्त्य गराउने प्रयास स्वरूप औपचारिक वार्ता शुरू भएको हो। हिजै धनगढी पुग्नुभएका शिक्षा सचिव चुडामणि पौडेलले यसअघि डाक्टर केसीसँग अनौपचारिक छलफल गर्नुभएको थियो र आज दिउँसो पछि औपचारिक वार्ता शुरू भएको हो। सरकारको वार्ता टोलीमा प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डाक्टर जगदीश अग्रवाल, स्वास्थ्य सचिव डाक्टर विकास देवकोटा तथा शिक्षा सचिव चुडामणि पौडेल सहभागी हुनुहुन्छ। डाक्टर केसीको तर्फबाट डाक्टर अमृत जयसी र पवन थापा वार्तामा सहभागी हुनु भएको छ। सरकारी टोलीले केसीलाई सेती प्रादेशिक अस्पतालमा भेटेपछि त्यही वार्ता थालेको हो। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधार सम्बन्धी विगतका सम्झौता कार्यान्वयन तथा आफ्ना मागप्रति सरकारले व्यवस्था गरेको डाक्टर केसीको आरोप छ।
1: यसैबीच नारायणी अस्पताल वीरगंजमा बिरामीको ज्यान गएपछि भएको तोडफोड र चिकित्सकमाथि कुटपिटको विरोधमा वीरगंजका चिकित्सकहरूले आजदेखि अनिश्चितकालीन हड़ताल शुरू गरेका छन्। हड़तालका कारण सरकारी निजी अस्पताल तथा मेडिकल कलेजहरूमा आकस्मिक सेवा समेत प्रभावित बनेको छ। हिजो उपचारका क्रममा एक बिरामीको ज्यान गएपछि आक्रोशित आफन्तले अस्पतालमा तोडफोड गर्नुका साथै डाक्टर प्रमोद राममाथि कुटपिट समेत गरेका थिए। गम्भीर घाइते डाक्टर रामको अहिले आईसीयूमा उपचार भइरहेको छ। घटनापछि अस्पताल प्रशासन र प्रहरीले 5 स्वास्थ्य कर्मीलाई निलम्बन गर्दै छानबिन समिति गठन गरेको थियो। तर नेपाल चिकित्सक संघ नारायणी शाखाले निलम्बन फिर्ता आक्रमणकारीमाथि कारवाही र चिकित्सकको सुरक्षाको ग्यारेन्टी हुनुपर्ने माग राख्दै सम्पूर्ण सेवा ठप्प पारेको हो। माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने पनि संघले जनाएको छ।
0: मध्य प्रदेशमा लागू औषध विरूद्ध प्रहरीले चलाएको विशेष अभियानका क्रममा 3 वर्षमा झण्डै 2,900 जना पक्राउ परेका छन्। मध्य प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्लो 3 आर्थिक वर्षमा 8 जिल्लाबाट 2,811 जना लागू औषध प्रयोगकर्ता र कारोबारीहरू पक्राउ परेका हुन्। पक्राउ पर्नेमा 2,554 नेपाली, 253 भारतीय र 1 तेस्रो देशका नागरिक छन्। उनीहरू विरूद्ध 2,121 मुद्दा दर्ता भएको छ। पक्राउ पर्नेमा धेरैसो 20-30 वर्ष उमेर समूहका युवा छन्। खुल्ला सीमानाको फाइदा उठाउँदै भारतीय बजारबाट भित्राइने यस्ता लागू औषध राजधानी काठमाडौँसम्म पुग्ने गरेको प्रहरीले जनाएको छ। यस अवधिमा ठूलो परिमाणमा गाँजा, चरेस, ब्राउन सुगर, अफिम र प्रतिबन्धित ट्याब्लेट तथा इन्जेक्सन पनि बरामद भएको छ। मध्य प्रदेश प्रहरी प्रमुख ओम प्रसाद अधिकारीका अनुसार हिजो आज युवा बाहेक बालबालिका र महिलाहरू समेत कुलतमा फस्न थालेकोले यसबाट जोगाउन अभिभावक, विद्यालय र समाज आफै सचेत हुनुपर्ने देखिन्छ।
1: कपिल वस्तुमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा रहेका 2 ज्यान गएको छ। बिहान 1 बजेतिर सुद्धोदन गाउँपालिका 6 बिमियाको हुलाकी सड़क खण्डमा मोटरसाइकललाई बसले ठक्कर दिएको हो। ज्यान गुमाउनेमा यशोधरा गाउँपालिका 2 पश्चिम भडेहरका 30 रामबहादुर चाई र 28 सरजु चाई रहेका जिल्ला प्रहरी कार्यालय कपिल वस्तुका प्रवक्ता रिपेन्द्र कुमार सिंहले जानकारी दिनुभयो। बसका चालकलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
0: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा कमजोर हुन थालेको मनसुन र पानी पर्ने सम्भावना बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला
6: सुन त मेरो कपडा प्याकिङ गरिदेऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
7: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठे घरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
6: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ
8: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
9: फोन 056-494-333 493-555
10: बेटर अप्लायंसेस का एसी कूलर फ्रिज कुकर इंडक्शन एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस् तपाई पनि भन्नु हुनेछ मलाई त बेचर को बानी लागिसकेको छ बेटर अप्लायंसेस बेचर को बानी लाग्छ
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ यतिन्जेल हामीले नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको उद्घाटन भोलि तत्कालका लागि आकस्मिक र चरणबद्ध रूपमा सबै योग्य गाडीलाई अनुमति दिने त्रिभुवन विश्वविद्यालयको प्रश्नपत्र आउट गरेको आरोपमा दुईजना पक्राउ घटनाबारे छानबिन र दोषीलाई कार्यवाहीको सिफारिशका लागि समिति गठन सरकारी प्रतिनिधि डाक्टर गोविन्द केसी पक्षबीच वार्ता शुरू चिकित्सक माथिको आक्रमणको विरोधमा वीरगंजका अस्पतालमा अनिश्चितकालीन हडताल लगायतका खबर प्रस्तुत गरियो
1: अहिले सुदूरपश्चिमको 1-2 ठाउँ र बाँकी प्रदेशका केही ठाउँमा सामान्यदेखि मध्यम वर्षा भइरहेको छ मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ उपत्यका सहित बागमती प्रदेशका केही ठाउँमा मध्यम वर्षा भइरहेको छ पछिल्लो 3 घण्टामा सबैभन्दा धेरै ललितपुरको टीका थलीमा 34 मिलिमिटर भन्दा बढी वर्षा मापन भएको छ पछिल्लो 12 घण्टाको तथ्याङ्क अनुसार देशका केही ठाउँमा मध्यम र केही ठाउँमा सामान्य पानी परेको छ मनसुन न्यूनचापीय रेखा औसत स्थान आसपासमा रहेको र नेपालमा मनसुन थप सक्रिय नरहेकाले देशका धेरै ठाउँमा बादल लागे पनि वर्षा कम भएको हो जल तथा मौसम विज्ञान विभागका अनुसार अबका 3 दिन सीमित ठाउँमा ठूलो पानी परे पनि धेरै ठाउँमा र लामो समय ठूलो पानी पर्ने सम्भावना कम रहेको छ आज राति बागमती र गण्डकी प्रदेशको पहाड़ी र हिमाली क्षेत्रका 1-2 ठाउँमा मुसलधारे वर्षा हुन सक्छ यसै गरी कोशी मधेस र लुम्बिनी प्रदेशको केही ठाउँ तथा कर्णाली र सुदूरपश्चिमका थोरै ठाउँमा मध्यम खालको वर्षा हुने देखिएको छ भोलि र पर्सि पनि यही रूपमा थोरै ठाउँमा ठूलो पानी परे पनि समग्रमा पानी कम पर्ने वा नपर्ने सम्भावना बढी छ धान रोपाई चलिरहेकै बेला वर्षा कम हुन थालेपछि किसानहरू कतै मनसुन नै कमजोर भएको हो कि भनेर चिन्तामा परेका छन् साँच्चै अहिले नै मनसुन कमजोर हुन थालेको हो भनेर साथी हृदय रिमाले जलवायु विज्ञ डाक्टर गमिन्द्र दाहाललाई सोध्नु भएको छ
2: पहाड़ी क्षेत्र में धेरै जसो पानी ठीक औसा को नजिक राम्रो धेरै जसो समस्या तराई में तराई में परेक भाई एकदम एक चोटी पड़े धेरे दिनसम सुखा होने समस्या अढ़ी रहता इस पाली को जो मनसून को हेखे तराई क्षेत्र अलग बड़ी प्रभावित भैर विशेष मधेश पहाड़ तीर औसतम पानी भैर यह प्रक्रिया अब अलग कम भुझीहाल क्योंकि रिदम में अस्त पानी पर्यो कम भयो फेरि आउने क्रममा छ यो सोमबार मङ्गलबार काठमाडौँ पूर्वलाई त छैन पश्चिमतिर चाहिँ पानी पर्ने भनेर देखिरहेको
11: छ पूर्वानुमानहरू पनि केही हदसम्म अलिकति नमिलेको अथवा चाहिँ जनमानसमा भ्रमहरू पनि सृजना हुने गरेको भन्ने खालको आरोप पनि लाग्छ
2: विगतको 1 दशक अगाडिको तुलना गर्ने हो भने त अहिले एकदम पुरै मिलेको जस्तो मान्छन् धेरै मान्छेहरूले त्यसो भर पनि पर्छन् अहिले होइन अब नेपालको प्राकृतिक प्रकोप लगायतको विपद व्यवस्थापनको लागि ठाउँ ठाउँको वर्षाको हिसाब गरेर त्यसको प्रडिक्सनहरू भनौँ न हेरेर त्यसलाई प्लान गर्ने ट्राफिक व्यवस्थापन गर्ने काम चाहिँ भइरहेको छ र त्यो एक किसिमको प्रभावकारी भएको छ त्यति हुँदाहुँदै पनि अब ठुलो सिस्टममा अनुमानहरू ठ्याक्कै मिल्छ ठुलो प्रणाली आउँदैछ र यसले व्यापक वर्षा हुन्छ भन्यो भने त्यो मिल्छ, तर अब पकेट एरियाहरूमा हुने कुराहरू चाहिँ र अनि फेरि बिहान हुन्छ कि दिउँसो हुन्छ टाइपको कुराहरू, अनि तेस्रो चाहिँ एकै ठाउँमा क्लाउड बस्ट भन्छौँ कहिले काहीँ, त्यस्तो ठाउँमा चाहिँ कहिले काहीँ तयारी गर्न भ्याउने गरी नै त्यसको पूर्वानुमान गर्नलाई अलिक कठिन हुन्छ, त्यति मात्र इस्यु छ अहिले भनौँ न। राष्ट्रिय स्तरमा चाहिँ यो मिल्छ, प्रदेश तहमा पनि धेरै अडचन मिल्छ अहिलेको पूर्वानुमान, तर अब पालिका स्तरमा खोज्यो भनेदेखि अथवा जिल्ला स्तरमा खोज्दाखेरि चाहिँ कहिले काहीँ फर्म मिल्न कठिन छ, त्यसैले सुधार चाहिँ हुँदैछ, तर त्यो दिशातिर मौसम पूर्वानुमान मिल्ने दिशातिर त हामीले धेरै प्रगति भएको छ नि होइन, पालिका लेभलको फोरकास्ट गर्न अझै पनि कठिन भइरहेको छ।
11: केही ठाउँमा रोपाई हुनु बाँकी रहेछ, अब यो पर्याप्त वर्षा भएन भने के हुन्छ, रोपाई गर्ने समयमा चाहिँ किसानलाई कस्तो असर गर्छ?
2: अझै पनि मनसुन असलसम्म नै आउँछ, यो अहिले मनसुनको पिरियड जुन छ सक्रिय छ नि मनसुन, अब पानी तलमाथि हुन्छ नि, तर अब असलसम्म नै मजाले मनसुनको पानी आउने हुनाले त्यसमा अहिले नै आत्किहाल्नु पर्दैन, तर अब जहाँसम्म रोपाईहरू पुरा हुन नसकेको कुरा सही हो, धेरै ठाउँमा चाहिँ अब आकाशकै पानी भर पर्नु पर्ने, अब कुलोहरू अब मूल नफुटेको केसमा स्थानीय मूलहरू नहुने केसमा चाहिँ रोकिएको छ, तर धेरै जसो भइरहेको छ, तर अहिलेको हेर्दाखेरि जस्तो तपाईँले यो हप्ता अब आउँदो हप्ता चाहिँ बागमतीदेखि पश्चिमसम्मलाई पानी राम्रो पर्ने देखिन्छ, कमसे कम सोमबार मङ्गलबार अथवा बुधबार त्यस्तो छ, बाँकी त्यसले कभर गर्छ होला, पूर्वलाई समस्या हुन सक्छ त्यतिखेर पनि नभएको भए, तर यति हुँदाखेरि पनि पूर्व पश्चिम भनिरहँदाखेरि उत्तर र दक्षिणको कुरा पनि आउँछ, पहाड र तराईमा चाहिँ तराईमा अलिक पकेटहरूमा त परिरहेको छ, तर समग्र तराईलाई पर्याप्त हुने गरी चाहिँ पानी कम देखिरहेको छ यसपालि, किनभने त्यो ठुलो क्षेत्रहरू ठुलो सिस्टम प्रणाली नआइकन तराईले एकछत्र वर्षा गराउने सक्दैन, त्यसैले तराईमा इस्यु छ, पश्चिमतिर नपुगेको भए अब आउँदै पनि छ, पूर्वतिरलाई चाहिँ अरू केहीसँग कुर्नुपर्ने हुन्छ।
1: उहाँ हुनुहुन्थ्यो जलवायु विज्ञ डाक्टर गमेन्द्र दाहाल। यसैबीच पानी कम परेसँगै यो हप्ता चर्को गर्मीले सताउने सम्भावना अत्यधिक रहेको छ। आज बिहानैदेखि देशका धेरै ठाउँमा चर्को गर्मी शुरू भइसकेको छ। अब यो क्रम 5-6 दिनसम्म चल्ने मौसमविदको अनुमान छ। पहाड़ी क्षेत्रमा बेलुकी पख केही वर्षा हुन सक्ने भएकाले केही राहत मिल्ला, तर तराई मधेशमा लगातार गर्मी हुन सक्छ। 35-40 डिग्री सेल्सियस तापक्रम भए पनि बाफिलो हावाको कारण 45 डिग्रीसम्मको तातो महसुस हुन सक्नेछ। विज्ञहरूले प्रशस्त पानी तथा झोलिलो खानेकुरा खान, घाममा ननिस्कन र सुरक्षित ठाउँमा बस्न सुझाव दिएका छन्।
0: यसैबीच पहिरोका कारण अरणीको राजमार्ग अन्तर्गत कोदारी सड़क बितेको 10 दिनदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। सड़क ठप्प हुँदा आवत जावतमा समस्या हुनका साथै स्थानीय जनजीवन प्रभावित बनेको छ। अवरुद्ध सड़कको वस्तुस्थितिबारे जानकारी दिन पूर्वाधार विकास मंत्री सुनिल लम्साल र कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले स्थलगत अनुगमन गर्नुभएको छ। अनुगमनको क्रममा उहाँहरूले सड़क सञ्चालनका लागि भइरहेका प्रयास र पहिरोको क्षतिका बारेमा जानकारी लिनुभएको हो। सड़क अवरुद्ध भएको लामो समय बितिसक्दा पनि सड़क खुलाउन प्रभावकारी पहल नभएको भन्दै स्थानीय बासिन्दाले आक्रोश व्यक्त गरेका छन्। 10 दिनसम्म पनि यातायात सञ्चालन हुन नसक्दा दैनिक जनजीवन कष्टकर बनेको भन्दै उनीहरूले यथाशीघ्र सड़क खुलाउन माग गरेका छन्। प्रहरीका अनुसार कोदारी राजमार्ग सहित रुकुम पश्चिममा भेरी करिडोर अन्तर्गत हाजरकोट डोल्पा सड़क खण्ड पनि अब पूर्ण रूपमा अवरुद्ध बनेको छ। यस्तै अरखाँचीमा सन्धि खर्क गोरुसिङे सड़क, मुस्ताङमा जोमसोम कोरोला सड़क र रसुवामा मैलुङस्या प्रवेशी सड़क पनि पूर्ण रूपमा अवरुद्ध बनेका छन्।
1: अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूको साझा सञ्जाल एआईएनले आफ्ना सदस्य संस्थाहरूका लागि सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। सरकारले सम्पत्ति शुद्धिकरण निवारण ऐनको 5 संशोधन मार्फत गैर नाफामूलक क्षेत्रलाई पनि कानूनी दायरामा ल्याएपछि एआईएनले यो पहल कदमी लिएको हो। कार्यक्रममा एआईएन की कोषाध्यक्ष सुजिता माथेमाले नेपाल एफएटीएफ को ग्रे लिस्टमा पर्नुलाई चेतावनी मात्र नभई वित्तीय प्रणाली सुधार्ने अवसरका रूपमा समेत लिनुपर्ने बताउनुभयो। ग्रे लिस्टिङको असर वैदेशिक लगानी, रेमिट्यान्स र मुलुकको छविमा पर्ने भएकाले वित्तीय सुशासन कायम गर्नु सबैको साझा जिम्मेवारी भएको उहाँको भनाइ छ। कार्यक्रममा सरकारी अधिकारी र प्राविधिक विज्ञहरूले विद्यमान नीतिगत व्यवस्था र कार्यान्वयनका चुनौतीबारे जानकारी गराएका छन्।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
13: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
12: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
13: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपाल को एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशी को कनेक्शन।
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
2: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौ।
3: थप जानकारी का लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106 96।
4: स्वस्थ जीवन का लागि आयुर्वेद अपनाओ।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। बागलुङमा आइफोन नदिएको निहुमा एक 17 वर्षीय किशोरको उनकै साथीहरूले कुटपिट गरी हत्या गरेका छन्। बडीगाड गाउँपालिका एकका लजिन थापाको उनकै साथीहरूले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो। गएको साउन 1 गते साथीको जन्मदिन मनाउन गएका थापाको बिहिबार स्थानीय मनखोला सब फेला परेको थियो। जन्मदिन मनाउने क्रममा जाँड रक्सी खाएपछि घर फर्कदा लजिनसँग रहेको आइफोन माग्दा नदिएपछि झगडा भएको र कुटपिट गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले 4 जना साथीहरूलाई पक्राउ गरेको छ। काठमाडौँको साइपल कलेजमा कक्षा 11 अध्ययनरत लजिन केही समय अघि मात्रै घर गएका थिए। हप्ता दिनसम्म बेपत्ता रहेका उनको प्रहरीले तालिम प्राप्त कुकुर र ड्रोनको प्रयोग गरी खोजी गरेको थियो।
5: लघुवित्त तथा वित्तीय शोषण विरुद्ध आन्दोलनरत पक्षले आज संघीय राजधानी काठमाडौँमा विरोध प्रदर्शन गरेका छन्। किसान मजदूर आन्दोलन नेपालको आयोजनामा पीड़ितहरूले काठमाडौँका विभिन्न क्षेत्रमा राजधानी मार्च गरेका हुन्। लघुवित्त संस्थाहरूबाट मारमा परेका सर्वसाधारणले आफ्नो हकित र न्यायको माग गर्दै विगत लामो समयदेखि संघर्ष गर्दै आएका छन्। संघर्षको निरन्तरता स्वरूप आज काठमाडौँको सड़कमा आएका प्रदर्शनकारीहरूले वित्तीय शोषण बन्द गर्नुपर्ने माग राख्दै दबाव दिएका छन्। किसान तथा मजदूरहरूको समेत सहभागिता रहेको विरोध कार्यक्रम मार्फत पीड़ितहरूले राज्यको ध्यान आकर्षण गराउन खोजेका छन्।
6: सरकारले हप्तामा 2 दिन सार्वजनिक विदाको व्यवस्था गरेसँगै वर्षायाममा पनि चितवनमा पर्यटकीय चहल पहल बढेको छ। विदाका कारण सौराहा, पटिहानी, जगतपुर र मेघौली जस्ता पर्यटकीय गन्तव्यहरूमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन उल्लेख्य रूपमा वृद्धि भएको हो। क्षेत्रीय होटल संघ चितवनका अनुसार अघिल्ला वर्षको वर्षायाममा 30% हाराहारीमा रहने होटल अकुपेन्सी यस वर्ष 50% पुगेको छ। चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती वनमा गैंडा तथा बाघ हेर्न जीप, हात्ती र डुङ्गा सफारीका लागि पर्यटक आउने गरेका छन्। सड़क पूर्वाधार अझ सुधार भएमा चितवनमा पर्यटकको संख्या अझै बढ्ने पर्यटन व्यवसायीको भनाइ छ।
5: शेयर कारोबारका लागि डिम्याट खाता खोल्नेको संख्या 80 लाख नआएको छ। सीडीएस एन्ड क्लियरिङका अनुसार अहिलेसम्म 80,09,623 डिम्याट खाता खोलेका हुन्। यसमध्ये मेरो शेयर खाताका सक्रिय संख्या भने 51,48,894 छ, जस अनुसार 29 लाख डिम्याट खाता निष्क्रिय अवस्थामा देखिन्छन्। एउटै व्यक्तिले दुई वा दुई भन्दा बढी खाता खोल्न पाउने भएकाले पनि संख्या उच्च देखिएको हो। यस्तै अहिलेसम्म डिम्याट भएका शेयर संख्या 18,60,29,58,782 किता रहेको सीडीएस एण्ड क्लियरिङले जनाएको छ। बजारमा सूचीकृत शेयर संख्या भने 19,27,64,88,698 रहेको छ। बाँकी 67,35,29,916 किता शेयर डिम्याट हुन बाँकी वा नष्ट भएको हुन सक्ने सीडीएस एण्ड क्लियरिङले जनाएको छ।
6: अब विदेशका खबर। दक्षिण कोरियामा चलिरहेको संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्को विश्व सम्पदा समितिको बैठकले ग्रीसको प्रसिद्ध माउन्ट ओलम्पस तथा जापानका प्राचीन राजधानी आशुका र फुजिवारालाई विश्व सम्पदा सूचीमा समावेश गरेको छ। बुसान शहरमा आउँदो बुधबार जेठ 13 गतेसम्म चल्ने समितिको बैठकले दक्षिण सुडानको बोमा बाडिङ्लो माइग्रेटरी ल्यान्डस्केपलाई पनि विश्व सम्पदा सूचीमा समावेश गरेको समाचार संस्था एपीले जनाएको छ। विश्वकै सबैभन्दा ठूलो स्थलीय स्तनधारी जीवको बसाई सराई हुने क्षेत्रमध्ये एक मानिने यो ठाउँ दक्षिण सुडानबाट विश्व सम्पदा सूचीमा समावेश भएको पहिलो सम्पदा हो। 12 ओलम्पियन देवताको पौराणिक वासस्थान मानिने माउन्ट ओलम्पसलाई सांस्कृतिक तथा प्राकृतिक दुवै महत्व बोकेको मिश्रित सम्पदाका रूपमा सूचीकृत गराउन ग्रीसले गरेको 12 वर्ष लामो प्रयासले सफलता पाएको हो। माउन्ट ओलम्पसको फेदीमा रहेको डिओन ओलम्पस नगरपालिकाका मेयर इभान्जेलोस गेरोलियोसले विश्व सम्पदा सूचीमा समावेश भएपछि यसको संरक्षणको दायित्व थप बढेको बताउनु भएको छ। यसै गरी जापानको नारा प्रिफेक्चरमा रहेको आशुका र फुजिवारा प्राचीन राजधानी क्षेत्रका 19 पुरातात्विक स्थल विश्व सम्पदा सूचीमा समावेश भएका छन्। जापानका संस्कृति मन्त्री कोबायाशी सिगेकिकले विश्व सम्पदा सूचीमा समावेश गरेकोमा युनेस्को समितिप्रति आभार व्यक्त गर्दै यी सम्पदालाई भावी पुस्तासम्म सुरक्षित रूपमा हस्तान्तरण गर्ने प्रतिबद्धता जनाउनु भएको छ।
5: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा अमेरिकी सैन्य आक्रमण तत्काल का लागि रोक्न सेनालाई आदेश दिनुभएको छ। झण्डै दुई हप्तासम्म लगातार आक्रमणपछि ट्रम्पले थप आक्रमणको योजना स्थगित गर्नुभएको अमेरिकी संचार माध्यम द न्यूयोर्क टाइम्सले जनाएको छ। ट्रम्पले वाशिङटन र तेहरान बीच वार्ता भइरहेको र यसपटक इरान वार्ताप्रति निकै गम्भीर देखिएको समेत दावी गर्नुभएको छ। ट्रम्पले इरानको पछिल्लो व्यवहारमा सुधार आएको र उसले वार्तालाई महत्व दिन थालेको समेत दावी गर्नुभएको छ। व्हाइट हाउसमा आफ्ना उच्च सल्लाहकारसँग इरानमा भइरहेको पछिल्लो आक्रमणका विषयमा छलफल लगत्तै ट्रम्पको टिप्पणी आएको हो।
6: नेपाल दर्पणमा अब खेल खबर। पाकिस्तानमा चलिरहेको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले लगातार चौथो हार बेहोरेको छ। आज भएको खेलमा नेपाल बंगलादेशसँग 3-2 सेटमा पराजित भयो। बंगलादेशले दोस्रो चौथो र पाँचौं तथा नेपालले पहिलो र तेस्रो सेट जित्यो। यो सँगै नेपालको सेमी फाइनल पुग्ने सम्भावना निकै कमजोर बनेको छ। यसअघि नेपाल उद्घाटन खेलमा कजाकिस्तानसँग 3-2, दोस्रो खेलमा श्रीलंकासँग 3-2 र तेस्रो खेलमा पाकिस्तानसँग 3-0 सोझो सेटमा पराजित भएको थियो। अब नेपालले आफ्नो अन्तिम खेलमा भोलि उज्बेकिस्तानसँग खेल्नेछ। 6 टोली सहभागी प्रतियोगिताका शीर्ष 4 टोलीले सेमी फाइनलमा स्थान बनाउनेछन्। काबा पुरूष भलिबल च्याम्पियनशीपको फाइनल खेल आउँदो बुधबार।
5: नेपालको पुरुष भलिबल फ्रेन्चाइज लिग नेपाल भलिबल लिग एनभीएलको अक्सन काठमाडौँको एक होटलमा चलिरहेको छ। अक्सनमा रहेका 129 मध्ये 54 खेलाडीलाई 6 टोली अनुबन्ध गर्नेछन्। अक्सनको ए श्रेणीमा 56 र बी श्रेणीमा 63 खेलाडी छन्। टोलीहरूले ए श्रेणीबाट 4 र बी श्रेणीबाट 3 खेलाडी अनुबन्ध गर्नुपर्नेछ। यसअघि सबै टोलीले मार्के खेलाडी अनुबन्ध गरिसकेका छन्। एनभीएलमा हरेक टोलीमा 12 खेलाडी रहनेछन्। हरेक खेलाडीले 3 विदेशी खेलाडी अनुबन्ध गर्न सक्नेछन् भने ट्यालेन्ट हन्टबाट 1 खेलाडी एनभीएलको पहिलो संस्करण आउँदो भदौ 12-21 गतेसम्म काठमाडौँको त्रिपुर शर्मा रहेको कवर्ड हलमा हुने तालिका छ। प्रतियोगितामा सगरमाथा स्पायर्स, मधेस वारियर्स, काठमाडौँ रेड्स, अन्नपूर्ण स्पाइकर किङ्स, कर्णाली शिवराज र खप्तर फाल्कन्स सुदूरपश्चिम गरी 6 टोली सहभागी छन्।
6: र भारत फेरि आईसीसी टी20 वरियताको शीर्ष स्थानमा उक्लिएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले सार्वजनिक गरेको पछिल्लो वरियतामा इङ्ल्याण्डलाई पछि पार्दै भारत शीर्ष स्थानमा उक्लिएको हो। घरेलु टोली जिम्बावेसँगको 3 खेलको टी20 श्रृङ्खलामा 2-0 अग्रता लिएसँगै भारत शीर्ष स्थानमा फर्किएको हो। यो श्रृङ्खलाको अन्तिम खेल अहिले हरारेमा भइरहेको छ। यसअघि इङ्ल्याण्डले घरेलु मैदानमा 5 खेल को टी20 श्रृङ्खलामा भारतलाई 4-0 हराउँदै शीर्ष स्थानमा पुगेको थियो। टी20 वरियतामा अस्ट्रेलिया तेस्रो, न्यूजील्याण्ड चौथो र दक्षिण अफ्रिका 5 स्थानमा यथावत छ। यस्तै नेपाल 15 स्थानमा यथावत छ।
5: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
6: नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको उद्घाटन भोलि। तत्कालका लागि आकस्मिक र चरणबद्ध रूपमा सबै योग्य गाडीलाई अनुमति दिने।
5: त्रिभुवन विश्वविद्यालयको प्रश्नपत्र आउट गरेको आरोपमा 2 पक्राउ। घटनाबारे छानबिन र दोषीलाई कारवाहीको सिफारिसका लागि समिति गठन।
6: अबका केही दिन ठूलो पानी पर्ने सम्भावना कम। तराई मधेसमा चर्को गर्मी हुन सक्ने। मनसुन कमजोर हुँदा किसान चिन्तामा। पानी पर्ने समय बाँकी नै रहेको मौसमविदको भनाई।
5: ग्रीसको माउन्ट ओलम्पस र जापानको प्राचीन राजधानी विश्व सम्पदा सूचीमा समावेश। भावी पुस्तालाई सुरक्षित रूपमा हस्तान्तरण गर्ने सम्बन्धित देशको प्रतिबद्धता।
6: र काबा भलिबल च्याम्पियनशीपमा नेपालको लगातार चौथो हार। नेपाल भलिबल लिगको अक्सन काठमाडौँमा चल्दै भारत फेरि आईसीसी टी20 वरियताको शीर्ष स्थानमा उक्लियो।
5: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी सम्झना महर्जन र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौ। यात्रा गर्दा मौसम र सडकको अवस्था बारे जानकारी लिने गरौं। नमस्कार।
3: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज स्वदेश एफएम 93.2 मेगाहर्ट्ज खबर तपाईको समुदायको अनि तपाईको सरोकारको खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
7: खबर तपाईको अधिकार अनि
3: तपाईको समुदायको अनि तपाईको सरोकारको
7: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
8: तपाईं हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश

सोमेश्वरगढ़ीमा नवनिर्मित प्राचीन शैलीको ढुङ्गे धाराको अनावरण तथा उद्घाटन विश्व बाघ दिवसको सन्दर्भमा माडीमा मानव वन्यजन्तु सहअस्तित्वका लागि युवा सचेतना कार्यक्रम सम्पन्न। चितवनमा होस्टेललाई नियमन गर्दै स्थानीय प्रशासन 15 दिनभित्र अनिवार्य दर्ता गर्ने निर्देशन। दूध अभावमा 3 महिनादेखि चितवन मिल्क बन्द। प्रचण्डको विरोधभाव, सत्ता गठन र विघटनको दौडमा पार्टीभित्रै चुली असन्तुष्टि। लुम्बिनी प्रदेशमा काङ्ग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने। र रोल्पामा पहिरोले पुरिएर बेपत्ता भएका 2 जनाको शव फेला। प्रश्नपत्र चुहावट प्रकरणमा सोब्युले माग्यो त्रिवी डिनको राजीनामा। नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। ऐतिहासिक तथा धार्मिक पर्यटक स्थल सोमेश्वरगढीमा नवनिर्मित प्राचीन शैलीको ढुङ्गे धाराको अनावरण तथा उद्घाटन गरिएको छ। दिवंगत उमाकला चापागाईको स्मृतिमा सोमेश्वर कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्राली समस्त चापागाई परिवार तथा चुडामणी पवित्रा र सन्तोष चापागाईको सहयोगमा ढुङ्गे धारा निर्माण गरिएको हो। सोमेश्वरगढी संरक्षण तथा विकास समितिका अध्यक्ष पिताम्बर पोखरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा बागमती प्रदेशसभा सदस्य ठाकुर प्रसाद ढकाल प्रमुख अतिथि तथा माडी नगरपालिकाका नगर प्रमुख खेमप्रसाद महतो विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि ढकालले शिलालेख अनावरण गर्नुभएको थियो भने विशिष्ट अतिथि नगर उपप्रमुख महतोले ढुङ्गे धाराको उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा परिवारका सदस्य शोभाकर चापागाईले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। धारासँगै राखिएको शिलालेखमा तपाईँको माया, त्याग, स्नेह र आशीर्वाद हाम्रो जीवनको अमूल्य सम्पत्ति हो। तपाईँको सम्झना हाम्रो हृदयमा सदैव अमर रहनेछ भन्दै दिवंगत उमाकला चापागाईप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ। कार्यक्रममा मन्तव्य व्यक्त गर्दै माडी नगरपालिका 5 कौडा अध्यक्ष गणेश प्रसाद विश्वकर्मा, नगर उपप्रमुख खेम प्रसाद महतो र प्रमुख अतिथि ढकालले ऐतिहासिक सोमेश्वरगढीको विकास तथा प्रबन्धनमा यस्ता पूर्वधा निर्माणले महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। उहाँहरूले यस्ता संरचनाले सोमेश्वरगढीको धार्मिक तथा पर्यटकीय महत्व थप उजागर गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा नेपाल रेड क्रस सोसाइटी बगडा उपशाखाका सभापति तथा पूर्व वडा अध्यक्ष रामबन्धु पोखरेल, वडा सदस्य रुफिरल महतो, इन्द्र चापागाई, बालकुमारी सुवेदी र बाटुली सुनार, सोमेश्वरगढी संरक्षण तथा विकास समितिकी उपाध्यक्ष तारा कुमारी विश्वकर्मा लगायत स्थानीय समाजसेवी लोकनाथ लामिछाने, बलबहादुर परियारको उपस्थिति थियो। कार्यक्रमको सञ्चालन कृष्णलाल न्यौपानेले गर्नुभएको हो। विश्व बाघ दिवसको सन्दर्भमा माडीमा मानव वन्यजन्तु सहअस्तित्वका लागि युवा सचेतना कार्यक्रम सम्पन्न भएको छ। चितवन राष्ट्रिय निकुञ्ज कार्यालय माडी बगही सेक्टर अन्तर्गतका उपभोक्ता समिति, मध्यवर्ती सामुदायिक वन, समुदायमा आधारित चोरी सिकारी नियन्त्रण इकाई तथा प्रकृति पथ प्रदर्शकहरूको संयुक्त सहकारीमा मानव वन्यजन्तु सहअस्तित्वका लागि युवा सचेतना कार्यक्रम सञ्चालन भएको हो। माडी बगही सेक्टर प्रमुख शान्त बहादुर मगरले सहजीकरण तथा प्रशिक्षण गर्नुभएको कार्यक्रममा मानव वन्यजन्तु द्वन्द न्यूनीकरण, बाघ तथा अन्य वन्यजन्तुको संरक्षण, जैविक विविधताको महत्व तथा संरक्षण अभियानमा युवाको भूमिकाबारे जानकारी गराउनु भएको थियो। कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका प्रतिनिधि, मध्यवर्ती क्षेत्रका उपभोक्ता समिति, सामुदायिक वनका पदाधिकारी, समुदायमा आधारित चोरी सिकारी नियन्त्रण इकाईका प्रतिनिधि तथा स्थानीय युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रम चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापन समिति अध्यक्ष शिवजी गायकको अध्यक्षतामा सञ्चालन भएको हो। नेपाल नेत्रज्योति संघ अन्तर्गत 8 जिल्लाका 24 शाखाको समीक्षा तथा वार्षिक कार्ययोजना गोष्ठीको अवसरमा माडी आँखा उपचार केन्द्रका संयोजक श्री प्रसाद दवाडी उत्कृष्ट शाखा संयोजकको रूपमा सम्मानित हुनुभएको छ। दवाडीको सहयोगतामा सञ्चालन भइरहेको माडी आँखा उपचार केन्द्रले 1 वर्षको अवधिमा उल्लेखनीय सेवा प्रदान गरेको तथ्याङ्क सार्वजनिक भएको छ। केन्द्रबाट 5,115 जनाले उपचार सेवा लिएका छन्। जसमध्ये 4,253 नयाँ बिरामी र 862 जना फलोअपका बिरामी रहेका छन्। सेवा लिएकाहरू मध्ये 3,029 महिला, 2,086 पुरुष छन्। उमेर समूह अनुसार 666 जना बालबालिका, 4,449 जना वयस्कले सेवा लिएका छन्। साथै 709 जिल्लामा मोतियाबिन्दीको समस्या पहिचान भएको जनाइएको छ। दवाडीको सक्रियतामा माडीमा आँखा उपचार सेवाको पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुगेको र अभियानका रूपमा मोतियाबिन्दुको शल्यक्रियासहितको शिविर सञ्चालनमा विशेष सहयोग भएको भन्दै कार्यक्रम मार्फत उहाँलाई सो सम्मान प्रदान गरिएको हो।
बाटुली पोखरी मध्यवर्ती सामुदायिक वन अन्तर्गतको बाटुली पोखरी र कुमाल तालमा जलचर प्रजातिका चराको गणना गरिएको छ। गणनाका क्रममा बाटुली पोखरीमा 440 र कुमाल तालमा 15 गुड भेटिएका छन्। नेपाल पंक्षीविद संघ बागमती प्रदेशका संयोजक वासु बिडारीका अनुसार बाटुली पोखरीबाट डाट र डाटर जातका 5 श्वेत कण्ठ गरुडका 2 र घुङ्गी फोहोर गरुडका 433 गुड भेटिएको छ। यस्तै कुमाल तालमा भेटिएका सबै गुड घुङ्गी फोहोर गरुडले घुङ्गी फोहोर गरुडको रहेका छन्। जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लामा सञ्चालित होस्टललाई व्यवस्थित र सुरक्षित बनाउन कडाईका साथ नियमन गर्ने भएको छ। कार्यालयले सरकारवालासँग छलफल गरी प्रक्रिया नपुगेकालाई 15 पूरा गर्न निर्देशन दिएको छ। प्रमुख जिल्लाधिकारी गणेश अर्यालले दर्ता नभएका होस्टेलहरूलाई 15 दर्ता गर्न निर्देशन एवं संयुक्त निर्णय गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, होस्टेललाई केवल व्यापारिक होस्टेलका रूपमा सञ्चालन गर्न नपाइने स्पष्ट पारिएको छ। सशस्त्र प्रहरी बलको किर्तिपुर स्थित विद्यालयमा भएको करिब 11 करोड रुपियाँ हिनामिना प्रकरणमा पक्राउ परेको इन्स्पेक्टर कल्पना गुरुङ र उनका साथी लीला बहादुर लामा विरुद्ध भ्रष्टाचार मुद्दामा अनुसन्धान गर्न विशेष अदालतले 10 थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। विशेष अदालतका न्यायाधीश नारायण प्रसाद पौडेल, हेमन्त रावल र डिलीरत्न श्रेष्ठको इजलासले दुवैजनालाई 10 थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफ्नो विरोधाभास चरित्रलाई फेरि दोहोऱ्याउनु भएको छ। बृहत् शान्ति सम्झौता र संविधान सभा निर्वाचनपछि पार्टीको ध्यान सत्ता केन्द्रित हुँदा गत वर्ष जेएनजी आन्दोलनमा वामपन्थीहरू निरही भएको अभिव्यक्ति दिनुभएका प्रचण्डले 24 नेकपा एमालेसँग प्रदेश सत्ता भागभण्डाको सहमति पत्रमा हस्ताक्षर गर्नुभएको छ। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको 48 स्मृति दिवसको अवसरमा साउन 8 काठमाडौँमा आयोजित कार्यक्रममा प्रचण्डले फेरि सत्ता केन्द्रित राजनीतिको खेलमा लागि वामपन्थी आन्दोलनमा ठूलो धक्का लाग्ने बताउनु भएको थियो। नेपाली काङ्ग्रेसले साथै प्रदेशमा सत्ता गठबन्धनको प्रयास जारी राख्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानिपामा आइतबार बिहान पार्टीका पदाधिकारी साथ प्रदेशका संसदीय दलका नेता प्रदेश सभापति र मुख्यमन्त्री सहितको बैठकले प्रदेशमा सत्ता गठबन्धनको प्रयास जारी राख्ने निर्णय गरेको हो। अहिले 4 प्रदेशमा काङ्ग्रेसका मुख्यमन्त्री छन्। प्रदेश मधेसमा कृष्ण यादव, बागमतीमा इन्द्र बहादुर बानिया, गण्डकीमा सुरेन्द्र राज पाण्डे, सुदूरपश्चिम प्रदेशमा कमल बहादुर शाह काङ्ग्रेसका तर्फबाट मुख्यमन्त्री छन्। यी मध्ये तत्कालका लागि मधेसका यादव र गण्डकीका पाण्डेको मुख्यमन्त्री पद सुरक्षित छ। एमाले र नेपाली कम्युनिष्ट पार्टीले शनिबार साँझ मधेस र गण्डकीलाई छोडेर 5 प्रदेशमा सत्ता सहकार्य गर्ने सहमति गरेका छन्। प्रदेश स्तरमा नयाँ सरकार गठन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले गर्नुभएको 3 समझदारी प्रति नेकपाका सह संयोजक माधव कुमार नेपालले असन्तुष्टि जनाउनु भएको छ। शनिबार अध्यक्ष ओली र संयोजक प्रचण्ड बीच 5 प्रदेशमा सरकार गठन गर्ने 3 समझदारी गर्नुभएको थियो। उक्त समझदारी अनुसार नेकपा एमाले कोशी, बागमती र लुम्बिनीमा मुख्यमन्त्री लिने र नेकपाले कडाली र सुदूरपश्चिममा मुख्यमन्त्री लिने सहमति भएको थियो। तर उक्त सहमतिप्रति नेकपाका सह संयोजक माधव नेपालले सत्ता केन्द्रित सहमति मात्रै भएको भन्दै असन्तुष्टि जनाउनु भएको हो। केन्द्रमा नेकपा एमाले र नेकपा बीच नयाँ समीकरण बनेपछि नेपाली काङ्ग्रेस नेतृत्वको मधेस प्रदेश सरकार भने अन्यलमा परेको छ। नयाँ गठबन्धनले मधेस सरकारबारे कुनै स्पष्ट निर्णय नगर्दा मुख्यमन्त्री कृष्ण यादव दबावमा पर्नु भएको छ। मधेस प्रदेशमा एमाले र नेकपा मिलेर मात्र सरकार बन्न सक्दैन, त्यसका लागि मधेसवादी दलको सहयोग अनिवार्य छ। 107 सदस्यीय प्रदेश सभामा सरकार बनाउन अहिले भने 52 सांसद आवश्यक पर्छ, किनकि मधेस प्रदेश सभामा हाल 103 सदस्य रहेका छन्। सत्ता समीकरण परिवर्तन भएसँगै लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली काङ्ग्रेसका 5 मन्त्रीले भोलि सोमबार सामूहिक रूपमा राजीनामा बुझाउने तयारी गरेका छन्। सत्ता समीकरण परिवर्तन भएपछि सरकारमा बसिरहनु नैतिक रूपमा उचित नहुने निष्कर्षसहित काङ्ग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका हुन्। पहिरोका कारण कोदारी राजमार्ग विगत 10 पूर्ण रूपमा अवरुद्ध भएको छ। राजमार्ग ठप्प हुँदा आवाजाही समस्या हुनुका साथै स्थानीय जनजीवन पनि प्रभावित बनेको छ। अवरुद्ध राजमार्गको वस्तुस्थितिबारे जानकारी लिन पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले स्थलगत अनुगमन गर्नुभएको छ। रोल्पामा पहिरोमा पुगेर बेपत्ता भएका 2 शव आइतबार फेला परेको छ। शनिबार दिउँसो सुनछारी गाउँपालिका
सेरम स्थित दवाङ लोकमार्गमा गाई बाख्रा चराउन गएका बेला पहिरोमा पुरिएर बेपत्ता भएका सुनछरी गाउँपालिकाका 51 वर्षीय असौजी घरती मगर र 37 वर्षीय अमरा घरती मगरको शव फेला परेको हो। नेपाल चिकित्सक संघले शनिबार वीरगंज स्थित नारायणी अस्पतालमा कार्यरत मेडिकल अफिसर डाक्टर प्रमोद राममाथि आक्रमण गर्नेलाई कडा कारवाहीको माग गरेका छन्। संघले विज्ञप्ति जारी गर्दै डाक्टर राममाथि शनिबार बेलुका करिब 40-50 जनाको समूहले मरणासन्न हुने गरी सांगतिक आक्रमण गरेको जनाउँदै घटनाको भर्सना गरिएको छ। शनिबार बिहान अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएका मुटु सम्बन्धी समस्याका बिरामी र घटनाको यथार्थ नबुझी अस्पतालको आकस्मिक कक्षमा तोडफोड गरी आतंक सिर्जना गरिएको र सोही क्रममा डाक्टर राममाथि सांगतिक आक्रमण भएको संघको भनाइरहेको छ। र त्रिभुवन विश्वविद्यालयले प्रश्नपत्र बाहिरिएको घटना अध्ययन गर्न गठित समितिको निष्पक्षतामाथि प्रश्न उठाउँदै त्रिवि केन्द्रीय क्याम्पस ओबियूले व्यवस्थापन संकाय डिन र परीक्षा हेर्ने सहायक डिनको राजीनामा माग गरेको छ। नैतिक जिम्मेवारीले राजीनामाको माग गरिएको त्रिवि ओबियू सभापति दीपक राज जोशीले बताउनुभयो। आज माडीको अधिकतम तापक्रम 31 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 25 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 27 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 3 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 87% मापन गरिएको छ। स्वदेश खबरको अन्त्यमा प्रमुख खबरका आमुखहरू पुनः एकपटक। सोमेश्वरगढीमा नवनिर्मित प्राचीन शैलीको ढुङ्गे धाराको अनावरण तथा उद्घाटन। विश्व बाघ दिवसको सन्दर्भमा माडीमा मानव वन्यजन्तु सअस्तित्वका लागि युवा सचेतना कार्यक्रम सम्पन्न। चितवनमा होस्टेललाई नियमन गर्दै स्थानीय प्रशासन 15 दिनभित्र अनिवार्य दर्ता गर्न निर्देशन। दूध अभावमा 3 महिनादेखि चितवन मिल्क बन्द। प्रचण्डको विरोधाभास सत्ता गठन र विघटनको दौड़मा पार्टीभित्रै चुली असन्तुष्टि। लुम्बिनी प्रदेश काङ्ग्रेसका मन्त्रीहरूले भोलि सोमबार सामूहिक रूपमा राजीनामा बुझाउने। र रोल्पामा पहिरोमा पुगेर बेपत्ता भएका दुईजनाको शव फेला। प्रश्नपत्र चुहाड प्रकरणमा सोबियूले माग्यो त्रिवि डिनको राजीनामा। हवस् त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: समय सूचक का साथ में
1: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 98 550 7071 र 98 550 7053
2: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4493 580 र 98 550 2640
3: It's 7 o'clock अहिले 7 बजे को छ
4: यो रेडियो नेपाल हो साँझ 7 बजेको समाचारमा स्वागत छ म सुमिता लामा सुरुमा प्रमुख समाचार कर्णाली प्रदेशको मुख्यमन्त्रीका लागि पर्सि साँझ 5 बजेभित्र दावी पेश गर्न प्रदेश प्रमुखको आह्वान कैलालीको धनगढीमा अनसनरत प्राध्यापक डाक्टर गोविन्द केसी र सरकारी वार्ता टोली बीच छलफल जारी नेपाल भारत सीमा क्षेत्रमा हुन सक्ने अवैध क्रियाकलाप नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपालको सीमा सम्वाद समूह परिचालन र तीव्र हावाले डडेलो फैलिँदा फ्रान्समा 2,50,000 भन्दा बढी मानिस प्रभावित

0: पनि लिनुहोस्। यो प्याक खरिद गर्न #1415 #2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब समाचार विस्तारमा। कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीले नयाँ मुख्यमन्त्री पदमा दावी पेश गर्न प्रदेश सभा सदस्यलाई आह्वान गर्नुभएको छ। मुख्यमन्त्री यामलाल कणेलले हिजो पदबाट दिनुभएको राजीनामा स्वीकृत गर्दै नेपालको संविधानको धारा 168 उपधारा 2 बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थनमा नयाँ मुख्यमन्त्री पदमा नियुक्तिका लागि दावी पेश गर्न आह्वान गर्नुभएको हो। प्रदेश प्रमुख जोशीले बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई यही साउन 12 गते साँझ 5 बजेभित्र मुख्यमन्त्री पदमा नियुक्तिका लागि दावी पेश गर्न आह्वान गर्नुभएको छ। 40 सदस्यीय प्रदेशसभामा नेपाली कंग्रेसका 15, नेपाली कम्युनिष्ट पार्टी नेकपाका 13, सभामुख सहित नेकपा एमालेका 10, राष्ट्रिय प्रजातन्त्र पार्टी र अन्य एक एकजना सदस्य छन्। प्रदेशमा सरकार गठनका लागि 21 प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ। यसैबीच कर्णाली प्रदेशसभाको बैठक यही साउन 14 गते बिहिबार दिउँसो 3 बजे बस्ने भएको छ। अनसनरत प्राध्यापक डाक्टर गोविन्द केसीको मागबारे सरकारी टोली र डाक्टर केसीका प्रतिनिधि बीच वार्ता जारी छ। प्रधानमन्त्री बालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार डाक्टर जेपी अग्रवाल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटा र शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल सहितको टोलीले वार्ता गरिरहेको छ। डाक्टर केसीलाई उपचारका लागि राखिएको सेती प्रादेशिक अस्पतालमै उहाँका प्रतिनिधि डाक्टर अमृत जयसी र पवन थापासँग वार्ता जारी रहेको शिक्षा सचिव पौडेलले जानकारी दिनुभयो। पहिलो चरणमा डाक्टर केसीका प्रतिनिधिसँग छलफल गरी सहमतिको प्रयास भइरहेको र त्यहाँ हुने निष्कर्ष अनुसार डाक्टर केसीसँग थप वार्ता हुने उहाँले बताउनुभयो। डाक्टर केसी विभिन्न 5 बुधे माग राखेर गत बिहिबारदेखि अनसनमा हुनुहुन्छ। स्वास्थ्यमा समस्या देखिएपछि शनिबारदेखि सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्षमा राखेर उहाँको उपचार भइरहेको छ। डाक्टर केसीले गेटा स्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय लगायत चिकित्सा शिक्षा आयोगमा स्वार्थ बाजिने गरी भएका नियम विपरीतका नियुक्ति बदर गरी ऐनका विवादित प्रावधान शीघ्र संशोधन, चिकित्सा शिक्षा आयोग मार्फत छात्रवृत्ति कटौती गर्ने र मापदण्ड तथा पूर्वाधार बिना निजी कलेजहरूमा सीट वृद्धि गर्ने निर्णय वा प्रस्तावहरू तत्काल खारेजी लगायतको माग गर्नुभएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिदा गौतमले वर्षातका कारण क्षति पुगेको पुष्पलाल मार्ग तथा लामसागु जिरी सड़कको स्थलगत अनुगमन गर्नुभएको छ। उहाँहरूले मुडे चरिकोट सड़क खिम्ती आयोजना स्थलमा तामाकोशी नदीले कटान गरेको पुष्पलाल मार्गको अवस्था, कालीदहको पहिरो, तामाकोशीको पुल, जिरी खरीढुङ्गा स्थित ओरिएन्ट म्याग्नेसाइट लगायतको स्थलगत अनुगमन गर्नुभयो। आज चरिकोटमा भएको छलफलका क्रममा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले मुडे चरिकोट सड़क स्तर उन्नतिका लागि निर्माण व्यवसायीले पाएको थप समय समेत सकिएकोले अब कानून अनुसार कारवाही प्रक्रिया अघि बढाउने र सड़क स्तर उन्नतिका लागि नयाँ ढंगले अघि बढ्ने बताउनुभयो। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले निर्माण व्यवसायीहरूको माग अनुसार खरिद ऐन संशोधन गरी निर्माण व्यवसायी मैत्री बनाइएकोले अब पनि काम नभए कानून अनुसार कारवाही हुने बताउनुभयो। लगातारको वर्षापछि आएको पहिरोका कारण नागमा गमगढी सड़क खण्ड सड़क खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। मुगुको छायानाथ रारा नगरपालिका 8 स्थित झ्यारी खोलामा हिजो बिहान आएको ठूलो पहिरोका कारण नागमा गमगढी सड़क खण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो। पहिरोका कारण सड़क अवरुद्ध हुँदा मुगु आवत जावत गर्ने सवारी साधन र यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्। सड़क डिभिजन कार्यालयका अनुसार पहिरो निकै ठूलो भएकाले तत्काल पहिरो हटाउने कार्य सुरु गरिए पनि सड़क पूर्ण रूपमा सञ्चालनमा आउन अझै 2-3 दिन लाग्न सक्ने अनुमान गरिएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत एमबीएस प्रथम सत्रको परीक्षाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानून बमोजिम कडा कारवाही गरिने बताउनु भएको छ। मन्त्रालयमा आज संचारकर्मीहरूसँग कुरा गर्दै मन्त्री पोखरेलले यही साउन 8 गते सञ्चालन भएको एमबीएस प्रथम सत्रको अर्गनाइजेसनल बिहेभियर विषयको परीक्षा सुरु भएको केही मिनटमै प्रश्नपत्र सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। मधेस प्रदेशका जिल्लाहरूमा पर्याप्त वर्षा नभएकाले अपेक्षा अनुसार धान रोपाई हुन सकेको छैन। पर्याप्त सिंचाइ सुविधा नभएकाले मधेसका 50% किसान अहिले पनि आकाशे पानीको भरमा खेती गर्न बाध्य छन्। जनकपुरबाट संवाददाता अजय कुमार झाको रिपोर्ट।
3: वहाँ हुनुहुन्थ्यो महोत्तरीका सोनमा गाउँपालिकाका अगुवा किसान राम किशोर यादव। मधेस प्रदेशका जिल्लाहरूमा यसपटक पर्याप्त मात्रामा वर्षा नभएका कारणले अपेक्षा अनुसारको धान रोपाई हुन सकेको छैन। धान उत्पादनको दृष्टिकोणले मधेस प्रदेश अग्रणी प्रदेश भए पनि अहिले पनि 50% भन्दा बढी किसानहरू आकाशे पानीको भरमा खेती गर्नका लागि विवश रहेका छन्। यस वर्ष पर्याप्त पानी नपरेका कारणले खेती गर्नमा निकै समस्या भइरहेको बताउँदै धनुषाको नगराइन नगरपालिकाका किसान रामनाथ महतो।
4: बोरिङमा पानी हालेपछि 10 मिनट मात्रै पानी टिक्छ। खेती गर्नको लागि धेरै परेशानी छ। जोत्नको लागि ट्रेक्टरमा फसिसक्यो, पानी छैन, बसे छ।
3: अर्का किसान महेन्द्र मल्ल खतवेले वर्षा पर्याप्त नभएको र खेतमा विद्युतीकरण नभएका कारणले खेतीमा निकै समस्या भएको बताउनु भयो।
5: लाइनको चलते हम सब बिजुलीको चलते गिरहत्तर से 500 लिटर मट्टी तेल भेटे सके, मल भी टाइम पे नहीं भेटी है। किसान एहन कमजोर खेती है के लोग 4 किलो 5 किलो कठा किसान खाए छिटे।
3: गत वर्ष मधेस प्रदेशमा धान रोपाईमा समस्या भएका कारणले 13,53,968.5 मेट्रिक टन धान मात्र उत्पादन भएको थियो। मधेस प्रदेशका जिल्लाहरूमा धान खेती हुने 3,82,433 हेक्टर मध्ये यस वर्ष बिहिबार सम्ममा 3,580.35 हेक्टर क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको छ। मधेस प्रदेशका कृषि विकास निर्देशनालयका निर्देशक जितेन्द्र यादव।
6: प्राप्त तथ्याङ्क हेर्दाखेरि लगभग 78% जति रोपाई भइसकेको अवस्था छ। मधेस प्रदेशको पश्चिम जिल्लाहरू बालापोसा रोटरतिर रोपाई पनि राम्रै भएको छ, पानी पनि पर्या हो। महोत्तरी धनुषातिर अलिकति पानी कम परेको हिसाबले रोपाई पनि कम भएको छ।
3: वर्षभरि राम्रो सिँचाइ भएको खण्डमा मधेस प्रदेशमा धानको उत्पादन 3 गुणाले वृद्धि गर्न सक्ने विज्ञहरूले जानकारी दिँदै आउनु भएको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
2: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले वन वातावरण कृषि जल जंगल र जमिनको संरक्षणलाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभएको छ। धनुषाको धनुषाधाम नगरपालिका स्थित सब डिभिजन वन कार्यालयमा आयोजित छलफल तथा वृक्षारोपण कार्यक्रममा उहाँले वन र पर्यावरणको संरक्षण बिना मानव अस्तित्व नै संकटमा पर्ने भएकाले प्राकृतिक स्रोतको संरक्षणमा सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभयो। मन्त्री चौधरीले सड़क पूर्वाधारको विकासले मात्र देश समृद्ध नबन्ने उल्लेख गर्दै कृषि वन जल जमिन र वातावरण संरक्षण सँगै समग्र विकासमा जोड दिनुपर्ने धारणा राख्नुभयो। धनकुटा सदरमुकाम स्थित तल्लो टुडीखेल खेल मैदान लामो समयदेखि प्रयोगविहीन बनेपछि मैदानको सरसफाई लगायत सुधारका काम शुरू गरिएको छ। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
7: धनकुटा टुडीखेलमा स्थानीय जिल्ला प्रदेश तथा राष्ट्रिय स्तरका विभिन्न खेलका प्रतियोगिता सञ्चालन हुँदै आएका थिए। यस्तै दैनिक रूपमा खेलाडीहरूले नियमित अभ्यास पनि गर्दै आएका थिए, तर मर्मत सम्भार संरक्षण र स्तरोन्नतिका लागि भन्दै करिब 1.5 महिना यता मैदान प्रवेश पूर्ण रूपमा बन्द गरिएपछि विभिन्न खेलका प्रतियोगिता र अभ्यास प्रभावित बनेका छन्। मैदानलाई दीर्घकालीन रूपमा सुरक्षित र व्यवस्थित बनाउन केही समयका लागि बन्द गर्नु परेको हो। बन्द गरेपछि झार पलाएर भरिएको मैदानको सरसफाई सुरु गरिएको छ। सबै व्यवस्थापन पूरा गरेपछि मैदान खेल गतिविधिका लागि खुल्ला गरिने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मनोज राईले बताउनु भयो।
8: मेलाहरू लागेर अनिको कार्यक्रम भएर टुलीखेल जीर्ण अवस्थामा थियो। टुलीखेल संरक्षण समिति गठन गरेर संरक्षण गर्दैछौँ। सरकारबाट पैसा छुटेको छैन, केही छैन। यहीँकै स्थानीयहरू हामी भएर संरक्षण गर्ने, यसलाई निर्माण गर्ने, फेरि खेल्न र प्रतियोगिताहरूको लागि योग्य बनाउने भनेर स्थानीय बासी रहेछ।
7: धनकुटा टुडीखेलमा वर्षौंदेखि फुटबल, भलिबल, क्रिकेट लगायत विभिन्न खेलका प्रतियोगिता सञ्चालन हुँदै आएका थिए। जिल्लाका अधिकांश खेलाडीको नियमित अभ्यास स्थल पनि यही मैदान रहेको छ, तर संरक्षणका लागि लामो समयसम्म मैदान बन्द हुँदा प्रतियोगिता आयोजना गर्न कठिनाई भएको छ भने खेलाडीहरूको नियमित प्रशिक्षण समेत प्रभावित बनेको छ। केही समय बन्द रहे पनि सरसफाई गरेर खेल गतिविधि बढाउने योजनामा रहेको खेल मैदान संरक्षण समितिका सदस्य गोविन्द राईले बताउनु भयो।
9: बन्द गरेर झारहरू मार्ने र यसलाई एउटा स्ट्यान्डर्ड मेन्टेन गर्ने भनेर हामीले बन्द गरेका थियौँ। यो बन्दको प्रभाव आम खेलाडीहरूलाई पर्न रहेको छ, तर त्यही बावजुद पनि हाम्रो लक्ष्य भनेको ग्राउन्डलाई हरियो बनाएर अलिकता स्ट्यान्डर्ड बनाएर उहाँहरूलाई प्रशिक्षणको लागि नै हस्तान्तरण गर्ने लक्ष्य सहित ग्राउन्डलाई टेन गर्दैछौँ र केही दिनमा हामी यहाँ प्रशिक्षण पनि सुरु गर्छौँ।
7: त्यसो त धनकुटा टोली खेलको भौतिक अवस्था पनि सुधार गर्नुपर्ने देखिएको छ। खेल मैदानको सतह असमान र जीर्ण बन्दै गएको छ। दर्शक बस्ने प्याराफिट दिन प्रतिदिन जीर्ण अवस्थामा पुगेको छ भने मैदान ओरपर सुरक्षाका लागि लगाइएका बार र पर्खाल पनि भत्किने अवस्थामा छन्। सरसफाईको अवस्था पनि सन्तोषजनक छैन। त्यसैले मैदानको संरक्षण मर्मत र स्तरोन्नति अपरिहार्य रहेको छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
2: नेपाल भारत सीमा सहजीकरण तथा सीमा इलाकामा हुन सक्ने अवैध क्रियाकलाप नियन्त्रण र सूचना संकलनका लागि सशस्त्र प्रहरी बल नेपालको सीमा संवाद समूह परिचालन गरिएको छ। झापाको काँकडभिट्टा, मोरङको रानी, पर्साको वीरगंज, रूपन्देहीको डण्डा, बाँकेको जमुना, कञ्चनपुरको गड्डा चौकी र कैलालीको गौरीफन्टामा सशस्त्र प्रहरी नायब निरीक्षकको कमाण्डमा प्रत्येक नाकामा 14 जनाको टोली आजदेखि परिचालन गरिएको हो। सो टोली उक्त क्षेत्रमा रहेको सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्ममा तैनात रही सीमाको मुख्य नाकामा परिचालन हुने सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो। यसैबीच सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले आज रूपन्देहीको डण्डा स्थित सीमा सुरक्षा गुल्मबाट सो टोली परिचालनको सुरुवात गर्नुभयो। आजै अन्य नाकामा समेत सम्बन्धित वाहिनीका वाहिनीपतिले टोली परिचालनको शुभारम्भ गर्नुभएको छ। अब अन्तर्राष्ट्रिय समाचार। गत हप्तादेखि शुरू भएको भीषण डडेलोका कारण युरोपभर 3,30,000 भन्दा बढी मानिस विस्थापित भएका छन्। डडेलोका कारण विशेष गरी स्पेन र फ्रान्स प्रभावित भएको छ। दक्षिण पश्चिम फ्रान्समा फैलिएको भीषण डडेलोका कारण आज थप 55,000 मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। यो सँगै उक्त क्षेत्रमा डडेलोका कारण घर छाड्न बाध्य हुनेको संख्या 2,50,000 नागेको छ। आगो वाइन उत्पादनका लागि प्रसिद्ध शहर बोर्दो नजिक पुग्दै गएको अधिकारीहरूले बताएका छन्। गिरोन्ड प्रशासनका अनुसार रातभर चलेको तीव्र हावाले डडेलो थप फैलिन सहयोग गरेको छ। साताको मध्यदेखि नियन्त्रण बाहिर रहेको आगोका कारण करिब 42,000 हेक्टर क्षेत्रमा क्षति पुगेको अनुमान गरिएको छ। उक्त क्षेत्रफल म्यानहट्टन टापु भन्दा करिब 7 गुणा र पेरिस सहरभन्दा 4 गुणा ठूलो हो। यस वर्ष लगातारको तातो हावाको लहरका कारण सुक्खा बनेका पाइनका जंगल र झाडी क्षेत्र डडेलोको उच्च जोखिम परेका छन्। अग्नि नियन्त्रण विमानबाट पानी र आगो फैलिन नदिने रसायन छर्किने काम भइरहेको छ। 24 घण्टा खटिएका दमकल कर्मीलाई सहयोग गर्न सेना समेत परिचालन गरिएको छ। यसैबीच छिमेकी स्पेनमा पनि पूर्वी तटीय भ्यालेन्सिया क्षेत्रमा लागेको डडेलोका कारण मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। यसै साता भ्यालेन्सिया र म्याड्रिडको पश्चिमी क्षेत्रमा फैलिएका अनियन्त्रित डडेलोका कारण करिब 1,16,000 मानिस घर छाड्न बाध्य भएका छन्। रूसले कब्जामा लिएको युक्रेनी क्षेत्र र रूसी सीमावर्ती गाउँमा युक्रेनी आक्रमणबाट 6 जनाको मृत्यु भएको छ। रूस र युक्रेन बीच 4 वर्षभन्दा बढी समयदेखि चलिरहेको युद्धमा यो वर्षायाममा नागरिकको मृत्यु दर उल्लेखनीय बढेको छ। किएव र मस्को दुवैले पछिल्लो समय आक्रमण तीव्र पारेका छन्। किएवमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले खार्किभको एक आवासीय भवनमा रूसी ड्रोन आक्रमण भएपछि आपतकालीन सेवाहरूले काम गरिरहेको बताउनु भएको छ। युद्ध अन्त्य गर्न अमेरिकाको नेतृत्वमा भएका वार्ताहरू अवरुद्ध भएका छन्। अब आर्थिक समाचार भुवन आचार्यबाट।
10: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
11: अर्थमन्त्री सोडिम वाग्लेले अस्ट्रेलियामा रहेका गैर आवासीय नेपालीहरूलाई नेपालमा लगानी विस्तार गर्न आग्रह गर्नु भएको छ। अस्ट्रेलियाका नेपाली युवा उद्यमीहरूद्वारा आयोजित सम्मेलनलाई भर्चुअल सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले नेपालमा सुशासनको जग बसाल्न र आर्थिक विकासको ढोका फ्राकिलो बनाउन प्रवासमा रहेका नेपालीहरूको हातेमालो आवश्यक भएको बताउनु भयो। सरकारले बजेट मार्फत अर्थतन्त्रको पुनरुत्थानका लागि कर राजस्व बजेटको वितरणमा नयाँ शुरूआत तथा लगानीका नयाँ सम्भावनाका क्षेत्र खुला गरेको भन्दै अर्थमन्त्री वाग्लेले प्रवासमा रहेका नेपालीहरूबाट नेपालमा लगानी भित्र्याउने अपेक्षा गरेको बताउनु भयो। नेपालबाट लगानीको प्रतिफल फिर्ता लैजान सरकारले सहजीकरण गर्ने भन्दै अर्थमन्त्री वाग्लेले आफ्नो वा विदेशी लगानी नेपाल ल्याउन पहलकदमी लिन अस्ट्रेलियामा रहेका नेपालीहरूलाई आग्रह समेत गर्नुभयो। सरकारका तर्फबाट एनआरएनए बन्ड, अफसोर बन्ड, वैकल्पिक वित्त परिचालन जस्ता रूपान्तरणकारी अवधारणा अघि सारेको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले गैर आवासीय नेपालीहरूले त्यसमा लगानी गरी लाभ लिन समेत आग्रह गर्नुभयो। कृषि वन तथा वातावरण मन्त्री गीता बजेटले धान चामलको आयातलाई प्रतिस्थापन गर्नका लागि चैते धानको उत्पादनमा जोड दिनु आवश्यक भएको बताउनु भएको छ। कृषि मन्त्री चौधरीले धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिकामा रहेको राष्ट्रिय धान बाली अनुसन्धान केन्द्र हरदिनाथमा आयोजना गरिएको कार्यक्रममा धानको उत्पादन बढाउनका लागि कम पानीमा अत्यधिक उत्पादन हुने चैते धानको नयाँ जातको अनुसन्धानमा जोड दिन कृषि वैज्ञानिकहरूलाई आग्रह गर्नुभयो। कृषि मन्त्री चौधरीले जलवायु परिवर्तनका कारणले वर्षा कम हुने गरेको र मधेसमा सिंचाईको अभाव देखिएकोले सुक्खामा समेत अधिक फल्ने धानको जातको विकासमा कृषि वैज्ञानिकहरूले थप मेहनत गर्नु आवश्यक भएको बताउनुभयो। कार्यक्रममा राष्ट्रिय धान बाली अनुसन्धान केन्द्र हरदिनाका निमित्त कार्यालय प्रमुख कृषि वैज्ञानिक डाक्टर काशीनाथ चिलुवालले कम स्रोत र साधनका बीचमा धान बाली अनुसन्धान केन्द्रले नयाँ नयाँ जातको धानको अनुसन्धान गरिरहेको उल्लेख गर्नुभयो। बाँकीको नेपालगञ्जमा शेयर बजारमा लगानी गर्न आकर्षण बढ्दै जाँदा करिब 45,000 लगानीकर्ताले अनलाइन कारोबार प्रणालीमा TMS खाता खोलेका छन्। प्रविधिमा आधारित कारोबार प्रणालीको विस्तार सँगै नयाँ लगानीकर्ताको सहभागिता उल्लेख्य रूपमा बढेको छ। इम्पेरियल सेक्युरिटी कम्पनी लिमिटेड नेपालगञ्जका प्रमुख उदय अधिकारीले नेपालगञ्जमा TMS प्रयोगकर्ता बढेको बताउनुभयो। बाँकेमा हालसम्म 62,796 जनाले हितग्राही डिमाट खाता खोलेका छन्। नेपालगञ्जमा हाल 3 ब्रोकर कम्पनीहरू मार्फत शेयरको किनबेचको कारोबार हुँदै आएको छ। यही साउन 15 डिमाट खाताको वार्षिक शुल्क नबुझाएमा डिमाट खाता रोक्का हुने भएको छ। CDSN क्लियरिङ लिमिटेडले सार्वजनिक सूचना जारी गर्दै साउन 15 भित्र वार्षिक शुल्क नबुझाएका डिमाट खाता 16 रोक्का राख्ने व्यवस्था गरिएको उल्लेख गरेको छ। हरेक वर्षको असार मसान्त भित्र बुझाइसक्नु पर्ने त्यस्तो वार्षिक शुल्क यसपटक साउनको मध्यसम्म थप गरिएको हो। हाल डिमाट खाताको संख्या 80,09,623 पुगिसकेको CDSN क्लियरिङ लिमिटेडले जनाएको छ। CDSCका अनुसार हाल मेरो शेयर प्रयोगकर्ताको संख्या भने 51,48,894 रहेको छ।
2: अब खेल समाचार रमेश टमाटरबाट।
12: पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन काभा च्याम्पियनसिपमा लगातार चौथो हार खेपेसँगै नेपालको सेमी फाइनल पुग्ने सम्भावना सकिएको छ। आइतबार भएको खेलमा नेपाल बङ्गलादेशसँग 3-2 सेटमा पराजित भयो। नेपाल बङ्गलादेशसँग 25-18, 19-25, 25-21, 23-25, 11-15 पराजित भएको हो। नेपाल यसअघि पहिलो खेलमा कजाकिस्तान, दोस्रो खेलमा श्रीलंका र तेस्रो खेलमा आयोजक पाकिस्तानसँग हारेको थियो। जुलाई 29 हुने च्याम्पियनसिपमा पाकिस्तान सहित नेपाल, कजाकिस्तान, उज्बेकिस्तान, बंगलादेश र श्रीलंकाले प्रतिस्पर्धा गरिरहेका छन्। राउन्ड रोबिन लीगका आधारमा हुने च्याम्पियनसिपमा शीर्ष 4 टोली सेमी फाइनलमा प्रवेश गर्नेछन्। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले गत वैशाखमा आयोजना गरेको 10 रारा पोखरा स्पोर्ट्स अवार्डबाट 34,75,000 रुपियाँ आमदानी गर्न सफल भएको छ। मञ्चले आइतबार पोखरामा आयोजना गरेको आयव्यय सार्वजनिक तथा समीक्षात्मक छलफल कार्यक्रममा अवार्ड सम्पन्न गर्न उक्त रकम आमदानी हुँदा 7,71,000 रुपियाँ बचत भएको मञ्चले जनाएको छ। गत वैशाख 31 सम्पन्न 10 पोखरा स्पोर्ट्स अवार्ड सम्पन्न गर्न विभिन्न शीर्षकमा गरी 27,04,500 रुपियाँ खर्च भएको मञ्चका कोषाध्यक्ष विमल तिवारीले बताउनुभयो। रारा तयारी चौचौले उक्त अवार्डको मुख्य प्रायोजन गरेको थियो। फिफा विश्वकप 2026 उत्कृष्ट प्रदर्शन गर्दै चर्चामा आएका केप भर्डेका अनुभवी गोलकिपर भोजिना चिलीको कोलो कोलोमा आबद्ध हुने भएका छन्। 40 भोजिना पोर्चुगलको दोस्रो डिभिजन क्लब चाभेस सँगको सम्झौता सकिएपछि कुनै पनि क्लब बिनै विश्वकप खेल्न गएका थिए। तर उनले विश्वकपमा गरेको प्रभावशाली प्रदर्शनले सबैको ध्यान खिचेको थियो।
2: अब मौसम। आज राति बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा, कोशी मधेस र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका पहाड़ी र हिमाली भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 31.5 डिग्री सेल्सियस, न्यूनतम 21.6 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 30.3 डिग्री सेल्सियस, न्यूनतम 21.8 डिग्री सेल्सियस, वर्षा 16 मिलिमिटर, पोखराको अधिकतम 33 डिग्री सेल्सियस, न्यूनतम 24.6 डिग्री सेल्सियस, वर्षा फाटफुट, वीरेन्द्रनगरको अधिकतम 33.7 डिग्री सेल्सियस, न्यूनतम 24.3 डिग्री सेल्सियस, वर्षा फाटफुट, र दिपालको अधिकतम 36 डिग्री सेल्सियस, न्यूनतम 25 डिग्री सेल्सियस र वर्षा फाटफुट। अन्त्यमा प्रमुख समाचार पुनः एक पटक। कर्णाली प्रदेशको मुख्यमन्त्रीका लागि पर्सि साँझ 5 बजेभित्र दावी पेश गर्न प्रदेश प्रमुखको आह्वान। कैलालीको धनगढ़ीमा अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसी र सरकारी वार्ता टोली पक्ष बीच छलफल जारी। नेपाल भारत सीमा क्षेत्रमा हुन सक्ने अवैध क्रियाकलाप नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपालको सीमा संवाद समूह परिचालन र तीव्र हावाले डडेलो फैलिँदा फ्रान्समा 2,50,000 भन्दा बढी मानिस प्रभावित। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

0: नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ।
1: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
2: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
1: कहाँ गएर के सिप सिकौ भन त अब।
2: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
3: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-496-94-95-10-61-356-356
1: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा। के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
3: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042-21-343 र 98184-29-230।
4: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
5: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
4: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
6: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
7: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
4: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।
8: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वाल पेपर ल्याएर सजाउँ भन्दा नमान्ने होइन, अब बस तिमी एक्लै। म गए रिस उठ्ने।
9: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वाल पेपर।
3: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक हस्पिटल अगाडि।
4: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
3: प्रोप्राइटर नरेश महतो, गीता महतो।
1: सम्पर्क 97625-73-89, 98074-46182 र 98495-25।

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: एक आलु काबा हजुरको बिदा सकिन थालिसक्यो तर घरगोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्रै छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तार पुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचर
4: के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने, रगत आउने, दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने, फुट्ने, पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ? यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा।
5: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
4: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार।
5: सम्पर्क 9847531034 र 9743443915।
6: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
7: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्यादभित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोजभित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
6: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 9550607359 र 9550607359।
4: आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा।
8: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000।
4: घडेरीका विशेषताहरू:
8: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको मेन हाइवेबाट 390 मिटर भित्र, हुलाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको, तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने, प्रत्येक वर्ष जग्गाको भाव तीव्र गतिमा बढ्ने ठाउँ, नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर रोजेर र काटेर लिन मिल्ने, बसन्तपुरमा रहेका नापी मालपोत्र कार्यालयबाट मात्रै 300-400 मिटर दूरीमा अवस्थित।
5: जग्गा धनी सिधा सम्पर्क 9817888254 र 9845690042।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। एमबीएस को प्रश्नपत्र बाहिरिएको प्रकरणमा दुईजना पक्राउ, सात दिनभित्र छानबिन समितिले प्रतिवेदन बुझाउने। अध्ययन विदा दुरूपयोग गर्ने 41 प्राध्यापकबाट करिब 10.5 करोड रकम असुली।
1: के आउन बाँकी छ त्यो हिसाबले गर्दाखेरि अब यो अध्ययन विदाको सिलसिलामा अलिकति दुरूपयोग भयो भन्ने तरिकाले हामीले यो छानबिन गरे।
0: रोल्पामा पहिरोमा पुरिएका दुईजनाको शव फेला। बाढी पहिरोको गलत सूचना रोक्न टिकटकको नयाँ सर्च गाइड नेपालमा सुरु। अबको तीन दिन अधिकांश क्षेत्रमा भारी वर्षाको सम्भावना कम। भोलि नागढुङ्गा सिस्नेक सुरुङ मार्ग उद्घाटन हुँदै
2: सोमबार उद्घाटन हुन्छ। त्यसको लगत्तै हामीले एम्बुलेन्सहरू अनि फायर फाइटिङ अनि सुरक्षा निकायका गाडीहरू जुन एकदम क्विक गर्नुपर्छ त्यसलाई हामी पर्सिबाट खुला गरिदिन्छौँ।
0: लुम्बिनीमा कांग्रेस सरकारबाट बाहिरिने, पाँच मन्त्रीको सामूहिक राजीनामा। मधेसमा तीन दलीय गठबन्धन कायमै रहने मुख्यमन्त्री यादवको दावी। एक वर्षमै युरोपका 35 देशमा करिब 90,000 नेपाली श्रमिक। रोमानियामा नेपालीको आकर्षण बढ्दो।
3: लाइफ चाहिँ त्यहाँ सजिलो हुनसक्छ भन्ने एउटा हुनसक्छ भने अर्को चाहिँ सोसाइटीको जुन प्रभाव हुन्छ नि युरोपको रोजगारी चाहिँ राम्रो भन्ने किसिमको त्यो प्रभावमा परेर पनि गएको जस्तो देखिन्छ।
0: र काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल लगातार पराजित। फाइनल खेल पर्सि हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: परीक्षा सुरु भएको पाँच मिनटमै प्रश्न पत्र बाहिरिनु शिक्षा प्रणालीका लागि अत्यन्तै चिन्ताजनक विषय हो। यसले इमान्दारीपूर्वक अध्ययन गर्ने विद्यार्थीमाथि अन्याय गर्छ भने परीक्षाको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाउँछ। सम्बन्धित निकायले सुरक्षा व्यवस्था कडा बनाउँदै दोषीलाई कडा कारवाही गर्नुपर्छ। निष्पक्ष र विश्वसनीय परीक्षा प्रणाली निर्माण गर्नु आजको प्रमुख आवश्यकता हो। अब खबर सन्तोष गन्धर्वबाट।
5: त्रिभुवन विश्वविद्यालयले एमबीए पहिलो सत्रको परीक्षाको प्रश्नपत्र बाहिरिएको घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ। व्यवस्थापन संकायको डिन कार्यालय अन्तर्गतको परीक्षा सञ्चालन समितिले घटनाको सत्य तथ्य पत्ता लगाउन समिति बनाएको हो। विश्वविद्यालयले प्राध्यापक डाक्टर अच्युत ग्यावलीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिमा सह प्राध्यापक डाक्टर पुष्कर रैखाल र सह प्राध्यापक डाक्टर महेश राज ओझा सदस्य रहनु भएको छ। परीक्षाकै क्रममा सामाजिक सञ्जालमा प्रश्नपत्र सार्वजनिक भएपछि परीक्षाको निष्पक्षता र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठेको छ। यस घटनालाई गम्भीर रूपमा लिँदै आवश्यक छानबिन सुरु गरिएको विश्वविद्यालय प्रशासनले जनाएको छ। यसैबीच प्रश्नपत्र सार्वजनिक सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। शिक्षा मन्त्री सस्मित पोखरेलको निर्देशनपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले सुलभ सर भनेर चिनिने व्यक्ति सहित दुईजनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो। घटनापछि शिक्षा मन्त्री पोखरेलले प्रहरी महानिरीक्षक दानबहादुर कार्की र त्रिवीका पदाधिकारीसँग छलफल गरी दोषीमाथि तत्काल कारवाही गर्न निर्देशन समेत दिनुभएको छ। अध्ययन विदा लिएर लामो समयसम्म सेवामा नफर्किएका त्रिभुवन विश्वविद्यालय त्रिवीका 41 जना प्राध्यापकबाट करिब 10.5 करोड असुली भएको छ। त्रिवीका अनुसार उक्त रकम विश्वविद्यालयको पेन्सन कोषमा जम्मा गरिएको छ। अध्ययन विदा दुरुपयोग गरेका 191 प्राध्यापक मध्ये हालसम्म 41 जनाले रकम फिर्ता गरेका छन् भने 62 जनाले रकम तिर्न निवेदन दिएका छन्। तीमध्ये 54 जनालाई विश्वविद्यालयले औपचारिक पत्र पठाइसकेको छ। सरकारले अध्ययन विदा दिएर सेवामा नफर्किएका प्राध्यापकबाट कबलित्यमा अनुसार रकम असुल गर्न निर्देशन दिएपछि असुली प्रक्रिया तीव्र बनाइएको छानबिन समितिका संयोजक डाक्टर जीवन काफ्रेले सिआइएनसँग बताउनुभयो।
1: त्रिभुवन विश्वविद्यालयले खोजबिनद्वारा अब चाहिँ हाम्रो त्रिभुवन युनिभर्सिटीमा अध्ययन विदा लिनुभएको नफर्किनु भएको शिक्षकहरूको हामीले अध्ययन गरेका थियौँ। त्यो अध्ययनबाट हामीले एउटा कुरा दृष्टि नम्बरहरू निकाल्यौँ। निकालेपछि अहिले हामीले त्रिभुवन युनिभर्सिटीले हामीले चाहिँ उहाँहरूलाई आफ्नो जुन लिनुभएको विषय छ त्यो चाहिँ फिर्ता गर्नको लागि अनुरोध गरेर हामीले बेला बेलामा सूचना पनि जारी गरिसकेका छौँ। केही आएर तिरिसक्नु पनि भएको छ, फिर्ता गर्नु पनि भएको छ, आफ्नो क्लियरेन्सहरू गर्नु भएको छ, के आउन बाँकी छ त्यही हिसाबले गर्दाखेरि अब यो अध्ययन विधाको सिलसिलामा अलिकति दुरुपयोग भयो भन्ने तरिकाले हामीले यो छानबिन गरे हौ। रेकर्ड अनुसार 200 प्राध्यापकहरू फर्किनु भएको छैन, यो बढ्दो क्रममा छ होइन। अब हामी यो निष्कर्षमा पुगिसकेको अवस्था त छैन, यो कुन दिनकै दायरामा छ। अब हामीले फाइनल प्रतिवेदन यो सबै कुरा समेट्नेछौँ।
5: यसअघि त्रिवेले अध्ययन विधाको दुरुपयोगबारे छानबिन गर्न 3 समिति गठन गरेको थियो। समितिको प्रतिवेदन अनुसार 398 प्राध्यापकले अध्ययन विधा दुरुपयोग गरेको पाइएको छ। विश्वविद्यालयले पटक पटक ताकेता गर्दा पनि रकम नतिर्ने प्राध्यापकको नाम सार्वजनिक गर्ने तयारी गरेको छ। त्रिवेका अनुसार प्रत्येक प्राध्यापकले कम्तीमा 10 लाखदेखि बढीमा 50 लाख रुपियाँसम्म फिर्ता गर्नुपर्ने देखिएको छ। वैदेशिक रोजगारीका लागि नेपालीको आकर्षक युरोपतर्फ तीव्र रूपमा बढेको छ। वैदेशिक रोजगार विभागको पछिल्लो एक वर्षको तथ्याङ्क अनुसार युरोपका 35 देशमा 89,684 नेपाली अन्तिम श्रम स्वीकृति लिएर गएका छन्। युरोपमा सबैभन्दा धेरै नेपाली रोमानिया पुगेका छन्। त्यहाँ एक वर्षमा 33,920 पुगेको विभागले जनाएको छ। त्यसपछि साइप्रस 11,069, क्रोसिया 7,662, टर्की 6,370, माल्टा 6,110 र पोर्चुगल 3,800 पुगेका छन्। खाडी मुलुकसँगै युरोपमा रोजगारीका अवसर बढ्दै जाँदा नेपाली श्रमिकको रोजाइ पनि बिस्तारै बढ्दै गएको विभागका महानिर्देशक मीरा आचार्यले सिआइएनलाई बताउनुभयो।
3: 3% जिसिसी कन्ट्री या मलेसिया या लगायतका कन्ट्रीहरूमा बढिसकेको जो नागरिक हुनुहुन्छ उहाँहरूले पनि चाहिँ त्योभन्दा बाहिरको कन्ट्रीहरू युरोपको बोर्डर भयो युरोप भयो त्यस्तो कन्ट्रीहरूमा जाने इच्छा देखाएको जस्तो देखिन्छ। त्यसले गर्दा पनि संख्या वृद्धि भएको छ। अब यो संख्या वृद्धि हुनुमा चाहिँ मानिसहरूलाई के लाग्न सक्छ भने ती कन्ट्रीहरू जो डेभलप छन् त्यहाँ बढीभन्दा बढी रोजगारीको अवसर हुनसक्छ, लाइफ चाहिँ त्यहाँ सजिलो हुनसक्छ भन्ने एउटा हुनसक्छ भने अर्को चाहिँ सोसाइटीको प्रभाव हुन्छ नि युरोपको रोजगारी चाहिँ राम्रो भन्ने किसिमको त्यो प्रभावमा परेर पनि भएको जस्तो देखिन्छ।
5: लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली काङ्ग्रेसका 5 मन्त्रीले आज सामूहिक राजीनामा बुझाएका छन्। मन्त्रीहरूले आज संसदीय दलका नेता दिल्ली बहादुर चौधरी समक्ष सामूहिक राजीनामा बुझाएका हुन्। नेकपा एमाले र नेकपा बीच नयाँ सत्ता समीकरणको सहमति बनेपछि काङ्ग्रेस सरकारबाट बाहिरिने प्रक्रियामा अघि बढेको हो। काङ्ग्रेसबाट शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की, उद्योग पर्यटन तथा यातायात मन्त्री प्रसन्न विक्रम न्यूपानी, सामाजिक विकास मन्त्री जन्म जय तिमिलसिन्हा र वन तथा वातावरण मन्त्री देवकरण कलवारले राजीनामा दिनुभएको मन्त्री प्रसन्न विक्रम न्यूपानीले सिआइएनसँग बताउनुभयो।
6: यस्तो छ, हामीले अहिले बदलिदो परिस्थितिको लागि मध्यनजर गरेर दलको नेतालाई जिम्मा लगाएको छौँ होइन, दलको नेतालाई जिम्मा लगाएर हामीले उहाँलाई जिम्मा लगाएका छौँ राजीनामाको सन्दर्भमा होइन। हामीले मुख्यमन्त्रीलाई राजीनामा दिएका छैनौँ होइन, हामीले दलको नेतालाई जिम्मा लगाएका कारणले गर्दा बदली गर्दा कसरी अगाडि बढ्छ भन्ने कुरा हो होइन। अहिले अहिले पनि कसैको गठबन्धनबाट स्पष्ट बहुमत नभएको कारणले र हामी एमाले र जुन किसिमको एमाले र नेकपाको जुन सहमति भएको छ त्यो सहमतिलाई कार्यान्वयन हुने कुरामा हामी बाधक हुने कुरा भएन। हामी राजीनामा अलरेडी हामी दलसँग बुझाएका छौँ।
5: अब काङ्ग्रेस संसदीय दलले मुख्यमन्त्री चेत नारायण आचार्य समक्ष औपचारिक रूपमा राजीनामा पत्र बुझाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी समेत गरेको छ। मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले भने प्रदेशमा नेपाली काङ्ग्रेस, नेकपा एमाले र नेकपा सम्मिलित 3 गठबन्धन कायमै रहने बताउनु भएको छ। सत्ता साझेदार दलबीच कुनै विवाद नरहेको र सरकारलाई तत्काल कुनै खतरा नरहेको समेत उहाँले बताउनुभयो। मधेसमा जसपा नेपाल बलियो प्रतिपक्षका रूपमा रहेकाले 3 गठबन्धन केन्द्रको नीति विपरीत नहुने पनि उहाँले स्पष्ट पार्नुभएको छ। अबको 3 देशमा ठूलो पानी पर्ने सम्भावना कम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी 3 देशभर मनसुन खासै सक्रिय हुने छैन। महाशाखाले आज भोलि र पर्सि अधिकांश स्थानमा सामान्यदेखि हल्का पानी परे पनि लगातार भारी वर्षाको सम्भावना नरहेको जनाइएको छ। सिआइएनसँग कुरा गर्दै मौसमविद रोजन लामिछानेले भन्नुभयो,
7: दिल्ली र कोलकाताको जुन आकाशको एरियालाई चाहिँ हामी सरदर स्थान भनेर भन्छौँ त्यो आसपास नै रहेको र नेपालभन्दा अलिकति पर रहेको अवस्था रहेको छ। त्यसले गर्दाखेरि चाहिँ नेपालमा केही मात्रामा कम वर्षा हुने हो कि र वर्षा भए पनि केही ठाउँमा हुने हल्कादेखि मध्यम वर्षा हुने र थोरै ठाउँमा मात्र भारी वर्षा हुने सम्भावना छ। हेर्दाखेरि चाहिँ तराईको क्षेत्रहरूमा मध्य प्रदेश छ, स्पेसियल्ली चाहिँ मध्य प्रोभिन्समा चाहिँ अझै कम पानी पर्न सक्ने सम्भावना देखिन्छ।
8: काठमाडौँ र धादिङ जोड्ने नागढुङ्गा सिस्नी खोला सुरुङ मार्ग भोलि औपचारिक रूपमा उद्घाटन हुँदैछ। करिब 29 अर्ब रुपियाँ लागतमा निर्माण भएको 2.68 किलोमिटर लामो सुरुङ शिलान्यास भएको 7 वर्षपछि सञ्चालनमा आउन लागेको हो। आयोजनाका अनुसार सुरुङको चरणमा आपतकालीन सवारी साधनलाई मात्रै सुरुङ प्रवेश गर्न दिइनेछ। त्यसपछि निजी र सार्वजनिक सवारीलाई पनि क्रमश सञ्चालनको अनुमति दिइनेछ। पैदल यात्री, दुई पाङ्रे र प्रचलित पदार्थ बोकेका सवारी भने सुरुङभित्र प्रवेश गर्न नपाउने नागढुङ्गा सुरुङ मार्ग परियोजनाका प्रमुख सौजन्य नेपालले बताउनुभयो।
2: सोमबार उद्घाटन हुन्छ, त्यसको लगत्तै हामीले एम्बुलेन्सहरू अनि फायर फाइटिङ अनि सुरक्षा निकायका गाडीहरू जुन एकदम क्विक गर्नुपर्छ त्यसलाई हामी पर्सिबाट खुला गरिदिन्छौँ। अनि यसको बिचमा हामीले यसलाई स्टेज वाइज खोल्नु पर्ने हुन्छ कि एकैचोटि खोल्नु हुँदैन यसलाई। जस्तो हुनसक्छ हामीले पहिला चाहिँ एउटा मक ड्रिल अनिवार्य छ, हामीले एउटा रियल एउटा डिजास्टर क्रिएट गर्नुपर्छ त्यो जस्तो आगो लागेको हुनसक्छ अनि हामीले कति छिटो उद्धार गर्न सक्छौँ त्यो सिस्टमले त्यो एउटा मक ड्रिल गर्नुपर्छ। अनि त्यसपछि त्यो मक ड्रिल सम्पन्न भएपछि हामीले स्टेज वाइज गाडी छोड्छौँ। त्यसपछि हाम्रा त्यहाँका जेट फ्यानहरूलाई सिङ्क्रोनाइज गर्नुपर्छ। त्यसपछि हामी करिब करिब 1 महिनाको पछि पूर्ण रूपबाट प्रमेश सञ्चालन गर्नु तयारीमा छौँ।
8: साझा खबरमा अब खेल खबर। पाकिस्तानमा चलिरहेको काबा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले लगातार चौथो हार बेहोरेको छ। आज भएको खेलमा नेपाल बङ्गलादेशसँग 3-2 सेटमा पराजित भयो। योसँगै नेपालको सेमी फाइनल पुग्ने सम्भावना निकै कमजोर बनेको छ। यसअघि नेपाल उद्घाटन खेलमा कजाकिस्तानसँग 3-2, दोस्रो खेलमा श्रीलङ्कासँग 3-2 र तेस्रो खेलमा पाकिस्तानसँग 3-0 सोझो सेटमा पराजित भएको थियो। अब नेपालले आफ्नो अन्तिम खेलमा भोलि उज्बेकिस्तानसँग खेल्नेछ। 6 टोली सहभागी प्रतियोगिताका शीर्ष 4 टोलीले सेमी फाइनलमा स्थान बनाउनेछन्। काबा पुरुष भलिबल च्याम्पियनसिपको फाइनल भने आउँदो बुधबार हुनेछ।
0: सन्तोष गन्धर्व, रौतहटका 5 स्थानीय तह अझै बजेट विहीन, विकास र सेवा प्रभावित। राजनीतिक असहमतिले रोकियो बजेट रिपोर्ट सँगै पानीमा भिजिरहने बच्चाको स्वास्थ्यमा देखिने स्वास्थ्य समस्या, संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
10: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक, कान, घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
11: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
12: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। रोल्पाको सुनछहरे गाउँपालिका एक शेरममा पहिरोमा पुरिएर बेपत्ता भएका दुईजनाको शव आज फेला परेको छ। हिजो बाख्रा चराउन गएका 51 वर्षीय औषधी घरती मगर र 36 वर्षीय अमरा घरती मगरको पहिरोमा परि मृत्यु भएको प्रहरीले जनाएको छ। दुवैजनाको शव परीक्षणका लागि रोल्पा अस्पताल पठाइएको छ। घटनामा घाइते भएका 60 वर्षीय कुले घरती मगरको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। यसैबीच नेपालमा बर्खायाममा बाढ़ी पहिरोका बेला फैलिने गलत सूचना रोक्न टिकटकले नयाँ सर्च गाइड शुरू गरेको छ। अब बाढ़ी वा विपद सम्बन्धी सामग्री खोज्दा टिकटकमा विशेष ब्यानर देखिनेछ, जसले प्रयोगकर्तालाई नेपाल सरकारको राष्ट्रिय विपद सूचना पोर्टल, टिकटक सेफ्टी सेन्टर र ट्रान्जिट इभेन्ट सपोर्ट गाइडमा सिधै पुर्याउनेछ। यस गाइडमा विपदबारे सही जानकारी, मानसिक स्वास्थ्य सम्बन्धी सहयोग र संवेदनशील सामग्री सुरक्षित रूपमा शेयर गर्ने र आवश्यक परे रिपोर्ट गर्ने तरिकाबारे पनि जानकारी दिइएको छ। रौतहटका 5 स्थानीय तहले चालू आर्थिक वर्ष 2083-84 को बजेट हालसम्म पनि ल्याउन सकेका छैनन्। बजेट ल्याउन नसक्दा विकास निर्माणका काम प्रभावित भएका छन् भने कर्मचारीको तलब, सेवा प्रवाह र राजस्व संकलन समेत प्रभावित हुन थालेको छ।
14: स्थानीय सरकार सञ्चालन ऐन 2074 अनुसार असार 10 गते भित्र बजेट पेश गरी असार मसान्तभित्र पारित गरिसक्नुपर्छ। तर रौतहटका गडुडा, कटहरिया, फतुवा, विजयपुर, मौलापुर नगरपालिका र यमुनामाई गाउँपालिकाले अहिलेसम्म पनि बजेट ल्याउन सकेका छैनन्। बजेट ल्याउन नसक्दा स्थानीय तहको नियमित सेवा प्रवाह समेत प्रभावित भएको छ। मौलापुर नगरपालिकाका प्रमुख रीना कुमारी शाह:
15: बजेट आइसक्यो, अब सबै भइसक्यो, भोलि पाइन भोलि बजेट आइहाल्छ। होइन मुखियाजी यसो अलिअलि यताउति भएर भएन, हजुर भोलि राखेको छु।
14: अधिकांश स्थानीय तहमा राजनीतिक सहमति जुट्न नसकेका कारण बजेट समयमा आउन नसकेको हो। गरुडा नगरपालिकाले भने प्रमुख प्रशासकीय अधिकृत सरुवा भएर गएपछि नगरसभा बोलाउन नसकेको जनाएको छ। नगर प्रमुख कन्थमणि प्रसाद कलवार:
16: अब नयाँ आँखीमा आयो, 15 गतेको मिटिङ त्यही नगरसभाको सम्बन्धी कहिले हुन्छ त्यो मिटिङ बस्छ, त्यसै दिन अब डेट निष्कासन हुन्छ। हाकिमले गर्दा ढिलो हुनेको कारण त्यो हाकिम बदमासी गर्यो, हाकिमले गर्दा त्यो नगरसभा भएन।
14: फतुवा विजयपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख अम्बिया खातुनले प्रमुख प्रशासकीय अधिकृत कमल दाहाल र लेखा अधिकृत नगरपालिकामा उपस्थित नभई चन्द्रनिगापुर र बारामा बसेर चेक काट्ने गरेको आरोप लगाउनुहुन्छ, जसले गर्दा नगरसभाबाट बजेट पारित नहुँदा शिक्षा, स्वास्थ्य तथा कर्मचारीको तलब वितरणको काम पनि रोकिएको छ। कार्यवाहक नगर प्रमुख अम्बिया खातुन: बजेट समयमा नआउने समस्या रौतहट लगायतका विशेषतः तराईका जिल्लामा नयाँ होइनन्। तर यो समस्या हरेक वर्ष दोहोरिरहनुको कारण खोजेर सावधानका लागि पहल गर्नुपर्ने र नगर प्रमुखले नै बैठक नबोलाएकाले फतुवा विजयपुर नगरपालिकाको नगरसभा हुन नसकेको सोही नगरपालिकाको वडा नम्बर 9 का वडा अध्यक्ष राकेश यादव बताउनुहुन्छ।
17: अनि त्यस्तै चाहिँ नगर प्रमुखले हाम्रो बैठकै बोलाइदिनु भएन, कार्यवाहक नगर प्रमुखले त्यही बैठक नबोलाइदिएर मात्रै त्यो रोकिएको हो, नभए अरू त्यस्तो केही पनि खासै कारण छैन, विवाद पनि छैन।
14: स्थानीयवासीले भने जनप्रतिनिधिहरूले आपसी विवाद अन्त्य गरी तत्काल नगरसभा बोलाएर बजेट पारित गर्नुपर्ने माग गर्दै आएका छन्। फतुवा विजयपुरका स्थानीय जेन जिल्लामा: समयमा नै बजेट पारित नहुँदा विकास निर्माणका योजनाको काम प्रभावित भएको छ भने दैनिक प्रशासनिक र राजस्व संकलनमा समेत अवरोध भएको कर्मचारीहरू बताउँछन्। उपेन्द्र गोले, CIN, गुञ्जन FM, रौतहट।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। मनसुन अवधिमा स्वस्थ रहन बालबालिकाले दैनिक गर्नुपर्ने काम।
18: डाक्टर साहब, बर्खायाममा हामी किन धेरै बिरामी पर्छौ?
19: नमस्कार बिहानी। बर्खायाममा बिरामी पर्नुको कारण पहिलो कुरा त्यो बेलामा बाढी पहिरो, लामखुट्टेहरू बढी लाग्ने, यस्ता चिजहरू हुँदाखेरि चाहिँ रोग सर्व रोगहरू बढी सर्न सक्छ।
0: बर्खायामा बालबालिका धेरै बिरामी हुने कारण र समाधानका उपाय, बालबालिकाको सवालमा विज्ञको जवाब, संवाद श्रृंखला हाम्रो पालो बाँकी नै छ। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
20: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
21: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
22: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
21: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
23: महिलाको श्रम अधिकार र सम्मानको आवाज,
24: कार्यक्रम साझा आवाज,
21: लैङ्गिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
25: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
26: प्रोप्राइटर मधुमाया जीसी पढे हैन, प्रोप्राइटर भनेछु। हेर्नुस् त, घर खर्च, दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
21: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
22: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
23: पसिनाको सम्मान, समानताको अभियान,
24: कार्यक्रम साझा आवाज।
27: क्लासिक टेक को वाईफाई 6 राउटर, नाम एक काम अनेक, शक्तिशाली 4 एंटीना में वाइड कवरेज, 5G स्ट्रेंथ, लो लेटेंसी, रॉ फास्ट स्पीड, सबे अस्त्र को शक्ति बोकी को 200 Mbps को इंटरनेट अब 3 महीना का लागी मात्र 3300 रुपया में, साथ में IPTV मात्र 250 प्रति महीना। बुकिंग को लागी 9801004477 शर्तहरू लागू हुने छन्। क्लासिक टेक छोयो कि चल्यो।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
5: नमस्कार, म सन्तोष, संवाद श्रृंखला हाम्रो पालोमा तपाईँलाई स्वागत छ। आज हामी हाम्रो पालोको 312 खण्डमा छौँ। वर्षायाममा पानी पर्ने मौसम, यो मौसममा पानी जम्ने, सरसफाइमा कमी हुने र लामखुट्टेको संख्या बढ्ने भएकाले बालबालिकामा विभिन्न रोग लाग्ने जोखिम बढ्ने डाक्टरहरू बताउँछन्। आजको हाम्रो पालोमा मनसुनका समयमा स्वस्थ रहन

0: रोगको प्रकोप बढी हुने हुन्छ। त्यसै गरी फोहोर पानी खाँदा हैजा झाडा पखालाहरू हुनसक्छ, फोहोर खानेकुरा खाँदा पेटमा बान्त हुने समस्याहरू आउनसक्छ। त्यही भएर हामीले बर्खा याममा हातहरू नधोइकन फोहोर पानीमा बस्दा फोहोर पानी खाँदा चाहिँ रोगहरू पहिलाउन सक्छ।
1: डाक्टर साहब, मेरो नाम सुप्रिना हो। हामी पानीमा खेलेपछि किन हामीलाई ज्वरो लाग्छ?
0: सुप्रिना, तिमीले भनेको प्रश्नको चाहिँ उत्तरमा हामीले पानीमा खेलेपछि किन ज्वरो आउँछ भन्ने कुरा सोधेको छौ। पानीमा खेल्दा ज्वरो आउने खास कारण चाहिँ हामीहरू रुवाखुकी लागेको प्रकोप सिजनमा बाहिर हिँड्छौँ, त्यही भएर चाहिँ त्यो बेलामा रुवाखुकी लागिरहेका हुन्छ, त्यसलाई ज्वरो आउने हो। तर वास्तवमा पानीमा भिज्दैमा ज्वरो आउने चाहिँ होइन। तर त्यो समयमा लामखुट्टेहरू बढी सलबलाउने, रुगाखुकीको शिकार बढी हुने, इन्फ्लुएन्जाहरू बढी सर्ने, होइन, बाहिर चाहिँ हामी भिडमा जाँदाखेरि हाम्रो शरीरको इम्युनिटी शक्ति कम हुने, रोग सलाउने क्षमता कम हुने हुँदा त्यो बेलामा ज्वरोले चाप्न सक्छ। त्यस्तै ज्वरो आएको हो, पानीले भिज्दै मात्रै ज्वरो आउने होइन। त्यही भएर सकेसम्म बर्खामा बाहिर नहिँड्ने, उल्टा छाता ओढ्ने गर्नुपर्छ। पानीमा भिजेपछि चिसो हुन्छ, चिसो भएपछि हाम्रो शरीरमा तापक्रम घट्न जान्छ, तापक्रम घटेपछि हामीलाई रोगहरूले समाउन सक्छ। त्यही भएर बाहिर पानीमा नभिज्नुहोस्।
2: नमस्कार डाक्टर साहब, म सेस्मा। हामी बर्खायाममा स्वस्थ रहन दैनिक के गर्नुपर्छ?
0: सेस्मा, तिमीले राम्रो जिज्ञासा राख्यौ। बर्खायाममा हामी स्वस्थ रहन हामीले के गर्नुपर्छ भन्दाखेरि, सबैभन्दा पहिलो हामीले आफ्नो हातगोडा धुने काम गर्नुपर्छ। हामीले सरसफाइलाई बढी ध्यान दिनुपर्छ। बर्खायाम भन्नाले पानी बढी पर्ने, फोहोर बढी सर्ने, बाढी पहिरो आउने हुन्छ। यो बेलामा चाहिँ झिङ्गाहरू बढी लाग्ने हुन्छ। त्यो बेलामा झिङ्गा लागेका चिजहरू खाँदा हामीलाई रोग लाग्न सक्छ, झाडा पखाला हैजा लाग्न सक्छ। यसै गरी बर्खायाममा पानीहरू जमेर लामखुट्टे बढी हुन सक्छ, यसले हामीलाई मलेरिया डेङ्गु लगाउन सक्छ। काठमाडौँको हकमा डेङ्गु अलि बढी देखिन्छ। अर्को कुरा भनेको बर्खायाममा झालहरू, रुखहरू, झालहरू ठुल्ठुलो हुनसक्छ, यो भएपछि किराहरू बढी लाग्न सक्ने, सर्पहरू बढी आउन सक्ने हुन्छ। त्यही भएर हामीले झालको नजिक हिँड्नु भएन। हामीले बाहिर हिँड्दा आफ्नो पुरा लुगा लगाउनु पर्यो। पानी पर्दा बर्सादी प्रयोग गर्ने वा छाता प्रयोग गरेर हिँड्नुपर्छ। बाटोहरू चिप्लो हुने हुन्छ, पानीहरू पर्दा हिलो हुने हुन्छ, त्यसले गर्दा हामीले अलिक सजग भन्नुपर्छ। बाटोमा हिँड्दा सजग हुने, हातबाट धोएर मात्रै घर छिर्ने, जे खाँदा पनि हात धुने गर्ने, पानी हिमालेको खाने, यी कुराहरू ख्याल गर्यो भने बल्ल हामीलाई रोगले छुँदैन। त्यसर्थ तिमी नानीहरूले अथवा सबै हामीले बर्खायाममा चाहिँ विशेष त सरसफाइ, हातगोडा धुने कुरा, पानी उमालेर खाने कुरा, जमिनमा हिँड्दा झालहरूमा नहिँड्ने कुरा, सर्पहरूको बिगबिगबाट बच्न पर्ने कुरा, यसै गरी लामखुट्टे जमेको पानीमा लामखुट्टे हुनुहुँदाखेरि डेङ्गु सर्ने कुराहरूमा विशेष ख्याल गर्नुपर्छ।
3: नमस्कार, म यस डाइरिया कसरी जोगिने?
0: यस बाबुले राम्रो क्वेसन सोधेका छौ। डायरियाबाट कसरी जोगिने भनेर सोधेको छौ। डायरियाबाट जोगिनको लागि हामीले सफा पानी पिउनुपर्छ, हात धोएर मात्रै खाना खानुपर्छ, नङहरू समय समयमा काटिरहनु पर्छ, फोहोर चिज खानु हुँदैन, बाहिरको खुल्ला चिज खानु हुँदैन, झाडा पखालाको किटाणुहरू फोहोर पानीमा हुने हुँदा सफा पानीले सफा गरेपछि मात्रै खानुपर्छ।
4: नमस्कार, म रुस्मा। पानी परेको बेला हामीले आइसक्रिम खान पाउँछ कि पाउँदैनौ? नमस्कार, म रुस्मा। पानी परेको बेला हामीले आइसक्रिम खान पाउँछ कि पाउँदैनौ?
0: रुस्मा, तिम्रो प्रश्न असाध्यै रमाइलो छ। तिमीले सोधेको क्वेसनमा पानी परेको बेलामा आइसक्रिम खान नपाइने भन्ने होइन, तर आइसक्रिम सफा ठाउँको सफा चिज भएको हुनुपर्छ। आइसक्रिम खाँदैमा रोग लाग्ने होइन, तर जहाँ पाए त्यही आइसक्रिम खाँदा, फोहोर बरफहरू खाँदा, सफा पानी हातले नछोएका चिजहरू खाँदा रोग लाग्ने हुँदा हामीले सकेसम्म बाहिरका चिज नखाने, तर घरमा बनाएको सफासँग राखेको चिज चाहिँ खान मिल्छ।
5: प्राकृतिक विपद लगायत राजनैतिक तथा सामाजिक सवालले बालबालिकाको मानसिक तथा शारीरिक स्वास्थ्यमा पर्ने असरका सवालमा तपाईँको कुनै प्रश्न, जिज्ञासा, गुनासो वा प्रतिक्रिया भए तपाईँको आवाज रेकर्ड हुने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौला। साझा खबरमा

0: भोलि नागढुङ्गा सिस्ते खोला सुरुङ मार्ग उद्घाटन हुँदैछ। लुम्बिनीमा कांग्रेस सरकारबाट बाहिरिने 5 मन्त्रीको सामूहिक राजीनामा, मधेसमा 3 दलीय गठबन्धन कायम रहने मुख्यमन्त्री यादवको दावी छ। एक वर्षमै युरोपका 35 देशमा करिब 90,000 नेपाली श्रमिक पुगेका छन्। रोमानियामा नेपालीको आकर्षण बढ्दो छ र काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल लगातार पराजित भएको छ। फाइनल खेल भने पर्सि हुनेछ।
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0556 5563 98 5507 0161 र 98 5507 0353।
2: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0556 4940 4493 580 र 98 5506 2440।
3: It's 8 o'clock. अहिले 8 बजेको छ।
4: सिंगो नेपाल र सारा नेपालीको

0: ए भतिज, एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
1: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
0: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
1: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेर लाग्ने।
2: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
3: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। NCA ग्रुटेकको उत्पादन।
0: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
4: यो हो नेपाली रेडियो।
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
6: काठमाडौँ उपत्यकामा रेडियो NRN 99.1 नेपाली network.com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर। सर्वोच्च अदालतका तीन वरिष्ठ न्यायाधीशलाई राजीनामा दिन वा महाअभियोगको दबाव दिएको भन्ने तीन अन्तर्राष्ट्रिय मानवाधिकार संस्थाको दावीले नेपालको न्यायपालिकामाथिको राजनैतिक हस्तक्षेपबारे फेरि बहस सुरु गराएको छ। तर उक्त दावी कति तथ्यमा आधारित छ, सम्बन्धित पक्षको धारणा के छ र विगतमा यस्ता आरोप कसरी उठेका थिए भन्ने विषय अहिले चासोको केन्द्र बनेको छ। केही दिन अघि एमनेस्टी इन्टरनेशनल, ह्युमन राइट्स वाच र इन्टरनेशनल कमिशन अफ जुरिस्ट आईसीजेले संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल सरकारका पछिल्ला गतिविधिले न्यायपालिकाको स्वतन्त्रता जोखिममा परेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका थिए। विज्ञप्तिमा सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फुयाललाई राजीनामा दिन राजनीतिक दबाव दिइएको र अस्वीकार गरे महाअभियोगको धम्की दिएको भन्ने विश्वसनीय रिपोर्ट प्राप्त भएको उल्लेख गरिएको छ। यस्ता गतिविधिले न्यायिक स्वतन्त्रता र विधिको शासनमा गम्भीर असर पार्ने उनीहरूको भनाइ छ। संविधानविद कृष्णमान प्रधानले प्रधान न्यायाधीशलाई काम गर्न असहयोग गरेको आरोप पुष्टि भए संविधान अनुसार सम्बन्धित न्यायाधीश विरूद्ध महाअभियोगको प्रक्रिया अघि बढाउन सकिने व्यवस्था रहेको बताउनुहुन्छ। तर वर्तमान सरकार वा संसदले त्यसतर्फ कदम चाल्ने सम्भावना नरहेको उहाँको भनाइ छ। अपरिपक्व वा राजनैतिक उद्देश्यले यस्ता निर्णय गरिए संविधानको मर्म, संसदको मनासाय र लोकतान्त्रिक प्रणालीमै दीर्घकालीन असर पर्न सक्ने भन्दै उहाँले संवैधानिक प्रक्रिया र कानूनी आधारलाई प्राथमिकता दिनुपर्नेमा जोड़ दिनुभयो।
7: प्रधान न्यायाधीशलाई काममा असहयोग भयो, त्यस कारणले वरिष्ठ तीनजना न्यायाधीशलाई पनि महाभियोग लगाएर काम गर्न सहज बनाउनु पर्छ भन्ने जुन मिडियाबाट आइरहेको छ, त्यो हिसाबले चाहिँ अहिलेको सरकार र अहिलेको संसदले त्यो काम अगाडि बढाउनु हुन्न होला भन्ने मलाई लाग्छ। किनकि यो चाहिँ अलिक अपरिपक्व देखिन्छ। त्यसले के देखिन्छ भन्दा संविधानमा भएको व्यवस्था दलहरूको अथवा संसदको मनसाय यदि गलत भयो भने त्यसले दुष्परिणाम चाहिँ लामो असरसम्म दिन्छ भन्ने मलाई लाग्छ। अहिले जुन तिनजना मान्य न्यायाधीशहरू मान्य सपना प्रधान मल्ल, हरि फुयालज्यू र कुमार रेग्मीज्यूको विषयमा जुन सभामा आइरहेको छ, यो विषयमा चाहिँ अहिलेको संसद र सरकारले जुन दुईटै सांसदजीहरू जति अहिलेको जुन नयाँ अब सोचका साथ आउनु भएको छ, त्यसरी उहाँले यो सानो कच्चा काम गर्नुहुन्न भन्ने मलाई लाग्छ। किनकि उहाँहरूलाई महाभियोग लगाउनलाई अहिलेको विद्यमान संविधान र कानून गम्भीर उल्लङ्घन भएको दायित्व पूर्ण नगरेको भन्न प्रमाणित गर्ने अवस्था जनमानसको दृष्टिकोण हेर्दाखेरि त्यो देखिरहेको छैन।
6: उहाँले अहिले तीनजना न्यायाधीश विरूद्ध महाभियोग प्रस्ताव दर्ता गरिए न्यायपालिका र मुलुकको समग्र संवैधानिक व्यवस्थामै गम्भीर समस्या निम्तन सक्ने बताउनुहुन्छ। साथै 2073 सालमा तत्कालीन प्रधान न्यायाधीश सुशीला कार्की विरूद्ध महाभियोग प्रस्ताव दर्ता भए पनि त्यसको आधार पुष्टि हुन नसकेपछि प्रक्रिया फिर्ता लिनु परेको घटना पनि स्मरण गराउनु भएको छ।
7: न्यायपालिका यस्तो एउटा अङ्ग हो, कार्यपालिका र व्यवस्थापिकालाई चेक एन्ड ब्यालेन्स गर्ने स्वतन्त्र न्यायपालिका रूपमा जुन स्थापित हुँदै आएको छ, यदि अहिले उहाँहरूले चाहिँ यो तीनजना मान्य न्यायाधीशको विरुद्धमा दर्ता गर्नुभयो भने त्यसले ठुलो एउटा अब समस्या ल्याउने अवस्था। जस्तो उदाहरण रूपमा तपाईँले हेर्नुभयो भने यो 73 सालमा पनि नेपाली काङ्ग्रेसको जुन नेतृत्वमा सरकार थियो त्यो बेला पनि सामान्य सुशीला कार्कीज्यूलाई जुन महाआयोग दर्ता गरियो र त्यो आधार कारण पुष्ट हुन नसकेका कारणले गर्दा त्यो फिर्ता लिनु पर्यो र पछि सर्वोच्च अदालतकै फैसलाबाट उहाँ फेरि पुनर्नियुक्ति पुनर्वहाली हुने जुन अवस्था सिर्जना गरेको थियो। त्यसले गर्दा नेपाली काङ्ग्रेस लगायत किने दलहरूले आजसम्म 10 वर्षसम्म पनि त्यसको असर उहाँले भोगिरहेको हामी देख्न सक्दछौँ।
6: अधिवक्ता सुशील सापकोटा कुनै पनि व्यक्तिलाई लक्षित गरेर पूर्वाग्रहका आधारमा योजनाबद्ध रूपमा महाअभियोगको प्रक्रिया अघि बढाउनु विधिको शासनको सिद्धान्त विपरीत हुने बताउनुहुन्छ। उहाँले महाअभियोगलाई राजनैतिक प्रतिशोधको माध्यम बनाउन नहुने धारणा राख्नुभयो। उहाँका अनुसार सर्वोच्च अदालत मुलुकको सर्वोच्च न्यायिक निकाय भएकाले त्यसको स्वतन्त्रता र गरिमा जोगिनुपर्छ। सरकारले न्यायपालिकामा आमूल परिवर्तन गर्ने उद्देश्यले कदम चालिरहेको देखिए त्यसलाई गम्भीर रूपमा लिनुपर्ने तर्क उहाँको छ।
8: शुक्रबार एमनेस्टी इन्टरनेसनल नेपाल, ह्युमन राइट वाच र इन्टरनेसनल कमिसन अफ जुरिस्टले चाहिँ एउटा विज्ञप्ति निकालेर राजीनामा गर्न दबाब दिएको भन्ने कुरा आयो। तर सरकारको तर्फबाट कानून मन्त्रीको डिभिजनमा भएको अन्तर्गत पनि मैले सुने त्यहाँसी त्यस्तो कुनै पनि दबाब दिएको छैन भन्ने कुरा आयो। हेर्नुहोस्, तर यहाँ म निवेदन के गर्न चाहन्छु भने कुनै पनि व्यक्तिप्रति लक्षित गरेर कुनै पनि पूर्वाग्रह वा योजना बनाएर हामीले महाभियोग लगाउनु चाहिँ उपयुक्त हुँदैन। विधिको शासनभन्दा बाहिरको विषय हो त्यो। तर एउटा प्रश्नसँगै के छ भन्नुहुन्छ भने सर्वोच्च अदालत भनेको देशको सर्वोच्च न्यायालय हो। सर्वोच्च न्यायालयमा त्यहाँभन्दा माथि न्यायिक उपचार प्राप्त गर्ने ठाउँ छैन नागरिकको लागि, र त्यहाँबाट आम नागरिकले प्राप्त गर्दै गरेको न्याय चाहिँ कति जनअपेक्षित छ भन्ने कुरा विवेचना गर्न सरकारले न्यायपालिकालाई आमूल परिवर्तन गर्नुपर्छ भन्ने कुरा पनि अति नै महत्वपूर्ण अवस्था पुगेको छ।
6: संयुक्त विज्ञप्तिमा नेपालको संविधान अनुसार महाभियोगको प्रक्रिया शुरू भएपछि संसदले निर्णय नगरेसम्म सम्बन्धित न्यायाधीश निलम्बनमा रहने उल्लेख गर्दै संवैधानिक मुद्दाको सुनवाई भइरहेको अवस्थामा तीन वरिष्ठ न्यायाधीश निलम्बित भए सर्वोच्च अदालतको संरचना र कार्य सम्पादनमै गम्भीर असर पर्न सक्ने चेतावनी पनि दिइएको छ। यता नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरेले न्यायपालिकामाथि कार्यपालिकाको हस्तक्षेप स्वीकार्य नहुने बताउनुहुन्छ। विगतमा पनि विभिन्न सरकारले न्यायपालिकामा हस्तक्षेप गर्ने प्रयास गरेको भन्दै उहाँले अहिले पनि त्यस्तै प्रकृतिका गतिविधि दोहोरिन थालेको बताउनुहुन्छ।
9: 64 सालमा नेकपा माओवादीले ठुलो पार्टी भएपछि चाहिँ यो अभ्यास चाहिँ राष्ट्रिय संस्थाहरूलाई आफ्नो अधीनमा राख्ने र एउटा सार्वभौम संस्थाहरूलाई अदालत भनेको स्वतन्त्र जसलाई न्यायपालिका भन्छौँ हामी होइन त्यसलाई चाहिँ आफ्नो कार्यक्षेत्रमा चाहिँ स्वतन्त्रतापूर्वक काम गर्न दिनुपर्छ होइन त्यसमाथि पनि हस्तक्षेप गर्ने प्रयत्न भएको थियो। नेपाल आर्मीमाथि हस्तक्षेप गर्ने प्रयत्न भएको थियो हिजो होइन 74 पनि नेकपाले बहुमत प्राप्त गरेपछि त्यतिखेर पनि चाहिँ त्यो प्रयत्न भएको थियो र अहिले फेरि त्यो प्रयत्न चाहिँ सुरु भएको छ। त्यो दुर्भाग्यपूर्ण प्रयत्न हो। कार्यकारीको छाया अदालत हुनै सक्दैन। कार्यकारीले आफ्ना संयन्त्रहरूलाई राम्रो चलाए भइहाल्यो। शक्ति पृथकीकरणको सिद्धान्त कार्यपालिका न्यायपालिका र व्यवस्थापिका लोकतन्त्रका अभिन्न अङ्गहरूले आफ्नो क्षेत्रमा स्वतन्त्रतापूर्वक काम गर्ने हो नियम कानून संविधान।
6: तीन अन्तर्राष्ट्रिय संस्थाले उठाएको प्रश्नले न्यायपालिकाको स्वतन्त्रता र राजनैतिक हस्तक्षेपको विषयलाई फेरि राष्ट्रिय बहसको केन्द्रमा ल्याएको हो। लोकतान्त्रिक व्यवस्थामा न्यायपालिकामाथिको जनविश्वास अत्यन्तै महत्वपूर्ण हुने गर्छ। संविधानविद र कानून व्यवसायीहरूले पनि कुनै पनि कदम राजनैतिक आग्रह वा पूर्वाग्रहबाट नभई संविधान कानून र स्थापित प्रक्रिया अनुसार मात्रै अघि बढ्नुपर्नेमा जोड़ दिए। यसो गरेमा न्यायपालिकाको विश्वसनीयता मात्र होइन समग्र लोकतान्त्रिक प्रणालीप्रतिको विश्वासलाई पनि थप बलियो बनाउने अपेक्षा गरिएको छ। नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप साथमा खबर सहयात्री समीसा मोते।
10: सरकारले मन्त्रालयहरू गाभिएपछि स्वीकृत भएको नयाँ संगठन संरचना र दरबन्दी औपचारिक रूपमा कार्यान्वयनमा ल्याएको छ। मन्त्री परिषदको निर्णय अनुसार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहतका 283 पद राष्ट्रिय किताबखानामा दर्ता भएका छन्। राष्ट्रिय किताबखानाका अनुसार गाभिएका मन्त्रालयहरूमा दरबन्दी संख्या 225 घटाएर 140 कायम गरिएको छ। यस्तै सहकारी विभाग र प्रशिक्षण केन्द्रलाई मिलाएर बनाइएको सहकारी रजिस्ट्रारको कार्यालयमा 37 दरबन्दी तोकिएको छ। त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको एमबीएस प्रथम सत्रको प्रश्नपत्र परीक्षा शुरू भएकै केही छिनमा सामाजिक सञ्जालमा बाहिरिएपछि केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले दुईजनालाई नियन्त्रणमा लिएको छ। व्हाट्सएप ग्रुप मार्फत अर्गनाइजेसन बिहेभियर विषयको प्रश्नपत्र लिक भएको घटनामा संलग्नहरूलाई कानूनी दायरामा ल्याउन छानबिन अघि बढाइएको हो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार परीक्षा केन्द्रबाटै मोबाइल मार्फत प्रश्नपत्र बाहिरिएको प्रारम्भिक आकलन गरिएको छ। घटनाबारे जानकारी पाउन साथ गृह मन्त्रालय प्रहरीको साइबर ब्यूरो र त्रिविका पदाधिकारीसँग समन्वय गरी दोषीलाई नियन्त्रणमा लिएको मन्त्री पोखरेलले जानकारी दिनुभयो। घटनामा संलग्नलाई कानूनी दायरामा ल्याउने शिक्षा मन्त्री पोखरेलले प्रतिबद्धता जनाउनु भएको छ। आठ वर्षदेखि निर्माणाधीन रसुवागढी एकीकृत भन्सार भवन निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदार र जिम्मेवार प्राविधिकलाई कार्यवाही गर्ने चेतावनी गृहमन्त्री शोधन गुरुङले दिनुभएको छ। आज निर्माणाधीन क्षेत्रको निरीक्षणका क्रममा उहाँले कामदार थपेर निर्माण कार्य यथाशीघ्र सम्पन्न गर्न निर्देशन दिनुभयो। गृहमन्त्रीको यस कदमप्रति स्थानीय बासिन्दाहरू भवन निर्माण समयमै सम्पन्न हुनेमा आशावादी देखिएका छन्। निरीक्षणकै क्रममा उहाँले सीमा सुरक्षा बलियो बनाउन र सेवा प्रवाह छरितो पार्न सुरक्षाकर्मी एवं भन्सार कर्मचारीहरूलाई आग्रह गर्नु भएको छ। लगातारको वर्षापछि बस्तीको पुछारबाट पहिरो खस्न थालेपछि पाँचथरको फालेलुङ पास स्थित लुमाङ दिन गाउँ उच्च जोखिममा परेको छ। पहिरोले घरमा क्षति पुर्याएपछि चार परिवार विस्थापित भएका छन् भने थप 35 घरधुरीका 168 जना संकटमा परेका छन्। अविरल वर्षाका कारण जमिनमा धाजा फाटेर पहिरो खस्ने क्रम नरोकिएपछि विस्थापितहरूलाई नजिकैको विद्यालयमा अस्थायी बसोबासको व्यवस्था मिलाइँदैछ। प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालका अनुसार पहिरो प्रभावित क्षेत्रमा हाल संचार सम्पर्क समेत विच्छेद भएको छ। यसअघि पनि फालेलुङका अन्य वडाहरूमा पहिरोकै कारण 9 परिवार विस्थापित भइसकेका छन्। आफ्ना माग लिएर राजधानी मार्चका लागि काठमाडौँ आएका लघुवित्त पीडितहरू अविरल वर्षाका कारण थप समस्यामा परेका छन्। बस्ने उपयुक्त स्थानको व्यवस्था नहुँदा करिब 900 संख्यामा रहेका उनीहरू रत्न पार्क र शान्ति बाटिका वरपर गाडीको ओत र रुखको छहारीमा भिज्दै रात बिताउन बाध्य भएका छन्। सिंहदरबारतर्फ अघि बढेका प्रदर्शनकारीहरूलाई सुरक्षा निकायले शान्ति बाटिकामा रोकेपछि उनीहरू त्यही धरनामा बसेका हुन्। जिल्ला प्रशासन कार्यालयले बसोबासको जिम्मेवारी लिन नसक्ने बताएपछि उनीहरूले खुल्ला आकाशमुनि नै प्रदर्शन जारी राख्ने निर्णय गरेका छन्। स्वास्थ्य ऐनको कडा प्रावधानका कारण नवीकरण हुन नसक्दा देशभरका करिब 2000 एम्बुलेन्स थन्किएका छन्। स्वास्थ्य संस्था बाहेक गैर सरकारी संस्था र निजी क्षेत्रले सञ्चालन गर्दै आएका एम्बुलेन्सको नवीकरण रोकिएपछि नागरिकहरू सहज स्वास्थ्य सेवाबाट वञ्चित भएका छन्। संयुक्त एम्बुलेन्स चालक संघका अनुसार स्वास्थ्य ऐन 2075 स्वास्थ्य संस्था बाहेक अन्य निकायलाई एम्बुलेन्स सञ्चालनमा रोक लगाएकाले यो समस्या आएको हो। संघले मानवीय सेवासँग जोडिएको यस संवेदनशील विषयलाई गम्भीरताका साथ लिई ऐन संशोधन गर्न सरकारसँग आग्रह गर्ने तयारी गरेको छ। नेकपा एमाले र नेकपा बीच पाँच प्रदेशमा सत्ता साझेदारीको तीन बुधे सहमति भएसँगै प्रदेश तहको राजनीतिमा नयाँ तरङ्ग पैदा भएको छ। यो नयाँ समीकरणपछि बागमती र सुदूरपश्चिममा कंग्रेस नेतृत्वका सरकार जोखिममा परेपछि नेपाली कंग्रेसले साथै प्रदेशमा सत्ता सहकार्य वा जोगाउने विकल्पका लागि संवाद जारी राख्ने निर्णय गरेको छ। आज सानेपामा बसेको कंग्रेस पदाधिकारी र प्रदेशका नेताहरूको बैठकले परिस्थिति अनुसार अघि बढ्दै आवश्यकता परे सशक्त प्रतिपक्षमा बस्ने रणनीति बनाएको छ। केन्द्रमा संवादको जिम्मेवारी सभापति गगन थापा सहितका शीर्ष नेताहरूलाई दिएको छ। यता एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड बीच भएको उक्त सहमतिलाई लिएर नेकपाभित्रै असन्तुष्टि चुलिएको छ। पूर्व छलफल बिना हतारमा सहमति गरिएको भन्दै सह संयोजक माधव कुमार नेपाल पक्षले प्रचण्डको कदमको विरोध गरेको छ। सीमा क्षेत्रको सुरक्षालाई सुदृढ बनाउँदै अवैध गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरी बलले मुख्य 6 नाकामा बोर्डर इन्टर एक्सन टिम बीआईटी परिचालन गरेको छ। सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले रूपन्देहीको डण्डा नाकाबाट यस विशेष टोलीको शुभारम्भ गर्नुभएको हो। झापाको काकडभिट्टा, मोरङको रानी, पर्साको वीरगंज, रूपन्देहीको डण्डा, बाँकेको जमुना र कञ्चनपुरको गड्डा चौकीमा प्रहरी नायब निरीक्षकको कमाण्डमा 14 जनाको टोली खटाइएको छ। बिहान 6 बजेदेखि बेलुकी 8 बजेसम्म सादा पोसाकमा खटिने यो टोलीमा महिला प्रहरी समेत सहभागी छन्। अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा 241 दिन अर्थात 8 महिना भन्दा बढी समय बिताएर अमेरिका र रुसको संयुक्त अन्तरिक्ष टोली आज कजाकस्तानमा सुरक्षित रूपमा अवतरण गरेको छ। नासाका अन्तरिक्ष यात्री क्रिस विलियम्स तथा रुसी अन्तरिक्ष यात्री द्वय सर्गेई कुड इस्भेर्सको र सर्गेई मिखाएव सोयुज एमएस 28 अन्तरिक्ष यान मार्फत कजाखस्तानको जिस्काजगन स्थित निर्धारित क्षेत्रमा अवतरण गरेका हुन्। अन्तरिक्षमा वैज्ञानिक अनुसन्धान र मर्मत सम्भारको कार्य पूरा गरी फर्किएका उनीहरूलाई उद्धार टोलीले स्वागत गरेको छ। अवतरणपछि उनीहरूलाई हेलिकप्टर मार्फत कारागान्द्रा लगिनेछ, जहाँबाट नासाका विलियम्स अमेरिकाको ह्युस्टन र रूसी यात्रीद्वय रूसको स्टार सिटी फर्कनेछन्। र नेपालमा पहिलो पटक आयोजना हुन लागेको पुरुष भलिबल फ्रेन्चाइज लिग एनभीएलको खेलाड़ी अक्सन सम्पन्न भएको छ। काठमाडौँमा आज आयोजित अक्सनमा सहभागी छवटै टीमले राष्ट्रिय तथा प्रादेशिक स्तरका ए बी र सी श्रेणीका खेलाड़ीहरूमाथि उत्साहजनक रूपमा बोली लगाएका हुन्। नेपाली भलिबलको इतिहासमै नयाँ ढंगले सञ्चालन हुन लागेको यो लिग आउँदो भदौ 12 गतेदेखि काठमाडौँको त्रिपुरेश्वर स्थित कवर्ड हलमा सुरु हुँदैछ।
11: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
12: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
13: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
14: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
13: ग्रुप राइटर नरेश महतो, गीता महतो।
15: सम्पर्क 97625 73099 98074 46182 र 98491 95225।
16: पाडीवासीहरुका लागि खुशीको खबर।
17: पानी पर्दा, हावाहुरी चल्दा, हुसु लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरु हेर्न मासिक शुल्क रु 350 मात्र।
18: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
13: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी। मोबाइल 98459064977 र 98020-35212।
19: नेपाली काङ्ग्रेसभित्र असन्तुष्टिको राजनीति गरिरहेका निवर्तमान उपसभापति पूर्णबहादुर खड्काका लागि उहाँकै गृह जिल्ला सुर्खेतमै ठूलो राजनैतिक धक्का लागेको छ। क्रियाशील सदस्यता अध्यावधिक नगर्न नेता खड्काले दिएको दबाव र निर्देशनलाई अस्वीकार गर्दै सुर्खेतका नेता कार्यकर्ताहरू धमाधम अध्यावधिकमा लागेपछि खड्कालाई ठूलो धक्का लागेको हो। अझ रोचक र राजनीतिक रूपमा अर्थपूर्ण दृश्य त के देखियो भने खड्काका आफ्नै सहोदर भाइ तथा संघीय सांसद विष्णु बहादुर खड्का समेत संस्थापन पक्षले आयोजना गरेको अध्यावधिक भेलामा सहभागी भएर पूर्णबहादुरको असन्तुष्टिको राजनीतिबाट अलग हुने स्पष्ट संकेत दिएका छन्। दाजु पूर्णबहादुर खड्काले काठमाडौँमा संस्थापन पक्ष विरूद्ध मोर्चाबन्दी गरिरहँदा र सदस्यता अध्यावधिक रोक्न खोजिरहँदा उहाँकै भाइले गृह जिल्लामा संस्थापनको अभियानलाई सघाउनुले यो लडाईँ सिद्धान्तको नरहेर केवल व्यक्तिगत असन्तुष्टिमा सीमित भएको पुष्टि भएको छ। भाइ विष्णु बहादुरको यो सहभागिताले पूर्णबहादुर खड्कालाई उहाँकै पारिवारिक र सांगठनिक जगबाट एक्लाइ दिएको छ। लामो समयदेखि उपगुटले ग्रस्त जिल्लामा केन्द्रीय प्रतिनिधि लेखनाथ पोखरेलको प्रभावकारी सहजीकरणका कारण वर्षौंदेखि विभाजित नेता कार्यकर्ताहरू एउटै मञ्चमा उभ्याउन सफल भएका हुन्। बेलामा केन्द्रीय प्रतिनिधि लेखनाथ पोखरेलले सांसद खड्कातर्फ संकेत गर्दै घुमाउरो पारामा स्मरण गराएका थिए कि पार्टीको सदस्यता नै अध्यावधिक नगर्ने हो भने न त वैधानिकता रहन्छ, न त नैतिक रूपमा सांसद पदमा बसिरहने आधार नै बाँकी रहन्छ। उनले विधान र वैधानिकताको कड़ा पाठ पढाउँदै विधानभन्दा माथि कोही हुन नसक्ने र क्रियाशील सदस्यता अध्यावधिक नगरी 15 महाधिवेशनमा भाग लिनै नसकिने स्पष्ट पारेका थिए। बेलामा दुवै निर्वाचन क्षेत्र, 9 पालिका र 900 ओडाबाट देखिएको उत्साहजनक र भव्य उपस्थितिले खड्काको जग भत्किएको प्रमाणित गरेको छ। दशकौंदेखि एउटै नेताको दबाव र गुटबन्दीमा जकडिएको सुर्खेत कंग्रेसमा गुटको किल्ला भत्किएपछि धेरै नेता कार्यकर्ताले स्वतन्त्र महसुस गरिएको बताएका छन्। भेलामा कर्णाली प्रदेशका महामन्त्री निरञ्जन केसी, सहमहामन्त्री उपेन्द्र बहादुर थापा, कोषाध्यक्ष खगिसरा आचार्य लगायतका जिम्मेवार पदाधिकारीहरूको ऐक्यबद्धताले पनि कर्णालीमा खड्काको राजनैतिक वर्चस्व अब इतिहास बनेको देखाएको छ। काठमाडौँको सुनादेवीमा बसेर विद्रोह वा नयाँ दलको हुङ्कार छाड्ने असन्तुष्ट पक्षका लागि सुर्खेतको यो दृश्य एउटा गतिलो ऐना बनेको छ। आफ्नै गृह जिल्लाका कार्यकर्ता, पदाधिकारी र सहोदर भाइले नै पार्टीको वैधानिक मूलधार र पन्ध्रौं महाधिवेशनको यात्रा रोजिसकेका बेला असन्तुष्ट समूहले गर्ने पार्टी फुटाउने वा बहिष्कार गर्ने धाक कति कमजोर छ भन्ने देखाउँछ। सुर्खेतको यो भेलाले नेपाली काँग्रेसभित्र व्यक्तिभन्दा विधान र गुटभन्दा पार्टी प्रणाली ठूलो हो भन्ने सन्देश दिएको छ। पूर्णबहादुर खड्काका भाइ र निष्ठावान कार्यकर्ताहरूले देखाएको यो बाटोले काँग्रेसलाई विभाजनतर्फ होइन वैधानिक महाधिवेशन मार्फत थप एकबद्ध र सुदृढ बनाउने देखिएको छ।

0: चाहिँ किन टोलाहौ केपिट पार्यो?
1: मुङ्गुर पाल्ने घाटै लायो, त्यहाँबाट फेरि माछा पाल्ने त्यसमा पनि घाटै लायो, चुर्नुमै भारो अस्ति त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा पालेको त्यसमा पनि घाटै लायो, होइन के गरौँ बा अब?
0: ल हेर इन्का बुद्धि चाल्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ? ल यो बिजेपीले दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
2: माछा ब्रोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
3: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 98550 63172।
4: जनता जान्न चाहन्छन्, आजको जनता जान्न चाहन्छन्का लागि हामीसँग हुनुहुन्छ संक्रामक रोग विशेषज्ञ डाक्टर शेर बहादुर पुन।
5: जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन्का साथमा ग्लोबल आइमी बैंक सबैका लागि बैंक।
4: हरेक वर्ष विषालु च्याउ खाँदा मानिसहरू गम्भीर बिरामी भएर अस्पताल आउँछन् र केहीको मृत्यु पनि हुन्छ, यसको मुख्य कारण के हो?
6: च्याउहरू त थरी थरीका हुन्छन्, अब हामीले खाने च्याउहरू प्रशस्तै हुन्छन्, तर विशेष गरेर जङ्गलमा पाउने च्याउहरू थुप्रै छन्, विशेष गरेर गाउँघरतिर अलिकति बढी मात्रामा यस्तो खालको च्याउहरू खाने गर्छ। ती च्याउहरू हेर्दा राम्रो भए पनि खान योग्य चाहिँ हुँदैन अथवा विषालु हुन्छन्, त्यो कारणले गर्दाखेरि मानिसहरूले त्यो च्याउको विषको कारणले गर्दाखेरि समयमा उपचार नगर्दाखेरि चाहिँ मृत्युबरण नै गर्नुपर्ने अवस्था।
4: विषालु च्याउ खाँदा शरीरमा सबैभन्दा पहिले के असर देखिन्छ अथवा लक्षणहरू के हुन सक्छन्?
6: अब खाने बित्तिकै अब भान्ता हुने, अब वाकवाक टाउको भारी हुने लगायत अब विभिन्न समस्याहरू, स्वास्थ्य नै गाह्रो हुने, त्यस्तो खालको समस्याहरू बढी मात्रामा देखिने गर्छ। तर यो तुरुन्तै यदि केही गरी वास्तव गरिएन भने अब विषको असर, अब ढिलो उपचार पायो भने विषको असर चाहिँ तुरुन्तै शरीरभरि फैलिन सक्छ, र अब ढिलो गर्दाखेरि खास गरी जो मृत्यु भएको भन्ने कुराहरू आएको छ, ढिलो भयो भने चाहिँ उपचारमा मृत्यु भएको चाहिँ हामीले देख्छौँ। खास गरी यो इमर्जेन्सीमा बढी मात्रामा हामीले वर्षेनी देख्ने गरेको चाहिँ पाउँछौँ। र फेरि पनि अब विषालु च्याउ र खान हुने च्याउ यो चाहिँ अब पिकेको सल्लाह बिना त्यसरी चाहिँ आफूले खाइहाल्नु चाहिँ हुँदैन भन्ने चाहिँ हो।
4: च्याउ खाएपछि कति समयभित्र लक्षण देखिन सुरु गर्छ र यो कतिसम्म लक्षण रहन्छ?
6: अब यति नै भन्ने हुँदैन, यो अब खाएको केही घन्टामै देखिन सुरु हुन्छ, अब यो सबैलाई एकै समयमा देखिन्छ भन्ने होइन। तर मेरो भनाइ भनेको चाहिँ अब जब शरीर स्वास्थ्यमा अलिकति असहजता महसुसहरू सुरु हुन थाल्छ, त्यसको मतलब चाहिँ अब यो विषालु च्याउ हुन सक्ने भन्ने हामीले बुझ्नुपर्ने जरुरी छ। त्यसको कारणले गर्दाखेरि नै त्यस्तो अवस्थामा तपाईँ जो कोही पनि च्याउ खाइसकेको अवस्थापछि कुनै पनि स्वास्थ्यमा समस्या आएन, अब पखाला पनि लाग्न सक्छ, तुरुन्तै अब केही समयपछि अब मान्टाहरू हुनसक्छ, यस्तो कुराहरू देखियो भने त्यो विषालु च्याउ पनि हुनसक्छ है भनेर हामीले बुझ्नुपर्ने हो।
4: नजिकैको स्वास्थ्य संस्थामा पनि यसको उपचार हुन्छ कि कुनै एउटा तोकिएको स्वास्थ्य संस्था हुन्छ यो विषालु च्याउ खाएर बिरामी भएका बिरामीहरूको लागि?
6: ढिलो भयो भने त अब प्राथमिक स्वास्थ्य केन्द्रमा हुन सक्ने सम्भावना कम होला, तर सकेसम्म अब छिटै नजिकैको अस्पतालमा गएको राम्रो हुन्छ।
4: अब यो विषालु च्याउ नै हो भनेर शंका लागेपछि अब खाएपछि घरमै के गर्नुपर्छ अथवा के गर्नु हुँदैन?
6: म चाहिँ के भन्छु भन्दाखेरि अब घरमै बसेर उपचार गर्ने भन्ने कुरा चाहिँ म त्यसरी चाहिँ इन्करेज गर्दिनँ, सकेसम्म चाहिँ छिटो नजिकै अस्पतालमा जान राम्रो हुन्छ।
4: हजुर, अब विषालु च्याउको कुनै विशेष औषधि नै हुन्छ कि उपचार लक्षण अनुसार गरिन्छ, के हुन्छ डाक्टर?
6: विशेष उपचार भन्ने कुरा चाहिँ अब हामीले त्यसको एन्टिडोटहरू चलाउनु पर्ने पनि हुनसक्छ विषालुहरू च्याउको प्रयोग गर्दाखेरि। पहिलो कुरो चाहिँ अब म घरमा बस्छु र घरकै कारणले घरमा बसेर अब जस्तो उदाहरणको लागि हामीले झाडा पखाल्ला भने त अब घरमै पनि केही समय हेरेर त्यसको उपचार गर्ने भन्ने कुराहरू गर्दछौँ। तर यो विषालु हो, फेरि बुझ्नु पर्यो, विषालु जसरी सर्पदंशमा पनि विषकै कुराहरू आउँछ, त्यो कारणले गर्दाखेरि टक्सिक कुरा न हो यो, त्यो कारणले गर्दाखेरि चाहिँ हामी चाहिँ सकेसम्म म चाहिँ के भन्छु भन्दाखेरि म घरमै बस्छु र कुनै औषधि खाएर ठिक पार्छु भनेर बस्नु त्यति बुद्धिमानी हुँदैन जस्तो लाग्छ। तुरुन्तै त अब स्वास्थ्य नजिकको स्वास्थ्य केन्द्रमा जान सक्छ, तर अलिक ढिलो नै भयो अब भनौँ घरमै ठिक हुन्छ कि भन्दै बस्नु थाल्यो भने त ढिलो हुनसक्छ, त्यो त्यसको लागि चाहिँ अलिकति नजिकै अस्पतालहरूमा जाँदा सबभन्दा राम्रो हुन्छ।
4: हरेक वर्ष नै यस्ता बिरामी अथवा घटना आउँछन् मृत्युका, यो जनचेतना नपुगेर हो कि के जस्तो लाग्छ डाक्टर?
6: अब यो जनचेतना सधैँ छैन पनि भन्न मिल्दैन, अब यो वर्षेनी मैले विभिन्न यो संसारका माध्यमहरू सुन्ने त गर्छु, खास गरी रेडियो नेपालदेखि लिएर विभिन्न, किन भन्दाखेरि यो अलिक बढी मात्रामा गाउँघरतिर यो जुन च्याउहरू फल्ने समय पनि पनि हो जङ्गली च्याउ भनौँ न, जुन त्यो कारणले गर्दाखेरि अब रेडियो त अब गाउँ गाउँसम्म भएको हुनाले चाहिँ छँदै छैन त म भन्ने, तर यसलाई चाहिँ बारम्बार हामीले यो बारेमा जानकारीहरू चाहिँ दिन छोड्नु हुँदैन, खालि यो दुई चार पटक या यो महिनामा अब हप्तामा एकचोटि दुईचोटि भन्ने होइन, लगभग दैनिक जस्तो दिँदा सबैभन्दा राम्रो हुन्छ जस्तो लाग्छ, किनभने सधैँभरि सुन्ने अवसर नपाउनु पनि सक्छ। सँगसँगै अब यो तपाईँ जो कोही पनि गाउँ घर बसेर छ र जङ्गलतिर जाँदैछ भने पनि गाउँमा पनि त्यो खालको एउटा वातावरण अथवा जानकारी हुनु पऱ्यो कि, अथवा स्वास्थ्य चौकीहरू होला अथवा कहिले कहीँ जमघटहरू हुन्छ, त्यो जमघटमा अब यो समयमा जङ्गली च्याउहरू जुन विषालु विषाली पनि हुनसक्छ विषालु हुन सक्दछ, त्यस्तो खालको च्याउहरू यो यो खालको हुन्छ चिन्ने चाहिँ कसरी हो भन्ने कुराहरू चाहिँ सिकाइदिनु पर्छ जस्तो लाग्छ। सबैभन्दा राम्रो त जङ्गलमा फलेको जुन पाइ च्याउ नखानुस् भन्दा सबभन्दा राम्रो चाहिँ त्यही होला। यो भन्दै गर्दाखेरि अब कतिपय अब जङ्गलमै फल्ने च्याउहरू पनि त अब खान हुँदै नहुने त होइन, हामीले पनि खाएका छौँ, तर यसको मतलब जङ्गलमा फले जति सबैलाई अब खाने नै पर्ने अथवा खान्छु भनेर चाहिँ नगर्नु होला, यसको चाहिँ पहिचान चाहिँ जरुरी छ जस्तो लाग्छ। त्यो पहिचानको लागि नै जनचेतनामूलक अब यो जानकारीहरू प्रवाह गर्नु चाहिँ जरुरी।
4: अब विशेष गरी वर्षायाममा यहाँको मुख्य स्वास्थ्य सन्देश के छ यस विषयमा?
6: अब वर्षा लाग्यो जङ्गलतिर अब विभिन्न प्रकारका अब खास गरी त हेर्दा पनि एकदम सुन्दर देखिने खालको च्याउहरू देखिन्छ, ती च्याउहरू तपाईँले अब ल यो त एकदम खान लायक रहेछ भनेर तपाईँहरू चाहिँ जथाभावी नखानु होला, यसले गर्दाखेरि तपाईँ मात्र होइन तपाईँको परिवारलाई समेत स्वास्थ्यमा ठुलो हानि गर्न सक्दछ। यो हामीले पर्सेनी सुन्दै देख्दै अब गाउँघरमा कतिपय ठाउँ त भोग्दै पनि आइरहेको होला, त्यो कारणले गर्दाखेरि सतर्क रहँ, यदि अब पहिचान गरेर विज्ञहरूले भने अनुसार नै छ भने त अब त्यसमा समस्या त नहोला, तर थोरै खाने धेरै चाहिँ विषालु हुन्छ भन्ने चाहिँ मलाई लाग्दछ, जथाभावी चाहिँ टिपेर।
4: अब च्याउकै तरकारी पकाइसकेपछि त एकजनाले मात्रै खाने कुरा हुँदैन, सबै परिवारले खाने कुरा हो यो।
6: अवश्य अवश्य, त्यो कारणले गर्दाखेरि यहाँ त एकजनाको मात्र ज्यान जोखिममा भयो भने परिवारकै ज्यान जोखिममा पनि पर्दछ, र हामीले त्यस्तो खालको समाचारमा विगतमा पनि सुनेका पनि छौँ, विषालु च्याउ खाएर अब ढिलो स्वास्थ्य केन्द्रमा पुग्दाखेरि परिवारका थुप्रै सदस्यहरूको मृत्यु भएको एकपटक भन्ने कुराहरू हामीले सुन्नमा आएका पनि छ विगतमा, त्यो कारणले गर्दाखेरि चाहिँ यहाँ आफ्नो मात्र होइन परिवारकै ज्यान जोखिममा समेत पर्ने भएको हुनाले जथाभावी च्याउ टिपेर नखाऊ भन्ने चाहिँ मैले आग्रह गरेँ।
5: जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन्का साथमा ग्लोबल आइडी बैंक सबैका लागि बैंक। East Home 518.

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
2: लैङ्गिक आधारमा शारीरिक मानसिक सामाजिक सांस्कृतिक आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
3: लैङ्गिक हिंसा मानवता नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
2: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर ब्याङ्क।
1: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
4: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
1: कहाँ गएर के सिप सिकौ भन त अब।
4: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
0: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-493-374 98510-61-356
1: बारिस्टा बेकरी कुक सुशी बारटेन्डर हाउसकिपिङ रिसेप्सन पिज्जा मेकर कुक हेल्पर वेटर वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा। के तपाई इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
0: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042-21343 र 98184-29230।
5: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
6: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
5: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
7: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
0: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।

0: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
1: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हाल वाल पेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73099 98074646 182125।

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: एक आलु काबा हजुरको बिदा सकिन थालिसक्यो, तर घरगोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्रै छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: पुनश्च आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 9855 5484, 9651 5499।
6: सो लवली, मलाई त अहिले डोली चढिहालौँ जस्तो लाग्यो, तर
7: के डियर,
6: आजै गएर कहाँ बस्ने हो र?
7: त्यसको लागि नो टेन्सन डियर, एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै किर्तनपुर बजारमा छ नि।
8: चापागाई सप्लायर्स कृतनपुर बजार माडी,
9: हामी कहाँ एक दिनमै घर गोठ निर्माण गर्ने, कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीका साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ।
8: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई, 9845175518 र 9807275518।
10: तपाईँ उत्कृष्ट, तपाईँको विचार, तपाईँको घर उत्कृष्ट, तपाईँको फर्निचर फर्निचर।
11: त्यसैले विचार गर्नुहोस्, जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस्। सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
12: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टू पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ। घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ।
13: प्रोप्राइटर रामबाबु विक, सोमेश्वर फर्निचर उद्योग बसन्तपुर, मोबाइल 9855083852, 9453728552 र 9805068852।

0: हेलो
1: हेलो बुढी के छ खबर
0: ठिकै छ चलेकै छ
1: ल भिडियो अन गर् त तलाई हेरम
0: भिडियो अनै छ त देख्नु भएन र
1: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
0: माडीको नेट यस्तै त हो नि
1: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइन जोडिहाल्छ
2: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
3: सेवाका लागि माडी सम्पर्क 056-5010-40 र 98-52-0-28-40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-00-86
4: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइनलाई टेकमाइनलाई
2: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध
5: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ आजै सचेत बनौ फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ
2: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छस्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
5: 24 घण्टा इमर्जेन्सी सेवा
2: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा
5: एडभान्स पेडियाट्रिक जनरल वार्ड
2: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
5: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
2: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
5: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा
2: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच लिको कार्डियोग्राफी सेवा
5: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
2: भेन्टिलेटर सेवा
5: होल बडी चेकअप जाँचको सुविधा
2: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
5: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सिएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-518-853
6: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन विदेश जाउँ भने सिप छैन के गरेर होला हो मैले यो जीवन बिताउने
0: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ
6: कहाँ गएर के सिप सिकौ भन त अब
0: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374 98-510-61-356
6: बारिस्टा बेकरी कुक सुसी बारटेन्डर हाउसकिपिङ रिसेप्सन पिज्जा मेकर कुक हेल्पर वेटर वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ गरी खाने शिक्षा हामी सबैको इच्छा
7: यो माइलो माडी घुम्दा घुम्दै 2 बजे लागेछ यार होइन भोक लागेको छैन तिमीहरूलाई
8: भोक त लागेको छ नि तर के गर्नु खानाको अर्डर कहीँ गरिएन अब चाउमिनमै चित्त बुझाउनु त होला नि
9: के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ ल हिँड जाउ त्यतैतिर
2: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 97-45-23-91-63

0: समुदायको अनि तपाईको सरोकारको
1: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
2: तपाईं हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर
3: नमस्कार बाढीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। ऐतिहासिक तथा धार्मिक पर्यटक स्थल सोमेश्वरगढीमा नवनिर्मित प्राचीन शैलीको ढुङ्गे धाराको अनावरण तथा उद्घाटन गरिएको छ। दिवंगत उमा कला चापागाईको स्मृतिमा सोमेश्वर कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्राली समस्त चापागाई परिवार तथा चुडामणी पवित्रा र सन्तोष चापागाईको सहयोगमा ढुङ्गे धारा निर्माण गरिएको हो। सोमेश्वरगढी संरक्षण तथा विकास समितिका अध्यक्ष पीताम्बर पोखरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा बागमती प्रदेश सभा सदस्य ठाकुर प्रसाद ढकाल प्रमुख अतिथि तथा माडी नगरपालिकाका नगर उप प्रमुख खेमप्रसाद महतो विशिष्ट अतिथिका रूपमा सहभागी हुनु भएको थियो। कार्यक्रममा प्रमुख अतिथि ढकालले शिलालेख अनावरण गर्नुभएको थियो भने विशिष्ट अतिथि नगर उप प्रमुख महतोले ढुङ्गे धाराको उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा परिवारका सदस्य शोभाकर चापागाईले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। धारासँगै राखिएको शिलालेखमा तपाईँको माया त्याग स्नेह र आशीर्वाद हाम्रो जीवनको अमूल्य सम्पत्ति हो। तपाईँको सम्झना हाम्रो हृदयमा सदैव अमर रहनेछ भन्दै दिवंगत उमा कला चापागाई प्रति श्रद्धाञ्जली अर्पण गरिएको छ। कार्यक्रममा मन्तव्य व्यक्त गर्दै माडी नगर पालिका पाँच कौडा अध्यक्ष गणेश प्रसाद विश्वकर्मा नगर उप प्रमुख खेम प्रसाद महतो र प्रमुख अतिथि ढकालले ऐतिहासिक सोमेश्वरगढीको विकास तथा प्रबन्धनमा यस्ता पूर्वता निर्माणले महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। उहाँहरूले यस्ता संरचनाले सोमेश्वरगढीको धार्मिक तथा पर्यटकीय महत्व थप उजागर गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बगड उपशाखाका सभापति तथा पूर्व वडा अध्यक्ष रामबन्धु पोखरेल, वडा सदस्य रुफिरल महतो, इन्द्र चापागाई, बालकुमारी सुवेदी र बाटुली सुनार, सोमेश्वरगढी संरक्षण तथा विकास समितिकी उपाध्यक्ष तारा कुमारी विश्वकर्मा लगायत स्थानीय समाजसेवी लोकनाथ लामिछाने, बलबहादुर परियारको उपस्थिति थियो। कार्यक्रमको सञ्चालन कृष्णलाल नेउपानेले गर्नु भएको हो। विश्व बाघ दिवसको सन्दर्भमा माडीमा मानव वन्यजन्तु सह अस्तित्वका लागि युवा सचेतना कार्यक्रम सम्पन्न भएको छ। चितवन राष्ट्रिय निकुञ्ज कार्यालय माडी बगही सेक्टर अन्तर्गतका उपभोक्ता समिति, मध्यवर्ती सामुदायिक वन, समुदायमा आधारित चोरी सिकारी नियन्त्रण इकाई तथा प्रकृति पथ प्रदर्शकहरूको संयुक्त सहकारीमा मानव वन्यजन्तु सह अस्तित्वका लागि युवा सचेतना कार्यक्रम सञ्चालन भएको हो। माडी बगही सेक्टर प्रमुख शान्त बहादुर मगरले सहजीकरण तथा प्रशिक्षण गर्नुभएको कार्यक्रममा मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण, बाघ तथा अन्य वन्यजन्तु संरक्षण, जैविक विविधताको महत्व तथा संरक्षण अभियानमा युवाको भूमिकाबारे जानकारी गराउनु भएको थियो। कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका प्रतिनिधि, मध्यवर्ती क्षेत्रका उपभोक्ता समिति, सामुदायिक वनका पदाधिकारी, समुदायमा आधारित चोरी सिकारी नियन्त्रण इकाईका प्रतिनिधि तथा स्थानीय युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रम चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापन समिति अध्यक्ष शिवजी गायकको अध्यक्षतामा सञ्चालन भएको हो। पाल नेत्रज्योति संघ अन्तर्गत आठ जिल्लाका 24 शाखाको समीक्षा तथा वार्षिक कार्ययोजना गोष्ठीको अवसरमा माडी आँखा उपचार केन्द्रका संयोजक श्री प्रसाद दवाडी उत्कृष्ट शाखा संयोजकको रूपमा सम्मानित हुनुभएको छ। दवाडीको सहयोगतामा सञ्चालन भइरहेको माडी आँखा उपचार केन्द्रले एक वर्षको अवधिमा उल्लेखनीय सेवा प्रदान गरेको तथ्याङ्क सार्वजनिक भएको छ। केन्द्रबाट 5,115 जनाले उपचार सेवा लिएका छन्, जसमध्ये 4,253 नयाँ बिरामी र 862 जना फलोअपका बिरामी रहेका छन्। सेवा लिएकाहरू मध्ये 3,029 महिला, 2,086 पुरुष छन्। उमेर समूह अनुसार 666 जना बालबालिका, 4,449 जना वयस्कले सेवा लिएका छन्। साथै 709 जिल्लामा मोतियाबिन्दीको समस्या पहिचान भएको जनाइएको छ। दवाडीको सक्रियतामा माडीमा आँखा उपचार सेवाको पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुगेको र अभियानका रूपमा मोतियाबिन्दुको शल्यक्रियासहितको शिविर सञ्चालनमा विशेष सहयोग भएको भन्दै कार्यक्रम मार्फत उहाँलाई सो सम्मान प्रदान गरिएको हो। बाटुली पोखरी मध्यवर्ती सामुदायिक वन अन्तर्गतको बाटुली पोखरी र कुमाल तालमा जलचर प्रजातिका चराको गणना गरिएको छ। गणनाका क्रममा बाटुली पोखरीमा 440 वटा र कुमाल तालमा 15 वटा गुड भेटिएका छन्। नेपाल पंक्षीविद संघ बागमती प्रदेशका संयोजक वासु बिडारीका अनुसार बाटुली पोखरीबाट डाटर जातका 5 वटा, श्वेत कण्ठ गरुडका 2 वटा र घुङ्गी फोर गरुडका 433 गुड भेटिएको छ। यस्तै कुमाल तालमा भेटिएका सबै गुड घुङ्गी फोर गरुडको रहेका छन्। जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लामा सञ्चालित होस्टललाई व्यवस्थित र सुरक्षित बनाउन कडाइका साथ नियमन गर्ने भएको छ। कार्यालयले सरकारवालासँग छलफल गरी प्रक्रिया नपुगेकालाई 15 दिनभित्र पूरा गर्न निर्देशन दिएको छ। प्रमुख जिल्लाधिकारी कडस अर्यालले दर्ता नभएका होस्टेलहरूलाई 15 दिन

0: निधुन्दा गत वर्ष जेएनजी आन्दोलनमा वामपन्थीहरू निरही भएको अभिव्यक्ति दिनुभएका प्रचण्डले 24 घण्टामै नेकपा एमालेसँग प्रदेश सत्ता भागभण्डाको सहमति पत्रमा हस्ताक्षर गर्नुभएको छ। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको 48 औं स्मृति दिवसको अवसरमा साउन 8 गते काठमाडौँमा आयोजित कार्यक्रममा प्रचण्डले फेरि सत्ता केन्द्रित राजनीतिको खेलमा लागे वामपन्थी आन्दोलनमा ठूलो धक्का लाग्ने बताउनु भएको थियो। नेपाली काङ्ग्रेसले साथै प्रदेशमा सत्ता गठबन्धनको प्रयास जारी राख्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानिपामा आइतबार बिहान पार्टीका पदाधिकारी साथ प्रदेशका संसदीय दलका नेता प्रदेश सभापति र मुख्यमन्त्री सहितको बैठकले प्रदेशमा सत्ता गठबन्धनको प्रयास जारी राख्ने निर्णय गरेको हो। अहिले 4 प्रदेशमा काङ्ग्रेसका मुख्यमन्त्री छन्। प्रदेश मधेसमा कृष्ण यादव, बागमतीमा इन्द्र बहादुर बानिया, गण्डकीमा सुरेन्द्र राज पाण्डे, सुदूरपश्चिम प्रदेशमा कमल बहादुर शाह काङ्ग्रेसका तर्फबाट मुख्यमन्त्री छन्। यीमध्ये तत्कालका लागि मधेसका यादव र गण्डकीका पाण्डेको मुख्यमन्त्री पद सुरक्षित छ। एमाले र नेपाली कम्युनिष्ट पार्टीले शनिबार साँझ मधेस र गण्डकीलाई छोडेर 5 प्रदेशमा सत्ता सहकारी गर्ने सहमति गरेका छन्। प्रदेश स्तरमा नयाँ सरकार गठन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले गर्नुभएको 3 बुधे समझदारी प्रति नेकपाका सहसंयोजक माधव कुमार नेपालले असन्तुष्टि जनाउनु भएको छ। शनिबार अध्यक्ष ओली र संयोजक प्रचण्ड बीच 5 प्रदेशमा सरकार गठन गर्ने 3 बुधे समझदारी गर्नुभएको थियो। उक्त समझदारी अनुसार नेकपा एमाले कोशी, बागमती र लुम्बिनीमा मुख्यमन्त्री लिने र नेकपाले कर्णाली र सुदूरपश्चिममा मुख्यमन्त्री लिने सहमति भएको थियो। तर उक्त सहमतिप्रति नेकपाका सहसंयोजक माधव नेपालले सत्ता केन्द्रित सहमति मात्रै भएको भन्दै असन्तुष्टि जनाउनु भएको हो। केन्द्रमा नेकपा एमाले र नेकपा बीच नयाँ समीकरण बनेपछि नेपाली काङ्ग्रेस नेतृत्वको मधेस प्रदेश सरकार भने अन्यलमा परेको छ। नयाँ गठबन्धनले मधेस सरकारबारे कुनै स्पष्ट निर्णय नगर्दा मुख्यमन्त्री कृष्ण यादव दबावमा पर्नु भएको छ। मधेस प्रदेशमा एमाले र नेकपा मिलेर मात्र सरकार बन्न सक्दैन, त्यसका लागि मधेसवादी दलको सहयोग अनिवार्य छ। 107 सदस्यीय प्रदेश सभामा सरकार बनाउन अहिले भने 52 सांसद आवश्यक पर्छ, किनकि मधेस प्रदेश सभामा हाल 103 सदस्य रहेका छन्। सत्ता समीकरण परिवर्तन भएसँगै लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली काङ्ग्रेसका 5 मन्त्रीले सोमबार सामूहिक रूपमा राजीनामा बुझाउने तयारी गरेका छन्। सत्ता समीकरण परिवर्तन भएपछि सरकारमा बसिरहनु नैतिक रूपमा उचित नहुने निष्कर्षसहित काङ्ग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका हुन्। नेपाल चिकित्सक संघले शनिबार वीरगंज स्थित नारायणी अस्पतालमा कार्यरत मेडिकल अफिसर डाक्टर प्रमोद राममाथि आक्रमण गर्नेलाई कडा कार्यवाहीको माग गरेका छन्। संघले विज्ञप्ति जारी गर्दै डाक्टर राममाथि शनिबार बेलुका करिब 40-50 जनाको समूहले मरणासन्न नहुने गरी साङ्गतिक आक्रमण गरेको जनाउँदै घटनाको भर्सना गरिएको छ। शनिबार बिहान अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएका मुटु सम्बन्धी समस्याका बिरामी र घटनाको यथार्थ नबुझी अस्पतालको आकस्मिक कक्षमा तोडफोड गरी आतंक सिर्जना गरिएको र सोही क्रममा डाक्टर राममाथि साङ्गतिक आक्रमण भएको संघको भनाइरहेको छ। र त्रिभुवन विश्वविद्यालयले प्रश्नपत्र बाहिरिएको घटना अध्ययन गर्न गठित समितिको निष्पक्षतामाथि प्रश्न उठाउँदै त्रिवि केन्द्रीय क्याम्पस ओबियूले व्यवस्थापन संकाय डिन र परीक्षा हेर्ने सहायक डिनको राजीनामा माग गरेको छ। नैतिक जिम्मेवारीले राजीनामाको माग गरिएको त्रिवि सोबियो सभापति दीपक राज जोशीले बताउनुभयो। हवस् त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक सुदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।
1: समय सूचकका साथमा
2: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656-5569-53, 98-550-77-061 र 98-550-77-053।
3: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0656-493-440, 493-580 र 98-550-26-440।
4: It's 10 o'clock. अहिले 10 बजेको छ।

चलाउने माया संसारै जलाउने माया संसारै हँसाउने माया संसारै रुवाउने माया यो माया रुखमा पातामा हाँगामा जरामा फुलामा मौरीमा माछामा चरामा कहाँ छैन र माया को छ र माया नलाको चोखो को छ र मायाले नरोको डाँडै चढे पनि गहिरै झरे पनि गीतै सुने पनि आउने झल्को ढोकै थुने।

0: बाटो उनैको कलेजो उनैको हेर यो छाती खोक्रो खोक्रो गुदी उनैको रस रङ उनैको हेर त यो मन बोक्रो बोक्रो
1: मुटु उनैको कलेजो उनैको हेर यो छाती खोक्रो खोक्रो।

0: नपक्ष न विपक्ष सधैं निष्पक्ष
1: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

0: पक्ष र विपक्ष सधैं निष्पक्ष
1: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

0: Boxer. No, du Boxer. Sådde ind i Boxer.
1: Sådis FM.

0: 93.2 स्वदेश एफएम।
1: किन व्यर्थ चिन्ता गर्छौ? को देखि व्यर्थै डराउँछौ? तिमीलाई कसले मार्छ? आत्मा न जन्म लिन्छ न मर्छ।
2: मोक्ष शास्त्र अर्थात् श्रीमद् भागवत गीता यसै शास्त्रमा उल्लेखित जीवनका उद्देश्य अनि कर्तव्यहरू विषयको रेडियो कार्यक्रम गीतोपदेश
1: प्रस्तुता पण्डित रामभक्त अधिकारी।
2: हरेक दिन बिहान 5:15 देखि 5:30 सम्म स्वदेश एफएमको प्रसारणमा।
3: आदि युगको कुरा हो। भगवान शिवजीले एउटा लोकको हितको लागि एउटा महान कार्य गर्नुभएको छ। त्यसैको लागि भगवान शिवजीको नाम लिएर अहिलेसम्म हामीहरू उहाँको त्याग देखेर संसारको रक्षा गर्ने त्यस्तो रक्षक देखेर अहिले हामी उहाँलाई पुकार गर्छौँ बोलबम भनेर। यो बोलबमको कार्यक्रम हामी भगवान् शिवजीको यो त्याग देखेर उहाँलाई सम्झेर सारा हिन्दू जगतले बोलबमको कार्यक्रम सञ्चालन गर्छन्। यसको बारेमा म अलिकति जनसमक्ष शास्त्रीय कुराहरू राख्ने अनुमति माग्छु। म रामभक्त अधिकारी। आदिकालमा सतीयुगमा देउता र दानव मिलेर एउटा समुद्र मन्थन कार्यक्रमको योजना गरेका थिए। त्यस कार्यक्रमबाट विभिन्न प्रकारका वस्तुहरू सिर्जन भए। जसलाई जुन जुन वस्तु रुचि हुन्छ तिनले त्यही त्यही वस्तुलाई स्वीकार गरेर अनि आफू सन्तुष्ट भएका थिए। एवमृत गर्दै गर्दै जाँदा त्यो समुद्र मन्थन कार्यक्रमबाट बिख उत्पन्न हुन गएछ। अब त्यो बिख कसले ग्रहण गर्ने? आपद पर्यो जुनले गर्दा सारा धरतीमा बिखको प्रभाव पर्न गयो। सारा आत्तीय सारा प्राणीहरू यस्तो भइसकेपछि भोलेनाथ भगवान् आशुतोष हुनुहुन्थ्यो। देवदानवहरू गएर भगवान् शिवजीको प्रार्थना गर्न थाले। हे भगवान्, हामीलाई दुःख पर्यो, हामीलाई यो दुःखबाट जोगाउनुहोस्। यो बिखको प्रभावले गरिकन सारा पृथ्वीका प्राणीहरू मर्न थाले। त्यस कारणले हे शिवजी, हे परमात्मा, हाम्रो रक्षा गर्नुहोस् भनिकन देवदानवहरूले यसरी प्रार्थना गरेपछि भगवान् खुसी हुनु भएर समुद्र मन्थनमा निस्केको जो बिख थियो त्यसलाई दुई हातले सब चाहिँ समेटेर परमात्माले खाइदिनुभयो। खाइसकेपछि त्यो बिख गएर घाँटीमा पुगेको थियो, भगवान्ले त्यहीँ रोक्नुभयो। बाहिर फाल्दा जनतालाई घात हुने र भित्र निलेर पठाउँदा आफै मर्ने यस्तो देखेर परमात्माले घाँटीमै राखी छोड्नुभयो। त्यो घाँटी बिखले गर्दा निलो भएको थियो। परमात्माको नाम नीलकण्ठ रह्यो। यसरी परमात्मा शिवजीले जनताको लागि ठुलो त्याग गर्नुभएको थियो। अनि आर्यावर्त पुण्यभूमि मध्य विन्द हिमालय मध्य विन्ध्याचल पर्वत र हिमालयको बिच जुन भाग छ त्यो आर्यावर्त भूमि हो। त्यो आर्यावर्त भूमिमा धेरै धेरै ठाउँमा परमात्मा जानुभयो। जसको उदाहरणको लागि बद्रीनाथ जानुभयो, हिमालको उच्च स्तरीय ठाउँमा त्यहाँ भगवान्लाई बद्रीनाथ भनिकन पुकार गरियो। त्यस्तै गरेर उहाँ केदारनाथ जानुभयो हिमालमा, उहाँको नाम केदार भनेर अनि जनताले पुकार गर्न थाले, पूजा गर्न थाले। यही रीत हुँदै जाँदा भारतका विभिन्न प्रकारका अनि ठाउँमा भगवान् शिवजी जानुभयो। एक ठाउँमा गएर बेल वृक्षको आहार लाएर अनि भगवान् सुत्नु भएको थियो शीतलमा। त्यो ठाउँमा भगवान्को त्यो अवस्था देखेर गाईहरू आएर भगवान्लाई दुध चढाएछन्। गाईहरूले रक्षा गरेको हुँदा त्यो ठाउँको नाम गोरक्षापुर अथवा गोरखपुर भनेर अहिलेसम्म पुकार गरिने यस्तो चलन छ। यसरी परमात्मा बिखले आतिर यसरी हिँडिरहनु भएको छ। परमात्मालाई यो बिखबाट शीतल गर्नको लागि आकाशबाट चन्द्रमा भगवान आएर शिरमा बहदिनु भयो, अझ शीतल भएको छैन। एवमृत भगवानले शीतल दिँदै दिँदै गर्नुभएको छ। अनि परमात्मा नेपालतर्फ प्रवेश गर्नुभयो। नेपाल भन्ने त्यतिखेर नाम थिएन, विभिन्न प्रकारको। अनि त्यो ठाउँमा आएर उहाँ चाहिँ नि यो नेपाल, अहिलेको नेपालतिर प्रवेश गर्नुभयो। अनि यसरी प्रवेश गरेपछि उहाँ आएर नेपालको जनकपुरको नजिकै आएर परमात्मा बस्नुभएको थियो। अनि उहाँलाई चाहिँ पानीको तिर्खा लायो, बेलको वृक्षको हाल लाएर अनि उहाँले पानी माग्नुभयो। पानी पृथ्वीले नदिएपछि अनि आफ्नो गोडाले हान्नुभयो। यसरी 11 पटक पृथ्वीमा हानिसकेपछि तल पानी निस्क्यो। त्यो पानीमा गएर भगवान् शिवजी सुत्नुभयो। त्यो ठाउँलाई अहिले जलेश्वर भनेर अनि हामीले पुकार गर्ने गरेका छौँ। यसरी विश्वनाथ परमात्मा जलेश्वरमा गएर जलेश्वर नाम लिएर अनि अहिले पनि हामीले पुकार गर्ने गरिराखेका छौँ। अनि यो महोत्तरी, अहिलेको महोत्तरी नाम गरेको जिल्लामा जलेश्वर नगरपालिका उहाँकै त्यो नामबाट रहेको पाइन्छ। परमात्मा अहिलेको काठमाडौँ क्षेत्रमा जानुभयो, हिमालको नजिक। त्यहाँ गएपछि एउटा जङ्गलमा अनि सुत्नु भएको थियो। त्यहाँ पनि गाईहरूले गएर भगवान्लाई दुध चढाइदिए। दुधले शीतल होस् भनिकन यसरी दुध चढाएका हुँदा पशुहरूले पनि सेवा गरेको हुँदा पशुपतिनाथ भन्ने नामले अहिले पनि प्रख्यात हुनुहुन्छ परमात्मा। त्यस्तै गरेर परमात्मा त्यहाँबाट उठ्नुभयो। उठेर अझ शीतल ठाउँ खोज्दै खोज्दै जानुभएको थियो। बालाजी भन्ने ठाउँमा पुग्नुभयो। बालाजी त्यो शीतल ठाउँ थियो जहाँ त्यो शीतलमा पानी थियो। पानीमा उहाँ चाहिँ शयन गर्नुभएको थियो। त्यो देखेर अहिले पनि त्यहाँ बालाजी 22 धारा भनिकन हामीले चाहिँ काठमाडौँ जाँदाखेरिमा देख्न सक्छौँ। उहाँ चाहिँ अहिले पनि त्यहाँ शयन गरेर जलभित्र देखिनुहुन्छ। एवमृत गरेर नेपालका उच्चस्तरीय हिमालको प्रदर्शन गर्नुभयो, हिँड्नुभयो। हिँडिसकेपछि ज्यादै तिर्खा लायो, फेरि पहाडसित चिसो पानी माग्नुभयो। पानी नपाएपछि त्रिशुलले हिर्काउनुभयो। हिर्काएपछि 3 धारा निस्के, जसलाई त्रिशुली गङ्गा भनेर भनिन्छ। त्यो त्रिशुली गङ्गामा भगवान् शयन गरेर त्यही शीतल पानीमा बग्दै बग्दै बग्दै आउनुभयो, तल झर्नुभयो। तल झरिसकेपछि फेरि शालिग्राम भएको नदीको असल शुद्ध पानीमा बसेर उहाँ चाहिँ शिरतिर जानुभयो। केहा गङ्गाजीको मूल खोज्दै जानुभयो परमात्मा। जहाँ चाहिँ गलेश्वर भन्ने ठाउँमा गएर गलासम्म पानीमा डुबेर परमात्माले शीतलताको अनुभव गर्नुभयो। अहिले पनि त्यो ठाउँलाई गलेश्वर भनेर भनिन्छ। त्यहाँबाट उठेर भगवान् माथि चढ्नुभयो हिमाल। जाँदा जाँदै कृष्णा गङ्गाजीको अनि मूलमा पुग्नुभयो, जहाँ कागबेनी भनिन्छ। त्यहाँ गएर शयन गर्नुभयो परमात्मा। केही समयपछि उठेर फेरि माथि चढ्नुभयो हिमाल। उहाँ पुगिसकेपछि अनि त्यहाँ थापना गरेर भगवान्लाई मुक्तिनाथ भनिकन त्यहाँका अनि बासिन्दाहरूले यसरी पूजा आराधना गरे। भगवान् शिवजी फेरि कृष्णा गण्डकी हुँदै त्यही जलमा बसेर अनि आउनुभयो। यसरी आएपछि देवताहरूले थाहा पाए र देवताहरू बसेर भगवान् शिवजीलाई अनि त्यहाँ रोके। अनि जसलाई अहिले पनि हामी देवघाट भएर भनिन्छ। भगवान् शिवजी देवघाटबाट उठेर अनि मानवी प्रदेशमा प्रवेश गर्नुभयो। मानवी क्षेत्रमा प्रवेश गरेपछि भगवान गोदकेश्वर भएर गोदकनाथ भनेर चिनिने गरिकन त्यहाँका मान्छेहरूले अनि गोदकनाथ भएर पूजा आराधना गर्ने चलन छ। त्यसपछि परमात्मा उठेर उच्च पहाडमा गएर शीतलताको अनुभव गर्नुभयो अनि जसलाई सोमेश्वर भनेर भनिन्छ। यसरी परमात्मा सोमेश्वरबाट उठेर अनि त्रिपुरेश्वर भन्ने ठाउँमा पुग्नुभयो। त्रिपुरेश्वर जहाँ तीन पुरको संयोग छ, रामराज्यपुर अनि कल्याणपुर कीर्तनपुर लक्ष्मीवास भन्ने चाहिँ नि यो त्रिपुरको संयोग ठाउँमा त्रिपुरेश्वर भगवान जहाँ जसलाई माता तीर्थधाम भनेर भनिन्छ त्यहाँ पुग्नुभयो। त्यहाँ पनि सम्पूर्णले अनि बोलबम गर्दै सुनबग्नी नदीको जल लिएर आएर भगवान शिवजीको नाम पुकार गर्दै जल चढाएर यसरी प्रार्थना पूजाहरू गर्न थाले। परमात्मालाई ज्यादा से ज्यादा अनि यो पीडा हुने हुनाले महिनामा सबैभन्दा चिसो महिना भगवानलाई यो साउन महिना असाध्य प्रेम हुने, त्यस्तै चिसो बार चाहिँ सोमबार उहाँलाई चाहिँ ज्यादै अनि यो सोमबार पनि शीतल बार हुने हुनाले अनि भगवानको नाम बम यसरी भगवान शिवजीलाई बोल बम भनेर पुकार गरेपछि उहाँ साह्रै प्रसन्न खुसी हुने हुनाले हामी चाहिँ बोल बम भनेर यसरी पुकार गर्दछौँ। यिनै कुराहरूलाई राखेर बोलबमको महत्त्व के हो, यो शास्त्रीय आधारहरू के कस्ता हुन्, यिनै कुराहरूलाई राखेर यो बोलबम कार्यक्रमबाट म बिदा लिन्छु। जयतु संस्कृतम् बोलबम।

0: सुनिरहनु भएको छ स्वदेश एफएम 93.2 MHz।
1: स्वदेश टाइम चेक यस समय सूचकका साथमा
0: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0556 5563 98 550 77 061 र 98 550 77 53।
2: 24 घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4 93 580 र 98 550 26 440।
1: It's 6 o'clock. अहिले 6 बजेको छ।
3: भन्दा पहिले हिमालय टाइम्समा छापिएको स्वास्थ्य सेवामा गोकर्णेश्वरको नमुना काम शीर्षकको शुभ समाचार।
4: गोकर्णेश्वर नगरपालिकाले स्वास्थ्य क्षेत्रमा उदाहरणीय काम गर्दै स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको अभिभावक हो भन्ने सन्देश दिएको छ। नगरपालिकाले आफ्नै नगर अस्पताल सञ्चालन गरेर आधारभूत स्वास्थ्य सेवा प्रदान गरिरहेको अवस्थामा अब विभिन्न प्रतिष्ठित अस्पतालहरूसँग समेत सम्झौता गरी नगरवासीलाई प्रति व्यक्ति रु 1,00,000 निशुल्क औषधि तथा उपचार सेवा उपलब्ध गराउने व्यवस्था गरेको छ। नगर प्रमुख दीपक रिसालका अनुसार आर्थिक अभावका कारण उपचारबाट कुनै पनि नगरवासी वञ्चित नहोस् भन्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो। यस आर्थिक वर्षदेखि नगरपालिकाले नेपाल मेडिकल कलेज, अत्तरखेल, शंकरापुर अस्पताल नारायण टार तथा अर्थोपेडिक अस्पताल नारायण टारसँग प्रति व्यक्ति रु 1,00,000 निशुल्क उपचार सेवा उपलब्ध गराउने सम्झौता गरेको छ। त्यसै गरी नगरपालिकाले राजधानीका अन्य विशिष्टीकृत अस्पतालहरूसँग पनि सहकार्य विस्तार गरेको छ। KMC अस्पताल, सिनामंगल, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी मेडिकेयर अस्पताल, चाबहिल हेल्पिङ ह्यान्ड सामुदायिक अस्पताल, ओम अस्पताल तथा रिसर्च सेन्टर र सुषमा कोइराला मेमोरियल अस्पताल साँखुसँग समेत समान प्रकृतिको निशुल्क उपचार सम्झौता सम्पन्न भइसकेको नगर प्रमुख रिसालले जानकारी दिनुभयो।
5: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाइयो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
6: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: LG ल्यायो नया LG Essential Series अब किफायती मूल्य में रेफ्रिजरेटर वॉशिंग मशीन एसी को कंप्लीट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई नागरिकता भए पुग्छ हर एक घर को खुशी घर घर में LG LG लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर नेपाल कृषि प्रधान देश हो तर यहाँका उपभोक्ताका भान्सामा पाक्ने खाद्यान्नदेखि तरकारीसम्म विदेशबाट आयात हुन्छ स्वदेशमा उत्पादन र उत्पादकत्व बढाउन नसक्दा नेपाली उपभोक्ता कृषि तथा पशुजन्य वस्तुमा विदेशी उत्पादनको भर पर्न बाध्य छन् गत आर्थिक वर्ष 2082-83 करिब 4.25 खर्ब रुपियाँ बराबरका कृषि तथा पशुजन्य वस्तु विदेशबाट आयात भएको छ भन्सार विभागका अनुसार एक वर्षमा 4.37 अर्ब रुपियाँका कृषि तथा पशुजन्य आयात भएको छ स्वदेशमा कृषि तथा पशुजन्य वस्तुको उत्पादन र उत्पादकत्व बढाउन नसक्दा विदेशको भर पर्नुपर्ने अवस्था रहेको पूर्व कृषि सचिव डाक्टर योगेन्द्र कार्की बताउँछन् स्वदेशमै सहज रूपमा उत्पादन गर्न सकिने कृषि तथा पशुजन्य वस्तुमा नेपालको विदेशी निर्भरता वर्षेनी बढ्दै गएको छ खेतीयोग्य जमिन बाँझो रहने ग्रामीण क्षेत्रमा श्रम शक्तिको अभाव हुने र युवा जनशक्ति वैदेशिक रोजगारीमा पलायन हुने अवस्थाले दैनिक उपभोक्ता वस्तु समेत विदेशबाट आयात गर्नुपर्ने अवस्था सिर्जना भएको हो नेपाली रेमिटेन्सका कारण फलफूल तरकारी मिठो मसिनो चामल खाने आदत बढेकाले पनि आयात बढेको छ आलु प्याज पनि ठूलो परिमाणमा आयात भएको छ एक वर्षको अवधिमा धान चामल मकै गहुँ लगायत अनाज 59.66 करोड रुपियाँको आयात भएको छ धान चामल मकै गहुँ लगायत अन्य उत्पादन हुने देश भएर पनि ठूलो परिमाणमा अन्न आयात हुनु चिन्ताको विषय हो त्यसै गरी 38.35 अर्ब रुपियाँको तरकारी तथा कन्दमूल आयात भएको छ फलफूल तथा सुक्खा फलफूल आयातमा 34.73 करोड रुपियाँ विदेशिएको छ दैनिक भान्सामा प्रयोग हुने यी वस्तुको आयात निरन्तर बढिरहेको छ सबैभन्दा धेरै रकम पशु वा वनस्पति जन्य बोसो तथा तेल त्यसका प्रशोधित उत्पादन र मोम आयातमा खर्च भएको छ यस शीर्षकमा मात्रै 1.79 अर्ब 63.64 करोड 31,00,000 रुपियाँ बराबरको आयात भएको छ खानेतेलमा नेपाल अझै पनि आयातमा अत्याधिक निर्भर रहेको तथ्याङ्कले देखाएको छ त्यसै गरी तेलहन विभिन्न बिउ औषधीय वनस्पति पराल तथा पशु आहारका कच्चा पदार्थ आयातमा पनि 35.25 करोड 25,88,000 रुपियाँ खर्च भएको छ नेपालमा पर्याप्त खेतीयोग्य जमिन हुँदाहुँदै पनि उत्पादन बढ्न नसक्नुको मुख्य कारण कृषि श्रमिकको अभाव खेतीयोग्य जमिन बाँझो रहनु उत्पादन लागत बढ्नु बजार व्यवस्थापन कमजोर हुनु मल सिँचाइको अभाव आधुनिक प्रविधि सीमित हुनु हो अन्नदेखि तरकारीसम्म विदेशकै भर शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ
3: नागरिक दैनिकले प्रदेशमा फेरि वाम सत्ता शीर्षकमा खबर छापेको छ नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच प्रदेश तहमा सरकार निर्माणमा सहकार्य गर्ने सहमति भएको छ केन्द्रमा शीर्ष नेताबीच भएको सहमति अनुसार लुम्बिनी बागमती र कोशीमा एमाले तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा नेकपाको नेतृत्वमा नयाँ सरकार बन्नेछ गण्डकी र मधेस प्रदेशको हकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य दलसँगको परामर्शमा निर्णयमा पुग्ने सहमति एमाले अध्यक्ष केपी ओली र नेकपाका संयोजक पुष्पकमल दाहालबीच भएको छ दाङ संवाददाता देवेन्द्र बस्नेतका अनुसार प्रदेशमा सत्ता सहकार्य सहमति अनुसार लुम्बिनीमा फेरि पनि एमाले नयाँ सरकारको नेतृत्व गर्नेछ एमाले र नेकपाले सरकार बनाउने नयाँ सहमति गरेपछि सरकारबाट कंग्रेस बाहिरिँदैछ अहिले एमाले नेतृत्व सरकारमा कंग्रेसका 5 मन्त्री छन् एमाले नेतृत्वको सरकारबाट बाहिरिन कंग्रेसका 5 मन्त्री शहरी तथा खानेपानी मन्त्री सरोज थापा आर्थिक मामिला मन्त्री घनेन्द्र कार्की उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानी सामाजिक विकास मन्त्री जन्मजय तिमल सिन्हा र वन मन्त्री देवकरण प्रसाद कलवारले राजीनामा पत्र आइतबार पार्टी संसदीय दलको कार्यालयमा बुझाएका छन् कंग्रेस संसदीय दलले उनीहरूको राजीनामा सोमबार मुख्यमन्त्रीलाई बुझाइने जनाएको छ 2 वर्ष अघि भएको सहमति बमोजिम एमाले नेतृत्वको सरकारमा कंग्रेस सहभागी भएको हो यी दुई दलबीच सरकारको नेतृत्व आलो पालो गर्ने सहमति भएको थियो एमाले र नेकपा बीच सत्ता सहकार्य गर्ने सहमति भएपछि नैतिकताका आधारमा पनि हाम्रा मन्त्री मन्त्रीले राजीनामा दिनुपर्छ। कंग्रेस प्रमुख सचेतक जमुना ढकालले भनिन्, सबै मन्त्रीको राजीनामा पत्र हामी कहाँ आइसकेको छ। मुख्यमन्त्रीलाई सोमबार एकमुष्ट रूपमा बुझाउने तयारी छ। राजीनामा सँगै सरकारलाई दिएको समर्थन फिर्ता लिइने उनले बताइन्।
2: सुरुङ मार्गमा पनि गाडी चलाउने नेपालीको सपना नागढुङ्गा सुरुङ मार्ग मार्फत पूरा हुँदैछ। मुलुकको भौतिक पूर्वाधारको इतिहासमा सुरुङ युगको प्रस्थान बिन्दुका रूपमा लिएको बहुप्रतीक्षित यो सुरुङ मार्ग निर्माण शुरू भएको 80 महिनापछि सोमबारदेखि सञ्चालनमा आउँदैछ। नागढुङ्गा सुरुङ मार्ग आयोजनाका उपनिर्देशक इन्जिनियर सञ्जय पन्थीले सोमबार बिहान सुरुङ मार्गको उद्घाटनको कार्यक्रम तय भएको जानकारी दिनुभयो। जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका केन्द्रीय अध्यक्ष डाक्टर तानाका अक हिकोको उपस्थितिमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सुरुङ मार्गको उद्घाटन गर्नुहुनेछ। सुरुङ मार्ग सुरुमा आपतकालीन सवारी साधनका लागि मात्र खुला गरिने जनाइएको छ। त्यस्तै आयोजनाका उपनिर्देशक पन्थीले उद्घाटन भएको दिनदेखि नै सुरुङ मार्गबाट सबै सवारी साधन सञ्चालनमा आउन नसक्ने बताउँदै 3 महिनासम्म परीक्षणकाल सञ्चालन हुने जानकारी दिनुभएको छ। केही दिनसम्म एम्बुलेन्स, दमकल, सुरक्षा निकायका सवारी साधनलाई मात्र सुरुङ मार्गबाट आवत जावत गराइनेछ। निर्माणको ठेक्का पाएका जापानी कम्पनी हाजमा एन्ड्रो कर्पोरेसनले नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनालाई सुरुङ मार्ग हस्तान्तरण गरिसकेको जनाइएको छ। निर्माण कम्पनीले हस्तान्तरण गरिसकेपछि अब सुरुङ मार्गको सम्पूर्ण जिम्मेवारी आयोजनाको काँधमा आएको छ। आयोजनाको काँध सम्झौता भन्दा झण्डै दोब्बर समयमा सम्पन्न भएको छ।
3: प्रतिनिधि सभामा शीर्ष नेताको उपस्थिति न्यून शीर्षकमा खबर छ। जनताबाट प्रत्यक्ष निर्वाचित जनप्रतिनिधिको प्रतिनिधित्व रहेको संघीय संसदको तल्लो सदन प्रतिनिधि सभाको काम कार्यवाहीमा शीर्ष नेताहरूको रुचि कम देखिएको छ। प्रतिनिधि सभाको चालू दोस्रो अधिवेशनमा असार मसान्तसम्म दलहरूका संसदीय दलका नेताको उपस्थिति निकै कमजोर देखिएको छ। प्रमुख प्रतिपक्षी नेपाली कंग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बे बाहेक अन्य दलका नेताहरूको उपस्थिति औसत छ। प्रतिनिधि सभामा प्रतिनिधित्व रहेका 6 मध्ये 5 दलका संसदीय दलका नेताहरूको उपस्थिति कमजोर छ। 2083 असार 31 गतेसम्म सभाले 38 दिन काम गरेको छ। 38 दिनमा 41 बैठक बसेका छन्। संसद सचिवालयका अनुसार चैतमा 6, वैशाखमा 4, जेठमा 15 र असारमा 13 दिन गरी 38 दिन प्रतिनिधि सभाले काम गरेको छ। जसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति 6 दिन छ भने 32 दिन अनुपस्थित देखिनु भएको छ। पार्टी सभापति समेत रहनुभएका रवि लामिछाने 20 दिन अनुपस्थित हुनुहुन्छ। उहाँ 18 दिन उपस्थित हुनुहुन्छ। रासोपा संसदीय दलका उपनेता गणेश पराजुली 34 दिन उपस्थित, 4 दिन अनुपस्थित रहनु भएको छ। सत्ता पक्षका मुख्य सचेतक कविन्द्र बुर्लाकोटी 3 बैठकमा अनुपस्थित र 35मा उपस्थित हुनुहुन्छ। रासोपाकै सचेतक प्रकाश चन्द्र परियार 6 दिन अनुपस्थित, 32 दिन उपस्थित तथा सचेतक क्रान्ति शिखा धिताल 11 दिन अनुपस्थित र 27 दिन उपस्थित हुनुहुन्छ। प्रमुख प्रतिपक्षी नेपाली कंग्रेसका संसदीय दलका नेता आङदेम्बेको उपस्थिति अन्य नेताको तुलनामा राम्रो छ। प्रतिनिधि सभामा शीर्ष नेताको उपस्थिति न्यून शीर्षकमा गोर्खा पत्रमा यो खबर छापिएको हो।
2: देशको सर्वोच्च जनप्रतिनिधिमूलक संस्था संसद विचार बहस र नीति निर्माणको थल हो। तर पछिल्लो समय संघीय संसदमा हुने बहसमा नीतिगत भन्दा शब्दको असन्तुलन र संयम रहित शैली हावी हुन थालेको देखिन्छ। अभिव्यक्ति स्वतन्त्रता र विशेषाधिकारको प्रयोग गर्ने क्रममा सांसदले शब्द चयनमा देखाउने अपरिपक्वताले अन्तत आफ्नै राजनीतिक निष्ठा र छविमाथि प्रश्न खडा गरिरहेको छ। चालू अधिवेशनका विभिन्न बैठकमा भएका बहस र विवादले सांसदको कमजोर शब्द चयन र त्यसबाट उत्पन्न जटिलतालाई स्पष्ट रूपमा सतहमा ल्याइदिएका छन्। गत वैशाखदेखि असारसम्मको अवधिलाई मात्र हेर्दा पनि यस्ता घटनाको संसदमा समर्थक वा कार्यकर्ताको पक्षमा बोल्दा वा सरकारको विरोध गर्दा धेरै जसो सांसदले उत्तेजनामा आएर असन्तुलित अभिव्यक्ति दिँदै आएका छन्। असार 31 गते सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरेको भन्दै एमाले निकट अनेरा सुबिका साथ कार्यकर्ता पक्राउ परे। उनीहरूले पर्सा पम्पलेट सहित प्रदर्शन गरेका थिए। सोही दिनको प्रतिनिधि सभा बैठकमा एमाले प्रमुख सचेतक ऐन बहादुर महरले आफ्ना कार्यकर्ताको बचाउ गर्दै रोस्टममै उभिएर भने, हाम्रा कार्यकर्तालाई सिंहदरबारको दक्षिण गेटबाट पक्राउ गरियो। उनीहरू सिंहदरबार चलाउन आएका थिएनन्। सभामुख महोदय, विज्ञहरूका अनुसार राजनीतिक रूपमा यो अभिव्यक्ति आक्रोश व्यक्त गर्ने माध्यम देखिए पनि कानूनी र संसदीय दृष्टिकोणबाट निकै कच्चा प्रस्तुति हो। कुनै तथ्य छानबिन वा अदालती प्रक्रियामा छ भने संसदमै उभिएर उनीहरू जलाउन आएका थिएनन् भनी सिधा दावी गर्दा त्यसको प्रमाण पुर्याउने दायित्व स्वयं सांसदमाथि आइपर्छ। प्रतिपक्ष वा प्रहरी प्रतिवेदनले त्यसको विपरीत प्रमाण देखाए सांसदको आफ्नै दावी झुटो ठहरिने र अभिलेखमै त्यो नकारात्मक रूपमा दर्ज हुने जोखिम रहन्छ। त्यसको विपरीत यही कुरालाई सिंहदरबार चलाउन आएका थिएनन् भन्ने मलाई लाग्छ सभामुख महोदय, वा उनीहरूको मनासाय यस्तो थिएन भन्ने हाम्रो ठम्याइ छ भनिएको भए त्यो सांसदको व्यक्तिगत धारणा वा विश्लेषण बन्थ्यो भन्ने विज्ञको मत छ। संसदीय नियमावली अनुसार संसदमा आफ्ना विचार राख्न पाउने पूर्ण अधिकार हुन्छ, तर राय र असन्तुलित दाबी बीचको भिन्नता नबुझ्दा कतिपय सांसद आफ्नै भनाईको पासोमा पर्ने गरेका छन्। जेठ 12 गते संसदमा यस्तै अर्को उदाहरण देखियो। विधेयकमाथि धारणा राख्न रोस्टम पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले विपक्षीको विरोधलाई तमासाको संज्ञा दिएपछि सदनमा विवाद भयो। उक्त तमासा शब्द अपमानजनक र असंसदीय रहेको भन्दै नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश मल्लले संसदको रेकर्डबाट हटाउन माग गरे। काङ्ग्रेस सांसद नरेन्द्र कुमार केरुङले पनि खरेलको शब्द अपमानजनक र असंसदीय भएको भन्दै रोस्टममा आएर विरोध गर्न खोजे। जवाफमा खरेलले आफूले प्रयोग गरेका शब्द संसदीय मर्यादा विपरीत नभएको जिकिर गरे। यो प्रकरणले एउटै शब्दको अर्थ र मर्यादा फरक फरक सांसदले फरक ढङ्गले बुझ्ने गरेको देखाउँछ, जुन संसदीय भाषा प्रयोगमा एकरूपता र स्पष्ट मापदण्डको अभावको प्रमाण हो। सांसद खरेलले आफै प्रधानमन्त्री जस्तै ठानेर जवाब दिएको प्रतिपक्षको भनाइ छ। सांसदलाई आफ्नै अभिव्यक्ति गलपासो शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
3: त्रिविको प्रश्न पत्र 5 मिनटमै व्हाट्सएपमा, शिक्षक पक्राउ प्रणालीमाथि प्रश्न शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। दक्षिण छिमेकी भारतमा चिकित्सा शिक्षाका लागि राष्ट्रिय योग्यता तथा प्रवेश परीक्षा नेटको प्रश्नपत्र लिक प्रकरणले हालै लाखौं विद्यार्थीलाई सड़कमा उतार्यो। त्यसैले नरेन्द्र मोदी नेतृत्वको सरकारका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानलाई शनिबार पद छाड्न बाध्य बनायो। उनले राजीनामा दिएकै दिन नेपालमा पनि त्रिभुवन विश्वविद्यालयको मास्टर्स इन बिजनेस स्टडीज एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र लिक भएको घटना सार्वजनिक भएको छ। एमबीएसको प्रश्नपत्र 8 साउनमा परीक्षा शुरू भएको 5 मिनटमै व्हाट्सएपमा पुगेको भए पनि